0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनुभयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ, किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशू प्रभुलाई हाम्रो मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ, प्रभु धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्, उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँ हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस्, अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन, तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन्। तपाईँ परमेश्वर पिताको महिमाको लागि हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ, प्रभु येशू ख्रिस्टको नाउँमा, आमेन।

0: अहिले तपाई सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टीलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर प्रोप्राइटर राजकुमार थापा मगर 97-49-88-6-96-9 97-49-88-6-96-9।

जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

जय मसीह की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग संगति गरिराख्नु भएको आदरणीय दाजु भाइ दिदी बहिनीहरू म टेक ढाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। राजाको वचनको शीर्षक रहेको छ प्रभुको आत्माले भरिदा। आदरणीय ख्रिस्ट प्रेमी दाजु भाइ दिदी बहिनीहरू जब प्रभु येशु आत्माबाट भरिनुभयो लुकाको पुस्तक 4 अध्यायको 1 पदमा यो भनिएको छ येशु पवित्र आत्माले भरिपूर्ण भएर यर्दनबाट फर्कनुभयो भन्ने चाहिँ यहाँ भनिएको छ। त्यो पछि तल गएर उहाँलाई दुष्ट आत्माले 3 परीक्षा गरेको छ र परीक्षामा विजय भइसक्नु भएपछि उहाँ फर्केर नाजरत आउनु भएको छ र उहाँको आदत अनुसार उहाँ सबात दिनमा सभाघरमा जानुभयो र सभाघरमा जानु भएपछि उहाँलाई पढ्नको लागि यशायाको पुस्तकबाट अगमवक्ताको पुस्तकबाट दियो र उहाँले त्यो उघारेर यही खण्डलाई पढ्नुभयो। यो खण्ड हुनेछ लुकाको पुस्तक 4:18-19 पद र यो चाहिँ यशायाको पुस्तकमा पनि लेखिएको छ र उहाँले पढ्नु भएको खण्ड चाहिँ यो छ परमप्रभुको आत्मा म माथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्न भएको छ कैदीहरूलाई छुटकाराको घोषणा गर्न र अन्धाहरूलाई दृष्टि दिन थिचो मिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति र परम प्रभुको प्रसन्नताको वर्ष घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ भनेर चाहिँ यहाँ प्रभुले यो भन्नुभयो। पुस्तक बन्द गर्नुभयो 20 पदले उहाँले पुस्तक बन्द गर्नुभयो भनेर चाहिँ भनिएको छ।

0: 21 पदमा आज धर्मशास्त्रको यो वचन तिमीहरूले सुन्दा सुन्दै पूरा भएको छ, मसीहा आएको कुरा प्रुफ भएको छ भने चाहिँ उहाँले यो घोषणा गर्नुभयो। आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब तपाईँ पवित्र आत्माबाट भरिनुहुन्छ त्यो समय तपाईँले ख्रिस्ट येशूको विषयमा बताउन सक्नुहुन्छ। ख्रिस्ट येशूको विषयमा नबताए तपाईँ सक्दै सक्नुहुन्न। एकपटकको कुरा हो, मलेसियाबाट एकजना प्रचारक आउनु भएर यहीँ काठमाडौँको सिनामंगलमा बस्नु भएको रहेछ। एकजना साथीले मलाई उहाँ भएको लग्नुभयो, लगेर एकछिनको भेटघाटमा उहाँले भन्नुभयो तपाईँ पवित्र आत्मामा अन्य भाषाबाट बोल्नुहुन्छ भनेर चाहिँ भन्नुभयो। मैले भने बोल्छु, उहाँले पनि बोल्नुभयो, हामी बोलाबोल गर्यौं र त्यो पछि हामी मोटरसाइकलमै फर्केर आयौं। आए पछाडि म जो डेरामा गए, डेरामा गएपछि मलाई अब प्रभु येशूको विषयमा नबताइ सक्दै नसक्ने अवस्थामा म पुगे। मेरो अभिषेक छोरा र सलम छोरा सानसानै थिए, उनीहरूलाई खाटमा राखेर मैले औंला ठडाएर एक घण्टा उनीहरूलाई प्रचार गरेछु प्रभु येशूको विषयमा। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, उनीहरूलाई पनि सायद पवित्र आत्मा परमेश्वरले नै भर्नुभयो होला। ती बालबच्चाहरू, त्यत्रो सानो फुच्चे बालबच्चाहरू, एक घण्टा उनीहरूले पनि बिस्तारामा बसेर हेरेको हेरेकै सुनेको सुनेकै गरे। र यहाँ जो प्रभुले लुकाको पुस्तक 4:18-19 पदमा भन्नुभयो, परम प्रभुको आत्मा म माथि छ किनभने गरीबहरूलाई सुसमाचार सुनाउनको निम्ति उहाँले मलाई अभिषेक गर्नुभएको छ भने चाहिँ उहाँले भन्नुभयो। यहाँ गरीब भन्नाले आत्मामा गरीब भएका मानिसहरू, यहाँ गरीब भन्नाले आत्मामा नम्र व्यक्तिहरू, जसको कान छ उसले सुनोस् भनिकन प्रभु येशूले सुसमाचार प्रचार गर्नुहुँदाखेरि, शिक्षा दिनुहुँदाखेरि उहाँले त्यो प्रकारले बोल्नु भएको हामीले पाउँदछौ, हामीले देख्दछौ बाइबलमा। त्यस्तै मैले सुन्न चाहने व्यक्तिहरूलाई अब सुसमाचार प्रचार गर्नको लागि चाहिँ म अभिषेक भएको छु भनिकन यहाँ प्रभुले भन्नुभए जस्तै, जब तपाई र म पवित्र आत्माबाट भरिन्छौ हामीले ख्रिस्ट येशूको विषयमा नबताइ सक्दै सक्दैनौ। र पवित्र आत्माबाट भरिए पछाडि पहिलो कुरा चाहिँ हामीले प्रभुको विषयमा हामीले बताउन सुरु गर्दछौ। दोस्रो कुरा, यहाँ प्रभुले भन्नुभयो कि कैदीहरूलाई छुटकारा घोषणा गर्न म अभिषेक भएको कुरा चाहिँ कैदीहरूलाई, पापबाट कैदमा बसेका मानिसहरूलाई, जसरी इजरायलीहरूलाई मिश्रको देशले दासत्वमा बाँधेर राखेको थियो, दासत्वको त्यो बन्धनमा उनीहरू फसेर त्यहाँ बसिरहेका थिए, ती मानिसहरूलाई बन्धनबाट छुटकारा दिनको लागि परमप्रभु परमेश्वरले मूसालाई पठाउनु भए जस्तो नै अब हामी परमेश्वरको आत्माबाट अभिषेक भएपछि पापको बन्धनमा बसेका व्यक्तिहरू, पापका थिचो मिचोमा परेर बसेका व्यक्तिहरू र पापबाट दुष्ट आत्माले उहाँहरूलाई दृष्टिविहीन बनाएर बसेका व्यक्तिहरू, जो जिन्दगीको आशा नभएको व्यक्तिहरूलाई छुटकारा दिनको लागि मलाई परम प्रभु परमेश्वरले अभिषेक गर्नुभएको छ भने चाहिँ भने जस्तो कैदीहरूलाई छुटकाराको घोषणा गर्न भने चाहिँ भनिएको कुराहरू, आत्मिकी कैदीहरूलाई पाप रोग लगायत यी विभिन्न दुष्ट आत्माको कामहरू बाट बन्धनमा जो परेर मानिसहरू जिन्दगीका सुस्केरामा अब मेरो जीवनको आशै छैन भनेर चाहिँ त्यो प्रकारको बन्धनमा आशा मारेर बसेका व्यक्तिहरूलाई फेरि आशा दिनको लागि उहाँले मलाई अभिषेक गर्नुभएको छ भने चाहिँ प्रभुले भन्नुभयो। र हामी पनि पवित्र आत्माबाट भरिएपछि हामीले त्यो प्रकारका मानिसहरूलाई हामीले आशा दिँदछौ, छुटकारा दिँदछौ, जसरी हामीले हाम्रो सेवकाईहरूमा कति भूत आत्मा लागेका मानिसहरूले पनि छुटकारा पाएका छन्, उहाँहरू स्वतन्त्र हुनुभएको छ। र हाम्रो सेवकाईमा कति मानिसहरू जो गलत कुराहरूमा आबद्ध हुनुहुन्थ्यो, उहाँहरू व्यभिचारको बन्धनमा हुनुहुन्थ्यो, रक्सी खाएर त्यो मद्यपानको बन्धनमा हुनुहुन्थ्यो, लगायत नराम्रो आदतहरूमा झै झगडा गर्ने लगायत यी विभिन्न प्रकारको आदतमा परेका व्यक्तिहरूलाई हामीले सुसमाचार सुनायौं र उहाँहरूले छुटकारा पाउनुभयो। र प्रभुले यहाँ भन्नुभयो मलाई कैदीहरूलाई छुटकारा गर्नको लागि, घोषणा गर्नको लागि उहाँको आत्माबाट म अभिषेक भएको छु भनेर चाहिँ उहाँले भन्नुभए जस्तै, हामी जब पवित्र आत्माबाट भरिन्दछौ, कोही बिरामी मानिसहरू देख्यौं भने हामीले ख्रिस्ट येशूले तपाईँलाई चंगाई गर्न सक्नुहुन्छ, कोही खराब आदतका मानिसहरू देख्यौं भने तपाईँ असल हुन सक्नुहुन्छ, तपाईँ ड्रगबाट गलत लतहरूमा फस्नु भएका व्यक्ति, दुष्ट आत्माले फसाएका व्यक्तिहरूलाई तपाई छुटकारा पाउन सक्नुहुन्छ, तपाईँ असल हुन सक्नुहुन्छ भने चाहिँ हामीले उहाँहरूलाई ख्रिस्ट येशूमा नयाँ जीवन, ख्रिस्ट येशूमा नयाँ आशा हामीले दिन सक्दछौ भनिकन यस खण्डमा बताएको हो भने, अर्को कुरा चाहिँ यहाँ अन्धहरूलाई दृष्टि दिन भन्नाले जीवनको बाटो भुलेका मानिसहरू, जीवन सम्बन्धी दृष्टिविहीन भएका व्यक्तिहरूलाई हामीले चाहिँ दृष्टि दिन, उनीहरूलाई आशा दिन, उनीहरूलाई त्यो बाटो देखाइदिनको लागि म परमेश्वरको आत्माबाट अभिषेक भएको छु। ख्रिस्ट येशूको नाउँमा जो पवित्र बाइबल लेखिएको छ, पवित्र बाइबल हामीसँग छ, पवित्र बाइबलले भविष्यको कुराहरू बताउँदछ, पवित्र बाइबलले हामीलाई जीवन कसरी जिउन भनेर चाहिँ त्यो सिकाउँदछ, पवित्र बाइबलले जीवन पछिको जीवनको विषयमा बताएको छ। तर जति व्यक्तिहरूले ख्रिस्ट येशूलाई मुक्तिदाता भनेर चिन्नु भएको छैन, असल मानिसहरूले पनि जीवन पछिको जीवनको विषयमा साँचो रूपमा बुझ्न पाउनु भएको छैन। कति व्यक्तिहरू आफ्नो जिन्दगीदेखि निराश भएर त्यसरी बसिराख्नु भएको छ र त्यो अवस्थाको दृष्टिविहीन अवस्थामा हामीले ख्रिस्ट येशूमा जो पवित्र आत्माबाट हामी भरपूर हुँदछौं र त्यो अवस्थामा भएका मानिसहरू, आशा नभएका मानिसहरू, आफ्नो जिन्दगीमा दृष्टिविहीन अवस्थामा पुग्न भएका व्यक्तिहरूलाई हामीले अगुवाई गर्न सक्दछौ, एउटा उनीहरूलाई बाटो देखाइदिन सक्दछौ। र कति बुढापाकाहरूले यसरी भन्ने पनि गर्नुहुन्छ, हामीलाई बाटो देखाइदिनुहोस् र हामीलाई कुनै त्यस्तो प्रकारको ऊहरू छ भने, कति मानिसहरूले त्यसरी भन्ने गर्नुहुन्छ, यो उहाँहरूको नम्रता हो, हामीलाई बाटो देखाइदिनुहोस् भनेर चाहिँ भन्नुहुन्छ। र हामी जब पवित्र आत्माबाट भरिँदछौँ, पवित्र आत्मा परमेश्वरबाट भरिएपछि आत्माको अभिषेकमा हामीले त्यो आशा नभएका मानिसहरू, जिन्दगीको बाटोमा दृष्टिविहीन भएर त्यो अन्धकारमा फँसिरहेका मानिसहरूलाई हामीले त्यो आशा, त्यो बाटो देखाउने कामहरू, त्यो उज्यालो ज्योति दिने कामहरू हामीले पवित्र आत्माबाट भरिएपछि गर्न सक्दछौँ भनेर चाहिँ यस खण्डमा बताइएको हो। त्यसले गरेर उहाँले भन्नुभयो, थिचो मिचोमा परेकाहरूलाई स्वतन्त्र गराउनको निम्ति। धेरै मानिसहरू साँचो परमेश्वरलाई नचिनेको कारणले गर्दाखेरि आत्मिकी थिचो मिचोमा उहाँहरू हुनुहुन्छ। आत्मिकी थिचो मिचो भन्नाले यो पनि बुझिन्छ, हाम्रो घरमा एउटा कुखुराको चल्ला पाल्नुहुन्थ्यो आमाले, र त्यो चल्लालाई कसैले हिर्काइदियो, यानि कसैले चाहिँ हकार्यो यानि खेदायो भने घरको कोही न कोही बिरामी भइ नै हालिन्थ्यो, र त्यो अवस्थामा हाम्रो परिवारका सबै सदस्यहरू एक प्रकारको आत्मिकी थिचो मिचोमा परेका थियौँ र यो प्रकारको बन्धनबाट अब कसरी हामी बाहिर निक्लिने भन्ने त्यो प्रकारको दुष्ट आत्माको थिचो मिचोमा हामी थियौँ। तर जब प्रभु येशूलाई मुक्तिदाता भनेर विश्वास गरेपछि पवित्र आत्माको भरपूरीमा मैले आमालाई भने, आमा यसलाई हामीले काटेर खान सक्छौँ, त्यो चाहिँ हरेक एउटा चाडमा त्यसरी अर्को चल्लामा सार्ने गरिन्थ्यो त्यो भालेलाई, त्यो प्रकारले भने पछाडि आमाले पक्का पक्की हो भन्ने भन्नुभएपछि एकदम सत्य हो भने पछाडि हामीले काटेर खायौँ प्रार्थना सहित, त्यो केही पनि भएन। त्यो पछि आमाको हृदयमा अझ प्रभु येशूप्रति अझ ठूलो विश्वास भयो। र आदरणीय ख्रिस्ट प्रेमी दाजुभाइ दिदीबहिनीहरू, जब आत्माबाट हामी भरिँदछौँ, आत्मिक बन्धनमा परेका मानिसहरू, थिचो मिचोमा परेका मानिसहरूलाई तपाईँले छुटकारा दिन सक्नुहुन्छ। र अन्तमा प्रभुले भन्नुभयो कि म अभिषेक भएको कुरा चाहिँ परमप्रभुको प्रसन्नताको वर्षको घोषणा गर्नको निम्ति उहाँले मलाई पठाउनु भएको छ भनेर चाहिँ भन्नुभयो। परमेश्वरको राज्य धरतीमा आएको होस्, त्यो धार्मिकताको राज्य जो सबै मानिसले चाहिराख्नु भएको छ, त्यो प्रकारको कुरा आएको होस् भन्ने कुराहरू सम्बन्धी चाहिँ म पवित्र आत्माबाट अभिषेक भएको हुँ भनेर चाहिँ प्रभुले भन्नुभयो। हामी पनि धार्मिकताको जीवन जिएर त्यही प्रकारको अवस्थामा परमेश्वरको राज्यलाई घोषणा गर्दै जिउन पर्छ भन्दै म टेकदाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता, अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: जय मसीह। म महेन्द्र खड्का, मेरो स्थायी ठेगाना सुर्खेत वीरेन्द्रनगर नगरपालिका वार्ड नम्बर 10 पर्छ, अनि मैले ग्रहण गरेको चर्च सुर्खेत बेथेल चर्च हो, त्यहाँको पास्टर पदम गैरे हुनुहुन्छ गुरुबा, अनि म कामको सिलसिलामा काठमाडौँमा बस्नुपर्ने, मेरो व्यवसाय पनि यही, मेरो कामहरू पनि यही, मेरो परिवारहरू पनि यही भएको कारणले म चाहिँ काठमाडौँमा धेरै वर्षदेखि आशिष मण्डली रानीबारीको सदस्य हुँ र अहिले म आशिष मण्डलीकै छोरी चर्च आशिष चर्च फुटुङको डिकनको रूपमा त्यहाँ सेवाकाई गरिरहेको छु। मेरो सेवाकाई गर्ने ठाउँ आशिष चर्च फुटुङ हो। अहिले मैले आजभन्दा 12 वर्ष अगाडिदेखि म परमेश्वरमा नजिक छु। परमेश्वरले मलाई 12 वर्ष अगाडि चुन्नुभयो। त्यो चुन्ने अवसरमा म एउटा हिन्दू परिवारमा हुर्केको, जन्मेको, बढेको र हिन्दू संस्कार जानेको मान्छे थिएँ। मान्छेलाई समयले कहाँ कसरी पुर्याउँछ थाहा हुँदो रहेनछ, तर यसमा पनि परमेश्वरकै योजना थियो। म एउटा राम्रै परिवारमा, सुर्खेतको खड्का परिवारमा, मेरो पुर्खाको घर दैलेख हो, दैलेखको किमु गाउँ भन्छ, नारायण नगरपालिकामा पर्छ। मेरो हजुरबाको नाम प्रताप खड्का, उहाँ राम्रै परिवारको सरकारी कर्मचारी, उहाँले धेरै सम्पत्तिहरू पनि जोड्नु भएको दैलेख सुर्खेत परदियासम्म। अनि त्यो बीचमा मेरो बुवाको नाम भक्तबहादुर खड्का, उहाँ अलिकति राजनीति पनि गर्ने र उहाँहरू हामी सम्पन्न परिवारको भए तापनि मेरो बुवाहरूले अलि जग्गा जमिनहरू बेचबिखन गर्ने क्रममा धेरै सक्नु भएको अवस्था थियो र अलि म जान्ने भएपछि बचेको सम्पत्तिहरू सबै आमाको नाममा ट्रान्सफर गरेर हामीले बचाएको अवस्था हो। त्यसको बीचमा ठिकठाकै थियो, घर परिवार चलिरहेको थियो, तर घरमा अशान्ति थियो, दुःख थियो, कष्ट थियो र मेन कुरा दुःख यस मानेमा थियो कि स्वास्थ्यको रूपमा हामी एकदमै दुःखी थियौं। हामी धेरै जस्तो सम्पत्ति हाम्रो औषधि खर्चमै सक्यो। मेरो बुवालाई क्यान्सर भयो, प्रोस्टेट क्यान्सर थियो उहाँलाई। हामीले इन्डियामा ट्रिटमेन्ट गर्यौं अनि काठमाडौँमा गर्यौं र उहाँ 2056 साल माघको 8 गते उहाँको मृत्यु भयो। 56 साल अर्थात उहाँको जम्मा उमेर पनि 56 वर्ष नै थियो। उहाँ हेल्थमा राम्रो, सबै कुरा हेर्दा फिट एन्ड फाइन हुन्थ्यो, तर अन्तिममा उहाँलाई क्यान्सर भयो अनि उहाँ बित्नुभयो। अनि म कामको सिलसिलामा काठमाडौँमा बस्ने आफ्नो व्यवसायहरू थियो। त्यतिखेर म मिडबानेश्वरमा किङ्स कलेजको सञ्चालक, एउटा आफै त्यो कलेजको अध्यक्ष भएर काम चलाइरहेको थिएँ, चेयरपर्सनमा आफै थिएँ। त्यो गर्ने क्रममा सबै ठिकठाकै चल्दै थियो र अचानक मेरो आमाको किडनी फेल भयो। फेरि केही समय मेरो त्यतातिर बित्यो। धेरै वर्ष मैले आमाको उपचारमा बिताएँ। आमाको उपचार बिताएर ठिकठाकै हुँदै थियो। त्यसको केही समयपछि मेरो आफ्नो बिहे भयो, मेरो नानी जन्मियो र अनि मा आफैलाई ब्लड क्यान्सर भयो। आजभन्दा 15 वर्ष अगाडिको कुरा गर्दैछु म। 15 वर्ष अगाडि मलाई क्यान्सर भयो अनि म उपचारको क्रममा इन्डिया अनि बाहिर बैंककतिर पनि म ट्रिटमेन्ट गर्न गएँ र मैले आफ्नो धेरै कलेज मैले त्यतिखेरै बेच्न पर्यो, किनकि मसँग अरू पैसा थिएन, अरू सम्पत्तिहरू पनि बेच्न पर्यो। मैले उपचार अलि लामो समय चल्यो। मैले क्यान्सरको उपचार त 14 वर्ष भयो मेरो, तर मैले क्यान्सर भएको 3 वर्षपछि नै मैले परमेश्वर पाएको थिएँ। काठमाडौँमा भएको मेरो धेरै कुराहरू उपचारको क्रममा तकिएपछि आमा काठमाडौँमै हुनुहुन्थ्यो अनि उहाँलाई सुर्खेत लिएर गएर कि जग्गा बेच्नु पर्ला कि भने ब्याङ्कमा केही धितो राखेर रा लोन लिनु पर्ला भनेर म आमालाई लिएर सुर्खेत गएको थिएँ। आमाको नाममा जग्गा भएको कारणले मेरो जेठो दाजु घरमा सुर्खेतमा बस्नुहुन्थ्यो, उहाँको परिवार हो, दाजु त विदेशमा हुनुहुन्थ्यो। अनि साँझ म गएँ सुर्खेतको घरमा अनि त्यहाँ बस्यौं। केटाकेटीहरू हुनुहुन्थ्यो, भतिजा भतिजीहरू सबै, अनि उहाँहरू सबैलाई सोधपुछ गरी पढाइ लेखाइको बारेमा बुझ्दा, अलि पढाइ कमजोर देखेपछि मैले भाउजूलाई अलि सम्झाएर बुझाएर यो पढाइ राम्रो भएन केटाकेटीको भनेर जब कुरा गर्दै थिएँ, उहाँले सबै कुराहरू हुन्छ हुन्छ भन्नुभयो। तर भोलिपल्ट बिहान हामी चाहिँ आमा र म ब्याङ्किङ प्रोसेसको लागि ब्याङ्कमा जाँदै थियौँ। सुर्खेतमा त्यतिखेर रारा विकास ब्याङ्क भन्ने थियो अनि त्यहाँ हाम्रो चिनजानको दादार पनि हुनुहुन्थ्यो त्यो ब्याङ्कमा, उहाँले हामीलाई केही सपोर्ट गर्दै हुनुहुन्थ्यो। तर त्यही बीचमा मेरो भाउजूले नानी बाबुहरू पढ्ने स्कूलबाट बच्चाहरू निकाल्नुभएछ र मामाको घर जाने भनेर लिनुभएछ र बाटोमा उहाँले कन्भिन्स गर्दै जानुभएछ र भेरी नदी भन्ने एउटा ठूलो हिम नदी छ सुर्खेतको जंगलको बीचमा, त्यो बाटोमा 3 बच्चा अनि 1 उहाँ आफै सुसाइड गर्ने भनिकन पुलमा पुगिसक्नु भएको रहेछ। मैले त्यो कुरा सुने, सुनेपछि उहाँहरूको मोबाइल अफ थियो र म एकदमै, मेरो आर्थिक अवस्था त मेरो कमजोर भइसकेको थियो र म शारीरिकमा पनि म कमजोर थिएँ किनकि मेरो क्यान्सरको उपचार चलिरहेको थियो र मेरो दायाँपट्टिको मुटुको भागमा बाहिरबाट कपडा छोए पनि दुख्थ्यो। त्यस्तो अवस्थामा थिएँ म। कुनै चिनेको मान्छेको एउटा मोटरसाइकल लिएर, सायद मेरो कुनै गाउँले छिमेकी भाइहरू हुनुहुन्थ्यो, उहाँहरूको मोटरसाइकल लिएर म सुनेपछि म त भेरीको नदी नजिक पुग्दै थिएँ। बाटोमा पानी परिरहेको थियो, रेनकोट थिएन, जाँदै थिएँ तर जंगलको बीचमा त्यो भएको पुलमा जब मेरो एउटा भतिजीलाई कोही आफन्तले चिनेको मान्छेले देख्नुभयो, गाउँले दाइले, र उहाँले भन्नुभयो तिमी जंगलको बीचमा के गर्दैछौ भनेर भन्दा, उनले भनिन् मेरो आमा, मेरो दिदी र मेरो भाइ सुसाइड गर्न उता जानुभएको छ, म चाहिँ नगर यहाँ बसेको छु। अनि त्यो नानीलाई 1000 रुपियाँको नोट दिनुभएछ उहाँले, र तिमी सुसाइड नगर्ने भए तिमी घर जाऊ भनेर दिनुभएछ। त्यो पैसा 1000 नोट बोकेर जंगलको बीचमा रुँदै थियो सायद, ऊ त्यतिखेर 8-9 वर्षको थियो। त्यस्तो अवस्थाको बीचमा उताबाट गाउँले दाई आइकन त्यो बच्चाहरूलाई चाहिँ रोक्नुभयो, र सायद उहाँले सुसाइड गरिसक्नुहुन्थ्यो होला। सानो भतिजा थियो, सानो भतिजा जुन 2-3 क्लासमा पढ्थ्यो, उसले भन्दो रहेछ मम्मी एक दिन बाँचौ, भोलि मात्र मरूला। बर्खाको भेलमा आएको उर्लेको नदी थियो, र त्यो बीचमा त्यस्तो कठिन अवस्थामा त्यो बाबुले त्यति कुरा भनेर आफ्नो आमालाई केही समय रोक्न सफल भएको थियो। र केही समयपछि अर्को दाई गएर उहाँलाई समात्नुभयो, अनि म पनि पुगेँ, अनि हामीले उहाँ सबैलाई एउटा बसमा राखेर हामी चाहिँ फेरि फर्क्यौं। र त्यसरी हामी आउँदैथ्यौं, र मेरो घरभन्दा अगाडि, मेरो घरमा पुग्नुभन्दा अगाडि असारको महिना पानी झमझमी परिरहेको थियो। त्यो बीचमा मेरो फुपूको घर पर्छ, उहाँ चाहिँ पार्वती थापा हुनुहुन्छ, अनि मेरो फुपाजु धर्मदङ थापा हुनुहुन्छ, उहाँहरू इसाई परिवारमा हुनुहुन्थ्यो, इसाई हुनुहुन्थ्यो उहाँहरू, मेरो परिवारको पहिलो आफन्तमा उहाँहरू इसाई। म त्यहीँ रोकेँ, त्यहीँ झरेँ, अनि त्यो घरमा गएँ। त्यहाँ गइसकेपछि त्यो दिन त्यतिकै बस्यौं, खानासाना खायौं, सुत्यौं, भित्रपट्टि भाउजूलाई राख्यौं किनकि उहाँ फेरि जानुहोला भन्ने डरले। त्यस्तो अवस्थामा हामीले गर्दैथ्यौं, र भोलिपल्ट बिहान चिया खाने क्रममा अनि मैले भने मेरो फुपूलाई, फुपू हामी चाहिँ मलाई काठमाडौँ जानु छ उपचार गर्नको लागि, र तपाईँले हामी मिलेर उहाँलाई पुलिसको जिम्मा लगाउँ र उहाँको श्रीमान आइसकै जिम्मेवारी लिन्छन् उनले भन्दै थियौँ। त उहाँले भन्नुभयो त्यस्तो गर्न मिल्दैन, छोरी भाइहरूलाई पुलिसमा राख्ने होइन भन्नुभयो। अनि के गर्ने त फुपू, म त जानुपर्छ, मेरो समस्या छ भन्दा उहाँले भन्नुभयो बाबु अब क्रिस्चियन हुनुपर्छ, इसाई हुनुपर्छ भन्नुभयो। अनि मैले भने म जिन्दगीदेखि थाकेको मान्छे, छिट्टै मर्न पाए हुन्थ्यो भनेर दुःखमा पीड़ामा रहेको मान्छे, उपचार गर्दा गर्दा सबै सकिएको मान्छे, र त्यो बीचमा अर्को एउटा कुरा, मेरो ठूलो नानी को हात चल्थेन, उनको दाहिने हात बेला बेलामा नचल्ने, त्यस्तो अवस्थामा गुज्रिरहेको थिएँ, त्यो पीड़ामा थिएँ म। त्यो पीड़ाका बावजुद पनि म आफ्नो कामहरू गर्दै थिएँ, तर धेरै आर्थिक अवस्थामा कमजोर, मसँग त्यतिखेर काम थिएन, व्यवसाय थिएन, र त्यतिखेर मलाई औषधि गर्न पैसा चाहिएको थियो। त्यो बीचमा उहाँले फुपूले त्यो भन्नुभयो क्रिस्चियन हुनुपर्छ, अनि मैले भने मलाई फुपू क्रिस्चियन हुन पनि आपत्ति छैन, तर मलाई ठिक हुनुपर्छ, मेरो परिवारलाई ठिक हुनुपर्छ भनेर म अन्तिम विकल्पको रूपमा मैले क्रिस्चियन हुने निधो गरेको थिएँ। क्रिस्चियनको बारेमा मलाई थाहा थिएन, क्रिस्चियन सुनेको थिएँ मैले, मसँग घरमा बाइबल पनि थियो, मसँग कुरान पनि थियो, म सबै कुराहरू पढ्ने, त्यस्तो नपढ्ने मान्छे होइन, मसँग सबै कुरा बौद्ध धर्मका किताबहरू पनि थिए, सबै कुराहरू थिए, तर पनि मलाई क्रिस्चियनको बारेमा अलि डिटेल्समा गएर मैले बुझ्ने मौका पाएको थिएन। अनि उहाँले इसाई हुनुपर्छ भनेपछि हामीहरू त्यहाँ स्थानीय मण्डली बेथेल चर्चका पास्टर पदम गैरी कहाँ गएर हामीले ग्रहण गर्यौं। ग्रहण गरिसकेपछि उहाँले के सिकाउनु भयो सिकियो, र त्यही क्रममा मेरो भाउजू कामने, जिउ एकदमै कामने, उहाँको धामी बसे जस्तो गर्ने, र कामेको बेलामा उहाँले एक बाल्टी पानी पनि पिउन सक्ने त्यस्तो अवस्था हुनुहुन्थ्यो। डाक्टरको भनाइ अनुसार उहाँलाई ब्रेनमा ट्युमरहरू बढेको छ, अपरेशन गर्नुपर्छ भन्नुभएको थियो। त्यस्तो अवस्थाका बावजुद हामीले चर्चमा प्रार्थना गर्दै गयौं, त्यहाँका मण्डलीका अगुवाहरू गुरुबाहरू सबैले प्रार्थना गरिदिनुभयो, र लगभग लगभग 1 महिनाको बीचमा उहाँले कामदै कामदै कामदै 3 बाल्टी जति पानी पिएपछि त्यो दिनदेखि शैतानले उहाँलाई छोडेर गयो, उहाँको स्वास्थ्य सम्पूर्ण रूपमा ठिक भयो, अनि मेरो आमाको समस्या पनि ठिक हुँदै गयो। अनि म उहाँलाई छोडेर म काठमाडौँ आएँ, काठमाडौँमा आइसकेपछि मलाई चाहिँ ठिक भएको थिएन, मलाई ठिक हुन बाँकी नै थियो। र त्यो क्रममा क्रिस्चियन भएको केही महिना, 3 महिना पछि केही पास्टर गुरुबाहरूको एउटा भेटघाट भेलामा म पनि जाने अवसर पाएको थिएँ। एकजना राजु बज्राचार्य भन्ने एउटा पास्टर हुनुहुन्छ, उहाँ थली छ उहाँको चर्च, अनि उहाँसँग पनि त्यहाँ भेट भएको थियो। अनि उहाँले भन्नुभयो महेन्द्रजी के कस्तो छ, मैले सबै ठिक छ, तर तपाईँको धर्म काम लाग्ने देखिनँ मैले, किनकि मलाई अहिलेसम्म ठिक भएको छैन, मैले भने उहाँलाई। तब मैले त्यो भने अनि उहाँ हाँस्नुभयो, मुस्कुराउनु भयो र भन्नुभयो महेन्द्रजी एक दिन मेरो चर्चमा पनि आउनुहोस् न। अनि मैले उहाँलाई भने पास्टर गुरुबा तपाईँको चर्चमा आउन मलाई केही आपत्ति छैन, उपचार मैले राम्रो ठाउँमा गरिरहेको छु भने उहाँ हाँस्नुभयो, तर उहाँले मलाई निम्तो दिनुभयो। अनि म उहाँको चर्चमा शनिबारको संगति गर्न गएँ। मेरो जुन छोरी, मेरो ठूलो छोरी मुहारीका हुन्, उनको हात चल्थेन, अनि उनी अहिले क्लास 10 पढ्छिन् अहिले, त त्यतिखेर सानै थिइन् उनी, अनि उनलाई लिएर म त्यहाँ गएँ, र 2 घण्टाको संगतिपछि उहाँले मलाई हातमा तेल राखेर प्रार्थना गर्नुभयो। अहिले बुझ्दा त्यो चाहिँ अभिषेकको प्रार्थना रहेछ। उहाँले प्रार्थना गर्नुभयो महेन्द्रजी अब ठिक हुन्छ भनेर, मेरो यसो पछाडि धाप मार्नुभयो। अनि मैले भने खै कहाँ ठिक भयो, भएको छैन भने मैले, अनि उहाँ हाँस्नुभयो। अनि हामी केही समयपछि उहाँले मलाई एकछिन बसाउनुभयो, चिया बिस्कुट खाएर हामी छलफल गर्यौं। उहाँले मलाई धेरै कुराहरू सिकाउनु भयो, कसरी प्रार्थना गर्ने, कसरी संगति गर्ने, कसरी बाइबल पढ्ने, प्रार्थनामा के पढ्ने, कुन कुन भर्सहरू कतिखेर युज गर्ने, सबै कुराहरू उहाँले मलाई सिकाउनु। मैले सबै नोट गरेर ल्याएँ, अनि म नक्सालमा बहालको घरमा बस्ने, मसँग सबै कुराहरू थिएन, बहाल तिर्नै गाह्रो हुने अवस्था थियो, मलाई सबै कुराहरूबाट म समस्यामा थिएँ। त्यस्तो अवस्थाका बावजुद पनि म छर जाने निरन्तर गरिरहेको थिएँ। अनि मलाई सपनामा त्यतिखेरसम्म सपनामा राति साँपले आएर जहिले पनि खेद्ने र कहिले कहिले सपनामा डस्ने पनि गरेको थियो। त्यस्तो अवस्थाका बावजुद अनि उहाँले दिएका कुराहरू म सबै लिएर आएँ। उहाँले सिकाएका विश्वासकोलाई कसरी बढाउने भन्ने कुराहरू मैले सिकेँ र त्यो सिकिसकेपछि उहाँले मलाई धेरै कुराहरू सिकाइसकेपछि त्यही सम्बन्धी सिकेर म घुँडा टेकेर प्रार्थना गर्न थाले। प्रभु, हजुरको शरणमा छु म, मेरो पाप क्षमा त हजुरले गर्नुभयो, हजुरले मलाई ग्रहण पनि गराउनु आफ्नो छोरा हुन लायकको गर, तर प्रभु मेरो जीवनमा किन दुःख बाँकी छ, मलाई कुन कुराले प्रेरि रहेको छ, किन हजुरले सुन्नुहुन्न। सबै कुरा छोडेर आएँ म, क्रिस्चियन भएँ, आफन्तहरू सबैदेखि म टाढा भएँ, हजुरको चरणमा म आएको छु कि मलाई हजुरले निको गर्नुपर्छ, होइन भने मलाई आजै हजुरले उठाउनुपर्छ, हजुरले मलाई आफूसँगै लानुपर्छ भनेर जब म प्रार्थना गरेर घुँडा टेकेर रोएर प्रार्थना गर्दै थिएँ, मैले लामै 45 मिनटको प्रार्थना, मलाई सम्पूर्ण पीडाहरू मैले परमेश्वरको चरणमा राखिदिएँ त्यो दिन। अनि त्यतिखेर म सुते, 10:30 बजेको थियो, साउनको महिना थियो, र त्यही दिन हो या त्यसको भोलिपल्ट मलाई याद छैन, सपनामा म फेरि त्यसरी रोएर प्रार्थना गर्दै रहेछु अनि जिजस क्राइस्टले आएर मलाई दर्शन दिनुभयो अनि प्रार्थना गरिरहेको छु, उहाँ बोल्नु भएन, म प्रार्थना गर्न छोडेको छैन, अनि अन्तमा उहाँले हात उठाएर हाँसेर जानुभयो अनि म बिउजिएँ। 2:15 बजेको रहेछ र उठेर प्रार्थना गरेँ, प्रभु धन्यवाद, आजसम्म मैले कुनै पनि भगवान जति मैले पूजा गरेँ कसैको दर्शन पाइन, प्रभु हजुरले मलाई सबै कुराबाट क्षमा गर्नुभयो, पापमुक्त गर्नुभयो र मलाई बचाउनुभयो, प्रभु धन्यवाद भनेर मैले प्रार्थना गरेँ अनि त्यो दिन सुते म। त्यसको भोलिपल्ट फेरि सपनामा जसरी पहिला पनि मलाई साँपले खेद्थ्यो त्यसरी नै साँपले मलाई खेद्न थाल्यो, ठूलो न ठूलो साँप, अजिङ्गर भनौँ त्यस्तो खालको साँप। म काठमाडौँमा सुतेको छु तर मैले सपना सुर्खेत घर मणिकापुरको देखेको छु, त्यो मणिकापुरमा मलाई साँपले खेद्दैछ मेरो घरमा, अनि पहिला म भाग्थेँ, म डरपोक थिएँ, तर त्यो दिन मेरो घरमा, मेरो पुर्खाको घर, त्यहाँ पुरानो घरमा 3 तरबार थियो, जब मलाई साँपले खेद्यो अनि म त्यतिखेरै त्यो घरमा छिरिकन आइकन त्यो तरबार ल्याएर आएर 3-4 टुक्रा बनाउन सफल भएँ। 3-4 सर्पको जब टुक्रा गरिसकेँ अनि म झल्यास बिउजिएँ, रातिको 2:15 रहेछ, र त्यतिखेरैदेखि मेरो यो मुटुको दुखाई, मेरो सम्पूर्ण कुराहरूमा चङ्गाई, त म हो कि होइन भनेर म आफूलाई छिमोट थिएँ मैले। अनि त्यो दिनदेखि जब मैले सपनामा जुन साँपलाई मारे, जुन शैतानलाई मैले मारे, त्यो दिनदेखि मेरो शरीरमा ठिक रह्यो, मेरो छोरीलाई ठिक भयो, मेरो आमालाई ठिक भयो, मेरो कामहरूबाट म व्यवसायहरूमा मेरो जब शुरू गर्न थाले, त्यसपछि नै मलाई परमेश्वरले एक किसिमको आशिष दिनुभयो। भनिन्छ मर्कुसको 16:17 लेखिएको छ, विश्वास गर्नेहरूसँग यी चिन्हहरू हुनेछन्, मेरो नाउँमा तिमीहरूले भूत पाउनेछन्, तिनीहरूले नयाँ भाषाहरूमा बोल्नेछन्। हो, मर्कुसको 16:17 पद अनुसारै मेरो जीवनमा भयो, यही पद अनुसारै मेरो जीवनमा परमेश्वरले आशिष दिनुभयो र अहिले म मण्डलीको सेवाकाई गर्न पनि पाएको छु। मेरो जीवनमा धेरै कुराहरूबाट परमेश्वरले मलाई आशिष दिनुभयो, बच्चाहरूको पढाइ लेखाइमा, स्वस्थमा, अहिले पनि मेरो नानीहरू साधारण रुगाखोकी लाइन प्रभुको चरणमा आउँछन् अनि प्रार्थना गरिदिनुहोस् बाबा भन्छन् अनि हामी प्रार्थना गर्छौँ, नानीहरू निको हुन्छन्। हाम्रो घरमा धेरै समयदेखि हामीले धेरै औषधीहरू गर्नु परेको छैन, साधारण कुराहरू त हुन्छन् तर पनि परमेश्वरले हामीलाई धेरै कुराहरू आशिष दिनुभएको छ, हामी सपरिवारै सेवाकाईमा लाग्छौँ। परमेश्वरको मा सबै कुरा सम्भव छ, म जस्तो मरिसकेको मान्छे जो काललाई छिटो आइदिए हुन्थ्यो, मलाई लगिदिए हुन्थ्यो भनेर पर्खेको मान्छेलाई पनि परमेश्वरले फेरि बचाउनु, म धुलो धुलोमा टुक्रा टुक्रा छिन्न भिन्न भइसकेको मान्छेलाई फेरि जोडिकन, फेरि डल्लो बनाइकन, फेरि मलाई साहस दिइकन अगाडि बढाउने परमेश्वर हुनुहुन्छ येशु ख्रीष्ट। यति भन्दै यहाँहरूलाई फेरि पनि जय मसीह भन्दै यो कुरामा परमेश्वरले तपाईँ हामी सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ र कार्यक्रम प्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97 61 88 हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप फन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

यसरी भन्नुभयो। यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु।

0: भजन संग्रह 133 को एक पदमा यसरी लेखिएको छ, दाजु भाइहरू आपसमा एकतामा बस्नु कति भलो र मनोहर कुरा हुन्छ। म पास्टर मंगल मान महर्जन कोइनी पार्टन चर्चको, अनि तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
1: वहाँ नयाँ शुरूआतका परमेश्वर हुनुहुन्छ। जयमसी आज शनिबार मे 23 तारीक जेठ 9 गते। आजको बाइबल खण्ड याकूबको पुस्तक 5:20 रहेको छ र यहाँ यसरी लेखेको छ, जसले एकजना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाउनेछ र असंख्य पापलाई ढाक्नेछ। हाम्रो परमेश्वर नयाँ शुरूआतका परमेश्वर हुनुहुन्छ। बाइबलले भन्दछ, जसले एकजना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ त्यसलाई मृत्युबाट बचाउनेछ र असंख्य पापलाई ढाक्नेछ। नयाँ शुरूआतको लागि कहिल्यै ढिलो हुँदैन। अनि अझ उल्लेखनीय कुरा त के छ भने, परमेश्वरले हामी जस्ता मानिसहरूलाई अरू मानिसहरूलाई नयाँ शुरूआत भेटाउन मदत गर्न प्रयोग गर्नुहुन्छ। बाइबलमा त्यस्ता पुरूष र महिलाहरूका धेरै विवरणहरू छन् जसले दोस्रो मौका पाए र परमेश्वरको अनुग्रहद्वारा त्यसलाई राम्ररी प्रयोग गरे। पत्रुस जस्तै, जसले येशूलाई इन्कार गरे तर नयाँ करारको चर्चमा अगुवा बने, वा दाऊद जस्तै, जसले व्यभिचार र हत्या गरे तापनि उनका भजनहरू बाइबलमा सबैभन्दा उद्धृत पुस्तकहरू मध्ये पर्छन्। अनि योनाको बारेमा के नि, एकपटकको असफलतापछि उनले फेरि काम गर्ने अवसर पाए। परमप्रभुको वचन दोस्रो पल्ट योना कहाँ आयो, जुन कुरा तपाईँले योनाको पुस्तक 3:1 हेर्न सक्नुहुन्छ। पापले हृदय, घर, योजना र मानिसहरूलाई ध्वस्त पार्न सक्छ, तर सुसमाचारको शुभ खबर यो हो कि पापले परमेश्वरलाई कहिले पनि हामीलाई प्रेम गर्नबाट वा हामी कहाँ पुग्नबाट रोक्न सक्दैन, अनि हामीले कहिले पनि अरूलाई प्रेम गर्न र उनीहरू कहाँ पुग्नबाट रोकिनु हुँदैन। भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। यो कुरा तपाईँले गलातीको पुस्तक 6:1 हेर्न सक्नुहुन्छ। यहाँ पुनर्स्थापनालाई जनाउने ग्रीक शब्द चिकित्सा क्षेत्रको शब्द हो, जसको अर्थ भाँचिएको हड्डीलाई जोड्नु। जब डाक्टरले भाँचिएको हड्डीलाई पुनर्स्थापित गर्छ, उसले यसलाई मिलाएर सिधा बनाउँछ अनि लगभग 6 हप्ताको लागि काम्रो बाँधेर राख्छ। यो अवधिमा वास्तविक उपचार चाहिँ परमेश्वरले गर्नुहुन्छ। परमेश्वरमा जहिले दोस्रो मौका छ, यसकारण तपाईँको काम भनिएको भाँचिएका मानिसहरूलाई खोज्नु हो जसलाई दोस्रो मौकाको खाँचो छ, अनि तिनीहरूलाई पुनर्स्थापित गर्न मदत गर्नु हो। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
3: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
3: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीह।
4: यही 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग, व्यापार, व्यवसाय, संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईँका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौ। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
7: यो समय हो धन्यवाद बिहानी बिहानी
8: सेमेसी ग्रिटिस एफएम 105.1 मेगाहर्जमा कार्यक्रम धन्यवाद बिहानी लिएर म कार्यक्रम प्रस्तुत साजन नेपाली यहाँहरूको सामु उपस्थित भएको छु। प्रिय श्रोता, परमेश्वरको वचनले हामीलाई निरन्तर धन्यवादी हुनु भनेर सिकाउँदछ अनि परमेश्वरको इच्छा पनि हाम्रो जीवनमा हामी निरन्तर धन्यवादी हुनु हो। प्रिय श्रोता, हाम्रो जीवनमा विभिन्न किसिमको परिस्थितिबाट भएर हामी जाँदछौँ अनि त्यो परिस्थिति हामीलाई पिरोल्ने काम गर्दछ अनि हामीलाई पीड़ा दिने काम गर्दछ। हामी कतिपल्ट त्यस्ता परिस्थितिहरूलाई हामी बुझ्न सक्दैनौँ, यो हाम्रो जीवनमा किन आयो किन आउँदैछ भन्ने कुरा हामी बुझ्न सकिराखेका हुँदैनौँ अनि त्यो कतिपटक हाम्रो शक्ति र बलले पनि त्यसलाई हटाउन सकिराखेका हुँदैनौँ। कति लामो समयसम्म हाम्रो जीवनमा त्यो परिस्थिति रहन्छ भनेर पनि ठ्याक्कै हामी जान्न सकिराखेका हुँदैनौँ, तर पनि परमेश्वर त्यो परिस्थितिमा हामीसँग हुनुहुन्छ अनि परमेश्वरले त्यो परिस्थितिमा हामीलाई छोड्नुहुन्न, भुल्नुहुन्न अनि त्याग्नुहुन्न अनि बिर्सनु भएको हुँदैन। परमेश्वरको वचनले हामीलाई भन्दछ कि आफ्नो दुध खुवाउने बालकलाई के त्यसको आमाले बिर्सन सक्छ? सायद त्यसले बिर्सन पनि सक्छ, तर परमेश्वरले भन्नुहुन्छ कि म त तिनीहरूलाई कहिले पनि बिर्सिदिन र त्याग्ने छैन भनेर परमेश्वरले भन्नुभएको छ। दुध खुवाउने आमाले शुद्ध आफ्नो बच्चालाई बिर्सन सक्छ या त्यतिसम्मको निष्ठुर हुन सक्छ। एउटा सानो शिशु दुध खाने अवस्थामा रहेको बच्चालाई आमाले बिर्सन सक्छ, तर जीवित परमेश्वर जसले तपाईँ हामीलाई बनाउनु भएको छ आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा, परमेश्वरले हामीलाई कहिले पनि बिर्सनुहुन्न र कहिले पनि त्याग्नुहुन्न। यो उहाँको प्रतिज्ञा हो, परमेश्वर हामीलाई त्याग्नुहुने छैन। हामी जुनसुकै परिस्थितिबाट भएर गए पनि परमेश्वर त्यो परिस्थितिमा हामीसँग हुनुहुन्छ अनि त्यो परिस्थितिमा पनि हामी परमेश्वरलाई धन्यवाद दिन सक्नुपर्छ। जसरी परमेश्वरको वचन पहिले थिस्लोनिकीको पुस्तक 5:18 हामीलाई भन्दछ, सबै परिस्थितिमा धन्यवाद दिऊ किनकि ख्रिस्ट येशूमा तिमीहरूको लागि परमेश्वरको इच्छा यही हो। हामीलाई वचनले भन्दछ सबै परिस्थितिमा धन्यवाद दियो, चाहे असल परिस्थिति होस् चाहे खराब परिस्थिति होस् परमेश्वरलाई धन्यवाद दियो। कतिपटक हामी खराब परिस्थितिको सामना गर्नु पर्दाखेरि परमेश्वरलाई हामी गुनगुन गर्ने गर्दछौ या परमेश्वरसँग हामी प्रश्न जवाफ हामी गरिराखेका हुँदछौ। हामी सबै कुरा बुझ्न सक्दैनौँ, तर परमेश्वर त्यो अवस्था पनि हामी प्रति भलाइ नै गर्ने योजना बनाइराख्नु भएको हुन्छ। परमेश्वरको योजना हामीलाई भलाइ नै छ, रोमी 8:28 हामीलाई भन्दछ, हामीलाई परमेश्वरले भलाइ गर्नुहुन्छ अनि परमेश्वरले ती परिस्थितिलाई हटाउन पनि सक्नुहुन्छ। हामी धैर्य धारण गर्नुपर्छ त्यतिखेरको समयमा जब हामी नसोचेको परिस्थितिमा पर्दछौँ, नसोचेको अवस्थामा हामी जाँदछौँ। त्यतिखेर हामीले धैर्य धारण गरेर आफ्नो विश्वासमा हामी रहिराख्यौँ भने परमेश्वरले हामीलाई त्यो परिस्थितिबाट छिट्टै छुटकारा दिनुहुनेछ र हामीलाई विजय दिनुहुनेछ। यसकारण परमेश्वरलाई हरेक परिस्थितिमा धन्यवाद दिनु असल कुरा हो। हामी असल परिस्थितिमा मात्र परमेश्वरलाई धन्यवाद दिन्छौँ भने संसारका मानिस हाम्रो बीचमा के फरक रह्यो? होइन, संसारका मानिस पनि आफू असल हुँदाखेरि खुसी हुन्छन्, रमाउँछन्, नेकर्काप्रति धन्यवादी हुन्छन् अनि हामी पनि एउटा असल परिस्थितिमा मात्र धन्यवादी हुन्छौँ भने हाम्रो र उनीहरूको बीचमा कुनै पनि भिन्नता रहँदैन। दुःखको परिस्थितिमा पनि हामी परमेश्वरप्रति धन्यवाद दिने हुन सक्नुपर्छ, किनभने अघि नै मैले रोमीको पुस्तक 8:28 मैले भने जहाँ लेखेको छ, म त्यो वचनलाई उद्धृत नै गर्न चाहन्छु कि अब परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँद्वारा सुनिएका मानिसहरूको हरेक परिस्थितिमा सबै कुरा मिलाएर परमेश्वरले भलाइ नै गर्नुहुन्छ भनेर लेखेको छ। यस कारणले गर्दा परमेश्वरले भलाइ नै गरिराख्नु भएको हुन्छ। हामी बुझ्दैनौँ किन हाम्रो जीवनमा यो आइराखेको छ परिस्थिति, तर परमेश्वरले हामीलाई त्यो परिस्थितिबाट हाम्रो जीवनमा भलाइ उत्पन्न गर्दै हुनुहुन्छ, हामीलाई अझै परिपक्व बनाउँदै हुनुहुन्छ, अझै हामीलाई खार्दै हुनुहुन्छ, अझै हामीलाई निखार्दै हुनुहुन्छ, अझै परमेश्वरले हामीलाई फलवन्त बनाउँदै हुनुहुन्छ। यस कारणले गर्दा त्यो परिस्थितिमा हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ र जब खराब परिस्थिति सकिन्छ अनि असल समय आउँछ त्यतिखेर पनि हामीले परमेश्वरलाई भुल्नुहुन्न र परमेश्वरलाई हामीले धन्यवाद दिनै पर्छ। परमेश्वरलाई बिर्सनुहुन्न, जब हाम्रो प्रार्थनाको उत्तर आउँछ, जब परमेश्वरले जवाफ दिनुहुन्छ त्यतिखेर पनि हामी धन्यवाद दिनुपर्छ, उहाँलाई भुल्नुहुन्न। यस कारण प्रिय श्रोता, आज बिहानी म तपाईँलाई भन्न चाहन्छु, हरेक परिस्थितिमा हामी परमेश्वरप्रति धन्यवादी हौ। हुन्छ, धन्यवाद यतिन्जेल कार्यक्रममा मलाई साथ दिनुभएको लागि। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
9: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

प्रिय श्रोता मित्र, ख्रिष्टीय अभिवादन। कलवरी ख्रिस्ट महिमा चर्चको प्रस्तुति येशूको सन्देश कार्यक्रममा स्वागत छ। हामीले तपाईँको निम्ति येशू ख्रिष्टको सुसमाचारलाई लिएर आएका छौं, जुन चाहिँ परमेश्वरसँग संगति गर्ने र पुनर्मेल गराउने सुसमाचार हो। र हामी तपाईँलाई याद दिलाउन चाहन्छौ कि येशूको सन्देश कार्यक्रमका सम्पूर्ण विषयवस्तु मुक्तिदाता येशू ख्रिष्टतिर मानव जातिलाई डोर्याउनको लागि तयार पारिएका छन्। किनभने केवल प्रभु येशू ख्रिष्टले मात्रै हाम्रा पापहरूबाट हामीलाई छुटकारा दिन सक्नुहुन्छ र उहाँले मात्र मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ। अबको आधा घण्टा कृपया हामीसँगै रहनुहोला।

0: प्रिय श्रोता, पवित्र बाइबलका वचनहरूले हामी सबैलाई परमेश्वरको बाटोमा साँचो र एकदमै उचित रूपले हिँड्नलाई सक्षम हुनको लागि प्रेरित गर्दछ। श्रोता, आउनुहोस् अबको केही समयलाई कलवरी ख्रिस्ट महिमा चर्चका आदरणीय पास्टर बालकृष्ण राईज्यूद्वारा प्रस्तुत गरिएको बाइबलमा रहेको येशूको सन्देशलाई सुनौ।
1: श्रोता, आज फेरि पनि हाम्रा प्रिय उद्धारकर्ता ख्रिष्ट येशू प्रभुको अनुग्रहले येशूको सन्देश कार्यक्रममा तपाईसँग भेट्ने मौका पाउँदा कलबरी ख्रिष्ट महिमा चर्च परिवारको तर्फबाट म अति नै हर्षित र आनन्दित भएको छु र साथै आजको सन्देशमा संसारको सबै मानवको मुक्तिदाता ख्रिष्ट येशू प्रभुको नाउँमा हार्दिक स्वागत र अभिवादन गर्दछु। प्रिय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको उत्पत्ति 1:26-27 लेखिएको छ, फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिसलाई आफ्नै स्वरूपमा हाम्रै प्रतिरूपमा बनाऊ, तिनीहरूले समुद्रका माछाहरू, आकाशका पंक्षीहरू, पालिने पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार गरून्। यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो, परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो, नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो। तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभयो र तिनको नाकमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भए। उत्पत्ति 2:7 फेरि परमप्रभु परमेश्वरले भन्नुभयो, मानिस एक्लो रहन असल छैन, म त्यसको निम्ति त्यसलाई सुहाउने एउटा सहयोगी बनाउनेछु। उत्पत्ति 2:18 यसै कारण परमप्रभु परमेश्वरले मानिसलाई मस्त निन्द्रामा पार्नुभयो र तिनी निदाएको बेलामा तिनका करङहरू मध्येको एउटा निकालेर त्यसको ठाउँमा मासु भरिदिनुभयो। उत्पत्ति 2:21 जुन करङ परमप्रभु परमेश्वरले मानिसबाट निकाल्नु भएको थियो त्यसबाट एउटी स्त्री बनाएर मानिस कहाँ ल्याउनुभयो। मानिसले भने, यो त मेरै हाडको हाड र मासुको मासु हो, तिनलाई स्त्री भनिनेछ किनभने तिनी पुरूषबाट निकालिएकी थिइन्। यसै कारण मानिसले आफ्ना आमा बाबुलाई छोड्छ र तिनीहरू एउटै शरीर हुन्छन्। मानिस र तिनकी स्वास्नी दुवै नाङ्गा थिए र लडाउँदैनथे। उत्पत्ति 2:22-25 प्रेसवटा परमेश्वरले पूर्वतिर अदनमा एउटा बगैँचा लगाउनुभयो र उहाँले बनाउनु भएको मानिसलाई त्यही राख्नुभयो। परमप्रभु परमेश्वरले मानिसलाई लगेर अदनको बगैँचामा त्यसको गोडगाड र हेरचाह गर्न राख्नुभयो। उत्पत्ति 2:8-15 अनि हेर्नमा राम्रो र खानमा असल फल भएको हरेक किसिमको रूख परमप्रभु परमेश्वरले भूमिबाट उमार्नुभयो। उहाँले बगैँचाको बीचमा जीवनको रूख र असल र खराबको ज्ञान दिने रूख पनि लगाउनुभयो। उत्पत्ति 2:9 अनि उहाँले मानिसलाई यो आज्ञा दिनुभयो, बगैँचाको सबै रूखको फल तैले संकोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु, किनभने जुन दिन तैले त्यो खान्छस् त निश्चय नै मर्नेछस्। उत्पत्ति 2:16-17 प्रेसवटा परमेश्वरले तिनीहरूलाई आशिष दिनुभयो र तिनीहरूलाई भन्नुभयो, फल्दै फुल्दै वृद्धि हुँदै पृथ्वीमा भरिँदै र त्यसलाई आफ्नो वशमा पार्दै जाओ, समुद्रका माछाहरू, आकाशका पंक्षीहरू तथा पृथ्वीका सबै जीवित प्राणीहरूमाथि अधिकार गर। उत्पत्ति 1:28 तब परमेश्वरले भन्नुभयो, हेर म तिमीहरूलाई पृथ्वीका सबै बिउ उमार्ने बोटहरू र फलमा नै बिउ हुने सबै फलका रूखहरू दिन्छु, ती तिमीहरूका आहाराको निम्ति हुनेछन् र पृथ्वीको हरेक पशु, आकाशको हरेक पंक्षी र जमीनमा हलचल गर्ने हरेक जन्तु, हरेक प्राणी जसमा जीवन छ तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु। उत्पत्ति 2:29 यसरी आकाश र पृथ्वी र तिनमा भएका सबै कुरा बनाइसिद्धिए। उत्पत्ति 2:1 आफूले बनाउनु भएको हरेक कुरा परमेश्वरले हेर्नुभयो र यो साह्रै राम्रो थियो। उत्पत्ति 1:31 प्रेसवटा जमीनमा सागपात, खनिज र सबै प्रकारका जीव जन्तुहरू बनाइसकेपछि परमेश्वरले मानव जातिको सृष्टि गर्नुभयो। मानिस परमेश्वरको सृष्टिको सर्वोच्च र सर्वोत्तम प्राणी हो। अन्य जीव जन्तु बाहेक मानिसलाई चाहिँ स्वयं परमेश्वरको प्रतिरूपमा सृष्टि गरियो। मानिसलाई उद्धार गर्न परमेश्वर आफै मानव रूप धारण गरेर आउनुभयो। ख्रिष्ट सधैँ नै मानिसकै प्रतिरूपमा रहनुहुनेछ। विश्वलाई परमेश्वरले आफ्नो वचनद्वारा सृष्टि गर्नुभयो, तर मानिसलाई त उहाँले आफ्नै हातले बनाउनुभयो अनि उहाँले मानिसमा जीवनको सास फुकिदिनुभयो। शारीरिक दृष्टिमा मानिस परमेश्वर जस्तै बनिएको छ, किनभने परमेश्वरको दर्शन पाएका कतिपय व्यक्तिहरूले यही गवाही दिएका छन्। परमेश्वरको रूप मानिसको जस्तै थियो। प्रेसवटा, मानिस परमेश्वरको प्रतिरूपमा बनाइएको हुनाले मानिसमा परमेश्वरको जस्तै आत्मा र स्वभाव छ, किनभने मानिसमा परमेश्वर जस्तै स्वभावहरू प्रेम, आनन्द, शान्ति आदि तत्त्वहरू समाहित छन् र साथै मानिसमा कल्पनाशीलता, सृजनशीलता र भावनात्मक वैचारिक शक्ति पनि सामेल छन्। मानिस परमेश्वरकै स्वरूपमा भएकोले सृजनहारको स्वरूपमा सृष्टि गरिएर मानिसलाई अन्य सबै जीवात्माहरूमाथि अधिकार, शक्ति र प्रभुत्व पनि सुम्पिएको छ। यसैले परमेश्वरले सबै जीवात्मामाथि मानिस मात्रको भय हालिदिनु भएको छ र तिनीहरू मानिसदेखि डराउँछन्। सन्तानोत्पादनको प्राकृतिक नियम पूरा गराउनलाई उहाँले तिनीहरूलाई नर र नारी बनाउनुभयो। आफ्नो स्वाभाविक र आत्मिक दायित्व पूरा गर्न पनि तिनीहरू एक अर्काका सहयोगी होउन् भनेर पनि तिनलाई नारी र पुरूष गरी सृष्टि गरियो। प्रेसवटा, मानिसलाई पशुहरू झैं सृष्टि गरिएको थिएन। पशुहरू परमेश्वरको बोलिएको वचनद्वारा बनिए, तर मानिसलाई त उहाँले आफ्नै हातले बनाउनुभयो। वास्तवमा मान्छेसँग प्राणको रूपमा परमेश्वर स्वयंको जीवन छ। यो संसारमा आउने प्रत्येक मान्छेलाई परमेश्वरले नै जीवनको ज्योति दिनुहुन्छ। यो तथ्यलाई राजा सुलेमानले उपदेशक 3:21 बताएका छन्। मानिसको आत्मा माथि परमेश्वर कहाँ जान्छ, तर पशुहरूको आत्मा चाहिँ तल माटोमा जान्छ। प्रिय श्रोता, मानिस सृष्टिको मुकुट हो। संसारभरको राज्यको निम्ति मान्छेलाई प्रथम स्थान दिएको थियो, जो चाहिँ बाइबल अनुसार पहिलो राजा भनिन्छ। एक समय यो स्थान लुसिफर सैतानले ओगटेको थियो। लुसिफरले संसारमा परमेश्वरको स्थान ओगट्ने कोसिस गर्यो, तर पाएन, अनि यसले मान्छेको जीवनमा परमेश्वरको स्थान ओगट्ने कोसिस गर्यो, अनि मान्छेले पाप गरेको कारणले, उसको आज्ञा पालन गरेको कारणले सफलता पनि पायो। मान्छेले पापको कारणले आफ्नो राज्य गुमायो, तर यो राज्य ख्रिष्टद्वारा उसले फेरि प्राप्त गर्यो। त्रेसवटा, सृष्टिको सबै कुरा असल थिए, तर आदमको एक्लोपन चाहिँ असल भएन। मानिस एक्लै भएको असल होइन। यही नै मान्छेको विवाहको आधार हो। विवाहले संगतिको व्यवस्था गर्छ, जाति बनाउँदछ, एक अर्कालाई सहयोग पुर्याउँछ। एकले अर्कालाई आवश्यकता अनुसार सहयोग गर्नु पनि हो। परमेश्वरले पहिलो स्त्रीलाई पुरूषको हाड र मासुबाट बनाउनुभयो औ हाडलाई मासुले भरिदिनुभयो। हब्बालाई आदमबाट बनाउनु भएको सत्यले मानव जातिको एकता अनि स्त्रीको मर्यादा बारेमा देखाउँछ। हब्बालाई आदमको अङ्गबाट बनाइयो, उसको हृदयको नजिक हुनलाई साथै उसले प्रेम गर्नलाई। प्रेसवटा, परमेश्वरले अस्तित्वमा ल्याउनु भएको सबै जीव जन्तुहरूको नाम आदमले राखे। यसले देखाउँछ कि पहिलो मानिस बुद्धिमान थियो, त्यसैले उसले स्त्री भनी नाम राख्दछ, जसको सम्बन्ध मान्छेसित हुन्छ। यसकारण नाम अनि प्रकृति दुवै दृष्टिले स्त्री अनि लोग्ने मान्छे एक अर्कामा सम्बन्धित छन्। सबै विवाह परमेश्वरले आयोजन गर्नु भए कति सुन्दर हुने थियो अनि हरेक घरमा स्वर्गीय सुख हुने थियो। प्रेसवटा, अवश्य नै यो घटना ख्रिष्ट येशु अनि मण्डलीको सुन्दर तस्विर हो। ख्रिष्ट जो पहिलो आदम हुनुहुन्छ, उहाँले मण्डलीको जन्म दिनुभयो, आफैले क्रूसको मृत्यु भोगेर मान्छेको निम्ति मार्ग खोलिदिनुभयो। हामी उहाँको ईश्वरीय स्वभावमा सहभागी होस् भन्ने हेतुले उहाँले हाम्रो मानवीय स्वभावमा सहभागिता देखाउनुभयो। यदि हामीहरूले होसियारीपूर्वक हेरेको खण्डमा मण्डली सम्बन्धी तस्विरमा हब्बा दुलही थिए, ऊ आदमको अङ्ग थिए, ऊ बनाइएकी थिए, जसले मण्डली परमेश्वरको मन्दिर हो भन्ने बुझाउँदछ। प्रेसवटा प्रारम्भमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो, अनि एउटा लामो समयको अन्तरालपछि पृथ्वी आकार बिनाको शून्य बन्यो। परमेश्वरको पहिलो सृष्टि र सभ्यताले आफैलाई भ्रष्ट र दूषित बनाए र परमेश्वरको दण्डद्वारा बिनाएको खण्डमा मण्डली सम्बन्धी तस्विरमा हब्बा दुलही थिए, ऊ आदमको अङ्ग थिए, ऊ बनाइएकी थिए, जसले मण्डली परमेश्वरको मन्दिर हो भन्ने

अघितिर परमेश्वरले यस पृथ्वीलाई पुनः निर्माण गरिकन आजको यो अवस्थामा ल्याउनुभयो जसमा हामी जिरहेका छौं। परमेश्वरले सबै स्थोक सिद्ध र सुन्दर बनाउनुहुन्छ भन्ने मान्यताका आधारमा यो सिद्धान्त बनेको हो। उपदेशक 3:11 बिना आकार र शून्य वस्तु बनाउनु परमेश्वरका लागि आफ्नै स्वभाव विपरीत छ। तर किन पृथ्वी आकार बिनाको र शून्य भयो? यसको कारण तत्कालीन मानव सभ्यताले शैतानको मिले मतोमा लागेर सर्वोच्च परमेश्वर विरूद्ध गरेको विद्रोह थियो। पृथ्वीलाई भ्रष्ट पारिएको थियो। यो पतित पृथ्वीलाई परमेश्वरले पुनः अस्तित्वमा ल्याउनु भएको विवरण उत्पत्ति 1:2-3 देख्न सक्छौ। प्रेसोता यो भन्दा अगाडि पनि अर्को सृष्टि थियो भनी प्रमाणित गर्ने अन्य प्रमाणहरू पनि छन्। परमेश्वरले मानिस आदमलाई पृथ्वीमा भरिँदै जाऊ भनेर उत्पत्ति 1:28 भन्नुभयो। पहिला भरिएर खाली भएको चीजलाई मात्र हामी भर्न सक्छौ। अर्को रोचक विषय पतित स्वर्गदूतहरू र भूतात्मा बीचका फरक पनि हो। हामीलाई थाहा छ स्वर्गदूतहरूका पखेटा हुन्छन् र ती उड्छन्, तर भूतात्माहरू पृथ्वीमाथि मात्रै चलहल गर्न सक्छन्। भूतात्माहरू प्रायजसो मानिसको शरीरभित्र बास गर्न चाहन्छन्। स्वर्गदूतहरू चाहिँ त्यस्तो गर्दैनन्। यसको अर्थ भूतात्माहरू तिनै हुन् जो पुरानो सभ्यताका विद्रोही आत्माहरू हुन् जसले शरीरबाट बिछोडिनु परेको थियो। उत्पत्ति 1:1 अनुसार हाम्रो पृथ्वी सम्भवत लाखौं करोड़ौं वर्ष पुरानो छ भन्ने संकेत गर्छ, किनभने यसले उहिले आदि अनादिमा पृथ्वी बनेको भन्दछ। पृथ्वी परमेश्वरको दण्डाज्ञापछि मृत अवस्थामा आइपुगेको कुरा हामी यो पदमा पाउँदछौ। उत्पत्ति 1:1-2 समय अवधि कति लामो थियो भन्ने यकिन हुन सकेको छैन, तापनि यो समयावधि हाम्रो समझले नभ्याउने किसिमको हुन सक्छ। प्रेसोता आदम अघिका सबै जीवहरू मरे अनि पृथ्वी खाली र अन्धकारयुक्त बन्यो। अहिले पाइने अवशेषहरू तिनै प्राचीन जीवहरूका हुन् भनी मानिन्छ। भूतात्माहरू पनि त्यस्तै सृष्टिका प्राणीका बिछोडिएका आत्माहरू हुन सक्छन्। त्यो सृष्टिका जीवहरू मानिसहरू थिएनन्, मानिस जस्तै भने थिए होलान्। पहिलो मानिस त आदम नै हुन्। तिनलाई सृष्टिको छैठौं दिनमा सृष्टि गरिएको थियो। तिनलाई आजभन्दा करिब 6000 वर्ष अघि सृष्टि गरिएको थियो। उत्पत्ति 1:3-4 अनुसार परमेश्वरले पहिलो दिन ज्योति सृष्टि गर्नुभयो, जुन ज्योतिले संसारमा आएका सबै मानिसहरूलाई उज्यालो ज्योति प्रदान गर्नुहुन्छ। त्यही ज्योति बनेर येशु ख्रिष्ट संसारमा आउनुभयो। येशु ख्रिष्ट जीवनको ज्योति हुनुहुन्छ। अघिल्लो सृष्टिको विद्रोहको कारण लामो समयदेखि पृथ्वीलाई अन्धकारले छोपेको थियो, किनभने पृथ्वी ज्योतिविहीन अन्धकारमय थियो। त्यसकारण परमेश्वरले उज्यालो होस् भन्नुभयो र तुरुन्तै ज्योति आएर उज्यालो भयो। उहाँले इच्छा व्यक्त गर्नुभयो र त्यो अस्तित्वमा आयो। परमेश्वरको वचन सृजनशील छ, भजन संग्रह 33:6-9। हामीले ख्रिष्ट येशू प्रभुलाई ग्रहण गरेको खण्डमा उहाँ हाम्रो हृदयमा ज्योतिको रूपमा बास गर्नुहुन्छ र हामी नयाँ सृष्टि हुन्छौं। 2 कोरन्थी 4:6-5:17 र उहाँलाई महिमा दिन सक्छौं। हामी स्वर्गको मानिस बन्दछौं किनभने येशु बसेको स्थानमा स्वर्गमा अन्धारोको नाम निशान छैन। त्यहाँ सिद्ध ज्योति जगमगाउँछ, तर त्यसको विपरीत नरकमा भने निष्पट अध्ययारो छ, त्यहाँ ज्योतिको नाम निशानै छैन। प्रेसोता परमेश्वरले विशाल सौर्य परिवारको रचना गर्नुभयो। सूर्य, पृथ्वी र अनगिन्ती ताराहरू बनाउनुभयो। ती सबैलाई उहाँको योजना अनुसार रचना गर्नुभयो। उहाँले भन्नुभयो ती सबै भए। सूर्य, चन्द्र र ताराहरू सुचारू हुन चम्कनको लागि अर्हाउनुभयो र सबै सुचारू भए, किनभने एक समय ती सबै सौर्य परिवार अन्धकारले छोपिएका थिए। युगौंदेखि नाङ्गो र शून्य रहेको पृथ्वी परमेश्वरको वचनको शक्तिले, परमेश्वरको आदेशले भरिभराउ भयो। उहाँको सम्पत्तिले पूर्ण भयो। मानिसलाई पृथ्वी र त्यसमा भएको हरेक कुरा उपभोग गर्न दिएको छ। तर पनि सबै परमेश्वरकै हो,
त्यसैले

हरेक कुरा परमेश्वरको महिमाको लागि प्रयोग गर्नुपर्दछ। पृथ्वीको हरेक कुरा मानिसलाई दिनुभएको छ, सबैलाई मानिसको वशमा राख्नुभएको छ। प्रेसवटा, परमेश्वरको यो अद्भुत कुरामाथि के तपाईँ विश्वास गर्नुहुन्छ? ख्रीष्ट येशूको आत्माको ज्योति तपाईँको हृदयमा सदा प्रज्वलित होस्। धन्यवाद।

हामी आशा गर्छौ आदरणीय पास्टर बालकृष्ण राईज्यूले प्रस्तुत गर्नुभएको पवित्र शास्त्र बाइबलमा आधारित यीशुको सन्देशद्वारा तपाईँ आशिषित हुनुभएको छ र हामीले एकसाथ अध्ययन गरेको परमेश्वरको वचनले तपाईंलाई परमेश्वरले व्यवस्था गर्नुभएको यस महान मुक्तिलाई ग्रहण गर्न सक्षम बनाएको छ। हाम्रो कार्यक्रमको यस भागमा साथ दिनुभएको लागि धन्यवाद। हाम्रो कार्यक्रम अझ बाँकी नै छ, कृपया सुनिरहनुहोला।

प्रिय मित्र, हुन त तपाईँहरू मध्ये कतिजना अझसम्म पनि येशु ख्रीष्टले गर्नुभएका दावीहरूप्रति विश्वस्त हुनुभएको छैन होला। तर तपाईँले यस कुरालाई कृपया मनमा राख्नुहोस् कि येशु ख्रीष्टले ती मानिसहरूलाई पवित्र आत्मा परमेश्वरको सहायता उपलब्ध गराउने प्रतिज्ञा गर्नुभएको छ, जसले एकदमै उचित कारणहरूसहित उहाँको सामुन्ने प्रश्नहरूलाई उठाउँदछ। पवित्र बाइबलको यूहन्ना 7:17 येशूले भन्नुहुन्छ, यदि कुनै मानिसले परमेश्वरको इच्छा पालन गर्न चाहन्छ भने मेरा शिक्षा परमेश्वर तर्फबाट हो कि मेरो आफ्नै तर्फबाट हो सो उसले जान्नेछ। यहाँ येशूले हामीलाई याद दिलाउनुहुन्छ कि हामीले कुराहरूलाई केवल ती जस्तो छन् त्यही रूपमा मात्र हेर्दैनौ, तर हामी जस्तो छौ त्यही रूपमा पनि हेर्दछौ, जसको कारणले गर्दा हामीहरू प्रभु येशूमा विश्वस्त हुने अवस्थामा पुगेकै हुँदैनौ। तर परमेश्वरले गम्भीर भएर पापदेखि उद्धार पाउन खोज्ने मानिसलाई अवश्य त्यो उद्वेगको मुक्ति दिनुहुन्छ जुन हाम्रो प्रभु येशू ख्रीष्टमा छ। त्यसैले श्रोता, अहिले नै प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहोस्, किनभने बाइबलले रोमी 10:9 हामीलाई बताउँदछ कि यदि तिमीले येशूलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार गर्यौ र परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ। कृपया प्रार्थनाद्वारा येशूलाई तपाईँको व्यक्तिगत मुक्तिदाता भनी स्वीकार गरी आफ्नो हृदयमा निम्त्याउनुहोस्। त्यसको लागि तपाईँले यसरी पनि प्रार्थना गर्न सक्नुहुन्छ, हे परमेश्वर, म एक पापी हुँ, म मेरा पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशू ख्रीष्टले मेरा सारा पापको निम्ति उहाँको आफ्नो अमूल्य रगत बगाएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशू ख्रीष्टलाई यही घड़ी मेरो जीवनको व्यक्तिगत मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म निम्तो गर्छु मेरो जीवन र हृदयमा हे येशू प्रभु आउनुहोस्, आमिन। प्रिय मित्र, यदि तपाईँले ठिक अहिले ख्रीष्ट येशूलाई मुक्तिदाता भनी हृदयदेखि नै साँच्चै नै ग्रहण गर्नुभएको छ भने यही क्षणदेखि तपाईँले येशूसँग एक उद्वेगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ। अब येशू ख्रीष्टलाई अझ बढी चिन्न सधैँ पवित्र बाइबल पढ्नुहोस्। प्रार्थनाद्वारा दिनदिनै परमेश्वरसँग बातचित गर्नुहोस्। आफूलाई पाएक पर्ने विभिन्न ठाउँहरूमा रहेका येशूको सन्देश प्रचार गरिने र पवित्र बाइबललाई परमेश्वरको प्रेरणाद्वारा लेखिएको अकाट्य वचन भनी स्वीकार गरिने चर्चमा परमेश्वरको सेवा र महिमा गर्नलाई उपस्थित हुनुहोस्। अनि हामीलाई चाहिँ यस विषयमा कृपया पत्रद्वारा जानकारी गराउनुहोस्। हामी अत्यन्तै उत्साहित र खुशी हुनेछौ। हाम्रो इमेल ठेगाना हो yesukosandesh@gmail.com। ठेगाना एकपटक फेरि yesukosandesh@gmail.com। प्रिय श्रोता, अब आजको बाँकी कार्यक्रमतिर फर्कौं।

प्रिय श्रोता मित्र, आजको लागि हाम्रो निर्धारित समय सिद्धि नै लागेको छ। तपाईसँग यो समय बिताउन पाउनु हाम्रो लागि एकदमै आनन्द र खुशीको कुरा हो। जसै हामीहरूले एकसाथ आत्मिक भोजनलाई खायौं, जुन परमेश्वरको वचन बाइबलले हामीलाई दिदछ। हाम्रो कार्यक्रम केवल परमेश्वरको अचूक वचन पवित्र शास्त्र बाइबलमाथि मात्र आधारित छ। अधिक जानकारीको लागि कृपया हामीलाई पत्राचार गर्नुहोला। हाम्रो ठेगाना हो कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। ठेगाना एकपटक फेरि, कार्यक्रम येशूको सन्देश, पोस्ट बक्स नम्बर 10875, काठमाडौँ नेपाल। त्यसै गरी हाम्रो इमेल ठेगाना हो yesuko sandesh@gmail.com, yesukosandesh@gmail.com। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि अर्को हप्ता यही समय र यही मेगाहर्जमा येशूको सन्देश कार्यक्रमको अर्को नयाँ श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई प्रभु येशू ख्रीष्टले तपाईँ र तपाईँको परिवारलाई प्रशस्त आशिष दिनुभएको होस्।

0: नमस्ते, म कलाकार आशा खड्का। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत छ कार्यक्रम ओड एन्ड लाइफ। अब प्रस्तुत छ कार्यक्रम वचन र जीवन, वर्ड एन्ड लाइफ।
2: जय मसीह, अनि हार्दिक स्वागत छ कार्यक्रम वर्ड एन्ड लाइफको आजको हप्ताको दोस्रो श्रृंखलामा। श्रोता, हामी आशा गर्छौं तपाईँ सन्चै हुनुहुन्छ। हाम्रा रेडियो कार्यक्रमहरू सुनेर तपाईँका थुप्रै प्रतिक्रिया हामीले प्राप्त भएका छन्। त्यसको लागि हामी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया भए र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई लेखी पठाउन सक्नुहुनेछ। हामी कार्यक्रमको अन्तमा हामी तपाईँलाई ठेगाना दिनेछौ। उक्त ठेगानामा तपाईँ लेखी पठाउन सक्नुहुनेछ। श्रोता, लौ त अब लागू आजको दोस्रो श्रृंखलाको विषयतर्फ। हिजोको श्रृंखलामा हामीले पास्टर कौशल छेत्रीज्यूबाट आनन्दित जीवन कसरी जिउने, किन परमेश्वरले उहाँमा आनन्दित भएर जिउनुहोस् भनेर भन्नुभयो, यही विषयमा पास्टर कौशिला छेत्रीज्यूबाट अर्थपूर्ण वचन सुन्नेछौ। रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर आशिष पाउनुहोस्।
3: सबैजनालाई प्रभु येशू ख्रीष्टको नाममा जय मसीह। तपाईँहरू कस्तो हुनुहुन्छ? यो समय जुन देशबाट, जुन ठाउँबाट, जुन परिस्थितिबाट भएर तपाईँ गइराख्नु भएको भए तापनि यदि मलाई सुन्दै हुनुहुन्छ, हेर्दै हुनुहुन्छ भने म तपाईँहरू सबैजनालाई स्वागत गर्न चाहन्छु। आज चाहिँ हामी परमेश्वरको वचन वाक डिलाइटफुल लाइफ नट विकेड पाथ है। आज यो संसारमा हामीले हेर्यो भने मान्छेलाई आफ्नै इच्छामा जतासुकै जिउनुको लागि एकदमै खुसी लाग्छ। कसैले नरोकिदियोस्, कसैले केही नभनो, चाहे त्यो राम्रो होस् कि नराम्रो होस्, तर जतासुकै जीवन जिउन मन लाग्छ। तर बाइबलमा हामी आयौँ भने परमेश्वरको वचनले कस्तो मिठो गरेर हामीलाई सिकाउँदछ। परमेश्वरको वचनले नै हामीलाई एकदमै आनन्दित भएर परमेश्वर प्रसन्नतामा जिउनका लागि सिकाउँदछ। त्यसबाट तर्केर आफ्नै बाटो लाग, आफ्नै बाटो लाग भनेको आफ्नै खुसी गर भन्नु खोजेको होइन, तर त्यो पाप र अधर्मको चाललाई छोडेर धार्मिकतातर्फ लम्क्यौँ। हालेलुया! तपाईँ र म चाहिँ अबको दिनहरूमा होसियारी हुनुपर्छ। हामीलाई कहिले काहीँ कस्तो लाग्छ, कहिले काहीँ हामीलाई कोही त ऊ त कति राम्रो व्यक्ति हो, के हुन्छ त, केही हुँदैन उसँग जाँदा भनेर हामी पछ्याउँछौँ है। साथी हो, मित्र, फ्रेन्डसिप हुनुपर्छ भनेर हामी मान्छेलाई खुसी बनाउँछौँ। तर एक दिन उनीहरूको त्यो सङ्गतमा लाग्दै गर्दै एक दिन, दुई दिन, एकजना भाइको गवाई म केही समय अगाडि मैले सुनिरहेको थिएँ, जवान भाइको। आज यस्तो प्रभुमा एकदमै परिपक्व असल व्यक्ति, तर ऊ चाहिँ एकदम एउटा क्वायरको एउटा अगुवा पनि हो है, एउटा प्रेजेन्ट वर्सिप गर्ने, प्रभुको उपस्थितिमा मान्छेलाई डोराउने, शिक्षा दिने व्यक्ति पनि हो। अनि त्यो व्यक्ति नि अरूलाई शिक्षा दिने हुँदै गर्दा, अरूलाई सिकाउने, के हुन्छ त मेरो साथीहरूलाई म प्रभुमा जित्छु भनेर ऊ जाँदै गर्दा नि उसले त होइन, तर त्यही साथीहरूले चाहिँ उसलाई संसारतर्फ डोराएर ऊ यति डरलाग्दो प्रभुदेखि अलग भएको छ है। अनि त्यो सुन्दै गर्दा कस्तो दुःख लागेको भित्र हृदयमा। आज हामीले जान्नुपर्छ खराबी कुन हो, कुन चाहिँ परमेश्वरबाट हो, कुन चाहिँ संसारको कुरो हो, त्यो चाहिँ हामीले ख्याल गर्नुपर्छ। हामीलाई राम्रो देख्ला, हामीलाई माया गर्ला हो, कतिको बेला हामीलाई कस्तो हुन्छ, कोही कोही बेला विश्वासी जीवन जिउँदै गर्दा पनि त्यो प्रेम कसैले नपाएको जस्तो लाग्छ, अनि कतै अरू मान्छेले नि हामीलाई त्यो प्रेम देखाउँदै गर्दा हामी त्यो हामफाली पठाउँदछौँ, तर त्यो चाहिँ एउटा पासो हो, त्यसले चाहिँ हानि गर्छ। त्यही भएर परमेश्वरले के भन्दै हुनुहुन्छ, सबै बाहिरको कुरोहरूलाई टकटकाइदिएर के गर, अब असलतर्फ बाटो लाग। हालेलुया! कस्तो मिठो म प्रभुको वचनलाई पढिरहेको थिएँ। आज परमेश्वरको वचन हामीलाई हौसला दिन्छ। तपाईँ र मलाई चाहिँ परमेश्वरको वचनले के भन्दैछ, यदि प्रसन्नताको जीवन जिउने हो भने चाहिँ के गर्नु अरे, पाप कुरोहरूलाई, सबै कुरोहरूलाई त्यागिदिनु, पन्साइदिनु, किनकि त्यसले चाहिँ हामीलाई भलो गर्दैन, हामीलाई हाम्रो जीवनमा असल कुराहरू हामी देख्न सक्दैनौँ। तपाईँले यो भजनसँग एक अध्याय जम्मै पढ्नुहोस्, कस्तो मिठो कुरा छ। यहाँनिर दुष्टता र धार्मिकताको जीवन, परमेश्वरको वचन पालन गर्दै गर्दा र संसारको कुरो अप्नाउँदै गर्दाको भिन्नतालाई हामी यहाँ थाहा पाउँदछौँ। त्यति मात्र होइन, परमेश्वरको भय राख्ने मान्छेको जिन्दगी र परमेश्वरको भय नराख्ने मान्छेहरूको जिन्दगी जे कस्तो हुन्छ, त्यसको भिन्नता पनि हामी यहाँ थाहा पाउँछौँ। मिठो कुराहरू, तपाईँले गहिरो कुराहरू तपाईँ आफै अध्ययन गर्नुहोस्। पवित्र आत्माले तपाईँलाई बेग्लै बेग्लै कुराहरू दिनुहुन्छ, तर परमेश्वरको वचनले हामीलाई दोस्रो कुरामा के भन्यो, पापीहरूको मार्गमा खडा नहुनु। किनकि तपाईँले दोस्रो कोरिन्थी 6:14-18 पढ्नुभयो भने पनि त्यहाँ थाहा पाउनुहुन्छ है, अध्ययारोसँग उज्यालोको के संगति? आज हामीले प्रभु यीशुलाई पाएर हामी त्यो ज्योतिमा आएका छौँ। अब फेरि हामी संसारतर्फ फर्किनुको लागि परमेश्वरले हामीलाई कहिले पनि उत्साह दिँदैन। परमेश्वरले के भन्नुभएको छ? हाम्रो शरीर चाहिँ जीवित प्रभुको मन, उहाँको मन्दिर हो, परमेश्वरको भवन हो। अनि यो भवनभित्र चाहिँ नि त्यो पाप र अधर्मलाई बस्न दिनु हुँदैन, किनकि जहाँ पाप र अधर्म हुन्छ पवित्र आत्मा त्यहाँ बस्न सक्नुहुन्न। तपाईँ र मैले चाहिँ यो कुरो जाँच गर्नुपर्छ आफूले आफूलाई। हाम्रो बोली चालीले पाप गरिरहेको छ, हाम्रो सोचाइ विचारले, हाम्रो हिँड्ने पाइलाहरूले हामीले कतिवटा कुराहरू हामीले थाहा नपाइकन त्यो पाप र अधर्मको कुरोहरू हाम्रो जीवनमा आइपर्दछ। यसै कारण परमेश्वरले हामीलाई अघिबाटै के भन्नुहुन्छ? होसियार रहनु, परमेश्वरको भय राख्ने आशिषित व्यक्ति चाहिँ त्यो जो चाहिँ पापमा उबस्न रुचाउँदैन। ओ उसलाई चाहे असलै गरून्, तर परमेश्वरको भय नराख्ने व्यक्तिहरूको बीचमा ऊ जाँदैन, ऊ त्यो व्यक्तिहरूसँग सङ्गत गर्दैन। फेरि बोल्दै नबोल्नु भनेको होइन, आज हामी परमेश्वरलाई नचिन्ने व्यक्तिहरूसँग हामी बातचित गर्छौँ, परमेश्वरको सुसमाचार प्रचार गर्छौँ, तर हामी जस्तो उहाँहरूले जिउनुहुन्छ त्यस्तै हामी जिउन सक्दैन, किनकि बाइबलले हामीलाई धार्मिकतामा जिउनका लागि उत्साह दिएको छ। उहाँको वचनले हामीलाई उहाँसँग परमेश्वरको भय राख्न सिकाएको छ, र संसारले जे कुरो गर्छ त्यो हामी गरिरहन हामी हुँदैन, किनकि बाइबलले के भन्दैछ? यो कुरो सुन्दै गर्दा तपाईँलाई लाग्ला प्रभुको वचनले त रोक्दैछ, होइन, तर पिता हाम्रो घरका आमा बाउले कहिलेकाहीँ हामीलाई यसो नगर भन्नुहुन्छ भने हामीले त्यो पालन गर्दै गर्दा हामीलाई फाइदा हुन्छ, किनकि उहाँहरूले त्यो कुरोहरू भोगेर आउनु भएको हुँदछ। यहाँ पनि हाम्रो परमेश्वर त हाम्रो आमा बाबुहरू भन्दा यति महान परमेश्वर, हाम्रो आमा बाबु हामी सबैलाई सृष्टि गर्ने हाम्रो परमेश्वर हुनुहुन्छ भनेपछि उहाँले कति हामीलाई माया गर्नुभएको छ, अनि उहाँले के उत्साह दिँदै हुनुहुन्छ? पापीहरूको मार्गमा के नगर्नु अरे, तिनीहरू मार्गलाई बाटोलाई नपछ्याउनु, किनकि त्यहाँ हानि छ। तपाईँले दोस्रो कोरिन्थी 6:14-18 पढ्नुभयो भने मिठो कुराहरू त्यहाँ तपाईँले पाउनुहुन्छ। आज परमेश्वर बोलाइरहनु भएको छ, त्यहाँ के भन्दछ? परमेश्वरसँग मूर्तिको के सरकार है? मूर्ति भन्दै गर्दा नि हामीलाई जे जे कुरा लोभ्याउने कुराहरू तपाईँले सिङ्गो मूर्तिलाई मात्र नसम्झिनुहोस्। परमेश्वर बाहेक जे जे कुरालाई हामी आइडल बनाउँछौँ नि, परमेश्वरलाई छोडेर हामीलाई जे जे कुरा मन लाग्छ त्योलाई चाहिँ परमेश्वर नबना, परमेश्वरले त्यो कुरा चाहनुहुँदैन। हामीले मूर्ति भन्दै गर्दा मूर्ति मात्रै डाइरेक्ट नसम्झ्यौँ, तर कतिजनाको जीवनमा त्यो नदेखिने मूर्तिहरू भित्र रहेको हुन्छ। कतिले चाहिँ नि त्यो पनि पाप हो। बाइबलले के भन्दछ? भित्र आफूलाई एउटा कसैलाई एउटा नाम कमाउनेको यति एउटा त्यसलाई यति पक्रेको, म यति कमाउँछु, कतिलाई जबको म यति अर्निङ गर्छु, म यति कमाउँछु, त्यसलाई नि परमेश्वर भन्दा उच्चमा राखेको, कतिले आफ्नो सुन्दरतालाई नि यति होल्ड गरेको हुन्छ कि परमेश्वर बनाएर राखेको हुन्छ, त्यो पनि मूर्ति सरह। बाइबलले के भन्दछ? आज त्यो सबै कुराहरू, आज परमेश्वर बाहेक जे जे कुरालाई हामी प्राथमिकता दिँदैछौँ भने त्यो चाहिँ आइडल जस्तै हो, है, मूर्ति पूजा जस्तै हो, तर पहिलो स्थान चाहिँ जहिले पनि ईश्वरलाई हुनुपर्छ। हालेलुया! यदि तपाईँले प्रभु ईश्वरलाई आफ्नो मुक्तिदाता भनेर जीवनमा स्वीकार गर्नुभएको हो भने पहिलो स्थान जहिले पनि ईश्वरलाई, ईश्वर त छँदैछ नि, होइन? आज हामीले हाम्रो कार्यहरूमा पनि, हाम्रो बोलीहरूमा पनि, हाम्रो जीवन जीवाईमा पनि हामीले ईश्वरलाई पहिलो स्थान, मुखले मात्र होइन तर हाम्रो कार्यहरूमा, हाम्रो चरित्रमा, हाम्रो भित्र सिक्रेट जीवनहरूमा, गहिरो गुप्त कुराहरूमा, एकान्तमा हामी रहँदै गर्दा हरेक अवस्थाहरूमा द्वारा चाहिँ ईश्वरलाई नै उचाल्नु पर्दछ। यदि हाम्रो एकान्तमा बोल्ने अर्कै कुरा अनि भित्र एकान्तमा अर्कै कुरा गर्दैछौँ भने त्यो पनि के हो? पाप हो। अनि परमेश्वरले के भन्नुहुन्छ? त्यो खराबी पापहरूको बाटोलाई चाहिँ त्यागिदेऊ, त्यसले छोडिदेऊ, तिमीहरूलाई कुनै त्यसले फाइदा गर्दैन, हामीलाई चाहिँ उन्नति गर्दैन। तपाईँले त्यो 2 Corinthians 6:18 पढ्नु भयो भने परमेश्वरले फर्किआ, म कहाँ फर्केर आऊ, उहाँले भन्नुभएको छ, उत्साह दिनुभएको छ। जो व्यक्ति चाहिँ परमेश्वरको वचनमा रहिरहन्छ, जो व्यक्ति चाहिँ उहाँको उपस्थितिमा रहन्छ, त्यो व्यक्ति चाहिँ कस्तो हुन्छ? यहाँनिर हितोपदेश 4:18 पढ्न चाहन्छु, यसरी भन्दछ, धर्मीको चाल बिहानको उज्यालो जस्तै हो, त्यो मध्य दिन नउन्जेल झन झन सकिलो हुँदै जान्छ। जो व्यक्ति चाहिँ परमेश्वरमा प्रसन्न हृदयले आफ्नो जीवन परमेश्वरको इच्छा अनुसार बिताउँदछ, जो धार्मिकतामा जिउने निर्णय गर्दछ, त्यो व्यक्ति चाहिँ कस्तो हुन्छ अरे? कस्तो मिठो, बिहानको उज्यालो ज्योति जस्तै, ऊ यति चकिलो हुन्छ, जति दिन छिपिँदै जान्छ, दिन बढ्दै जान्छ, भन्नुको अर्थ के हो? जति प्रभुमा बढ्दै जान्छ उसको जिन्दगी अझै उज्यालो, अझै सामर्थिलो, अझै सामर्थिलो, हालेलुया, अझै शक्तिशाली हुँदछ। तपाईँ र म चाहिँ शक्तिमा जिउँ, त्यो उज्यालोमा जिउँ, धार्मिकतामा जिउन सकौँ, तपाईँ र मेरो फाइदा होस्, तपाईँ र म चाहिँ उन्नतिमा जानु सकौँ, तपाईँ र म चाहिँ परमेश्वरको नजिक रहन सकौँ, हामीलाई संसारले हानि गर्न नसकोस् भनेर उहाँले हामीलाई प्रभुको वचन दिनुभयो। हामीले भजन सँग एक अध्याय हामीले पढेका छौँ। आज तपाईँ र मलाई प्रभुको वचनले भन्दैछ हामी उहाँको वचनमा फर्केर आऊ। सबै जे जे कुराहरू बाहिर देखिँदैछ त्यो सबैलाई पन्साउनुहोस्, किनकि दुष्टताले चाहिँ दुष्टतामा हामी अल्झ्यौँ भने चाहिँ दुष्टताले के गर्छ, एक दिन बाइबल यहीँनिर भन्छ 1:5 के भन्छ, यसै कारण दुष्टहरू इन्साफमा खडा रहने छैन न त पापीहरू धर्मात्माहरूका समुदायमा रहनेछन्। बाइबलले के भन्दैछ, आज पापीहरू चाहिँ आज पाप सङ्गतहरू हामी गर्दै गर्दा चाहिँ हामी परमेश्वरको उपस्थितिमा रहन सक्दैनौ, धार्मिकतामा हामी रहन सक्दैनौ, अनि त्यसले चाहिँ हाम्रो विनाश गर्छ। यसै कारण परमेश्वरले हामीलाई त्यो सबै अधार्मिकताहरू छोडेर, पापहरू छोडेर, खराबीहरू छोडेर जीवनमा आएको चाहनुहुन्छ। यदि तपाईँ पनि नि आज एउटा परमेश्वरको अगाडि एउटा असल व्यक्ति भएर खडा हुन चाहनुहुन्छ, धार्मिकतामा जीवन जिउन चाहने हो भने हामीले के गर्नु पर्यो, दुष्टहरूको चाललाई त्याग्नु पर्यो, पापीहरूको मार्गमा छोड्नु खडा हुन छोड्नु पर्यो, गिल्ला गर्नेहरूको बैठकबाट हामी टाढा रहनु पर्यो। तर के गर्नु पर्यो, परमेश्वरको व्यवस्थामा, परमेश्वरको वचनमा, ओ सङ्गतिमा, प्रार्थनामा, ओ उहाँले बोल्नु भएको कुरोहरूमा, विश्वासमा हामी जब हामी खडा हुन्छ भने त्यो व्यक्ति चाहिँ प्रसन्नताको जीवन उसको उसले जिउनेछ। हालेलुया, मलाई कति खुसी लाग्छ। अघि पनि मैले भने कतिजना व्यक्तिहरूसँग बातचित गर्छु, केही नहुँदा पनि यति प्रभुको अगाडि यति उत्साहित है, यति साह्रो निश्चित कन्फिडेन्ससँग प्रभुलाई महिमा गरेको देख्दै गर्दा नि म प्रभुलाई धन्यवाद दिइरहेको थिएँ। आज तपाईँ र मलाई पनि प्रभुको वचनले चुनौती दिएको छ, संसारको त्यो अल्मलाउने कुरा चाहिँ सटक सुटुक्क हाम्रो जीवनमा नपस्ोस्, हामीलाई नअल्मल्याओस् भनेर प्रभुको वचनले के भन्दै हुनुहुन्छ, मेरो वचनमा ध्यान देऊ, मनन गर प्रभुको वचनमा। तपाईँले पढ्नुभयो भने योना 17:14 प्रभु यीशुले के भन्नु, मैले तपाईँले मलाई दिनुभएको वचन मैले यिनीहरूलाई दिएँ भनेर प्रभु यीशुले त्यहाँ प्रार्थना गर्नुभएको छ। आज हामीलाई वचन दिएको छ ताकि वचन पढ्दै गर्दा हामी जीवनको रहस्यको कुरोहरू थाहा पाउँदछौँ, अझै पवित्र आत्मासँग हाम्रो नजिक सम्बन्ध हुँदछ। आज मलाई तपाईँहरूलाई प्रभुको वचनबाट यो उत्साह दिन चाहन्छु, आफूले आफूलाई जाँच गर्नुहोस्। हामीले प्रभु यीशुलाई त पाएका छौँ, कतै हाम्रो पाइलाहरू चाहिँ डगमगाएका छैनन्, जतै हाम्रो पाइलाहरू हाम्रो सोच विचार हाम्रो बोलीचाली संसारसँग छ भने त्यसलाई त्यागेर के गरौँ, परमेश्वरको उपस्थितिमा हो। हालेलुया, दाउद जस्तो प्रसन्न भएर, प्रभु म तपाईँको वचनदेखि डराउँछु, ओ म त्यो घिनलाग्दो कुरोहरू गर्दिनँ, नराम्रो कुरोहरूमा म जान्न छ। चाहे हामीलाई कहिले काहीँ त्यो अधार्मिकतालाई हामीले घृणा गर्दै गर्दा हामीलाई मान्छेहरूले हामीलाई समाजबाट निकाल्ला, देशबाट निकाल्ला, परिवारबाट निकाल्ला, तर त्यतिखेर निराश नहुनुहोस्। बाइबलले के भन्दैछ, आँटिलो हुनुहोस् र प्रसन्नताको जीवन यीशुमा जिउनुहोस्। आमेन। परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिउन्। जय मसीह।
2: श्रोता, आजको रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ, निम्त्याउन चाहनुहुन्छ? उहाँ तपाईँको हृदयको ढोकामा ढकढक ढकढक गर्दै हुनुहुन्छ। के तपाईँ आज नै उहाँको लागि तपाईँको हृदयको ढोका खोल्न चाहनुहुन्छ, तपाईँको जीवनलाई उहाँ अगुवाई गर्न चाहनुहुन्छ? सब किसिमका चिन्ता, फिक्री, रोग, व्यथाबाट उहाँ तपाईँलाई छुटकारा दिएर उहाँमा नयाँ जीवन दिन चाहनुहुन्छ। यदि मेरो कुरामा तपाईँ सहमति हुनुभयो भने आजको वचन सुनेर तपाईँलाई केही नौलो अनुभूति भयो र मुक्तिदाता येशू ख्रीष्टलाई तपाईँ आफ्नो व्यक्तिगत जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्न सक्नुहुन्छ। प्रभु येशू, म आजको रेडियो कार्यक्रम सुनेर म तपाईँलाई मेरो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्न चाहन्छु। आज उपरान्त मेरो जीवनमा आउनुहोस् र मलाई अगुवाई गर्नुहोस्। मैले जान अन्जानमा गरेका सबै पाप, भूल, गल्तीहरू क्षमा माग्न चाहन्छु। मलाई क्षमा दिनुहोस् प्रभु। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। आज उपरान्त म तपाईँमा जीवन चाहन्छु, मेरो बाँकी जीवन तपाईँमा अर्पण गर्न चाहन्छु र अब उपरान्त तपाईँले मलाई अगुवाई गर्नुहोस्। मलाई क्षमा दिएर तपाईँले आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद। प्रभु येशूको नाममा आमेन। श्रोता, तपाईँले यो प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वर पिताको सन्तान हुनुभएको छ। उहाँमाथिको विश्वास आस्थालाई अझै बलियो बनाउन नजिकैको चर्चमा जानुहोस् भनेर हामी तपाईँलाई सल्लाह दिन चाहन्छौ। कार्यक्रमप्रति तपाईँका सुझाव, सल्लाह, प्रतिक्रिया र प्रार्थना गर्नुपर्ने कुनै विषय भए तपाईँ हामीलाई 981-38-844 फोन कल र टेक्स्ट मेसेज गरेर तपाईँ हामीलाई आफ्ना प्रतिक्रिया व्यक्त गर्न सक्नुहुन्छ। आजलाई कार्यक्रमको समय सकिएको छ। आउँदो श्रृंखलामा यस्तै यस्तै अर्थपूर्ण कार्यक्रम लिएर आउनेछौ। तबसम्मको लागि बिदा दिनुहोस्। हवस् त, जय मसीह, नमस्ते।

प्रसिता जय मसी तथा नमस्ते। प्रसिता सफलता र उन्नतिको सन्देशको लागि म पास्टर मिनी कुमार राई तपाईँहरूको अघि उपस्थित भइसकेको छु। प्रसिता सफलता र उन्नतिको सन्देशको लागि म पवित्र शास्त्रबाट पढ्न गएको छु। मत्तीको 11 अध्याय 28 पदमा म पढ्नेछु। प्रभु यीशु मसीहले यसरी भन्नुभएको छ, मत्ती 11:28 म पढ्दैछु। हे सबै परिश्रम गर्ने र बोझले दबिएकाहरू हो, म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। आमिन। र श्रोता, यहाँ प्रभु यीशु मसीहले सारा पृथ्वीको मानिसहरू हामी सबैलाई भन्नुहुँदैछ, बोझले दबिएकाहरू म कहाँ आओ, म तिमीहरूलाई विश्राम दिनेछु। अब हामीले यो पढेको वचन चाहिँ कतिपल्ट चाहिँ असहज, अप्ठ्यारो, हाम्रो लागि नहुने, हाम्रो लागि होइन भने जस्तो भइरहेको छ। तर यो विश्वव्यापी महामारी संकटले चाहिँ हामीले पहिला व्यवस्था गरेका कुराहरू पनि त्यसलाई पनि पछुतो गर्दै हामीले गल्ती गरेका छौँ कि भनेर पछुतो गर्दै आउने अवस्थाहरू छ। यदि यसो गरेनौँ भने विश्वव्यापी युद्ध, अनिकाल, महामारी र त्यस्तै प्रकारको अरू पनि ठुल्ठुलो महामारीहरू आइरहेको छ अनि आउनेवाला छ, महँगाईहरू। र यस्तो बेलामा प्रभु यीशु मसीहले भन्दै हुनुहुन्छ, वास्तवमा परमेश्वर कहाँ आउनुको लागि परमेश्वरले यस्तो सृजना गर्नुभएको हो कि भन्ने पनि मानिसको विचारमा आउँछ। वास्तवमा हामीहरूलाई सबै कुरो राम्रै छ भने हामी भुलेर संसारकै हाम्रो काममा, व्यस्ततामा, जीवनशैलीमा, दिन प्रतिदिनको जीवनशैली त्यसैलाई हामीले हाम्रो जीवनको मेला जस्तो मानेर त्यसैमा हामी अल्मलिरहेको हुन्छौँ, त्यसैमा हामी एक दिन टुङ्गिन्छौँ र अन्तमा चाहिँ परमेश्वरको सानेमा हाम्रो हिसाब हामीले दिनुपर्ने हुन्छ। के गर्यौँ त्यसको हिसाब दिनुपर्ने हुन्छ। आजसम्म हामीले आफ्नो सृष्टिकर्ता परमेश्वरको वास्ता गरेको छैनौँ भने आज प्रभुसीले भन्दै हुनुहुन्छ, म कहाँ आऊ, म तिमीलाई विश्राम दिनेछु। मत्ती 11:28 अनि 29 चाहिँ प्रभु यीशु मसीहले यहाँ के भन्नुभएको छ भने, मत्ती 11:29 चाहिँ, मेरो जुवा आफू माथि राख र मबाट सिक, किनकि म नम्र र हृदयमा दिइन्छु, अनि तिमीले आफ्नो मनमा विश्राम पाउनेछौ। आमिन। हामीलाई होइन होला जस्तो लाग्छ र हामी अरूहरूतिर घुम्न जान्छौँ, अरूहरूतिर अझै भन्दा बेसी पैसा खर्च गरेर, अलिअलि भएको पनि सम्पत्ति खर्च गरेर अझै हामी संकटमाथि संकट थप्छौ। तर प्रभु यीशु मसीहले यहाँ म विनय र नम्र हृदयको छु भनेर भन्दै हुनुहुन्छ, दिइन्छु र आफ्नो मनमा हामीले विश्राम पाउँछौ भनेर यहाँ प्रभु यीशु मसीहले भन्दै हुनुहुन्छ। हामीले परमेश्वर कहाँ नगइकन आफ्नै प्रयासले आफ्नो समस्या हल गर्न खोजिरहेका छौँ भने त्यो अझै बढ्दै जान सक्छ, अन्तमा हामी मृत्युमा पर्न सक्छौ, त्यो मृत्यु पनि ठूलो असफलताको साथमा। त्यसले गर्दा समय हुँदा नै प्रभु यीशु कहाँ आउनुपर्छ। म नम्र र हृदयमा दिन छु भन्दैछ। दिन भनेको नम्र। कतिपल्ट हामीले परमेश्वर त महान हुनुहुन्छ, म त पापी छु, मैले त यस्तै हालतमा प्रभु कहाँ गए भने त परमेश्वरको दया र सहायता पाउने त होइन, उल्टा दण्ड पाउँछु होला भन्ने हाम्रो हृदयमा त्यो धारणाहरू हामीलाई कसैले हालिदिएको हुन्छ पहिले सुरुदेखि। र यस्तो धारणा लिएर हामी परमेश्वरदेखि अझै भाग्न लुक्न कोसिस गर्दैछ भने प्रभुले भन्दै हुनुहुन्छ, म डरलाग्दो दण्ड दिने, हाम्रो पाप अधर्मलाई खोजी सोधी सोधी केयर कार गरेर दण्ड दिने, थुन्ने त्यस्तो होइन भन्दै हुनुहुन्छ। म साधारण हुँ, नम्र छु, उहाँको बोली खरो छैन, तर्साउने, डर देखाउने, दण्ड दिने होइन भन्दै हुनुहुन्छ। किनभने हाम्रो लागि सबै दाम प्रभुले तिरिसक्नुभयो, पापको दाम हामीले तिर्नु गर्नुपर्ने केही छैन, यीशु प्रभु कहाँ आउनु मात्रै हो। अनि यहाँ 30 पदमा, मत्ती 11:30 यसरी लेखेको छ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ। आमिन। हामी मध्ये कतिले सम्झन्छौ परमेश्वरको भक्ति गर्नु त यो पनि गर्नु हुँदैन, त्यो पनि गर्नु हुँदैन, त्यो पनि खानु हुँदैन, यो पनि खानु हुँदैन, इत्यादि कुराहरू। अब हामी त त्यस्तो गर्न सक्दैनौ, खाएर गरेर आएकोहरू हौ, जिउनु गाह्रो पर्छ, चर्चमा जानु सक्दैनौ भन्ने छ। त्यस्तो विचारलाई, त्यस्तो मानिसहरूले हामीमा त्यस्तो भ्रम हानिदिएको छ भने त्यस्तो कुरालाई हटाउनु पर्छ। अथवा विदेशी धर्म, विदेशी सहायता भन्नेहरू पनि छ, त्यो पनि होइन। प्रभु यीशु मसीहलाई हामीले आफ्नो हृदयमा आउन दिनुपर्छ, अरू सबै काम उहाँले गर्नुहुन्छ, प्रभु यीशु मसीहले त्यही भन्दै हुनुहुन्छ। नत्र भने अहिलेको संसारमा दिन प्रतिदिनको बढ्दो महामारी, महँगाई, विपद, हैजा, अनिकालहरू, ऋणहरूले गर्दा हामीले एक दिन परमेश्वरको सानोमा जवाबदेही हुनुपर्नेछ। समय हुँदा नै प्रभु यीशुलाई ग्रहण गर्नुपर्छ। कतिवटा देशहरूमा प्रभु यीशु मसीहलाई आखिरी हाम्रोमा चर्च छैन, चर्च गर्नु दिएन, आराधना गर्नु दिएन भनेर लापरवाहीसँग बस्दाखेरि अहिले उनीहरू संकटमा परेका पनि छन्। त्यस्तो ढुक्कै पनि बस्नु हुँदैन। तपाईँ र मैले परमेश्वरले दिनुभएको दान, दर्शन, वरदानहरू भुलेका छौँ भने
आज ढुक्कै हामी प्रभुलाई ग्रहण गरेर फेरि संसारिक मान्छे यस्तो नजानेको जस्तो गरेर परमेश्वरले समस्याहरू बुझिहाल्नुहुन्छ, सके त जाने थिए, हाम्रोमा केही छैन भनेर बसेको छौँ भने हामी एक दिन जवाबदेह हुनुपर्नेछ। हामीले प्रभुसँग प्रार्थना गर्नुपर्छ। हामीमा आएको समस्या र आउने समस्या हाम्रो होइन, परमेश्वरको हो। हामी ज जसले प्रभुलाई ग्रहण गरेका छौँ, पहिल्यै ग्रहण नगरेकाहरू प्रभु कहाँ आउनुपर्छ, म कहाँ आऊ भनेर प्रभुले भन्नुभएको छ। सबै अरू प्रभुले गर्नुहुन्छ। प्रभु कहाँ आउँदाखेरि पैसा चाहिँदैन, कोही मान्छे नै हुनुपर्छ भन्ने पनि छैन। प्रभुलाई आफ्नो मुखले रोमी 10:9-10 लेखिएको छ, प्रभु यीशुको नामलाई स्वीकार गर्यो भने आफ्नो हृदयमा प्रभु यीशुलाई आफ्नो मुक्तिदाता भनेर प्रभु भनेर विश्वास गरेर मुखले स्वीकार गर्यो भने हामीले मुक्ति पाइहाल्छौँ। त्यस्तो ठुल्ठुलो कुरो केही गर्न जानु पर्ने पनि छैन, सिक्नु जाँदा पनि हुन्छ। हामीले योसेफ भन्ने याकुबको छोरा योसेफ, जसको आमा राहेल हो, योसेफको विषयमा के पाउँछौ भने सानो उमेरमा उसमा परमेश्वरले अब्राहमले इजाकलाई, इजाकले याकुबलाई, याकुबले योसेफलाई जन्माएको छ। तर योसेफ चाहिँ सबै 12 याकुबको छोराहरू मध्येमा, छोरीहरू मध्येमा पनि योसेफ चाहिँ प्यारो थियो। अनि त्यही प्यारो भएकोले गर्दा आनन्दमा थियो, सुखमा थियो। तर परमेश्वरले योसेफलाई दिनुभएको दान एउटा थियो, योसेफ बुवाको छेउमा बस्ने, अरूले काम बिगारेकाहरू जस्तो उसले बिगार्दैनथे। तर बरु अरू दाजुभाइले गरेको, अरू दाजुहरूले गरेको बिगारेको कुराहरूलाई उसले बुवालाई बताइदिन्थे, ताकि बुवाले उनीहरूलाई ठिक गर्न सकुन्, उनीहरूको परिवार दुखित हार देख्न नपरोस् भनेर सुधार्ने मौका योसेफले दिन्थ्यो, गर्थ्यो। तर त्यसो गर्दा दाजुभाइलाई मन परेन। योसेफले राम्रो जीवन पहिलेदेखि बिताएको थियो, परमेश्वरलाई मन पर्ने जीवन बुबाले सिकाए जस्तै, अनि जसको नतिजा राम्रो भएको थियो। अनि दर्शन उसले दान वरदान पायो, अरूलाई पनि सिकाएको थियो। तर उनीहरूले संसारको यस्तै हो, दिन प्रतिदिनको झमेलाले गर्दा उनीहरूले वास्ता गरेनन् होला, तर योसेफले चाहिँ पाएको दान वरदान कायम राखे। योसेफको जीवन सधैँ घरमा बसेको जस्तै प्यारो राम्रो त हुन सकेन। उसले समयमै जवान हुनु नपाइकन भर्खरको बढ्दै गरेको केटा हुँदा घरबाट बेचिनु पर्यो, किनभने उसले दर्शन सपना देख्थ्यो, जुन सपनामा 37 उत्पत्तिमा पढ्दा हामीले योसेफको विषयमा, योसेफमा दान भएको, दर्शन भएको मान्छे थियो, पछि हुने कुराहरू उसले बताउँथ्यो, देख्थ्यो। तर दाजुभाइहरूलाई त्यो मन परेन। तपाईँ र हाम्रो चर्चमा पनि आज यस्तो आशिष पाउने पास्टर अगुवाहरू, विश्वासीहरू हुनुहुन्छ भने आदर गर्नुपर्छ, मिल्नुपर्छ। नत्र भने याकुबको दाजुभाइ आफ्नै देशमा अनिकाल दुःखमा परे, साह्रै बिहालमा परे, मामला मुद्दामा परे, थुनिनु परे, विदेशमा परदेशमा जानु पर्यो, परदेशमा कसैको केही लागेन, उनीहरूमा कारवाही भयो, थुनिहरू विदेशमा पनि थुनिए, विदेशमा थुनिए अनि भयानक संकट पर्यो। थुनिएको मात्र होइन, ठूलो महामारी, त्यो महामारीले उसको सबै परिवारलाई समेट्यो। तपाईँ र मैले पनि आफ्नो परिवारलाई, आफ्नो देशलाई, समाजलाई, मण्डलीलाई वास्ता गर्दैनौ भने याकुबको 12 छोराहरूमा परेको संकटहरू हामीले नमुना रूपी देख्न सक्छौ। अभाव, अपोग, अनिकाल, मामला मुद्दा, असल गर्दा गर्दै पनि खराब हुने, अर्काको हातमा पर्नुपर्ने, पक्राउ पर्नुपर्ने, छुनिनु पर्ने, कुरै नबुझ्ने, भाषै नबुझ्ने, त्यस्तो अबुझहरूको हातमा परदेशमा दुःख पाउनु पर्यो। आज हामीले प्रभु यीशुलाई इन्कार गरेको छ भने, आफ्नो आमा बुवाले दिएको शिक्षालाई इन्कार गरेको छ भने, गुरुजनले दिएको शिक्षालाई इन्कार गरेको छ भने यस्तै दुःख भोग्नु पर्ने भनेर सिक्छौं। तर कुरो के छ भने, पछि हुने कुराहरू योसेफले देखेको अनुसार उसमा त्यो जुन दान थियो, त्यो दान उसमा कायम राखेको रहेछ। उसले जुन त्यो दर्शनहरू पहिला पाएको थियो, त्यसको झन्झण्डै ऊ जवानी उमेरमै 20 भर्खर नआएको थियो होला, 20-22 वर्षको उमेरमा उसले मिश्र देशमा, अर्काको देशमा बेचिँदाखेरि दाजुभाइले दाह गरेर बेचे, र आफै घरमा दाह गर्नु, रिस गर्नु पनि राम्रो लक्षण चाहिँ होइन भनेर बताउँछ हामीलाई 37 हामीले योसेफ आफ्नै घरको दाजुहरूले बेचेको पाउँछौ। अनि अर्काको घरमा कमारा हुँदा परमेश्वर योसेफको साथमा हुनुहुन्थ्यो भनेको छ, त्यसले गर्दा अर्काको घरमा भए तापनि, कमारा भए तापनि ऊ मालिक भएर बस्नु पर्यो। घरको मालिक घरमा बस्दैन थियो, ऊ ठुलो बडा मानिस, देशकै ठुला बडा मानिस थिए र घरको जिम्मा उसलाई थियो। अनि त्यहाँनिर पनि परीक्षा आयो र उसले परमेश्वरको डर भई मानेर बसे, अनि त्यो दान उसमा रहिरहेको थियो। उसलाई त्यहाँ पनि झुटा आरोपहरू आयो, तर झुटा आरोपमा ऊ रहनु पर्दा पनि उसमा दान, जुन दान थियो, थुनिनु पर्दा पनि त्यो दानले काम गर्यो। उसले सपना दर्शन, अर्काको, अर्काले दिएको सपनाहरूको अर्थ पनि खोलिदिन्थ्यो। त्यसले गर्दा एक दिन राजाले, मिश्र देशको राजाले सपना देख्दाखेरि एकदमै
कतिवटा सपना त धेरैवटा सपना देख्छ मान्छेले, मान्छेले 25 जस्तो सपना एकै रातमा देख्छ पनि भन्छ, कसैले दिउँसो पनि देख्छ भन्छ, तर पनि कतिवटा सपना चाहिँ अति नै महत्वपूर्ण हुन्छ। राजाले त्यो सपना, यो हारो मिश्रको राजाले मात्रै सपना देखेको होइन, सपना देख्नेहरू हामीले अरू पनि पाउँछौ, योभन्दा पहिला पनि सपना दिएको पाउँछौ, योभन्दा पछि पनि पाउँछौ, पछिसम्मै। त्यही भएर परमेश्वरको व्यवस्थाहरू दिएको थिएन, सपनामा दर्शनमा नै चल्नु पर्थ्यो। अहिले पनि कतिपय त्यस्तो सपना दर्शनहरू हुन्छ, कोही सपना नभएर बसिरहेको बेला पनि देखिरहेको हुन्छ, कोही अलिअलि अचेत अवस्थामा निदाउनु खोजेको बेलामा। र हारो राजाले सपना त देख्यो, तर त्यो सपनाले चाहिँ उसलाई मन पोल्यो, के गर्नु गर्नु के गर्नु यसको अर्थ थाहा नपाई इन्जेलसम्म उसलाई बेचैन भन्दा पनि बेचैन भयो, के गर्नु कसो गर्नु के गर्नु। त्यसले गर्दा उसले देशभरि यसको लागि खबर पुर्यायो, अनि कसो कसो गरेर हुन त अरूलाई खोजेको, ठुला बडा मान्छेलाई खोजेको, तर सोद्धै खोज्दै जाँदाखेरि योसेफ पनि भेला भयो अरूको साथमा। योसेफले चाहिँ चित्त बुझ्ने गरेर सपना बताइ पठायो, राजा खुसी भयो, अनि हारो मिश्रको राजा अनि उसलाई अधिकार दियो सताउने, दुःख दिने। उसको पहिलाको मुद्दा के थियो, के गर्यो भन्नेतिर लागेन, उसलाई त जेलबाट निकालेर ल्याएको, तर राजाले उसलाई आदर गर्यो, तिमी यहाँको मुख्यमन्त्री अथवा प्रधानमन्त्री हुनुपर्छ भन्ने तुल्याएर राजा भन्दा दोस्रो स्थानमा राखेर, त्यसले गर्दाखेरि ऊ महान व्यक्ति बने। महान व्यक्ति बनेपछि उसले देशभरिमा, हामीले 41 अध्यायमा उत्पत्तिको 41 अध्यायमा के पाउँछौ भने योसेफलाई परमेश्वरले आशिष दिनुभयो, जुन आशिषले चाहिँ ऊ चाहिँ ठुलो ओदामा रहनु पायो, त्यो सरकारले नै दियो उसलाई, अनि योसेफले परमेश्वरबाट पाएको दानले यसरी आदर मान पायो। अनि कुरो के भयो भने योसेफलाई दिएको अधिकार अनुसार देशभरि अन्न बटुल्यो, किनभने 7 सालसम्म चाहिँ अन्न बेसरी भन्दा पनि बेसरी फल्छ भनेर भनेको छ। अनि यहाँनिर त्यो अन्न चाहिँ थुपार्ने, त्यसको सबै बन्दोबस्त मिलाउने चाहिँ के गर्ने, योसेफ तिमीले गर भनेर राजाले सरकारले भनेकोले गर्दा योसेफले मिलाउन थाल्यो। अनि अरूको सामान्यमा त्यो अन्न बटुल्दा हाँसो भयो, समुद्रको बलुवा जस्तो भनेको छ यहाँ, यत्रो 49 पदमा समुद्रको बलुवा जस्तै त अरूले खेला चाहिँ यत्रो अन्न के गर्नु भने, तर 7 सालसम्म त्यसरी फलेपछि त्यहाँदेखि आउँदो अर्को 7 साल चाहिँ अनिकाल परि केही पनि फलेन। अनि योसेफ कहाँ चाहिँ के भनेको छ भने देशको मान्छेहरू, मिश्र देश त योसेफ बसेको देश भइगयो, सबै आउँदाखेरि फारो अथवा राजा मिश्र देशको राजाले योसेफ कहाँ जाऊ भनेर भन्यो। यहाँनिर म 41:55 पढ्छु, उत्पत्तिको 41:55, अनि जब मिश्रको सारा देश भोकले पीडित भयो, तब मानिसहरूले रोटीका निम्ति अथवा खाने कुराको लागि, अन्नको लागि फारोलाई अथवा राजा, फारो भनेको मिश्र देशको राजालाई फारो हुन्छ, गौलासो गरे अथवा आफ्नो दुःख पोखाउन आए। तब फारोले अथवा राजाले सबै मिश्रीहरूलाई भने, युसुफ कहाँ जाऊ, जे उनले तिमीहरूलाई भन्छन् त्यही गर। हामी कस्तो अचम्मको कुरा, केनेकेको मान्छेलाई सरकारले चर्चमा जाऊ भनेको, यो चाहिँ यीशु प्रभु कहाँ जाऊ भनेको, यो चाहिँ योसेफको र प्रभु यीशु मसीहको सबै कुरो एउटै कुरो मिल्नु जान्छ, सबै कुरो। आज चर्च पनि प्रभु यीशु मसीहको बदलामा उहाँको दुल्लीको रूपमा, प्रभु यीशु स्वर्गमा हुनुहुन्छ तर आत्मामा हामीसँग हुनुहुन्छ, चर्च चाहिँ प्रभु यीशु मसीहको दुल्लीको रूपमा, प्रभु यीशु मसीहको प्रतिनिधिको रूपमा चर्च छौ, विश्वासीहरू छौ, क्रिश्चियन छौ। तर आज क्रिश्चियनले चाहिँ समस्या समाधान गर्ने होइन, तर संख्याहरू बढ्यो, सुख पाउँदै गयो भने हामीले धम्की दिने है, हामी आफै राज्य गर्नु खोज्ने इत्यादि गर्नु खोज्यो भने हामीलाई आफ्नै परिवारबाट पनि निक्लिनु पर्छ, छुट्टिनु पर्छ, गाउँबाट पनि त्यस्तै हुन्छ, समाजबाट देशबाट पनि त्यस्तै हुन्छ, हामीलाई आदरमान ओदाको बदलीमा, अधिकारको बदलामा दुःख दिनु सक्छ। तर योसेफको राम्रो चाल ढङ्गले गर्दा, ऊ राम्रो स्वभाव भएको र परमेश्वरको दर्शन भएको, काम परेको बेलामा, आवश्यक परेको बेलामा के हुन्छ त हाम्रो देश भनेर सरकार डराएको बेलामा साथ दियो, आफै शासन गर्नु खोजेन, अर्थ बतायो, राजालाई ढुक्कै भयो। र तपाईँ र मैले पनि, चर्चले पनि यी दिनहरूमा आफ्नो देशको लागि मात्र होइन, यहाँनिर संसारै भरिको लागि भनेको छ। 57 पदमा पढ्छु म, अनि सारा पृथ्वीका मानिसहरू मिश्रमा योसेफ कहाँ अन्न किन्न आउँथे, किनकि सारा पृथ्वीभरि नै चर्को अनिकाल परेको थियो। आमेन। प्रेषिता अहिले पनि विश्वव्यापी अनिकाल भनेर बुझिँदैछ, हुन त प्रभुको दयाले अहिले यस्तो देखा परेको छैन, तर धनी मानी देश, ठुला बडा देशहरू देश छोडिसकेका छन् अनि डराएका छन्। आज यो बेलामा हामी प्रभु यीशु कहाँ आउनुपर्छ। प्रभु मसीले मत्ती 11:28 अघिमा, तपाईँ र मैले पनि, चर्चले पनि यी दिनहरूमा आफ्नो देशको लागि मात्र होइन, यहाँनिर संसारै भरिको लागि भनेको छ। 57 पदमा पढ्छु म, अनि सारा पृथ्वीका मानिसहरू मिश्रमा योसेफ कहाँ अन्न किन्न

हाम्रो गल्ती पराउनु हाम्रो जीवन पापहरूलाई खुदल्ने होइन, विश्राम दिन्छु भन्नुभएको छ, म नम्र हृदयको छु, विनयी छु भन्नुभएको छ, दण्ड दिनुलाई होइन तर यो संसारबाट आउनेवालाई आइरहेको विपदबाट बचाउनु कुरा बोलाउँदै हुनुहुन्छ। योसेफ त्यहाँ संसारभरिको मान्छे आफ्नो देश त भयो भयो संसारकै मान्छे अन्न किन्नु आउँथ्यो। योसेफले त्यति मात्र होइन हामीले पढ्दै जाँदा आफ्नो सम्पूर्ण परिवारलाई बचायो, देशलाई पनि बचायो, विश्वको मान्छे आउँथ्यो। तपाईँ र मैले चर्चमा विश्वासीले राम्रो बाइबल पढ्यौं, प्रार्थनामा जीवन बितायौं, हामीले आफ्नो चर्चको लागि मात्रै प्रार्थना गरेनौ, देशको लागि पनि गर्यौं, अरू चर्चको लागि पनि गर्यौं र संसारमा अहिले भएको युद्ध अनिकाल महामारी कहाँ कहाँ मान्छेहरू दुःखले मर्दैछ, चाहे पापी हो चाहे धर्मी हो, सबैको लागि प्रार्थना गर्नुपर्छ। यसरी गर्यो भने हामी र हाम्रो परिवार, हाम्रो देश, संसारलाई हामीले बचाउन सक्छौँ, प्रेसता यसलाई हामीले सफलता र उन्नतिको रूपमा लिन सक्छौँ। प्रेसता आजको सफलता र उन्नतिको सन्देश सुनिदिनु भएकोलाई धन्यवाद। जय मसीह, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
2: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति कार्यक्रम बाइबललाई बोल्न देऊमा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौ। तपाईँसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

त्यो मानिस धन्यको हो जसले परम प्रभुमा भरोसा राख्दछ, जसले अभिमानीहरूतिर हेर्दैन। फेरि भन्छ, कोही रथहरूमा र कोही घोडाहरूमाथि भरोसा गर्दछन्, तर हामी त परम प्रभु हाम्रा परमेश्वरकै नाउँमा भरोसा राख्दछौ। भजनसँग 40 अध्यायको 4 पद र 20 अध्यायको 7 पदमा मैले तपाईलाई पढेर सुनाए। तपाईले निश्चय नै यस्तो मानिसहरूलाई भेट्नु भएको छ जसले जीवनमा धोका खाएको हुन्छन्, जसले कसैबाट धोका खाएको कारण आफ्नो जीवनको सबै कुरा अन्त्य भएको महसुस गर्दछन्। मैले पनि त्यस्तो मानिसलाई धेरै पटक भेटेको छु। मित्र, एकजना व्यक्तिलाई म चिन्दछु जो व्यापार धन्दा गरेर आफ्नो जीविका चलाउँथ्यो। उसको जीवन र परिवार राम्ररी चलिरहेको थियो, त्यसमा कुनै समस्या पनि थिएन। तर एक दिन आयो जब उसको व्यापारको अंशभोगी मित्रले उसलाई धोका दियो। सबै सम्पत्ति र पैसा आफ्नो नाममा गराएर रातारात उसलाई कंगाल अवस्थामा पुर्यायो। उसले त्यो चोट आजसम्म भुल्न सकेको छैन। जसलाई विश्वास गरेको थियो उसले यसरी धोका दियो कि उसको परिवार नै संकष्टको अवस्थामा पुग्यो। एउटी स्त्रीले उसका पतिमाथि ठूलो विश्वास राखेकी थिए। विवाह गरेको 20 वर्षपछि आज पतिले उसलाई धोका दिएर अर्की श्रीमतीसँग बसेको छ। उसले पतिका निम्ति आफ्नो जीवन दिएकी थिए, पतिको निम्ति सर्वस्व सुम्पिएकी थिए, तर आज उसले त्यस्तो दिन देख्न पर्यो। आज उसको निम्ति जिउने सहारा नै छैन। श्रोता मित्र, अर्की स्त्री छे, उसका पति विदेशमा काम गर्न गएको थियो। हरेक महिना पतिले विदेशबाट मोटो रकम पठाउँथ्यो। पत्नीलाई कुनै पनि कुराको कमी थिएन, तर त्यो पत्नीले यता अर्को केटोसँग भागेर पतिलाई धोका दिइरहेकी थिए। पतिले पठाएको पैसा उसको प्रेमी केटोसँग मोज गरेर उडाउँथे। यसरी विवाहको बन्धनमा व्यक्तिहरूले एक अर्कालाई धोका दिइरहेका छन्। धोकाको चोट र फिदादायक सम्झनाहरू बोकेर मानिसहरू जिइरहेका छन्। अब युवा युवतीहरू बीचको माया प्रतिमा पनि धोका र विश्वासघातका कथा अनि घटनाहरू भएको प्रशस्तै सुनिन्छन्। प्रेममा विश्वासघात भएर त्यस्तो पीडा बोकेर जिउने मानिसहरू हाम्रो वरिपरि प्रशस्तै छन्। के तपाईँ पनि त्यस्तै धोका खाएको एक व्यक्ति मध्ये एउटा हुनुहुन्छ? के तपाईँलाई पनि तपाईँले अति विश्वास, भरोसा र माया गर्नुभएको व्यक्तिले धोका दिएको छ? सायद दिन दिनै तपाईँ पिरो लिएर जिउनुहुन्छ होला, तर पनि म तपाईँलाई बताउन चाहन्छु कि तपाईँ जीवनदेखि हरेस नखानुहोस्, तर ती चोटहरूलाई स्याहारेर पनि नजिउनुहोस्। यहाँ परमेश्वर हुनुहुन्छ जसले तपाईँको जीवनको बारेमा सबै कुरा जान्नुहुन्छ, तपाईँका आवश्यकताहरू जान्नुहुन्छ, अनि उहाँले तपाईँलाई सहायता गर्न सक्नुहुन्छ। कसैबाट धोका खाएपछि एकजना व्यक्तिले साधारणतया यसो भन्ने गर्छ, अबदेखि म कसैलाई विश्वास गर्ने छैन, कसैमाथि भरोसा गर्ने छैन, कसैलाई मेरो मनको कुरा बताउने छैन, मलाई चोट लगाउने मौका म कसैलाई दिने छैन। तपाईँले पनि निश्चय मानिसहरूले यसो भनिरहेको सुन्नु भएको होला। धोका दिँदा, चोट लाग्दा मानिसले यसो भन्नु स्वाभाविक हो, तर पनि मानिसको मन नहो, चोटहरू भुलिदिन्छ र कसैलाई फेरि विश्वास गर्न थाल्छ। संसारमा हामी त्यस्तो व्यक्ति भेटाउन सक्दैनौ श्रोता मित्र, जसलाई हामी पूर्ण रूपले विश्वास र भरोसा गर्न सक्छौ। यस्तो मानिस कोही पनि छैन। छेपारोले आफ्नो रंग बदले जस्तो मानिसको मन क्षण क्षणमा परिवर्तन हुन्छ। तिमीलाई जीवनभरि माया गर्छु भन्नेहरूले केही समयपछि छाडेर जान्छन्। म विश्वास गर्छु तपाईँले त कसैलाई धोका दिनुभएको छैन होला। दुःखको कुरा छ, जीवनमा धोका पाएको कारण धेरैजना मानिसहरू गलत बाटो समातिरहेका हुन्छन्। कोही कोहीले त आफ्नो जीवन नै नाश पारेका छन्। तर तपाईँले चाहिँ त्यसो नगर्नुहोस्, तर परमेश्वरमा भरोसा राख्नुहोस्। पवित्र बाइबलमा लेखिएका यी सुन्दर वचनहरू तपाईँलाई पढेर सुनाउन चाहन्छु। मित्र, कृपया ध्यान दिएर सुन्नुहोला। यस्तो लेखिएको छ, श्रापित होस् त्यो मानिस जसले मानिसमाथि भरोसा राख्दछ र शारीरिक शक्तिमाथि भर पर्दछ, जसको हृदय परम प्रभुदेखि तर्की गएको छ। त्यो उजाड भूमिको पोथ्रा झैं हुनेछ
उन्नति आउँदा त्यसले देख्ने छैन, त्यो मरूभूमिका सुक्खा ठाउँहरूमा बस्नेछ, अर्थात नुनको जमिन जहाँ कोही पनि बस्दैनन्। धन्य हो त्यो मानिस जसले परम प्रभुमा भरोसा राख्दछ, जसको आशा परम प्रभु हुनुहुन्छ। त्यो पानीको किनारमा रोपेको रुख जस्तै हुन्छ, जसले आफ्नो जराहरू खोलाको किनारसम्म फिजाएको हुन्छ। गर्मी हुँदा त्यो डराउँदैन, त्यसका पातहरू सधैँ हरिय हुन्छन्। खडेरीको समयमा त्यसलाई केही चिन्ता हुँदैन र त्यसले फल फलाउन कहिल्यै पनि चुक्दैन। मानिसको हृदय सबै कुरा भन्दा छली हुन्छ र त्यसलाई निको पार्न सकिँदैन, त्यसलाई कसले जान्न सक्छ र? यर्मिया 17 अध्यायको 5-9 पदसम्म तपाईँले पढ्न सक्नुहुन्छ। हो श्रोता मित्र, आज संसारमा धोका दिने मानिसहरू प्रशस्त छन्। उनीहरूले धोका दिनैकै लागि भनेर योजना रचेर बसिरहेका हुन्छन्। धेरै पटक आफ्ना भन्नेहरूले पनि मानिसलाई धोका दिइरहेका हुन्छन्। र मैले तपाईँलाई भर्खरै पढेर सुनाएको वचन पवित्र बाइबलले भन्छ, परम प्रभुमा आशा राख्ने मानिसहरू, परम प्रभुमा भरोसा राख्ने मानिसहरू धन्यको हुन्। आज म तपाईँलाई प्रश्न गर्न चाहन्छु, तपाईँले कुन कुरामा विश्वास गर्नुभएको छ? के तपाईँले आफ्नो शरीरमाथि विश्वास गर्नुभएको छ, या आफन्तहरूमाथि, आफ्नो भन्ने नजिकको मानिसमाथि विश्वास गर्नुभएको छ? यदि त्यसो हो भने श्रोता मित्र, एक दिन तपाईँको लागि धोका निश्चय राखिएको छ। त्यसै कारण आज नै परम प्रभुमा विश्वास गर्नुहोस् र आफ्नो आशा र भरोसा उहाँमा नै सुम्पिदिनुहोस्। हामीले याद राख्नुपर्ने कुरा यो हो कि मानिस सबै परिस्थितिको वशमा हुन्छन्। आफ्नो स्वार्थका निम्ति मानिसहरूले अरूलाई धोका दिनु र छल्नु केही झै पनि मान्दैनन्। मलाई कहिलेकाहीँ यस्तो लाग्छ श्रोता मित्र, कि हामीले मानिसहरूसित जुन सम्बन्ध राख्छौ त्यसको पनि एउटा सीमा हुनुपर्छ। एउटा सम्मान गरिने सम्बन्ध र साइनोको दायरा भित्र बस्नु मानिसलाई राम्रो हुन्छ। हेर्नुहोस्, जीवनमा कसैले धोका दिएको कारण मानिसले आफ्नो जीवनमा हरेस खाएर गति छोड्छ। त्यसो गर्नु कदापि राम्रो होइन। धोका र विश्वासको चोटलाई सम्हालेर राख्यौं भने त्यो त हाम्रो जीवनलाई अघि बढ्न नदिने ठूलो बाधा बन्छ। त्यो चोटलाई, त्यो अप्रिय सम्झनालाई हामीले भुल्नु पर्छ। मानिसको जीवनको हरेक दिन एउटा नयाँ दिन हो। नयाँ दिन, नयाँ विचार र नयाँ सोचमा हामीले जिउनु पर्छ। नयाँ दिनमा पुराना कुराहरू समातेरै जिउनु हुँदैन श्रोता मित्र। पुराना कुराहरू भुल्दै जानुपर्छ, नयाँ र उत्साहजनक कुराहरूलाई जीवनमा ठाउँ दिनुपर्छ। म तपाईँलाई परमेश्वरमा भरोसा राख्न र विश्वास राख्नका निम्ति निम्तो दिन चाहन्छु यसै कार्यक्रम मार्फत। मलाई सुनिरहनुभएका सम्पूर्ण श्रोता मित्रहरू, तपाईँले एक पटक आफ्नो जीवनलाई विचार गरेर हेर्नुहोस्। तपाईँले विश्वास गरेका मानिसहरूलाई हेर्नुहोस्। कतै तपाईँ पनि कुनै कुराको धोकाको शिकार त बन्नु भएको छैन? यदि त्यसो हो भने तपाईँका यी सबै चिन्ता, फिक्री, धोकाका कुराहरू, विश्वासघातका कुराहरू सबै लिएर प्रभु येशु कहाँ आउनुहोस् र उहाँले तपाईँका यी सबै घाउहरूमा, विश्वासघातका चोटहरूमा, धोका पाएका यादहरूमा मलहम लगाइदिनुहुनेछ। किनभने उहाँ नै तपाईँलाई साँचो विश्वास गर्न सक्ने व्यक्ति हुनुहुन्छ। उहाँमा नै तपाईँले सम्पूर्ण विश्वास राख्न चाहनुहुन्छ, किनभने उहाँ तपाईँको मित्र हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ, जीवित परमेश्वर, जसले हाम्रा सबै कुराहरूलाई लिन सक्नुहुन्छ। त्यसैले आज एक पटक फेरि फर्केर ख्रिस्ट येशूलाई हेर्नुहोस्। आफ्नो जीवन उहाँलाई सुम्पिदिनुहोस् र तपाईँ यी सबै चोटहरूबाट निको हुनुहुनेछ। हामी कार्यक्रमको अन्त्यतिर छौं। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा
अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हवस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आत्मिक यात्रा।
2: नमस्ते नमस्ते, दुवै हात जोडेर तपाईँलाई म यस कार्यक्रममा हार्दिक स्वागत गर्दछु। साथै पवित्र त्रिएक परमेश्वर पिता पुत्र पवित्र आत्माको नाउँमा मेरो अभिवादन तपाईँलाई। परमेश्वरको वचन रोमीको पत्री 12 अध्यायको 18 पदले भन्दछ, हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। हुन सक्छ भने सकेसम्म सबैसँग शान्तिमा बस। के यो सम्भव छ? याद गर्नुहोस्, शान्ति र सद्भाव आफैबाट सुरु हुन्छ। सन्त पावलको पनि केही व्यक्तिहरूसित समस्या थियो। बर्नबास, पत्रुस, तमोटो, एलेक्जेन्डर इत्यादि व्यक्तिहरूसित उनको समस्या पनि थियो। तर सन्त पावल आफै पनि मानिसहरूसित मिलेर जिउने व्यक्तित्व थिए। रोमीको 16 अध्यायमा उल्लेखित उनको व्यक्तिगत अभिवादनले यो कुरा स्पष्ट पार्छ कि उनको जीवन अरू मानिसहरूसित जोडिएको थियो। जिउँदा मानिसहरूको माझमा रहँदा समस्याहरू यदा कदा अवश्य नै देखिन्छन् र हामी त्यो अवस्थाबाट भएर जानै पर्छ, होइन त? यदि हामी चियान गाडीमा बस्छौं भने सायद मानिसहरू माझ हुने सम्बन्धका अप्ठ्यारा परिस्थितिहरू आउँदैनन् होला, होइन त? आउनुहोस्, मसितै बस्नुहोस् र यी अप्ठ्यारा मानिसहरूलाई चिनौ र सबैसित मिलाप र शान्तिमा आनन्दको बाटो डोर्याउँदै निरन्तर प्रभुसँग अघि बढौं। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय श्रोता मित्र, तपाईँ प्रति म कृतज्ञ छु। हालै हामीले बाइबलका पुस्तकहरूको अडियो संस्करण हामीले बनाएका छौं र युट्यूबमा हामीले यी अडियो बाइबलहरू समावेश गरेका छौं। यी बाइबलहरू तपाईँले कुनै पनि बेला सुन्न सक्नुहुनेछ र तपाईँको जीवनलाई आशिषित बनाउन सक्नुहुनेछ। तपाईँ काम गर्दै गर्दा वा तपाईँ सुत्ने बेलामा, उठ्ने बेलामा, एकान्तको बेलामा परमेश्वरको वचन सुनेर तपाईँ आशिषित बन्न सक्नुहुनेछ। आज नै तपाईँले युट्यूबमा यी बाइबलका पुस्तकहरूको अध्ययन तपाईँले शुरू गर्न सक्नुहुनेछ। यी निरन्तर प्रकाशनमा आउँदै जानेछन्। धन्यवाद। परमेश्वरले तपाईँलाई आशिष दिउन्। आउनु सधैँ आज पनि एउटा मधुर अर्थपूर्ण गीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गर।

0: अप्ठ्यारा मानिसहरू कस्ता हुन्छन्, यी को हुन् भन्ने विषयमा तपाईँलाई म बताउन गइरहेको छु। सुन्नुहोस् है, यी कस्ता हुन्छन्? एकदमै थोरै बोल्छन्। यिनलाई कुरा गरेर कहिले तपाईँले जित्न सक्नुहुन्न, तपाईँ भन्दा धेरै जान्दछन्। यिनका मुखमा नमस्कार हुन्छ तर बगलीमा छुरा बोकिरहेका हुन्छन्। मौका पारेर हान्छन् पनि। यी चतुर र हरेक कुरामा कुटनीतिक चाल चलिरहेका हुन्छन्। यी मानिस तपाईँले जति गरे पनि धन्यवादी हुँदैनन्। मुखमा एउटा कुरा तर हृदयभित्र अर्कै प्रपञ्च रचिरहेका हुन्छन्। घरिघरि आफ्नो फाइदाको लागि झुट बोल्छन् र अरूको बारेमा थरी थरीका मनगढन्ते कथाहरू रच्दछन् र प्रचार गर्दछन्। आफ्नो निजी जीवन गोप्य राख्छन् तर अरूको धेरै नै गुप्तचरी गर्छन्। यिनको अनुहारमा विरलै मुस्कान हुन्छ किनभने हृदयमा द्वन्द बोकेका हुन्छन् स्वार्थको। हरेक कुरामा शंका मात्रै गर्ने व्यक्तित्व। यो सूचीको अन्त हुँदैन तर तपाईँले यिनै कुराको आधारमा तपाईँको वरिपरि अप्ठ्यारा मानिसहरू थाहा गर्न सक्नुहुन्छ। अप्ठ्यारा मानिसहरूले अरूको जीवनमा पीड़ा ल्याउन उनीहरू तत्पर तयार रहन्छन्। यो तिनको धर्म हो। अरूलाई पीड़ा अप्ठ्यारोमा पारेर आफू आनन्द लिन्छन्। यिनको महँगो मुस्कान अनुहारमा त्यसबेला देखिन्छ जब यिनले अरूलाई दुःखमा पार्छन्। प्रभु येशूले पनि अप्ठ्यारा व्यक्तिहरूको सामना गर्न पर्यो। अवश्य नै उनका आफ्नै चेलाहरू पनि यस्तै झुण्डका थिए। लुकाको सुसमाचार 24:25 येशूले तिनीहरूलाई भन्नुभयो, हे अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। यो थियो हाम्रो प्रभुले बोल्नुभएको कुरा। हामी थोमालाई देख्छौ। थोमा एक अति संकालु चेला थिए हाम्रा प्रभुका। प्रत्येक कुराको प्रमाण उनलाई चाहिन्थ्यो। युहन्नाको सुसमाचार 20:25 हामी देख्छौ, अरू चेलाहरूले तिनलाई भने, हामीले प्रभुलाई देख्यौं तर तिनले उनीहरूलाई भने, जबसम्म म उहाँको हातमा किल्लाहरूका डोब देख्दिन र किल्लाहरूको डोबमा मेरो औंला हाल्दिन, उहाँको कोखमा मेरो हात हाल्दिन, तबसम्म म विश्वास गर्ने छैन। यो थियो प्रभु येशूका आफ्नै चेला थोमाको कथा। हेर्नुहोस् त, त्यसपछि हामी 26 यता हेर्दछौ, 8 उहाँका चेलाहरू फेरि घरभित्रै थिए, थोमा पनि तिनीहरूसँगै थिए, ढोकाहरू बन्द थिए। तब येशूभित्र प्रवेश गर्नुभयो र माझमा उभिएर भन्नुभयो, तिमीहरूलाई शान्ति। तब उहाँले थोमालाई भन्नुभयो, तिम्रो औंला यहाँ राख र मेरा हातहरू हेर, तिम्रो हात बढाएर मेरो कोखामा हाल, शंका नगर तर विश्वासी हौ। थोमाले उहाँलाई भने, मेरा प्रभु र मेरा परमेश्वर। येशूले तिनलाई भन्नुभयो, तिमीले मलाई देखेको कारणले ममाथि विश्वास गरेका हौ। धन्य हुन् तिनीहरू जसले मलाई देखेका छैनन् र पनि विश्वास गर्छन्। प्रभुले शंकामा विश्वास थपिदिनुहुन्छ। जब शंका हुन्छ हामी सबैको जीवनमा अशान्ति हुन्छ, होइन त? तर हेर्नुहोस् न, थोमाको शंकाले भरिएको जीवनमा हाम्रा प्रभुले विश्वास र प्रेम दिनुभयो। उमाथि कृपा र दया दिनुभयो। मानिसहरू तपाईँ र मसित किन अप्ठ्यारो महसुस गर्छन्? सोच्नुहोस् त, शंका र अविश्वासको कारण, शंका र अविश्वासको कारण हामीसित मानिसहरूको सम्बन्धमा अप्ठ्यारो पर्छ। कति अप्ठ्यारा मानिसहरू एक्लो जीवन जिइरहेका हुन्छन् किनभने शंका र अविश्वासको भुमरीले तिनलाई छोपेको हुन्छ। हेर्नुहोस् न, येशूले यहाँ शान्ति र विश्वास ल्याउनुहुन्छ थोमाको जीवनमा। थोमा पश्चातापी बन्छ, विश्वासी बन्छ र 2 जोखिमपूर्ण समुद्री यात्रा गर्दै गर्दै गर्दै 52 दक्षिण भारतमा येशूको सुसमाचार बोकेर आइपुग्छ। यही अप्ठ्यारो थोमा यसै भूमिमा ख्रिष्टको सन्देशको निम्ति आफ्नै जीवनलाई अर्पण गर्छन्। पश्चातापी जीवन यस्तो हुन्छ। प्रभुको प्रेम पाएको मानिस कस्तो अचम्मरी उहाँप्रति समर्पित हुन्छ, होइन त? परिवर्तन सम्भव छ। यदि थोमामा सम्भव थियो भने तपाईँ र ममा पनि सम्भव छ। प्रभु येशूले आफ्नो प्रेम अनुग्रह र कृपाद्वारा हरेक अप्ठ्यारा व्यक्तिको जीवन परिवर्तन आज पनि गर्नुहुन्छ। अर्का व्यक्ति थिए याकुब र योहन्ना, अप्ठ्यारा मान्छे। यी येशू प्रभुका चेला पो, अझै अचम्मको कुरा। येशूले यिनीहरूको रिस हेरेर गर्जनका छोराहरू भनेका थिए, मर्कुस 3:17। हामी लुकाको सुसमाचार 9:53-55 खण्ड हेरिरहेका छौं। तर युरुसलेमतिर जाने उहाँको दृढ विचार थाहा पाएर तिनीहरूले उहाँलाई स्वागत गरेनन्। तर यो देखेर उहाँका चेलाहरू याकुब र यहुन्नाले भने, प्रभुज्यू, के तपाईँ चाहनुहुन्छ कि स्वर्गबाट आगो बर्साएर यिनीहरूलाई भस्म हुन् भनी हामी आज्ञा गरौं? तर फर्केर उहाँले तिनीहरूलाई अप्काउनुभयो अनि उहाँहरू अर्कै गाउँतिर जानुभयो। हेर्नुहोस् न, यिनीहरूको चर्ती कला यहाँ हामी देख्दछौ। याकुब र यहुन्नालाई उनीहरू त स्वर्गबाट आगो झारेर पुरै गाउँलाई नै उहाँहरूले चाहिँ सखाप पार्नलाई पो सोचिरहेका थिए। यस्ता प्रभुका दासहरू हुन्छन् भने त धेरै गाह्रो हुन्छ होला, उनीहरू त धेरै ठाउँमा आगो लगाइदिन्छन् होला, होइन त? याकुब र यहुन्ना महत्वाकांक्षी थिए। यिनीहरू चाहिँ पद र ओहदा पनि यिनीहरूलाई बेसरी चाहिएको थियो। र यहाँ हामी येशूबाट उनीहरूले पद र यहोदा खोजिरहेको कुरा चाहिँ देख्दछौ। 10:35-37 जब्दियाका दुई छोराहरू याकुब र यहुन्ना उहाँका आएर भने, गुरुज्यू, हामी तपाईँसँग जे माग्छौ तपाईँले हाम्रा निम्ति गरिदिनुहोस् भन्ने हामी इच्छा छ। उहाँले तिनीहरूलाई सोध्नुभयो, तिमीहरूका निम्ति म के गरिदिऊ भन्ने तिमीहरूको इच्छा छ? तिनीहरूले उहाँलाई भने, तपाईँको महिमामा हामी मध्ये एकजनालाई तपाईँको दाहिनेपट्टि र अर्कोलाई तपाईँको देब्रेपट्टि बस्न पाउने मजुरी हामीलाई दिनुहोस्। तर येशूले तिनीहरूलाई भन्नु, तिमीहरू के माग्दैछौ? सो तिमीहरू जान्दैनौ कि जुन कसर म पिउँछु त्यो तिमीहरू पिउन सक्छौ, अथवा जुन बप्तिस्मा मैले लिएको छु त्यो बप्तिस्मा तिमीहरू लिन सक्छौ? तिनीहरूले उहाँलाई भने, हामी सक्छौ। तर सोच्नुहोस् न, तपाईँले हेर्नुहोस् न, यिनीहरूको गति हेर्नुहोस्, परिस्थिति हेर्नुहोस्, पद ओहदा परमेश्वरको राज्यमा यी चेलाहरू देब्रे र दाहिने उनीहरूलाई ठाउँ चाहिएको छ। परमेश्वरको राज्यमा उहाँको सेवामा पद र ओहदा हो, धेरैले यसमा अधिकार पाउँछन्, धेरैले यसमा धेरै कुरा पाउँछन्। त्यसै कारण होला यो घमण्ड र अहंकारको एउटा उपनामले चिनिन्छ, पद र ओहदा। पदको अधिकार पाउन साथ कति व्यक्ति धेरैको निम्ति अप्ठ्यारा बन्न पुग्दछन्। अचानक उनीहरूको सबै बानी बेहोरा, उनीहरूको बोलीचाली, सबै कुरा परिवर्तन हुन्छ। भेट्न पनि नसकिने, बोल्न पनि छाड्छन् सानातिनासित। यिनले आफ्नो दुनियाँ अधिकारको दुरुपयोग गरी सुरक्षित राख्छन्, आफ्नो दुनियाँलाई सुरक्षित राख्छन्। येशूले सिकाउनु भयो, परमेश्वरको राज्य नम्र सेवकहरूको हो, आत्मिक दादाहरूको होइन। परमेश्वरको राज्य सेवाको संसार हो, स्वार्थको कदापि होइन। क्रिश्चियन संसारमा अरूहरू भन्ने एउटा शब्द चाहिँ धेरै महत्वपूर्ण छ। अरूहरू, हामी जिउँदो बलिदानको रूपमा प्रस्तुत हुन बोलाइएका छौं, परमेश्वरको निम्ति मात्र होइन तर एक अर्काप्रति पनि। बाइबलमा अर्का एक अप्ठ्यारा व्यक्तित्वको परिचय छ, उहाँ हुनुहुन्छ पत्रुस। यूहन्नाको सुसमाचार 21:15 हामी पाठ गर्दैछौ। जब तिनीहरूले खाइसके तब येशूले सिमोन पत्रुसलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमीले मलाई यिनीहरूभन्दा बढी प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा पाठाहरूलाई खुवाऊ। उहाँले फेरि दोस्रो पल्ट तिनलाई भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? तिनले उहाँलाई भने, ज्यू प्रभु, तपाईँ जान्नुहुन्छ म तपाईँलाई माया गर्छु। उहाँले तिनलाई भन्नुभयो, मेरा भेडाहरूलाई हेरचाह गर। उहाँले तिनलाई तेस्रो पल्ट भन्नुभयो, यूहन्नाका छोरा सिमोन, के तिमी मलाई माया गर्छौ? हेर्नुहोस् त, प्रभु येशूले तीन पल्ट सोध्न बाध्य हुनुभयो, के तिमी मलाई माया गर्छौ? किनभने पत्रुस सजिलो व्यक्ति थिएनन्। तिनले येशूलाई तीन पल्ट इन्कार गरेका पनि थिए, तर प्रभुले तिनलाई माया गरे, क्षमा दिए र आफ्नो सेवामा शक्तिशाली रूपले प्रयोग गर्नुभयो। प्रभुले अहिले पनि खसेका, लडेका, कमजोर, पश्चातापीहरूलाई उठाउनुहुन्छ, बनाउनुहुन्छ, सहायता गर्नुहुन्छ, माया गर्नुहुन्छ, प्रयोग गर्नुहुन्छ। कसरी अप्ठ्यारा मानिसहरूसित व्यवहार गर्ने? Romans 12:9-20 अनुसार, प्रेमिलो बन्ने, धैर्य धारण गर्ने, खेदो गर्नेलाई आशीर्वाद दिने, नम्रहरूसित संगत गर्ने, मिलेर बस्ने, बदला नलिने, खराबीलाई भलाइद्वारा जित्ने। यसले यिनै सूत्रहरूलाई प्रयोग गर्नुभयो, प्रेम देखाउनुभयो, सिकाउनुभयो। तपाईँ र मेरो वरिपरिका अप्ठ्यारा मानिसहरूलाई ख्रिस्टको प्रेम र शिक्षाले हामी उनीहरूको जीवनमा आशिष बन्न सक्छौ। समयले बिस्तारै विदाई दिइसक्यो। अशान्तिले भरिएको संसार हाम्रो समाजमा आउनुहोस्, शान्ति र सद्भावमा एकअर्कालाई आदर र सम्मान गर्दै ख्रिस्टमा एक उद्देश्यपूर्ण जीवन जिउन सकौं। आमेन।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले किन खराब कुराहरू हुन दिनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 12 यहाँहरूलाई स्वागत छ। जीवन कहिलेकाहीँ धेरै गाह्रो हुन सक्छ, हामीले चाहेको जस्तो परिस्थिति सधैँ नहुन सक्छ। हाम्रो जीवनमा समय समयमा यस्ता परिस्थितिहरू आउँछन् जसले हामीलाई धेरै चोट र पीड़ा दिन्छ। धेरै पटक क्रिश्चियनहरूले यो प्रश्न सोधेका छन्, परमेश्वरले किन यी कुराहरू हुन दिनुहुन्छ? प्रिय श्रोता, यो एकदमै राम्रो प्रश्न हो र एउटा यस्तो प्रश्न जसको राम्रोसँग सोच विचार गरेर उत्तर दिनुपर्छ। केही क्रिश्चियनहरू केवल यो भन्नमा सन्तुष्ट छन् कि परमेश्वरको बुद्धिको विशालता कसैले बुझ्न सक्दैनन् र त्यो उहाँका मार्गहरू हाम्रो बुझ्ने क्षमता भन्दा बाहिर छन्। अवश्य पनि यसमा केही सत्यता छ, परमेश्वरको बुद्धि हाम्रो बुद्धि भन्दा धेरै ठूलो छ। तर मलाई विश्वास छ कि त्यहाँ केही छ जसलाई तपाई र म बुझ्न सक्षम छौ र त्यो हो परमेश्वरको हामी प्रतिको निस्वार्थ प्रेम। आज हामी त्यही कुराको बारेमा कुरा गर्न गइरहेका छौं, चोट र पीड़ाले भरिएको संसारभित्र परमेश्वरको प्रेम कसरी प्रदर्शन गरिन्छ। अदनको बगैँचामा र आदमको पापबाट यो स्पष्ट हुन्छ कि परमेश्वरले हामीलाई जीवनमा आफैले छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ। हामी परमेश्वरले हामीलाई दिनुभएको निर्देशनहरू पालना गर्न र उहाँका अद्भुत आशिषहरू अनुभव गर्न छनौट गर्न सक्छौ, वा हामी परमेश्वरको योजनाहरूलाई अस्वीकार गर्न सक्छौ र हाम्रो अविश्वासको कारणले परिणामहरू भोग्न सक्छौ। असल र खराबको रूखबाट नखानु भन्ने परमेश्वरको आज्ञालाई व्यवस्था गर्ने आदमको निर्णयले विनाशकारी परिणामहरू निम्त्यायो, जुन आज पनि छँदैछ। भजन संग्रहको पुस्तक 36 अध्यायको 5-6 पद, हे परम प्रभु, तपाईँको कृपा स्वर्गसम्म फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्म, तपाईँको धार्मिकता विशाल पहाड़हरू जस्तै छ, तपाईँको न्याय अघाध समुद्र जस्तै छ। हे परम प्रभु, तपाईँले मानिस र पशुलाई जोगाइराख्नुहुन्छ। यो एउटा सुन्दर पद हो, तर जब हाम्रो हृदय परिवारको सदस्य वा नजिकको साथीमाथि आइपरेको भयानक दुःख र समस्याले टुटेको हुन्छ, तब हामी आकाश जत्तिकै उच्च र समुद्र जत्तिकै गहिरो परमेश्वरको विश्वास योग्य प्रेमलाई कसरी व्याख्या गर्न सक्छ? किन परमेश्वरले तिनीहरूलाई बचाउनु भएन र त्यो समस्या हुनबाट रोक्नु भएन? त्यो प्रश्नको जवाब खोज्नुको सट्टा हामीले हाम्रो जीवनमा हस्तक्षेप गर्न र दुःख घटना स्वीकार गर्न मद्दत गर्ने परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। व्यवस्थाको पुस्तक 31 अध्यायको 6 पद, बलिया र साहसी हो, यिनीहरूसित नडराओ र चासित नहो, किनभने परम प्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ, उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। प्रिय श्रोता, जीवनमा हामीले अनुभव गर्ने सबै पीड़ा र दुःखको समयमा परमेश्वरले हामीलाई कहिल्यै छोड्नुहुन्न, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ, हामीलाई सान्त्वना र आशा दिनुहुन्छ। रोमीको पुस्तक 12 अध्यायको 15 पद, आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। हाम्रो खुशीको क्षणमा परमेश्वर हामीसँग हुनुहुन्छ, हामीले महसुस गर्ने आनन्द र खुशी बाँड्दै हुनुहुन्छ, र जब हामी दुःखी हुन्छौ उनी पनि हामीसँग हुनुहुन्छ, हामीलाई अंगालो हालेर सान्त्वना दिनुहुन्छ। परमेश्वरको प्रेमको बारेमा सत्य यो होइन कि उहाँले हामीलाई पीड़ा वा दुःख बिनाको जीवन प्रतिज्ञा गर्नुहुन्छ। उहाँको प्रेमले हामीलाई के प्रतिज्ञा गर्छ भने, हामी ती कठिन समस्याहरूबाट गुज्रिरहेको बेलामा उहाँ हाम्रो साथमा हुनुहुनेछ, र जब हामी उहाँमा भरोसा राख्छौ उहाँले अन्तत हामीलाई हाम्रो अन्धारो दिनहरूबाट मुक्त गर्नुहुनेछ, उहाँको आनन्द र शान्तिले भरिएको जीवनमा फर्काउनुहुनेछ। भजन संग्रहको पुस्तक 30 अध्यायको 11 पद, तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाङ्राको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो। परमेश्वरमा कहिले हार नमान्नुहोस्, उहाँको कहिले अन्त नहुने प्रेममा भरोसा राख्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको कठिन समस्याहरूमा उहाँको प्रेमलाई साथ दिन दिनुहोस्। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो रेडियो कार्यक्रम स्पार्क माई फेथ। मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अब प्रस्तुत हुँदैछ कार्यक्रम बदलिएको जीवन शैली।
5: जयमसी तथा नमस्कार। टीडब्ल्यूआर नेपालद्वारा प्रसारित आत्मिक कार्यक्रम बदलिएको जीवन शैलीमा यहाँहरूलाई स्वागत छ। हामी कसरी कसैको लागि सहानुभूतिपूर्ण साथी बन्न सक्छौ? तब तिनीहरू सात दिन सात रात भूमिमा तिनको छेउमा बसे अनि तिनीहरू मध्ये कसैको मुखबाट एक शब्द पनि निस्केन, किनभने तिनीहरूले देखे उनको कष्ट कति ठूलो थियो। अय्युब 2:13। आज भोलि धेरैजना कुनै कुरामा हत्तपत्त संलग्न हुन नचाहने प्रवृत्ति राख्छन्। हामी भन्छौं सरकारले यो समस्या समाधान गरिहाल्छ नि, वा सोध्छौं म यसको लागि योग्य छैन। हामी सजिलै आफूलाई अरूको पीड़ामा सहयोग गर्न प्रयास नगर्ने बहाना दिन्छौं। हामी भन्छौं यसको लागि त पेशेवरहरू छन् नि, र पीड़ित व्यक्तिहरूले हामीलाई असहज बनाउँछन्। ग्रीक भाषामा सहानुभूति भनेर अनुवाद गरिने शब्दको अर्थ कसैसँग दुःखमा सहभागी हुनु वा सहानुभूति प्रकट गर्नु हो। परामर्शदाता, पीएचडी डिग्री भएका व्यक्ति र सरकारी कार्यक्रमहरूले कसैलाई व्यक्तिगत रूपमा हेरचाह गर्न सक्ने मानिसको स्थान लिन सक्दैनन्। सहानुभूति भनेको यही हो। यो पैसाले मात्र मापन गरिँदैन। यद्यपि कोही आवश्यकतामा परेको व्यक्तिप्रति बिना कुनै सहयोग सहानुभूति देखाउनु असम्भव छ, तर यसले व्यक्तिगत संलग्नता भने अवश्य माग्छ। धेरै पटक तपाईँले माया गर्ने व्यक्तिको जीवनमा देखिएको पीड़ामा प्रतिक्रिया जनाउन चाहने तर के भन्ने र के गर्ने थाहा नपाउने स्थिति आउन सक्छ। तर कहिले काहीँ त्यहाँ उपस्थित मात्र हुनु, आफ्नो मौनता र साथ दिनु र कसैको लागि म तिम्रो वास्ता गर्छु र तिम्रो लागि म यहाँ उपलब्ध छु भनेर देखाउनु नै ठूलो सहयोग हो। जोसेफ पार्कर नामका एक प्रसिद्ध ब्रिटिश पादरीले आफ्नो श्रीमतीलाई क्यान्सरले विस्तारै पराजित गरेको देखे। यो अनुभव अत्यन्त पीड़ादायी र थकावटपूर्ण थियो। यो सामना गर्दा पार्कर कहिले आत्मग्लानीमा त कहिले परमेश्वरप्रति क्रोधित हुन्थे। प्रेमपूर्ण र दयालु परमेश्वर कहाँ हुनुहुन्छ, उनी सोच्थे। अन्तत त्यो लड़ाई समाप्त भयो र उनले आफ्नी श्रीमतीलाई गुमाए। पार्करका साथीले एक रात चुपचाप उनको छेउमा बसेर उनलाई सान्त्वना दिए। केही नबोले पनि त्यो उपस्थिति नै पार्करका लागि ठूलो राहत र सहारा बन्यो। अय्युबको कथा थाहा छ। अय्युब एक धनी व्यक्ति थिए जसले आफ्नो सम्पत्ति, परिवार र स्वास्थ्य सबै गुमाए। त्यति बेला अय्युबका साथीहरू उनलाई सान्त्वना दिन आए। तीमध्ये एक साथीले सात दिनसम्म कुनै शब्द नबोलिकन उनलाई साथ दिए। कहिलेकाहीँ केवल त्यहाँ हुनु नै ठूलो सहयोग हुन्छ। मलाई थाहा छ तिमी के महसुस गर्दैछौ, हामी प्राय भन्छौ तर वास्तवमा हामीलाई थाहा हुँदैन। त्यसैले यदि तपाईँ पीड़ित व्यक्तिहरूको नजिक जान डराउनुहुन्छ भने केवल तपाईँको उपस्थिति र माया देखाउनुहोस्। म तिम्रो दुःखमा दुखित छु, म तिमीलाई प्रेम गर्छु, तिम्रो लागि प्रार्थना गरिरहेको छु भन्ने शब्दले कसैको जीवनमा फरक ल्याउन सक्छ। यस्तो समयमा तपाईँको उपस्थिति नै उनीहरूको निम्ति उपहार साबित हुन्छ।

श्रोताहरू, कार्यक्रम बदलिएको जीवन शैली तपाईँलाई कस्तो लाग्यो? अधिक जानकारीको लागि हाम्रो ठेगाना रहेको छ TWR नेपाल, जेपीओ बक्स नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। साथै हामीलाई तपाईँले फेसबुक, युट्युब, टिकटक र व्हाट्सएपमा पनि सम्पर्क गर्न सक्नुहुन्छ। हामीलाई एसएमएस तथा फोन कलको लागि हाम्रो नम्बर रहेको छ 9813300690। थप जानकारीको लागि हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन पनि गर्न सक्नुहुन्छ।

दश आज्ञाहरु। म बाहेक अरु कुनै देवता देवीहरू नमान्नु, आफ्ना निम्ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनु, माथि आकाश अथवा तल पृथ्वी वा तल पानीमा भएको कुनै कुराको आकारको प्रतिमूर्ति नबनाउनु, तिनीहरूको सामु नन्यौरिनु, तिनीहरूको पूजा नगर्नु, परमप्रभु आफ्ना परमेश्वरको नाउँ व्यर्थैमा नलिनु, किनकि उहाँको नाउँ व्यर्थैमा लिनेलाई परमप्रभुले निरअपराध ठहराउनु हुने छैन। सपात दिन विश्राम दिन पवित्र मान्नुपर्छ भनी याद राख्नु, आफ्नो बाबु र आमालाई आदर गर, हत्या नगर्नु, व्यभिचार नगर्नु, चोरी नगर्नु, आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु, आफ्नो छिमेकीको घरको लालच नगर्नु, आफ्नो छिमेकीको स्वास्नीको लालच नगर्नु, आफ्नो छिमेकीको गमारो कमारी गोरु गदा वा त्यसको कुनै पनि थोकको लालच

0: नमस्कार, म गायिका धनुषा घले। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्युज एफएम 105.1 MHz। मनैदेखि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स, अर्थात जोनी र साथीहरू।
3: यशु र उहाँका पवित्र जनहरू, नमस्ते तथा जयमसी। म जोनी एरिक्सन टाडा आज केही सान्त्वना र उत्साहका शब्दहरूका साथमा आएकी छु। यी शब्दहरू पहिलो थिसलोनिकेमा पाइन्छन्। मलाई हिजो जस्तै लाग्छ केन र म हाम्रो दैनिक बाइबल पढ्ने तालिका अनुसार पढ़िरहेका थियौं र हामी पहिलो थिसलोनिकेमा पुग्यौं। त्यो दिन मेरो लागि निकै कठिन थियो। म थकित थिएँ र मेरो कम्मरको पीड़ासँग संघर्ष गरिरहेकी थिएँ। म त्यो बिहान निकै असहजताका साथ बिउजेकी थिएँ। कामको समयमा पनि मैले दुई पटक आफ्नो शरीर कस्ने विशेष प्रकारको पोशाक मिलाउन सुत्नु परेको थियो। तैपनि मेरो कम्मर र ढाड़को तल्लो भागमा असाध्य पीड़ा भइरहेको थियो। दिनभरि म निराशासँग लड़िरहेकी थिएँ र धीरज गर्ने प्रयास गर्दा गर्दै म गलेकी थिएँ। म यति थकित थिएँ कि केनले पहिलो थिसलोनिकीबाट जे पढ्न लाग्नु भएको थियो त्यसमा ध्यान केन्द्रित गर्ने मानसिक ऊर्जा समेत मसँग थिएन। तर हामीले प्रार्थना गर्यौं र मैले परमेश्वरसँग मेरो आत्मालाई पुनर्जीवित गरिदिन र मेरा कानहरू खोलिदिन विन्ती गरे। बाँकी रात काट्नका लागि मलाई वास्तवमै अनुग्रहको नयाँ तरंग आवश्यक थियो। त्यसपछि केनले पढ्न शुरू गर्नुभयो। त्यो महिमामय दिनको वर्णन थियो जब येशु आफ्ना सबै पवित्र जनहरूसँग फर्कनुहुनेछ। अहो, त्यो कस्तो दिन हुनेछ। केनले चार अध्यायको 16 पददेखि पढ्दै जानुभयो जहाँ लेखिएको छ, किनकि प्रभु आफै ठूलो स्वरका साथ प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरैको आवाज सहित स्वर्गबाट ओर्लनुहुनेछ र ख्रिस्तमा मरेकाहरू पहिले ब्युतनेछन्। त्यसपछि हामी जो जीवित छौं र बाँकी छौं उनीहरूसँगै बादलमा प्रभुलाई भेट्न आकाशमा उठाइनेछौं। यसरी हामी सधैँ प्रभुको साथमा हुनेछौं। यसकारण यी शब्दहरूले एउटाले अर्कोलाई सान्त्वना दियो। खेलले पढ़िरहनु भएको थियो, तर म प्रेरित पावलका ती अद्भुत शब्दहरू यसकारण यी शब्दहरूले एउटाले अर्कोलाई सान्त्वना दियो मा मनन गर्न रोकिए। अहो, त्यसले मेरो हृदयलाई कति धेरै उत्साहित बनायो। मानव परमेश्वरले मलाई चाँडै आउने यो वास्तविकताको सम्झना गराउन स्वर्गका झ्यालहरू खोलिदिनु भएको थियो। अचानक पीड़ाका बावजूद पनि मैले ठूलो चित्र देख्न सके। मैले दौड़को अन्त्य देख्न सके र त्यो निकै रोमाञ्चक थियो। प्रभु आफ्ना सबै पवित्र जनहरूसँग आउँदै हुनुहुन्छ भन्ने कुरा सुन्दा मात्रै पनि ममा नयाँ साहस भरियो र अगाडि बढ़ने बल पाए। तपाईँलाई थाहा छ, आजभोलि केही इसाई साथी संघीहरूमा ख्रिष्टको आगमनको बारेमा धेरै कुरा गरिँदैन। कोही त पर्खदा पर्खदा थाकिसकेका जस्ता देखिन्छन्, कोही भने अहिलेको वर्तमान जीवनका व्यवहारिक पक्षहरूमा मात्र ध्यान केन्द्रित गरिरहेका छन्। प्रधान स्वर्गदूतको आवाज र स्वर्गको तुरैको आवाज हाम्रो दैनिक जीवनभन्दा धेरै टाढाको कुरा जस्तो लाग्न सक्छ, तर जब परीक्षाहरू असह्य हुन्छन् र पीड़ाले घेर्छ, जब हाम्रा आत्माहरू सामान्य कुराहरूले गर्दा सुक्खा र निरस बन्छन्, तब परमेश्वरको वचनले हामीलाई ख्रिष्टको चाँडै हुने पुनरागमनको सुसमाचारद्वारा एक अर्कालाई उत्साहित बनाउन भन्दछ। र आज म तपाईँको लागि त्यही गर्न चाहन्छु, किनकि मित्र अगमवक्ता यसैयाले हामीलाई भनेका छन् कि एक दिन शोक र सुस्केराहरू हराएर जानेछन् र परमप्रभुका अभिषिक्तहरूले सधैँका लागि आनन्द र खुशी प्राप्त गर्नेछन्। हामी गीत गाउँदै सियोनमा प्रवेश गर्नेछौ र अनन्त आनन्द हाम्रो शिरको मुकुट हुनेछ। त्यहाँ अब कुनै शोक हुने छैन, कुनै रात वा पीड़ा हुने छैन, कुनै रोग वा मृत्यु हुने छैन। एक दिन तपाई र म हामीले पूरा ब्रह्माण्डलाई प्रत्यक्ष देख्नेछौ र महिमा पाएको नयाँ चमकले हामी उज्यालो हुनेछौ र त्यसबेला यो पृथ्वीका सबै पीड़ा र शोकहरू आधा बिर्सिएको सपना जस्तो मात्र लाग्नेछ। रमाइलो त हुनेछ, तर प्रभुको घरमा सधैँका लागि बस्नुको महिमाको तुलनामा त्यो केही पनि हुने छैन। मित्र, त्यो दिन अब धेरै टाढा छैन, साँच्चै टाढा छैन। प्रभु फर्कने बाटोमा हुनुहुन्छ। त्यसैले यो सुसमाचार अरूलाई पनि सुनाउनुहोस् र यी अद्भुत शब्दहरूद्वारा एकअर्कालाई सान्त्वना दिनुहोस्। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात् जोनी र साथीहरू कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 9802840 70। आशाको सन्देश नेपाल, नखु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: श्रोता मित्र, तपाईँले भर्खर मात्र सुन्नुभयो गुड न्यूज एफएम रेडियोको बिहानी प्रसारण। आजलाई हाम्रो बिहानी प्रसारणको समय सकिएको छ। दिउँसो 2 बजे हाम्रो नियमित प्रसारणमा विविध कार्यक्रमको साथमा तपाईँ माझ उपस्थित हुने नै छौं। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, जयमसी, नमस्ते।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आवाज।
2: जय मसी, नमस्कार, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम ट्युन गरेर बस्नुभएका सम्पूर्ण श्रोता मित्रमा। कार्यक्रम नारी आवाज लिएर प्राविधिक मित्र सन्ध्याजी सँगै म ज्ञानौ हामी उपस्थित भइसकेका छौं र अबको लगभग एक घण्टा हामी तपाईँहरूलाई साथ दिनेछौ। नारी आवाज हरेक आइतबार बिहान 10 देखि 11 बजेसम्म प्रसारण हुँदै आइरहेको छ र तपाईँहरूले गुड न्यूज एफएमको प्रसारणलाई विभिन्न माध्यमबाट सुनेर साथ दिन सक्नुहुनेछ। यदि तपाईँहरू रेडियो मार्फत सुन्न चाहनुहुन्छ, रेडियो सुनिरहनु भएको छ, रेडियो सुन्न चाहनुहुन्छ र त्यसको पहुँच छ भने चाहिँ 105.1 MHz काठमाडौँबाट र 105.6 MHz पोखराबाट रेडियोको तरंग मार्फत सुन्न सक्नुहुनेछ। त्योभन्दा अलावा अन्य ठाउँहरूबाट पनि तपाईँहरूले रेडियो मार्फत सुन्नुभएको जानकारी हामीलाई दिइ पनि रहनु भएको छ र तपाईँहरूले हामीलाई फेसबुकमा पनि गएर सुनेर साथ दिन सक्नुहुन्छ। हाम्रो गुड न्यूज एफएमको फेसबुक पेज रहेको छ, गुड न्यूज एफएम 105.1 MHz भनेर तपाईँले सर्च बटनमा गएर सर्च गर्नुभयो, टाइप गर्नुभयो भने चाहिँ तपाईँहरूले गुड न्यूज एफएमको पेजलाई भेटाउनुहुनेछ र तपाईँहरूले लाइक गर्नुहोस्, फलो गर्नुहोस्। तपाईँले फुर्सदको समयमा अथवा लाइभ भइरहेको समयमा पनि गुड न्यूज एफएमको प्रसारणलाई तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ र त्यसको साथसाथै संसारभर रहनु भएको श्रोता तपाईँहरूको लागि चाहिँ तपाईँहरूले चाहिँ अनलाइन मार्फत हामीलाई सुनेर साथ दिन सक्नुहुन्छ। तपाईँ नेपालमा हुनुहुन्छ, तपाईँले रेडियो मार्फत सुनिरहनु भएको छ अनि रेडियोको पहुँच भन्दा बाहिर कतै जाँदै हुनुहुन्छ, तपाईँको आफन्तहरू गइरहनु भएको छ भने गुड न्यूज एफएमलाई तपाईँहरूले अनलाइन मार्फत सुनेर साथ दिन सक्नुहुन्छ। त्यसको लागि गुगलमा जान सक्नुहुन्छ, www.goodnewsfm.com.np गर्नुभयो भने तपाईँ संसारको जुनसुकै ठाउँमा हुनुहुन्छ 24/7 नै होइन, हप्ताको सातै दिन 24 घण्टा तपाईँहरूले सुनेर साथ दिन सक्नुहुनेछ। केही भिडियोहरू, केही कार्यक्रमहरू अहिले पछिल्लो समय हामीले युट्युबमा पनि राखिरहेका छौं, त्यसको लागि तपाईँहरूले गुड न्यूज एफएम 105.1 MHz गर्नुभयो भने तपाईँले भेटाउनुहुनेछ। सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस्, कस्तो लागिरहेको छ कमेन्ट गर्नुहोस् र तपाईँको फुर्सदको समयमा सुनेर आशिषित हुनुहोस् भनेर अनुरोध पनि गर्न चाहन्छु। नारी आवाजमा छौं हामी, नारीसँग सम्बन्धित कुराकानी पक्कै पनि गर्छौं नारी आवाज भन्ने बित्तिकै, तर त्यसको साथसाथै हामी पुरूषहरूको लागि पनि कुराकानी गर्ने गर्छौं किनकि नारी र पुरूष गरेर नै परमेश्वरले सृष्टि गर्नुभएको छ। नारी र पुरूष एकअर्काको एउटा भनौं न परमेश्वरको महिमाको निम्ति नै एकअर्काको लागि सहायताको रूपमा, सहयोगीको रूपमा, साथीको रूपमा नै रहेका छौं हामी। त्यो कारणले गर्दा चाहिँ एकअर्कालाई यो संसारमा जति पनि भनौँ न मानिसको वृद्धि भइरहेको छ त्यसको लागि मात्र नभइकन थुप्रो कुराको लागि चाहिँ नारी र पुरूष एकअर्काको लागि सहकार्य हामीले गरि नै रहेका छौं। त्यो कारणले गर्दा यो चाहिँ परमेश्वरको सृष्टि नै हो, परमेश्वरले नै शुरूआत गर्नुभएको, यसमा हामीले कुनै अलग गर्नुपर्छ भन्ने छैन। र पनि यो नारी आवाजमा चाहिँ विशेष गरेर बाइबलमा अथवा परमेश्वरको वचनमा परमेश्वरले नारीलाई के भन्नुभएको छ त होइन, अझै हाम्रो नेपाली परिवेशमा चाहिँ महिलाहरू अथवा नारीहरू चाहिँ धेरै जसो चाहिँ मैले सेवकाई किन गर्नु परेर अथवा मैले परमेश्वरको महिमा गर्नुपर्छ र अथवा अझै भनौँ प्रष्ट रूपमा भन्नुपर्दा चाहिँ हामी नारीहरूमा पनि परमेश्वरको उद्देश्य छ है, परमेश्वरले खुबी दिनुभएको छ, वरदान दिनुभएको छ, हामी पनि परमेश्वरकै सृष्टि हौ, हामीले पनि परमेश्वरको महिमा गर्नुपर्छ, अझै बुझेर गर्नुपर्छ है भन्नको लागि नै हामीले यो कार्यक्रम तपाईँहरूको माझमा लिएर आएका छौँ र सम्पूर्ण श्रोताले सुनेर साथ दिइरहनु भएको छ भन्ने मैले आशा लिएको छु र जहाँ जहाँबाट सुन्दै हुनुहुन्छ तपाईँहरूले आज पनि सुनेर साथ दिन सक्नुहुन्छ। देशमा हुनुहुन्छ, विदेशमा हुनुहुन्छ, जहाँ हुनुहुन्छ होइन, फिमेल भोइस भन्ने बित्तिकै फिमेलको मात्रै भोइस छैन यसमा, यसमा पुरूषहरूको लागि पनि हामी कुराकानी गर्ने गर्छौँ। अघि मैले भने

निस्केकी छु। नारी अगाडि बढ्नलाई पुरुषको पनि एउटा हात हुन्छ, एउटा दाईको, एउटा बुवाको, होइन एउटा श्रीमानको, एउटा सहकर्मीको, सबैजनाको हात त्यत्तिकै हुन्छ। त्यो कारणले गर्दा यसमा सबैजना नै सहभागी हुन सक्नुहुनेछ। र आज भने मैले तपाईँहरूको बीचमा एउटा विषयलाई लिएर आएकी छु। आज मसँग पाउनु हुनुहुन्न, अर्को हप्ता पक्कै पनि म ल्याउने जमर्को गर्दैछु भनेर भनिरहेकी छु मैले, र म प्रार्थना पनि गर्दैछु। र आज भने मैले म को हो अथवा हु एम आई भन्ने कुरा चाहिँ नै एउटा स्त्रीले अथवा एउटा भनौँ न नारीले चाहिँ हामीले आफूलाई कसरी चिनिरहेका छौं र यो चिनारी कसरी पाउँछौ हामीले भन्ने विषयमा नै रहेर कुराकानी गर्ने लागिरहेको छु। किन भन्दाखेरि चाहिँ हुन त यो विषयमा मैले धेरैचोटि कुराकानी गरेको छु। नारीले अथवा पुरुषले आफ्नो अस्तित्वलाई पहिचान गर्नुपर्छ र पहिचान गरेर हामी अगाडि बढ्यौँ भने चाहिँ हामी धेरै कुरा गर्न सक्छौं भन्नेमै छौ यो विषय। यो भनौँ न यो कार्यक्रम यसमा नै विशेष फोकस भइरहेको छ। आज पनि मैले तपाईँहरूको बीचमा चाहिँ म को हो भन्ने कुरा जब एउटा व्यक्तिले पहिचान गर्दैन, एउटा नारीले पहिचान गर्दैन, तबसम्म चाहिँ उसले चाहिँ अगाडि बढेर परमेश्वरको महिमा गर्न सक्दैन अथवा आफ्नो अस्तित्वलाई स्वीकार गर्न सक्दैन भन्ने विषयमा नै रहेर कुराकानी गर्नेछु। शुरूआतमा एउटा गीतको साथ म तपाईँहरूलाई दिन चाहन्छु। गीत पछि भने म आउने नै छु। तपाईँहरू भने कार्यक्रम सुन्नको लागि नजिकै बस्नुहोला।

जनकिन श्रीष्मय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। र भर्खरै मात्र रेडियो ट्युन गर्दै हुनुहुन्छ भने यो हो गुड न्यूज एफएमको प्रसारणमा कार्यक्रम नारी आवाज। म ज्ञानु तपाईँहरूलाई साथ दिइरहेकी छु र सदाझै नारी आवाजमा नारीसँग सम्बन्धित कुराकानी आज पनि मैले शुरूआत गरिसकेकी छु। र भर्खरै मात्रै रेडियो ट्युन गर्ने श्रोताको लागि आजको विषय रहेको छ, म को हो अथवा भनौ हु एम आई, होइन म को चाहिँ हो त, मैले चाहिँ आफ्नो परिचय अथवा अस्तित्व कसरी बुझ्ने भन्ने कुरा चाहिँ एकदम महत्वपूर्ण कुरा रहेको छ एउटा नारीको लागि भन्ने विषयमा मैले कुराकानी गर्न खोजिरहेकी छु। आफ्नो जीवन सार्थक बनाउने आफैले हो। हामी धेरै पटक चाहिँ हामी नारीहरू विशेष गरी हामीलाई परमेश्वरको वचनमा एउटा सहयोगीको रूपमा बनाउनु भएको छ परमेश्वरले, यसमा हामी एकदमै गर्व गर्छौं र गर्व गर्नु पनि पर्छ। र एउटा जीवनलाई सार्थक बनाउनको लागि चाहिँ त्यसको जिम्मेवार भनौं अथवा त्यसको भनौं न त्यसलाई एउटा असल बनाउनको लागि चाहिँ हामी आफै पनि हौ त्यसलाई असल बनाउनको लागि जीवनमा हामीले गर्ने धेरै कुराको उत्पत्ति चाहिँ सोचबाट हुन्छ। आफ्ना लागि सोच्ने आफैले हो र आफूले सोचे अनुसार काम गर्ने पनि आफैले हो। धेरै पटक चाहिँ मैले आमा दिदी बहिनीहरूसँग कुराकानी गर्दै गर्दा म आफै पनि कतिपटक कतिवटा अवसरका कुरामा, अगाडि बढ्ने कुरामा, काम गर्ने कुरामा चाहिँ के लाग्थ्यो भन्दाखेरि चाहिँ सहायता नभएको कारणले गर्दा, बोलिदिने मान्छे नभएको कारणले गर्दा चाहिँ खुम्चिनु भएछ अथवा खुम्चिएछु अथवा अलिकति ढिला चाहिँ बुझेछु, ढिला चाहिँ गरेछु, यो ठाउँमा चाहिँ म ढिला आइपुगेछु भन्ने कुराहरू चाहिँ धेरै पटक लाग्थ्यो। अनि धेरै पटक मैले सुने अनुसार पनि धेरै आमा दिदी बहिनीहरूले यो भन्नु पनि हुन्छ, मैले उहाँले गर्दा पढ्न पाइनँ, उसले गर्दा पढ्न पाइनँ, म अगाडि बढ्न पाइनँ, मलाई यो चाहना थियो, यो कारणले गर्दा म अगाडि बढ्न पाइनँ भन्नुहुन्छ। कति हदसम्म त्यो राइट पनि हो, किन भन्दाखेरि हामी आमा दिदी बहिनीहरू धेरै डिपेन्डेन्ट छौँ, होइन, अरूको अनुमति बिना हामी निस्किँदैनौँ, एउटा अनुशासन छ हामीलाई, यो एकदमै राम्रो कुरा पनि हो। तर असल गाइड गर्ने व्यक्ति भइदिएन, तिमी पनि गर अथवा तिम्रो साथमा म छु भन्ने व्यक्ति पाएन भने त फेरि हामीले हाम्रो वरदानहरू त यतिकै गुमाउँछौ नि त। व्यक्तिको कुरा गर्दैछु म, परमेश्वर त हाम्रो साथमा हुनुहुन्छ नै, जे खुबी दिनुभएको छ, जे वरदान दिनुभएको छ त्यसलाई निखार्दै जाऊ भनेर चाहिँ परमेश्वरले त हामीलाई हाम्रो हामी संसारमा आउनुभन्दा अगाडि नै हामीलाई खुबी के दिने त, यो छोरीबाट मैले के गर्ने त भन्ने कुरा त उहाँले हामीलाई दिइ पनि सक्नु भएको छ। र पनि यो संसारमा आइसके पछाडि पनि कतिवटा कुराहरू छ, हामी कुन परिवारमा छौँ, होइन, कस्तो प्रकारको हाम्रो पालन पोषण छ, कस्तो प्रकारको हामी शिक्षा छ, अनि हाम्रो हामी आफै पनि अघि मैले भनेको जस्तो आफ्नो जीवन आफै सार्थक नबनाउँदाखेरि चाहिँ अथवा भनौँ हाम्रो धेरै उपलब्धिहरू चाहिँ हाम्रो सोचमा भर पर्ने र आफ्नो लागि आफै नसोचेको कारणले गर्दा चाहिँ यस्ता कुराहरू धेरै कुराहरू आउँछन्, होइन। अनि धेरैजनाले भन्नुहुन्छ नि अहिलेको समयमा चाहिँ हामीले सुन्ने पनि गरेका छौँ, यसरी चाहिँ म यति वर्षसम्म चाहिँ आफ्नो वरदानलाई अथवा आफ्नो खुबीलाई आफ्नो ट्यालेन्टलाई चाहिँ छोपेर राखेँ अनि अहिले आएर चाहिँ मैले पूरा गर्दैछु भन्ने व्यक्तिहरू पनि हुनुहुन्छ। कतिजनाले चाहिँ त्यही समयमा, जुन समयमा आफ्नो वरदानलाई थाहा गर्नुहुन्छ, त्यही समयमा नै आफ्नो वरदानलाई चाहिँ निखार्ने प्रयास गर्नुहुन्छ, होइन, म गर्छु भनेर आवाज निकाल्नुहुन्छ। अघि मैले भने नि आफ्नो लागि आफै सोच्नुपर्छ भनेर, धेरै पटक हामी आफ्नो विषयमा आफू सोच्दैनौँ अनि अरूले सोच्दैन भनेर चाहिँ हामी गुनासो गर्छौँ। हामी आमा दिदी बहिनीहरू चाहिँ यस्तै नै छौँ, त्यो कारणले गर्दा परमेश्वरको वचनमा पनि हामी हेर्छौँ भने धेरै आमा दिदी बहिनीहरू हुनुहुन्छ जसले चाहिँ आफ्नो वरदानलाई आफ्नो खुबीलाई पहिचान गर्नुभएको छ र परमेश्वरको आवाजलाई सुन्नुभएको छ, म गर्छु भनेर अठोट गर्नुभएको छ, होइन, सबभन्दा पहिलो भनौँ न उहाँहरूले सल्लाह चाहिँ परमेश्वरको लिनुभएको छ र आफ्नो वरदानलाई चलाउनु भएको छ। तर अहिले तपाईँहरू जो आमा दिदी बहिनीहरूले मलाई सुन्दै हुनुहुन्छ, तपाईँसँग के छ, तपाईँ को हुनुहुन्छ, तपाईँले आफूलाई चिन्नु भएको छ कि छैन, तपाईँ परमेश्वरको छोरी हुनुहुन्छ सर्वप्रथम त, त्यस पछाडि चाहिँ तपाईँमा भएको खुबी के हो, तपाईँ उद्यमी हो कि होइन, तपाईँ कुनै टिचरको लागि हो कि अथवा तपाईँ अहिलेको समयमा हेर्ने हो भने त वैज्ञानिक पनि, होइन, अहिलेको समय मात्र नभइकन पहिलादेखि नै नारीहरू वैज्ञानिक पनि हुनुहुन्छ। अहिले भर्खरै मात्रै हामी धेरै न्युजहरूमा हेरिरहेको कुरा चाहिँ हुन त थुप्रो नारीहरूले सगरमाथालाई आरोहण गर्नुभएको छ, तर पछिल्लो समय हाम्रो नेपाली एकजना नारीले, होइन, सगरमाथाको चुचुरोलाई चुम्नु भएको छ त भनौँ, पुग्नु भएको छ सफलतापूर्वक, कति 24 घण्टामा चाहिँ 2 सगरमाथालाई चाहिँ उहाँले, होइन, त्यो गर्नुभएको कारणले गर्दा चाहिँ उहाँ निकै नै अहिले प्रख्यात अथवा भनौँ निकै नै चर्चा चलिरहेको छ, कविता नेपाली, होइन।
त्यति धेरै एज पनि भएको छैन, र पनि उहाँले चाहिँ सगरमाथाको चुचुरोलाई जोस त्यहाँ पुग्ने उहाँको त्यो थियो, खुबी थियो भनौँ न, उहाँलाई इच्छा थियो, म सक्छु भन्ने दृढ संकल्प थियो। त्यो कारणले गर्दा उहाँले सफलतापूर्वक चढेर पनि आउनु भएको छ। र हामीले हाम्रो जति पनि इच्छालाई पहिचान गर्दै गर्दा, हाम्रो खुबीलाई पहिचान गर्दै गर्दा, आफ्नो इच्छाहरू पहिचान गर्दै गर्दा सधैँभरि फेरि सफल हुन्छौं भन्ने पनि छैन। कतिपटक एकचोटिमा, दुईचोटिमा, तीनचोटिमा गर्नु पनि पर्ने हुन्छ होला। कतिजना व्यक्तिहरू कलाकार हुनुहुन्छ होला, कतिजना व्यक्तिहरू विभिन्न किसिमको भनौँ न पाइलटदेखिको लिएर, ड्राइभिङदेखिको लिएर विभिन्न किसिमको कुराहरू मिडियाको सेक्टरमादेखि लिएर विभिन्न ठाउँमा हुनुहुन्छ होला। त्यो तपाईँको भनौँ न, तपाईँको को हुनुहुन्छ त म को हो भन्ने पहिचान, पहिलो त परमेश्वरको छोरी हुनुहुन्छ, त्यस पछाडि चाहिँ तपाईँ कस्तो खालको व्यक्ति हो त भनेर पनि होइन, उहाँ यस्तो गर्ने व्यक्ति अथवा त्यस्तो गर्ने व्यक्ति भनेर तपाईँलाई चिन्ने पहिचान त केही त होला नि त, होइन? त्यही नै तपाईँ हुनुहुन्छ, होइन? कहिलेकाहीँ नेपाली भनाइ छ नि, एउटा अरूले तपाईँ भन्नुहोस् कि नभन्नुहोस्, आफै म पाएँ भन्ने बानी, कतिजनाको म यो हो त्यो हो भन्ने, तर वास्तवमा त्यो व्यक्तित्व नभएको पनि हुनसक्छ। यदि तपाईँले आफ्नो ट्यालेन्टलाई, आफ्नो खुबीलाई, आफ्नो वरदानलाई निखारिरहनु भएको छ भने चाहिँ समाजले पनि तपाईँलाई भन्छ कि तपाईँ त्यो हुनुहुन्छ भनेर। कतिजनाले चाहिँ म यो हो भन्दै त्यो आफ्नो पहिचान आफै दिइरहनु भएको पनि हामी देख्न सक्छौँ। सबभन्दा पहिलो कुरा चाहिँ म को हो भनेर चाहिँ चिन्नु, मलाई समाजले कसरी चिन्छ, होइन? परिवारले मलाई के भनेर चिन्नुहुन्छ, मेरो मण्डलीले मलाई को भनेर चिन्नुहुन्छ, एउटा असल सेवक हो कि होइन, अथवा ऊ चाहिँ यस्तो गर्छ भनेर एउटा सानो ठाउँमा पनि हाम्रो परिचय हुन्छ यदि हामी असल काम गर्छौँ भने। त्यो कारणले गर्दा आज मैले यो कुरालाई किन फोकस गरिरहेको छु भन्दा, तपाईँ को हुनुहुन्छ भन्ने प्रश्न आज मैले तपाईँको तपाईँलाई गरे। यो भन्दै गर्दा तपाईँले आफ्नो परिचय विभिन्न प्रकारले दिइरहनु भएको छ होला, होइन? म चाहिँ अब एउटा उदाहरणको लागि, म ज्ञानु हो, होइन? अब म के हो त भन्ने कुराहरू मेरो नामले मात्रै पूर्ण नहुन पनि सक्छ, अथवा मेरो परिचय फरक प्रकारले पनि हुनसक्छ। तपाईँलाई मैले सोध्दै

अनुसन्धान गरिरहनु भएको व्यक्ति हुन सक्नुहुन्छ, तपाईँ केही न केही चाहिँ हुनुहुन्छ होला, होइन एउटा गृहिणी हुनुहुन्छ होला, एउटा आमा हुनुहुन्छ होला, अथवा घरमा काम गरिरहने व्यक्ति केही त केही हुनुहुन्छ पक्कै पनि। कतिवटा चाहिँ हामीले अटोमेटिकली पाएका हुन्छौँ कि त्यो कुरा चाहिँ संसारमा आइसकेपछि, म एउटा कसैको छोरी अनि म कसैको दिदी, होइन कुनै ठाउँको केही त्यो चाहिँ अटोमेटिकली मैले मेहनत नगरिकन पनि पाउँछु होला। तर कतिवटा कुराहरू छ जसलाई चाहिँ हामी आफैले चाहिँ म को भनेर पहिचान बनाउनको निम्ति तपाईँ र मैले केही गर्नुपर्छ। अघि सुरुवातमा भनेकी छु, आफ्नो लागि सोच्ने व्यक्ति पनि, आफ्नो लागि आफै गर्ने व्यक्ति पनि तपाईँ हुनुहुन्छ भने चाहिँ तपाईँले आफ्नो परिचय बनाउनु भएको छ पक्कै पनि। म को हो, मेरो पहिलो प्रश्न चाहिँ आफैलाई हुनुपर्छ। म को हो भन्ने कुरा पहिलो प्रश्न मलाई, त्यस पछाडि तपाईँलाई। र मेरो पहिचान के हो, मलाई समाजले के भनेर पहिचान दिएको छ, मलाई मात्रै होइन, म मात्रै होइन अरू धेरै मानिस लगाए सायद यो प्रश्न आफैलाई गर्छन् होला, हरेक व्यक्तिलाई समाजले के पहिचान दिएको छ त्यो नै महत्व रहन्छ। र आफूले आफैलाई म पाए भन्नुभन्दा अघि पनि मैले तपाईँहरूको बिचमा भने अरूले तपाईँ भनेको चाहिँ राम्रो हुन्छ अरे, होइन त्यो कारणले गर्दा चाहिँ मानिसले आफ्नो परिवार, समाज र देशमा निर्वाह गर्ने भूमिकाले उसको पहिचान, उसको परिचय खुलाएको हुन्छ। मानिसको आजको आफ्नो अस्तित्व वा पहिचान भनेको विचार, काम र अरूप्रति गरेको व्यवहार, समाजमा गरेको योगदानले गर्दा बनाउनेछ। कोही कसैले राम्रो विचार राख्दैमा उसको विचारमा पहिचान झल्कने होइन, मानिसको पहिचान कामले बनाउँछ। त्यो कारणले गर्दा मानिसको पहिचान केले बनाउने रहेछ भन्दाखेरि कामले। हामी परमेश्वरको वचनमा हेर्छौ नि, काम सँगसँगैको विश्वास, होइन विश्वास सँगसँगैको काम, विश्वास बिनाको काम अथवा काम बिनाको विश्वास मरितुल्य हुन्छ भनेर भनिन्छ कि। त्यो कारणले गर्दा म को भन्ने परिचय चाहिँ, फेरि मैले यो केही उदाहरणहरू दिएँ, म त टिचर पनि होइन, म त वैज्ञानिक पनि होइन, म त उद्यमी पनि होइन, म त कुनै संस्थाको कुनै संस्थापक पनि होइन भनेर तपाईँहरूलाई चाहिँ मेरो त पहिचानै रहन्छ भन्ने लाग्छ होला। तर तपाईँको पहिचान छ, परमेश्वरले तपाईँलाई परमेश्वरको छोरी भनेर यो संसारमा पठाइसके पछाडि तपाईँको पहिचान छ, तपाईँले भूमिका निभाइरहनु भएको छ सानो सानो ठाउँमा पनि, होइन संसारले चाहिँ आज हामीलाई एकदमै ठुल्ठुलो पोजिसनमा पुगेको व्यक्तिहरूको मात्रै पहिचान छ कि भन्ने पनि झल्काउँछ कहिलेकाहीँ। तर एज हामी एउटा परमेश्वरको सन्तान भएको कारणले गर्दा चाहिँ हामी परमेश्वरको सन्तान हौ अनि हामीलाई चाहिँ वरदान दिनुभएको छ। तपाईँ अरूलाई एउटा अतिथि सत्कार गर्नेमा पहिचान छ कि तपाईँको, होइन कसैसँग मिठो बोल्ने प्रकारको छ कि, कसैलाई आदर गर्ने व्यक्ति हुनुहुन्छ कि तपाईँ, त्यो व्यक्तिसँग भेट्दा चाहिँ एकदमै राम्रो आदर गर्छ, राम्रो मिठो बोल्ने पहिचान छ कि तपाईँको, होइन एउटा भनौँ न सफा लुगा लगाउने पहिचान छ कि, अथवा भनौँ सफा व्यवहार गर्ने पहिचान छ कि, क्लियर व्यवहार गर्ने पहिचान छ कि, एउटा भनौँ न ठिक्क बोल्ने पहिचान छ कि, असल प्रकारको एउटा भनौँ न बिहेभ गर्ने भनिन्छ नि, एकले अर्कालाई आदर गर्ने कुरादेखि हरेक कुराको सानो सानो कुरामा पनि पहिचान बनाउन सकिन्छ। तपाईँलाई तपाईँको परिवारले, तपाईँको काम गर्ने ठाउँमा, तपाईँको साथी सर्कलमा चाहिँ तपाईँलाई को भनेर चिन्नुहुन्छ त्यो पनि हो त तपाईँको परिचय, तपाईँ को हुनुहुन्छ भन्ने कुरा। म चाहिँ एकदमै राम्रोसँग बोल्छु अरे भनेर कसैले भन्नुहोला, तपाईँको लागि भन्दैछु मैले, होइन कसैले तपाईँलाई चाहिँ ऊ चाहिँ एकदमै सहयोगी छ भनेर चिन्नुहुन्छ होला। तपाईँ मन्दिरमा जानुहुन्छ अनि ऊ चाहिँ एउटा क्वायरको लिडर हो, उसले असल प्रकारले लिड गर्नुहुन्छ, आराधनामा सबैजनालाई असल प्रकारले लिएर जानुहुन्छ भन्ने पनि हुनसक्छ। तपाईँ कुनै अफिसमा असल प्रकारले काम गर्दै हुनुहुन्छ भन्ने पनि हुनसक्छ। जे होस्, एउटा परिचय हामी आफै बनाउँछौँ भने अर्को परिचय हाम्रो समाजले, हाम्रो परिवारले, हाम्रो राष्ट्रले अनि हाम्रो कामले पनि हामीलाई बनाइरहेको हुन्छ। तपाईँले कस्तो परिचय बनाउँदै हुनुहुन्छ, अर्को परिचय पनि छ है, ऊ चाहिँ एकदमै फटाहा छ, ऊ चाहिँ एकदमै भनौँ न ठाउँमा कुरा गर्छ अनि अर्को ठाउँमा गएर पनि त्यही कुरा गर्छ, तब उसको विश्वास छैन, उसमा विश्वास गर्न सकिँदैन भन्ने पनि हुनसक्छ। ऊ झुर्त छ, ऊ फटाहा छ, होइन ऊ चाहिँ भनौँ न शोषण गर्छ, ऊ चाहिँ भनौँ न चोरी गर्छ, ठगी गर्छ, ऊ चाहिँ यस्तो छ भन्ने पहिचान छ कि, होइन उसको अगाडि त कुरा गर्नु हुँदैन नि भन्ने खालको छ कि, कस्तो खालको परिचय छ तपाईँको। यो एकदम सिरियस कुरा हो है, यसलाई चाहिँ हामीले सिरियसली लिनुपर्छ। विशेष हामी आमा दिदी बहिनीहरूलाई त

समाजले विभिन्न प्रकारको ट्याग पनि लगाइरहेको हुन्छ, होइन, खुबी छैन, ट्यालेन्ट छैन, सक्दैन, यो त्यो भनिरहेको हुन्छ। तर हामी सक्छौं, परमेश्वरले हामीलाई दिनुभएको छ। परमेश्वरको वचनमै पनि रुथ भन्ने बित्तिकै एउटा भनौँ न आफ्नो सासूको आदर गर्ने एउटा इमान्दार स्त्री भनेर हामी लिन सक्छौं, होइन। र हामी मरियम भन्ने बित्तिकै चाहिँ यीशुको आमा मरियमलाई चाहिँ परमेश्वरको आवाजलाई सुन्ने, होइन, उनले चाहिँ परमेश्वरको आवाजलाई सुनेकी छन् नि त। उनको मगनी भइसकेको थियो र पनि परमेश्वरले दिनुभएको आवाज चाहिँ उनको आफ्नो मगनी भएको पुरुषलाई सोध्नुभन्दा पनि उनले चाहिँ त्यही सरसल्लाह गरेकी छिन् कि त्यो चाहिँ मलाई एकदमै टच गर्छ, त्यो एकदमै मनपर्छ मलाई, कहाँ जाने, के गर्ने भन्ने कुरा चाहिँ उनले एकदमै पहिचान गरेकी छन्। एकदमै बुद्धिमती उनी पनि आत्तिएकी छन्, उनी पनि अतालिएकी छन्, यस्तो पनि हुनसक्छ र भनेर प्रश्न गरेकी छन्। तर मानिससँग होइन, तर स्वर्गदूतहरूसँग, परमेश्वरसँग उनले कुराकानी गरेकी छन्। हन्ना प्रार्थनाको योद्धा भनेर हामी चिन्छौँ, होइन, प्रार्थना गर्ने अनि परमेश्वरमा समर्पित उनको आवाजलाई, उनको क्रन्दनलाई, उनको रुवाईलाई, उनको पीड़ालाई उनले कहाँ लगेकी छन् भन्दा फेरि चाहिँ परमेश्वरमा लिएर गएकी छन् भनेर पनि त्यहाँनिर पहिचान छ उनको। थुप्रै स्त्रीहरूको पहिचान उनीहरूको व्यक्तित्वबाट झल्किन्छ त्यहाँनिर। आज तपाईँ र मेरो व्यक्तित्व चाहिँ के हो त? आमा दिदी बहिनीहरू जो सुन्दै हुनुहुन्छ, दाजुभाइहरू जो सुन्दै हुनुहुन्छ, हाम्रो अस्तित्वको हो के हो, म को हो भनेर चिनिरहनु भएको छ। तब तपाईँलाई तपाईँ को हुनुहुन्छ भनेर समाजले हेरिरहेको छ, छुच्ची हुनुहुन्छ भनेर चिन्नु भएको छ भने के कारणले भन्नुहुनु भएको छ त? तपाईँले सत्य बोल्दा बोल्दै तपाईँलाई चाप्लुसी गर्न आउँदैन, तपाईँ स्ट्रेट फरवार्ड हुनुहुन्छ, तपाईँले राइट बोलिरहनु भएको छ र पनि समाजले तपाईँलाई त्यो ट्याग दिइरहेको छ भने चाहिँ तपाईँले आफूलाई परिवर्तन गरिरहनुपर्छ भन्ने छैन, तर अलिकति नम्रतामा ढाल्नुहोस्। तर तपाईँले आफ्नो परिचय एक सेकेन्डमै बनाउनुहुन्छ, कहीँ जानुभयो, कुनै ठाउँमा जोइन हुनुभयो भने तपाईँ कस्तो व्यक्ति भनेर त्यो ठाउँको व्यक्तिले चाँडै पहिचान गरि नै हाल्छ। त्यो आफ्नो परिचय हामी चाँडै बनाउँछौँ। त्यो कारणले गर्दा अघि मैले सुरुवात भनेको छु नि, आफ्नो भनौँ न म को भनेर मैले बनाउने कुरामा चाहिँ म आफै पनि जिम्मेवार छु भन्ने कुरा महत्त्वपूर्ण कुरा छ। यस्तै कुराकानीको साथ आज म तपाईँहरूलाई दिनेछु र यो समय एउटा गीतको साथ दिन चाहन्छु। गीतपछि भने म आउनेछु।

हजुर, निकै नै आशिष समय गीतपछि फेरि पनि स्वागत गर्न चाहन्छु। तपाईँहरू सुन्दै हुनुहुन्छ कार्यक्रम नारी आवाज, गुड न्यूज एफएमको प्रसारण हो यो। म ज्ञान तपाईँहरूलाई साथ दिइरहेकी छु र गीतले भनेको जस्तै आज मैले तपाईँहरूको बीचमा म को हुँ भन्ने विषयमा कुराकानी गरिरहेकी छु। नारी आवाजमा विशेष गरी आमा दिदी बहिनीहरूलाई, नारीहरूलाई कहिलेकाहीँ हामीले चाहिँ म कोही केही पनि होइन, कोही पनि होइन, कतिपटक त पोस्टरहरू पनि देखिन्छ कि हामी नारीहरूको केही पनि छैन, न घर छ न थर छ न कुनै पनि कुराहरू केही पनि फिक्स छैन, हाम्रो चेन्ज भइरहन्छ भनेर भन्छौँ हामी। तर त्यसो होइन, किन भन्दाखेरि चाहिँ त्यो त एउटा अवसर हो, त्यो त एउटा मौका पनि हो, त्यो त एउटा भनौँ न संसारमा भएको एउटा भनौँ न त्यो चलन हो। तर हामी केही हौ, हामी नारी हौ नि सबभन्दा पहिलो कुरा त होइन, संसारमा आउने बित्तिकै नै हामी के हौ भनेर एक तपाईँ हस्पिटलमा जन्मिनु भएको भने पनि डक्टरले तपाईँको छोरी भएछ अथवा तपाईँको छोरा भएछ भनेर भनिदिनुहुन्छ। स्त्री हो कि पुरुष हो भनेर जन्मिने बित्तिकै नै हाम्रो पहिचान हामीले लिएर आएका छौँ। परमेश्वरले छोरा छोरी भनेर नै हामीलाई सम्बोधन गर्नुभएको छ, नारी र पुरुष भनेर नै सम्बोधन गर्नुभएको छ। हाम्रो त्यो एउटा पहिलो पहिचान हो। त्यस पछाडि हामी कुन परिवारमा जन्म्यौं अथवा कसको छोरा छोरी हौ हामी अथवा कहाँ छौं हामी भन्ने किसिमको कुरा पनि होला। त्यस पछाडि हाम्रो सम्बन्धले विभिन्न किसिमको परिचय हामीलाई दिँदै जाला, त्यो त अटोमेटिकली हुने कुरा अथवा केही कुराहरू प्रोसेसमा हुने कुराहरू भयो होला। तर अर्को महत्वपूर्ण कुरा चाहिँ हामी नारी हौ पुरुष हौ त्यो हामीलाई थाहा भइसक्यो। त्यस पछाडि पनि एउटा पहिचान छ नि, आज संसारका व्यक्तिहरूलाई हामी फलाना व्यक्ति भन्ने व्यक्ति कसरी चिन्छौँ त होइन, फलाना व्यक्ति चाहिँ नेपाल आउनुभएछ भनिसकेपछि कलाकार हो कि अथवा को व्यक्ति हो त उहाँ, अथवा भनौ वचन वक्ता हो कि, वचन परमेश्वरको वचन प्रचारक हो कि, अथवा भनौ सहयोगी हो कि होइन, कुनै संस्थामा काम गर्ने संस्थापक हुनुहुन्छ कि, कोही कर्मचारी हुनुहुन्छ कि, केही न केही पहिचान त उसको हुन्छ नि त होइन। त्यो पहिचान चाहिँ उसको काम अनुसार हुने गर्छ, उसले गरेको जिम्मेवारी अनुसार हुने गर्छ। त्यो जिम्मेवारी आज संसारको मानिसहरूले त्यो पहिचान बनाउने प्रयासरत छन्। आज तपाईँ हामी पनि प्रयासरत छौं होइन, हामीले नाम कमाउनको लागि त गरेनौ होला, र पनि एउटा काम चाहिँ हामी निरन्तर राम्रो काम गर्छु भनेर गरिरहेका छौँ। हामीले नभने पनि त्यो नाम भइ नै रहेको छ, व्यक्तिहरूले हामीलाई त्यो कुराबाट पहिचान गरि नै रहनु भएको छ। थुप्रो कुराहरू छ म को हो भन्ने कुरामा, गीतले चाहिँ हामीलाई म चाहिँ तपाईँकै हो, म परमेश्वरको सन्तान हो भनेर चाहिँ हामीलाई त्यो गीतले प्रष्ट पार्दै थियो। आज हामी नारीहरू, हामी नारी हौ, हामीलाई परमेश्वरले नारी बनाएर यो संसारमा पठाउनु भएको छ र हामीमा खुबी छ, अथवा हामीमा यो किसिमको कुरा छ, अथवा म के कुराको लागि यो संसारमा आएको छु त भन्ने कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ। र अर्को कुरा क्षमता भन्ने कुरा, कि क्षमता भए चाहिँ धेरै कुराहरू गर्न पनि सकेको हामी देख्छौँ होइन कतिपटक, र हरेकलाई क्षमता दिनुभएको छ, नारीलाई मात्र होइन पुरुषलाई पनि दिनुभएको छ। र अघि मैले गीतभन्दा अगाडि बाइबलमा हुनुभएको नारीहरूको पनि परिचय होइन, अब हन्ना भन्यो को त हन्ना भनेर हामी भन्दैनौँ नि त, हन्नाको विषयमा हामी बताउँछौँ नि त, हन्ना भनेको चाहिँ फलानाको श्रीमती थिइन् अनि त्यस पछाडि उनको जीवनशैली यस्तो थियो, उनी चाहिँ निसन्तान थिइन्, उनले प्रार्थना गरिन्, प्रार्थना पश्चात परमेश्वरले उनको वचन सुन्नुभयो अनि त्यस पछाडि चाहिँ उनले सन्तान पाइन्, उनले चाहिँ परमेश्वरसँग यस्तो प्रकारले प्रार्थना गरेकी थिइन् भनेर हामी चिन्छौँ। उनले छुट्टै प्रकारको पहिचान बनाएकी छन्, उनको प्रार्थना एउटा विश्वासीको लागि, एउटा परमेश्वरको छोरीको लागि चाहिँ त्यो फरक प्रकारको पहिचान हुन सक्छ। तर अहिले हामी संसारमा पनि हामीले फरक प्रकारको गवाई बोकेका छौँ, त्यो पनि एउटा पहिचान हो, गवाई नै पहिचान हो होइन, कतिपटक चाहिँ को हो त हामी भन्ने किसिमको। अनि अहिलेको समयमा चाहिँ नाम कमाउनको लागि मानिसहरूले फरक फरक विधाहरू अपनाइरहेको, छोटो बाटो अपनाइरहेको, कसरी चाहिँ मान्छेहरूले मलाई चिन्छन् भनेर हिँडिरहेको पनि हामी देख्छौँ। सबभन्दा ठूलो कुरा त म को हो भनेर चिन्नु चाहिँ सबभन्दा ठूलो कुरा रहेछ। त्यस पछाडि चाहिँ मानिसले असल प्रकारले नाम कमाउँछ जस्तो लाग्छ मलाई, म चाहिँ को हो, म परमेश्वरको छोरी हो भनेपछि त परमेश्वरको छोरीले गर्नुहुने काम र गर्नुहुने काम, र मलाई मैले पाएको अधिकारहरू, मसँग भएका खुबीहरू मैले के लाउँछु नि त, त्यो अनुसारको एउटा सिस्टममा बसेर, एउटा नियममा बसेर, एउटा परिधिमा बसेर, एउटा क्राइटेरियामा बसेर मैले त्यो काम गर्छु। भनेको जस्तै तपाईँ कुनै परिवारमा जन्मिनु भएको छ, कुनै देशमा हुनुहुन्छ भने त्यो घरको रोल्स के हो, काम गर्नुहुन्छ भने त्यो संस्थाको रोल्स के हो,
तपाईँ कुनै देशमा हुनुहुन्छ भने त्यो देशको रुल्स के हो त त्यसलाई अप्नाएर तपाईँले काम गर्दै जानुभयो भने तपाईँले असल नाम कमाउनुहुन्छ। जब तपाईँले रुल्स तोड्नुहुन्छ नि त्यस पछाडि फेरि तपाईँले बदनाम कमाउनुहुन्छ। त्यो कारणले गर्दा म को हो भन्ने कुरा महत्वपूर्ण कुरा छ श्रोता। यो एकदमै सानो कुरा लाग्न सक्छ तर हामी नारीको लागि पनि एकदम महत्वपूर्ण छ। म कस्तो खालको नारी हो, मैले कस्तो खालको प्रभाव पारिरहेको छु। पहिलो कुरा त म नारी हो भन्ने कुरालाई चाहिँ बुझ्नु पर्यो कि म नारी हो र म नारी भइसके पछाडि चाहिँ मैले के पाउँछु त, के अटोमेटिकली प्रकृतिले अथवा परमेश्वरले मलाई के दिनुभएको छ त्यसलाई मैले कसरी बिहेभ गर्ने, व्यवहार गर्ने, होइन एउटा स्त्री एउटा भनौँ न नारी संसारमा आइसकेपछि उसको मेन्टल्ली फिजिकल्ली कतिवटा भनौँ न सामाजिक तरिकाले पनि कतिवटा चेन्जेसहरू हामी देख्छौँ नि होइन। त्यसलाई उसले असल प्रकारले स्वीकार्न सकेन भने उदाहरणको लागि शारीरिक परिवर्तन उसले स्वीकार गर्न सकेन होइन, उसको कतिपटक त्यो भएर जाँदै गर्दा पेनका कुराहरू आउलान्। मैले पनि सुनेको छु कि कतिपटक यो भनौँ न पिरियडको टाइममा अथवा भनौँ यो कतिवटा केटीहरूमा एउटा भनौँ न परिवर्तन हुने क्रममा अथवा वृद्धि हुने क्रममा आएका परिवर्तनहरूमा चाहिँ यो कारणले चाहिँ म व्यर्थै नारी भएछु जस्तो लाग्छ भने पनि सुनिन्छ। यसमा पनि एउटा सुन्दरता छ, यसमा पनि एउटा प्रोसेसिङ छ, यसले पनि तपाईँलाई केही कुराको लागि तयार बनाउँदैछ होइन। यो नारीको लागि राखिदिनु भएको कुरा सजाय मात्रै होइन, यो हामीले सजायको रूपमा लिइरहेका छौँ हाम्रो परिवर्तनलाई। कतिपटक हामी तुलना गरिरहेका छौँ कि पुरुषसँग अथवा अन्य कुराहरूसँग, यस्तो भइदिएको भए चाहिँ म यो गर्थेँ भन्ने कुराहरू गरिरहेका छौँ। तर त्यसमा पनि अवसर छ, त्यसमा पनि एउटा भनौँ न सुन्दरता छ, त्यसमा पनि एउटा ब्युटी छ कि। त्यो कारणले गर्दा हरेक कुरालाई चाहिँ पहिलो कुरा त म आफैले मसँग भएका परिवर्तनहरू होइन जुन नेचुरल परिवर्तनहरू छ भने चाहिँ त्यसलाई मैले असल प्रकारले स्वीकार्नु पर्यो, बुझ्नु पर्यो त्योसँग सम्बन्धित यो किन हुन्छ, किन भइरहेको छ, यसको के छ, त्यसमा परमेश्वरको उद्देश्य छ भनेर बुझ्नु पर्यो। मलाई परमेश्वरले नारी बनाएरै पठाउनु भएको चाहिँ परमेश्वरको उद्देश्यमा छु, न मेरो बुवा मम्मीको उद्देश्यमा, न मेरो समाज, न मेरो देश, न कसैको उद्देश्यमा, म चाहिँ परमेश्वरको उद्देश्यमा छु भनेर बुझ्नुभयो भने चाहिँ तपाईँ हरेक दिन चाहिँ नारी भएकोमा धन्यवाद प्रभु, म नारी भएर जन्मिन पाएँ, मलाई परमेश्वरले नारी बनाउनु भयो, धन्यवाद प्रभु पुरुष भएर जन्मिन पाएँ भनेर तपाईँ आफ्नो यो जेन्डरमा पनि धन्यवादी हुनुहुन्छ, म को भन्ने पहिचानमा नै धन्यवादी हुनुहुन्छ। अनि अर्को कुरा चाहिँ तपाईँले असल प्रकारले काम गर्दै जानुभयो, असल रुल्सहरूलाई पालन गर्दै जानुभयो भने चाहिँ फेरि तपाईँले त्यसमा पनि धन्यवादी हुनुहुन्छ। तपाईँलाई कसैले उ त्यो एकदमै सरल छ, साधारण छ, मिठो बोल्छ, एकदमै राम्रो छ भनेर भनिरहनु भएको छ भने त्यसमा पनि तपाईँ धन्यवादी भन्नु पाउनुहुन्छ नि त होइन, त्यो पनि तपाईँको पहिचान भयो। कतिपटक चाहिँ हामी सिकेर आफ्नो पहिचान बनाइरहेका हुन्छौँ, कतिपटक चाहिँ हामी आफ्नो स्वभावलाई होइन दिन प्रतिदिनको जीवनमा यो चाहिँ असल रहेछ, यो चाहिँ गर्नुपर्छ भनेर पनि पहिचान बनाइरहेका हुन्छौँ। तपाईँको पहिचान समाजमा आज के हो, यो चाहिँ एकदम महत्त्वपूर्ण कुरा छ। आफ्नो व्यक्तित्व भन्ने कुरा एकदम महत्त्वपूर्ण कुरा छ होइन, र मानिस जब कुनै बेला सङ्कटमा पर्छ त्यति बेला आफ्नो अस्तित्वमा नै आफैले प्रश्न चिन्ह पनि खडा गर्छ कि। कतिपटक अघि मैले भने नि मानिसले कति बेला प्रश्न गर्छ भन्दाखेरि चाहिँ जब ऊ सङ्कटमा पर्छ नि, जब ऊ अप्ठ्यारोमा पर्छ नि, जब प्रार्थना गर्दा गर्दै प्रश्न प्रार्थनाको उत्तर पाउँदैन नि, त्यति बेला पनि मानिसले म किन जन्मे, म चाहिँ केही पनि होइन, म किन छोरी भएर जन्मे, म किन छोरा भएर जन्मे, म किन नारी भएर जन्मे, मैले किन गर्न सकिनँ, यो सङ्कट मेरो जीवनमा किन आयो भनेर चाहिँ भन्ने गर्छौँ होइन। अय्युबको जीवनलाई हेरौँ न, कस्तो विपत्ति आएको छ कि। इमान्दार व्यक्तिलाई गर्दा गर्दै काम गर्दा गर्दै आयो भने चाहिँ फेरि त्यति त्यो प्रकारको पनि प्रश्न हुनसक्छ, नकारात्मक भावना पैदा हुन सक्छ, त्यस्तो अवस्थामा मानिसले आफ्नो पहिचानको खोजी बढी गर्छ। सङ्कष्टमा चाहिँ मानिसले आफ्नो पहिचानलाई बढी खोज्छ, म को हो त होइन, किन यस्तो भयो त भन्ने कुरा चाहिँ मानिसले त्यो बेलामा चाहिँ एकदमै खोज्ने गर्छ। आफ्नो पहिचान भनेको आफ्नो अस्तित्व हो, तपाईँको पहिचान तपाईँको अस्तित्व हो। कहिलेकाहीँ हुन्छ नि मानिसहरूले तपाईँलाई हेप्न थाले, तपाईँलाई मानिसले के भन्न थाले भने चाहिँ म यो हो नि, त्यो कारणले गर्दा मैले यो गरेको होइन, म यो अफिसको यो अथवा म यो घरको
अभिभावक हो, त्यो कारणले गर्दा मैले तिमीलाई यो भनेको। फेरि तिमीले मलाई यो प्रकारको अनादर किन? म तिम्रो बाबु भएको कारणले गर्दा मैले तिमीलाई सम्झाएको हो, म तिम्रो साथी भएको कारणले गर्दा त्यो अस्तित्व खोज्छ नि मानिसले, म को हो भन्ने कुराको अस्तित्व, आफ्नो पहिचान अस्तित्व भएन भने चाहिँ मानिसलाई चाहिँ बाँच्नुको व्यर्थ लाग्छ कहिलेकाहीँ। नकारात्मक सोच्दा मानिसको मनमा डर, भय, शंका, वितृष्णा, रिस, ईर्ष्या, जलन आदि कुरा आउँछ होइन। मानिस रिसाइरहन्छ नि कहिलेकाहीँ कोही मानिससँग, उसले म को हो भन्ने कुरा बिर्सिन्छ आफ्नो अस्तित्व। म एउटा परमेश्वरको छोरी हो भने मैले अब अर्को व्यक्तिलाई क्षमा दिने कि नदिने त? म एउटा परमेश्वरको छोरी हो भने मैले अर्को व्यक्तिलाई अपनाउने कि नअपनाउने त? मैले उसलाई प्रेम गर्ने कि नगर्ने त? भनेर मैले मेरो अस्तित्व खोजेँ भने, म को भन्ने कुरा थाहा पाएँ भने चाहिँ सम्बन्धहरूसम्म दूर हुन्छन्, त्यो व्यक्ति निराश हुँदैन, रिस तितोपनामा त भएर जाँदैन होइन, शारीरिक स्वास्थ्यतामा पनि नकारात्मक असर पर्न सक्छ कतिपटक। आफ्नो अस्तित्व म को हो भन्ने कुरा व्यक्तिले थाहा पाएन भने चाहिँ रिसाउँछ नि व्यक्ति कहिलेकाहीँ। योनाको पुस्तकलाई यी समय मलाई तपाईँहरूको बीचमा भन्न मन लाग्यो। योना परमेश्वरका इमान्दार चेला थिए, अथवा भनौ सन्तान थिए। उनलाई परमेश्वरले भन्नुभएको छ नि फलान ठाउँमा जाऊ र त्यहाँ गएर सुसमाचार सुनाऊ भन्दा फेरि चाहिँ त्यहाँका मानिसहरू यति धेरै भ्रष्ट छन्। योनाको पुस्तक तपाईँले हेर्नुभयो भने योनालाई जानै मन लाग्दैन र पनि विभिन्न बाटो भएर जाँदै गर्दा योनाले पछि चाहिँ माछाको पेटबाट प्रार्थना गर्छन्, प्रभु तपाईँ जे भन्नुहुन्छ म त्यही गर्छु। उनी त्यहाँ जान्छन्, गइसकेपछि एउटा लौकाको बोट छ नि त्यहाँ उम्रिन्छ, अनि एक दिनमै उम्रिन्छ, बेलुकातिर फेरि काटिन्छ होइन, त्यो किराले काट्छ। त्यसपछि उनी रिसाउँछन्, म बेसरी रिसाउँछु भनेर लेखेका छन् कि तिनी। रिसले मान्छेलाई के गर्छ भन्दाखेरि चाहिँ त्यो व्यक्तिलाई नै हार्म गर्छ नि त। उनी रिसाएका छन्, रिसाएर उनले फाइदा भएको छैन, घाटा नै भएको छ। आज हामी मानिस पनि के गर्छन्, म बेसरी रिसाउँछु, मलाई रिसाउने अधिकार छ। हामी कहिलेकाहीँ आफ्नो अस्तित्व चाहिँ रिसमा खोजिरहेका हुन्छौँ, हाम्रो अस्तित्व चाहिँ हामी मानमा होइन, हामी हामीलाई एकदमै धेरै पुज्दै हुन्थ्यो, एकदमै धेरै मान गरिदियो हुन्थ्यो, मलाई मान नगर्ने, यो नगर्ने, त्यो नगर्ने भन्यो भने चाहिँ शारीरिक पनि हामीलाई असर गर्न सक्छ। जब मानिसको मानसिक र शारीरिक स्वास्थ्यमा असर पर्छ तब कुनै पनि किसिमको सोचाइ, काम, व्यवहार उसले गर्न सक्दैन। त्यसको अर्थ मानिसको पहिचानमा पनि सङ्कट आउन सक्छ। त्यो व्यक्ति रिसाओ भनेर सङ्कट होइन एउटा परिचय बन्न सक्छ नि त, उसले बनाउनु पर्ने परिचय बनाउनै सक्दैन रिसको कारणले गर्दा। जुन सम्बन्ध थियो नि, जुन प्रगति थियो नि, उसले गर्नै सक्दैन। आज तपाईँ र मेरो हातमा छ, म को भन्ने कुराको पहिचान बनाउने आमा दिदी बहिनीहरू विशेष गरेर तपाईँहरू व्यस्त हुनुहुन्छ होला, घरभित्र हुनुहुन्छ होला, तपाईँसँग खुबी छ, ट्यालेन्ट छ, कुनै पनि कुराहरू गर्न सक्नुहुन्छ भने चाहिँ रिसमा त्यसलाई नमार्नुहोस् होइन, कसैले गरिदिन्छ भन्नेमा तपाईँ डिपेन्ड नहुनुहोस्। सही कुरा छ, त्यसले तपाईँको पहिचान बनाउँछ, तपाईँ गर्न सक्नुहुन्छ, तपाईँले चाहिँ त्यो नियममा रहेर गर्न सक्नुहुन्छ भने चाहिँ गर्नुहोस् होइन। तपाईँ सिलाइ बुनाई गर्ने हुनुहुन्छ कि तपाईँ घरमा मिठो खानेकुरा बनाइरहनु भएको छ, म सानो एउटा होटल जस्तो खोलेर बस्न सक्छु भन्ने छ कि तपाईँलाई, अथवा तपाईँलाई सेवकाईमा एकदमै फुल टाइम सेवकाई गर्न मन छ, सुसमाचार सुनाउँदै हिँड्न मन छ होइन, व्यक्तिहरूलाई उत्साह दिने वरदान छ तपाईँलाई भने त्यो दिनुहोस्। तपाईँको घरमा सानसानो बच्चाहरू हुनुहुन्छ अनि तपाईँको परिवारमा तपाईँलाई बाहिर हिँड्न नै गाह्रो छ भने चाहिँ तपाईँ जो व्यक्तिसँग भेट हुनुहुन्छ नि उहाँसँग मिठो बोल्नुहोस्, परिवारकै सदस्यको सेवा गर्नुहोस् होइन, त्यहीँभित्र नै कतिवटा कुराहरू गर्न सक्नुहुन्छ भने सुसमाचारका कुराहरू तपाईँ फोनमा कुरा गर्दै हुनुहुन्छ, तपाईँले सङ्गतिमा व्यक्तिहरू भेट्दै हुनुहुन्छ भने त्यो समय तपाईँको लागि त्यसरी फ्रुट्सफुल पनि बनाउन सक्नुहुनेछ। यो समय एउटा गीतको साथमा तपाईँहरूलाई दिन चाहन्छु, गीतपछि भने म आउने नै छु।

हजुर नेगिना सुषमाइक पछि फेरि पनि स्वागत गर्न चाहन्छु। नारी आवाजमा हुनुहुन्छ, म ज्ञान तपाईँलाई साथ दिइरहेकी छु र अब नि म कार्यक्रमको अन्ततिर आएकी छु। अन्तमा केही कुराहरू म तपाईँहरूलाई भन्न चाहन्छु। आज मैले तपाईँहरूको विषयमा म को हो भन्ने विषयमा कुराकानी गरेँ। तपाईँ पक्कै पनि परमेश्वरको सृष्टि हुनुहुन्छ र तपाईँ परमेश्वरको सृष्टि हुनुभएको कारणले गर्दा तपाईँ विशेष हुनुहुन्छ। त्यो कारणले गर्दा आफैलाई व्यर्थ नसम्झिनुहोस्। तपाईँको परिचय तपाईँले जन्मजात नै पाइसक्नु भएको छ। तपाईँ नारी हुनुहुन्छ, पुरुष हुनुहुन्छ र पनि आफूले आफैलाई एउटा भनौँ न असल प्रकारले पहिचान यो समाजमा पनि बनाउँछु, म केही दिन्छु मण्डलीमा आफ्नो परिवारमा भन्नुहुन्छ भने चाहिँ आफू कस्तो व्यक्ति हो भनेर पहिल्यै थाहा भयो भने चाहिँ यस्तो अवस्थामा सही निर्णय गर्न सजिलो हुन्छ र यसमा तपाईँको स्तर र विश्वास गरेका कुरा समावेश छन्। तपाईँको मतलब तपाईँ को हुनुहुन्छ र कस्तो अडान लिनुहुन्छ भनेर भित्रै मनदेखि पक्का भएको हुनुपर्छ। धेरै कुरा जस्तै उदाहरणको लागि पेसा, वातावरण, पढ़ाइ, अनुभव आदिको भूमिका यसमा एकदमै धेरै हुन्छ। त्यो कारणले गर्दा चाहिँ यी सबै कुराहरू चाहिँ सहायक हुन् तपाईँलाई, तपाईँ को हुनुहुन्छ भनेर पहिचान गर्ने सहायक हुन् होइन। तपाईँ असल विश्वासी हुनुहुन्छ भने अझै बढी निखारेर तपाईँले आफ्नो बाइबल अध्ययन कस्तो प्रकारको छ, प्रार्थना कस्तो प्रकारको छ, तपाईँको कुनै फिल्डमा तपाईँलाई एकदमै इन्ट्रेस्ट छ भने त्यसमा ज्ञान कतिको छ, त तपाईँ कुनै उद्यमी बन्न चाहनुहुन्छ भने के को उद्यमी बन्ने, त्यसमा तपाईँ कतिको पोख्त हुनुहुन्छ होइन। तपाईँ कुनै पनि काम गर्दै हुनुहुन्छ, यसमा चाहिँ म मेरो पहिचान बनाउँछु भन्दै हुनुहुन्छ भने चाहिँ अलरेडी तपाईँ त्यसमा पोख्त हुनुहुन्छ। तपाईँ अगाडि बढ्नुहोस्, यदि हुनुहुन्न अझै बढी निखार्नुहोस्। सिकाइले मानिसलाई सक्षम बनाउँछ, यही उत्साह म तपाईँहरूलाई दिन चाहन्छु र तपाईँहरू असल व्यक्ति हुनुहुन्छ, तपाईँको परिचय छ, तपाईँ विशेष हुनुहुन्छ भन्दै आजको कार्यक्रम नारी आवाजबाट म बिदा हुनुपर्ने समय भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुभयो, जहाँ जहाँबाट तपाईँहरूले सुनेर साथ दिनुभयो, आफ्नो महत्वपूर्ण समय दिनुभयो, परमेश्वरले तपाईँलाई एकदमै धेरै आशिष दिनुभएको छ। अन्य कार्यक्रमहरू पनि सुनेर साथ दिँदै गर्नुहोला र प्राविधिक मित्र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम नारी आवाजबाट म ज्ञानो बिदा हुन चाहन्छु। जय मसी, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

0: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
1: हो र होइन होला त्यस्तो त।
2: सोइता, तिनीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
3: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: विभिन्न कारणले गर्दा तपाईँको बाइबल कलेज पढ्ने सपना अधुरो छ, अब हामी पूरा गर्छौं तपाईँको बाइबल कलेज पढ्ने सपना।
7: इन्टरनेशनल लोगोस बाइबल कलेजमा सीटीएच, बीटीएच, एमडी, पीएचडीमा भर्ना खुलेको जानकारी गराउँदछौ।
6: नेपाली भाषामा अनुवाद गरी तयार पारेको अन्तर्राष्ट्रिय यूटीए मान्यता प्राप्त उच्च स्तरीय कोर्स घरमा बसी अध्ययन गर्ने अवसर नगुमाउनुहोला।
7: तपाईँ स्वदेश अथवा विदेशमा जहाँ भए तापनि कोर्स मगाएर अध्ययन गर्न सक्नुहुनेछ।
6: अधिक जानकारीका लागि
7: प्रभुको सेवामा कुमार अब्राहम सुनाम, मोबाइल 9141867602, 9141867602 र 9818251240, 9818251240।
0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
8: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
8: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
8: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
9: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
5: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
11: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
12: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
10: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
11: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
12: फोन नम्बर 40225 44 40225 44 40225 72 40225 72।
13: ल यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
14: 3 दिन भयो।
13: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
14: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
13: जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नु पर्छ है, पछि जेसुकै गर।
14: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
3: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
13: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझे, अबदेखि गर्दिन। हामीले जे सिक्यौं त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
15: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाधै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक दिन यही समय प्रसारण हुने गर्दछ। प्रिय श्रोता, यो कार्यक्रम तपाईँ गाउँठाउँमा रहनुभएका सम्पूर्ण क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यावहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल अध्ययन गर्न पाइरहनु भएको छैन, तपाईँहरूका लागि परमेश्वरको जीवित वचनद्वारा उत्साहित गर्ने र संगति गर्ने हाम्रो अभिप्रायले यो कार्यक्रम प्रसारण गरेका छौं। आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट ख्रिस्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको लागि यहाँहरूको बीचमा मैले मर्कुसको सुसमाचार एक अध्यायको 21 देखि 28 पदहरूलाई यहाँहरूको बीचमा म पाठ गर्नेछु। आशा छ यहाँहरू सबैले ध्यान लगाएर सुन्नुहुनेछ भनेर। आउनुहोस् यसरी पाठ गरौ। तब उहाँहरू कफर्नहुमा जानुभयो र तुरुन्तै सभा दिनमा सभा घरमा पछि उहाँले शिक्षा दिन लाग्नुभयो अनि तिनीहरू उहाँको शिक्षामा चकित भए, किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तै होइन तर अधिकारसँग सिकाउनु भयो। त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो। त्यसले यसो भन्दै चिच्यायो, हे नासरतका यीशु, हामीलाई तपाईसँग के सरोका? के तपाई हामीलाई सर्वनाश पार्नलाई आउनुभएको हो? म तपाईँलाई चिन्छु, तपाईँ परमेश्वरका पवित्र जन हुनुहुन्छ। तर यीशुले त्यसलाई यसो भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्किजा। त्यस मान्छेलाई लछार पछार पार्दै त्यो अशुद्ध आत्मा ठूलो स्वरले चिच्याएर त्यस मान्छेबाट निस्किगयो। तब सबैजनाले अचम्म माने र तिनीहरू यसो भन्दै आपसमा सोधासोध गर्न लागे, यो के हो? यो त नयाँ शिक्षा रहेछ। यिनले त अधिकारसँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनका आज्ञा मान्दछन्। अनि चाँडै नै यीशुको कीर्ति गालिलको इलाका वरिपरि चारैतिर फैलियो। आदरणीय श्रोता, यो खण्डमा यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ बुझ्न सक्छौ। यीशुको नाममा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ भन्ने कुरा हामी यहाँ देख्छौ। र यो खण्डमा विशेष गरेर दुईवटा बुँदाहरूलाई तपाईँहरूको बीचमा ल्याइरहेको छु। सबैभन्दा पहिला चाहिँ सभा दिनमा शिक्षा दिन थाल्नुभयो। यीशु प्रभुले जब उहाँहरू कफर्नहुमा जानुभयो र सभा दिनमा सभा गर्नु पछि उहाँले शिक्षा दिन लाग्नुभयो। यीशु प्रभु यो संसारमा आउनुको उद्देश्य भनेकै स्वर्गको राज्यको बारेमा बताउनु, स्वर्गको राज्यमा कसरी प्रवेश गर्ने र को परमेश्वरको राज्यमा प्रवेश गर्ने भन्ने कुरा सिकाउनु एकदमै महत्वपूर्ण थियो। सिकाउने कुरा चाहिँ विशेष गरेर सदुसीहरूले, फरिसीहरूले र शास्त्रीहरूले सिकाउने काम गरि नै रहेको थियो र उहाँहरूले सिकाउनु भएको कुराहरूलाई सभाघरमा अरूहरूले सिकाएका कुरालाई पनि दर्शकहरूले त्यसलाई तुलनात्मक रूपमा पनि हेर्न लाग्यो। अरूले दिएको शिक्षा, मानौ सदुसी फरिसीहरूले दिएको शिक्षा, शास्त्रीहरूले दिएको शिक्षालाई पनि मानिसहरूले हेरिरहेकै थिए। तर यीशु प्रभुको शिक्षा सुनिसकेपछि मानिसहरू चाहिँ चकित भए भनेर लेखिएको छ। चकित भए किनकि उहाँले तिनीहरूलाई शास्त्रीहरूले जस्तो होइन तर अधिकारसँग सिकाउनु भयो। यीशु प्रभु को हो भन्ने कुरा, यीशु प्रभु कहाँबाट आउनुभएको हो भन्ने कुरा यीशु प्रभुलाई राम्ररी थाहा थियो र उहाँले आफ्नो शिक्षा दिँदाखेरि सही शिक्षा दिइराख्नु भएको कुरा उहाँलाई थाहा थियो र उहाँले यो शिक्षा दिने क्रममा उहाँले आफ्नो शिक्षा चाहिँ आधिकारिक थियो भन्ने कुरा यीशुलाई थाहा थियो। यो शिक्षा आफूबाट नभएर स्वर्गबाट परमेश्वरबाटै आएको कुरालाई उहाँले स्पष्ट पार्नुभएको थियो। उहाँको शिक्षा अरूको भन्दा फरक हुनुको कारण चाहिँ उहाँको शिक्षा परमेश्वरबाट नै आएको थियो र परमेश्वरबाट नै यो शिक्षा स्पष्ट थियो। त्यसै कारण यहाँनिर यीशु प्रभुले शिक्षा दिँदाखेरि मानिसहरू किन चकित भए त, किन मानिसहरूले चकित भएर उनीहरूले यो प्रतिक्रिया दियो त, अधिकारसँग सिकाउनु भयो भनेर उनीहरूले कसरी थाहा पाए त? किनभने यीशुले सिकाउनु भएको शिक्षा र शास्त्रीहरूले सिकाउनु भएको शिक्षामा मानिसहरूले फरक भेटाए र शास्त्रीहरूले जुन तरिकाले सिकाएका थिए अधिकार नभएको जस्तो उनीहरूले आफूलाई बाहिर एउटा कुरा भित्र अर्को कुरा भएर उनीहरू जिउँथ्यो। उनीहरूको अवस्था कपिट एउटा ढुङ्गीपन थियो उनीहरूमा। उनीहरूले आफूले नगरेको कुरालाई उनीहरूले सिकाउँथे, आफूले नगर्ने अरूलाई चाहिँ गर भनेर धेरै भारी कुराहरू सिकाउँथे, आफूले केही कुरा नगर्ने अरूलाई चाहिँ धेरै कुरा गर्नलाई सिकाउने काम गर्थे, जसले गर्दा बोझ भएको थियो, जसले गर्दा भारी भएको थियो, मानिसहरूलाई गाह्रो भएको थियो शास्त्रीहरूको शिक्षा सुनेर। तर यीशु प्रभुको शिक्षा सुन्दाखेरि उनीहरू चकित भए र अधिकार भएका मानिसले जस्तो सिकाउनु भयो भनेर यहाँ मानिसहरूले यो प्रतिक्रिया दिएका थिए। यीशु प्रभुको शिक्षा स्वर्गबाटै भएको कारणले गर्दा यीशु प्रभुको शिक्षामा कुनै पनि घटी कमी थिएन। उहाँ परमेश्वर नै हुनुभएको कारण उहाँले बोल्नुभएको, उहाँले सिकाउनु भएको शिक्षा उहाँ आफ्नै भएकोले अधिकारसँग उहाँले बताउनु भयो। र आज आदरणीय श्रोताहरू, यहाँनिर हामीले यो कुरा सुन्दै गर्दाखेरि यीशु प्रभुको शक्तिलाई हामीले विचार गर्नुपर्छ। यीशु प्रभुले दिनुभएको शिक्षा चाहिँ साँचो र यो शिक्षा चाहिँ जे आफूले गरे त्यही कुरा अरूलाई गर्न सिकाएका छन् र यीशुले आफूले जे जे गर्नुभयो त्यो कुरा उनीहरूलाई सिकाउनु पनि भयो र यसरी उहाँको शिक्षा पक्का भयो, उहाँको शिक्षा आधिकारिक भएको हामी देख्छौं। आज मण्डलीका प्रत्येक परमेश्वरका जनहरूले सोच्नुपर्छ, हामीले दिएको शिक्षा, परमेश्वरको जनहरूले दिएको शिक्षा के आधिकारिक छ, के आफूले त्यो शिक्षा अरूलाई दिँदाखेरि आफूले गरेर सिकाउनु भएको छ अथवा सिकाइरहेका छौं त? यदि हामीले आफूले नगर्ने अरूलाई चाहिँ यो गर त्यो गर भनेर शिक्षा दिन थाल्यो भनेदेखि फेरि
2: हाम्रो शिक्षा चाहिँ ती शास्त्रीहरूले सिकाएको जस्तै हुन सक्छ। राजा धेरै सम्भावनाहरू छन्, आफूले नगर्ने अरूलाई चाहिँ गर गर भनेर सिकाउने, आदेश दिने, आज्ञा दिने मानिसहरू धेरै हुन सक्छन्। र तीमध्येमा के तपाईँ र म पनि परेका छौं कि? आज यो प्रवचन सुनिरहेका प्रत्येकले के यो कुरा याद गरिराख्नु भएको छ कि? आउनुहोस्, हरेकले शिक्षा दिँदाखेरि आफूले गरिसकेपछि आफूले अनुभव गरेका कुराहरू सिकाउने काम गरौं, ताकि त्यो चाहिँ अधिकारपूर्ण हुन्छ। यही कुरालाई हरेक परमेश्वरको जनहरूले पछ्याउनु आवश्यक छ। र जतिजनाले यीशु प्रभुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन र हजुरहरूले पनि यीशु ख्रीष्टलाई विश्वास गरिसकेपछि हजुरहरूलाई पनि यही कुरा लागू हुन्छ कि आफूले गरेको कुरा, आफूले अनुभव गरेको कुरा मानिसहरूलाई सिकाउँदाखेरि त्यो आधिकारिक हुन्छ, त्योमा एउटा शक्ति हुन्छ, त्यसमा अधिकार हुन्छ। त्यसकारणले आउनुहोस्, यीशुलाई विश्वास गर्नुहोस् र अधिकारका सँग अरूलाई पनि सिकाउने काम गर्नुहोस्। र दोस्रो बुँदामा हामी हेर्दाखेरि यीशुले सभा दिनमा अशुद्ध आत्मालाई निकाल्नुभयो र 25-28 पदहरूमा हामीले हेर्यौं भनेदेखि यीशु प्रभुले अशुद्ध आत्मालाई हकार्नु भएको छ र उहाँले अशुद्ध आत्मालाई हकारेको कुरा यहाँ देख्छौ। 25 पदमा यीशुले त्यसलाई भन्दै हकार्नुभयो, चुप लाग र त्यसबाट निस्कि जा है। र यो कुरा अति नै अचम्मको देखिन्छ कि दुष्ट आत्मा अथवा अशुद्ध आत्माले यीशु प्रभुलाई धेरै कुराहरू गरेको देखिन्छ। र यहाँनिर 23 पदमा हेर्दाखेरि त्यही बेला त्यस सभाघरमा अशुद्ध आत्मा भएको एकजना मान्छे थियो, सभाघरमा शिक्षा दिँदै गर्दाखेरि अधिकारका साथ यीशुले शिक्षा दिँदै गर्नुहुँदाखेरि दुष्ट आत्मा लागेका अथवा अशुद्ध आत्मा लागेका व्यक्ति पनि त्यहाँनिर थियो भन्ने कुरा यहाँ स्पष्ट छ। र यीशुले यति शक्तिशाली एउटा शिक्षा दिँदै गर्नुहुँदाखेरि, अधिकारका साथ दिँदै हुँदाखेरि यीशु प्रभु को हो भन्ने कुरा यो दुष्ट आत्मा अथवा अशुद्ध आत्मालाई स्पष्ट थाहा भएको देखिन्छ। वास्तवमा अशुद्ध आत्माले नै यीशु को हो भन्ने कुरा, यो अधिकारका सँग सिकाउने व्यक्ति को हो भन्ने कुरालाई यो दुष्ट आत्माले शिक्षाएर भनेको कुरा हामी यहाँ देख्छौ। र त्यसले चिच्याएर भन्यो, हे नासरतका यीशु है। यी नासरत भन्ने ठाउँमा यीशु प्रभु चाहिँ नासरतमा हुर्किनु भयो अनि नासरतमा नै उहाँले सेवाकाईको लागि तयारी हुनुभयो र नासरतबाट एउटा असल कुरा आउँछ भन्ने कुरा इतिहासमा थियो र त्यही कुरा अनुसार नै अनि यहाँ नासरतबाट आउने यीशु ख्रीष्ट भनेर यहाँ अशुद्ध आत्मा लागेका मान्छेले चिच्याउँदै भनेको हामी यहाँ देख्छौ। अनि यहाँ छ, हामीलाई तपाईँसँग के सरोकार? आत्मा अशुद्ध आत्माले यो कुरा फरक भेटाएको छ। यीशु ख्रीष्टलाई तुलनात्मक रूपमा हेर्दाखेरि यीशु ख्रीष्ट परमेश्वर हुनुहुन्छ, यीशु ख्रीष्ट मुक्तिदाता हुनुहुन्छ, यीशु ख्रीष्ट मानव जातिलाई उद्धार र मुक्ति दिन मानव चोलामा आउनुभएको परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा यो दुष्ट आत्मालाई अथवा अशुद्ध आत्मालाई थाहा छ। र त्यसै कारणले पनि यो कुरा चिच्याएर भन्दछ, हामीलाई तपाईँसँग के सरोकार? है, सरोकार छैन। अशुद्ध आत्माको लागि न्याय भइसकेको छ, दियाबलसको लागि न्याय भइसकेको छ, दुष्ट आत्माको लागि न्याय भइसकेको छ। यिनीहरूको अन्तिम चाहिँ नरक कुण्डको आगोको भागीदार नै हो र उनीहरूको लागि यो परिवर्तन हुँदैन। दियाबलसको लागि नरकको कुण्ड तोकिएको छ, अग्नि कुण्ड तोकिएको छ। त्यसकारण यी मानिसहरूलाई यी अथवा यो दियाबलसलाई अनुग्रह पनि छैन र उसको लागि अब निश्चित रूपमा उसलाई तोकिएको छ अग्नि कुण्ड, उसको गन्तव्य स्पष्ट रूपमा तोकिसकेको छ। त्यसै कारणले पनि दियाबलसले भन्छ तपाईसँग केही सरोकार छैन, किनभने दियाबलसको आफ्नै योजना छ, आफ्नै काम छ, उनले आफ्नै तरिकाले काम गर्छ। परमेश्वरले दियाबलसलाई अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्तिन्छन् र उनीहरू छिटै नै हामीलाई दण्ड दिन्छन् कि भन्ने कुरामा उनीहरू आत्तिएको देखिन्छ। र हामी यो पनि देख्छौं कि म तपाईँलाई चिन्छु भनेर अशुद्ध आत्माले येशूको बारेमा बताउँछन्, अनि को हो त भन्छ तपाईँ परमेश्वरको पवित्र जन हुनु, अग्निकुण्ड तोकिसकेको छ, उनीहरूको लागि अनुग्रह छँदै छैन। त्यसै कारणले पनि शैतान अथवा दियाबलस अथवा अशुद्ध आत्मा चाहिँ आत्ति

बारेमा यसरी डियाबलस अथवा अशुद्ध आत्माले पनि यसरी प्रकट गरेका छन्। जो व्यक्तिले शिक्षा दिँदाखेरि अधिकारका सँग दिनुभएको थियो र त्यो व्यक्ति चाहिँ परमेश्वरको पवित्र जन हुनुहुन्छ र परमेश्वर नै उहाँ हुनुहुन्छ भन्ने कुरा यहाँ स्पष्ट भएको छ। त्यसकारण यहाँ यीशु प्रभुले यो कुराहरू गर्दै जाँदाखेरि बोल्न दिनु भएन, उहाँले हक्काउनु भयो र उहाँले भन्यो चुप ला र त्यसबाट निस्किजा। यीशु प्रभुले दियाबलासलाई निकालेको देखेर देख्नेहरू सबैजना अचम्म माने भनेको छ। बाबरे अचम्म माने, यीशु प्रभुलाई मानिसहरूले विभिन्न दृष्टिकोणबाट हेरिरहेका थिए, तर यीशु प्रभुको शिक्षा, यीशु प्रभुले आफ्नो शिक्षा दिँदै गर्ने क्रममा उहाँ परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा प्रकट गर्दै जाँदाखेरि दियाबलसले पनि अथवा अशुद्ध आत्माले पनि यो कुरा भनिसकेपछि यहाँ समाजमा बडो अचम्म भयो र उनीहरू अचम्म माने, आपसमा सोधासोध गर्न लागे यो के हो भनेर उनीहरूको बीचमा यो कुरा पनि चल्यो। अनि उनीहरूको भनाइ यो पनि थियो, यो नयाँ शिक्षा रहेछ, अनि यो नयाँ शिक्षा रहेछ, यसरी यीशु प्रभुले अधिकारका सँग अशुद्ध आत्माहरूलाई पनि आज्ञा गर्छन् र तिनीहरूले यिनको आज्ञा मान्दो रहेछन् भनेर यो कुरा उनीहरूको बीचमा चल्यो। है दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई आज्ञा गर्दो रहेछन् र यिनीहरूले यिनको आज्ञा पनि मान्दो रहेछन् र यो कुरा अचम्मित भएर यीशुको कीर्ति चाहिँ गालिलको इलाका वरिपरि चारैतिर फैलिएको कुरा यहाँ 28 पदले उल्लेख गरेका छन्। आदरणीय श्रोताहरू, यीशु प्रभु अधिकारका साथ सिकाउनु भयो उहाँले र त्यसपछि अशुद्ध आत्मालाई पनि उहाँले निकाल्नु भयो। यसरी उहाँ आफूलाई परमेश्वर हुनुहुन्छ, उहाँको शिक्षा परमेश्वरबाट आएको र उहाँ चाहिँ परमेश्वर नै हुनुभएकोले दियाबलसलाई आज्ञा गर्छन् र दियाबलसले मान्दछन्। र आज जतिजनाले यीशु प्रभुलाई विश्वास गर्छौ हामी सबैको लागि पनि परमेश्वरले अशुद्ध आत्माहरू निकाल्नलाई अधिकार दिनुभएको छ। यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार छ र हामी सबैजना जतिजना आज चर्चमा हुन्छौ, जतिजनाले यीशुलाई विश्वास गरेका छौ, हामी सबैले अब यीशुको नाउँमा भूतहरू निकाल्न सक्छौ, रोगीहरूमाथि हात राख्न सक्छौ, अनि हामीहरू दियाबलस अथवा दुष्ट आत्माहरूलाई आज्ञा गरेर उनीहरूलाई निकाल्न सक्छौ। यो अधिकार यीशुलाई विश्वास गर्ने प्रत्येकको जीवनमा हुन्छ र आज यदि तपाईहरूले पनि यीशुको नाउँमा भूतहरू निकाल्नुपर्छ, यदि दुष्ट आत्माहरूलाई निकाल्नुपर्छ, रोगीहरूमाथि हात राखेर निको पार्ने काम गर्नुहुन्छ र शक्तिशाली रूपमा शिक्षा दिन तयारी हुनुहुन्छ भने आज प्रभुलाई आफ्नो जीवन समर्पण गर्नुहोस् र यो काम गर्नका लागि आफूलाई हर समय तयारी राख्नुहोस्, किनभने अब यीशुको नाउँमा अशुद्ध आत्माहरूलाई निकाल्ने अधिकार हामीसँग छ र यो अधिकार प्रयोग गरौं। कोही पनि नडरौं र यो अधिकारलाई प्रयोग गरौं। जो जोले यीशुलाई अहिलेसम्म विश्वास गर्नुभएको छैन हजुरहरूको लागि पनि यो मौका छ, यीशुलाई विश्वास गर्नुहोस् र उहाँलाई विश्वास गरिसकेपछि तपाईँले उहाँको नाउँमा तपाईँले पनि असल शिक्षा, एउटा अधिकारसँग शिक्षा सिकाउन सक्नुहुन्छ, सही शिक्षा सत्य कुरा तपाईँले सिकाउन सक्नुहुन्छ र दुष्ट आत्मा अथवा अशुद्ध आत्माहरूलाई पनि तपाईँले निकाल्न सक्नुहुन्छ। यो अधिकार तपाईँ र मलाई परमेश्वरले दिनुभएको छ। के यो अधिकार प्रयोग गर्नका लागि आज यहाँहरू तयारी हुनुहुन्छ? यदि तपाईँहरू तयारी हुनुहुन्छ भने आज नै आफ्नो जीवनमा यीशु प्रभुलाई विश्वास गर्नुहोस्। यीशु प्रभु आज शरीरमा हुनुहुन्न, उहाँले पवित्र आत्मा हामी प्रत्येकलाई दिनुभएको छ, यसैले पवित्र आत्माको शक्तिमा यी अधिकारहरूलाई हामी सबैले प्रयोग गरौं र त्यसपछि यो अधिकारमा परमेश्वरको नाउँमा, यीशुको नाउँमा हामी सबै दुष्ट आत्माहरूलाई हकारौं
र सही शिक्षा दिएर

0: हामी परमेश्वरको महिमा गर्न सकौं। र यति भन्दै आजको दिनलाई मैले यो प्रभुसँग सेवा यति नै राख्न चाहे र यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि यहाँहरूको बीचमा आउने नै छु र अर्को प्रभुसँग सेवा लिएर आउनेछु। त्यतिन्जेलसम्म हरेकलाई परमेश्वरले प्रशस्त आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
2: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553339 9868553339।
1: साथै कार्यक्रम सुनेर तपाईहरूलाई बाइबल अध्ययन गर्न मन लागेको छ भने हामीलाई सम्पर्क गर्नुहोला, हामी तपाईहरूलाई बाइबल उपलब्ध गराउनेछौं। हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचकका साथ बिदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: परमेश्वरले किन खराब कुराहरू हुन दिनुहुन्छ? जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 12 यहाँहरूलाई स्वागत छ। जीवन कहिलेकाहीँ धेरै गाह्रो हुन सक्छ, हामीले चाहेको जस्तो परिस्थिति सधैँ नहुन सक्छ। हाम्रो जीवनमा समय समयमा यस्ता परिस्थितिहरू आउँछन् जसले हामीलाई धेरै चोट र पीड़ा दिन्छ। धेरै पटक क्रिश्चियनहरूले यो प्रश्न सोधेका छन्, परमेश्वरले किन यी कुराहरू हुन दिनुहुन्छ? प्रिय श्रोता, यो एकदमै राम्रो प्रश्न हो र एउटा यस्तो प्रश्न जसको राम्रोसँग सोच विचार गरेर उत्तर दिनुपर्छ। केही क्रिश्चियनहरू केवल यो भन्नमा सन्तुष्ट छन् कि परमेश्वरको बुद्धिको विशालता कसैले बुझ्न सक्दैनन् र त्यो उहाँका मार्गहरू हाम्रो बुझ्ने क्षमता भन्दा बाहिर छन्। अवश्य पनि यसमा केही सत्यता छ, परमेश्वरको बुद्धि हाम्रो बुद्धि भन्दा धेरै ठूलो छ। तर मलाई विश्वास छ कि त्यहाँ केही छ जसलाई तपाईँ र म बुझ्न सक्षम छौ र त्यो हो परमेश्वरको हामी प्रतिको निस्वार्थ प्रेम। आज हामी त्यही कुराको बारेमा कुरा गर्न गइरहेका छौं, चोट र पीड़ाले भरिएको संसारभित्र परमेश्वरको प्रेम कसरी प्रदर्शन गरिन्छ। अदनको बगैँचामा र आदमको पापबाट यो स्पष्ट हुन्छ कि परमेश्वरले हामीलाई जीवनमा आफैले छनौट गर्ने स्वतन्त्र इच्छा दिनुभएको छ। हामी परमेश्वरले हामीलाई दिनुभएको निर्देशनहरू पालना गर्न र उहाँको अद्भुत आशिषहरू अनुभव गर्न छनौट गर्न सक्छौ, वा हामी परमेश्वरको योजनाहरूलाई अस्वीकार गर्न सक्छौ र हाम्रो अविश्वासको कारणले परिणामहरू भोग्न सक्छौ। असल र खराबको रूखबाट नखानु भन्ने परमेश्वरको आज्ञालाई व्यवस्था गर्ने आदमको निर्णयले विनाशकारी परिणामहरू निम्त्यायो, जुन आज पनि छँदैछ। भजन संग्रहको पुस्तक 36:5-6 हे परम प्रभु, तपाईँको कृपा स्वर्गसम्म फैलिएको छ, तपाईँको विश्वसनीयता आकाशसम्म, तपाईँको धार्मिकता विशाल पहाड़हरू जस्तै छ, तपाईँको न्याय अघाध समुद्र जस्तै छ। हे परम प्रभु, तपाईँले मानिस र पशुलाई जोगाई राख्नुहुन्छ। यो एउटा सुन्दर पद हो, तर जब हाम्रो हृदय परिवारको सदस्य वा नजिकको साथीमाथि आइपरेको भयानक दुःख र समस्याले टुटेको हुन्छ, तब हामी आकाश जत्तिकै उच्च र समुद्र जत्तिकै गहिरो परमेश्वरको विश्वास योग्य प्रेमलाई कसरी व्याख्या गर्न सक्छ? किन परमेश्वरले तिनीहरूलाई बचाउनु भएन र त्यो समस्या हुनबाट रोक्नु भएन? त्यो प्रश्नको जवाब खोज्नुको सट्टा हामीले हाम्रो जीवनमा हस्तक्षेप गर्न र दुःख घटना स्वीकार गर्न मद्दत गर्ने परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। व्यवस्थाको पुस्तक 1:6 बलिया र साहसी हो, यिनीहरूसित नडराओ र चासित नहो, किनभने परम प्रभु तिमीहरूका परमेश्वर नै तिमीहरूसँग जानुहुन्छ, उहाँले तिमीहरूलाई कहिल्यै छोड्नुहुने छैन न त त्याग्नुहुनेछ। प्रिय श्रोता, जीवनमा हामीले अनुभव गर्ने सबै पीड़ा र दुःखको समयमा परमेश्वरले हामीलाई कहिल्यै छोड्नुहुन्न, उहाँ सधैँ हाम्रो साथमा हुनुहुन्छ, हामीलाई सान्त्वना र आशा दिनुहुन्छ। रोमीको पुस्तक 12:15 आनन्द गर्नेहरूसँग आनन्द गर, रुनेहरूसँग रो। हाम्रो खुशीको क्षणमा परमेश्वर हामीसँग हुनुहुन्छ, हामीले महसुस गर्ने आनन्द र खुशी बाँड्दै हुनुहुन्छ र जब हामी दुःखी हुन्छौ उनी पनि हामीसँग हुनुहुन्छ, हामीलाई अंगालो हालेर सान्त्वना दिनुहुन्छ। परमेश्वरको प्रेमको बारेमा सत्य यो होइन कि उहाँले हामीलाई पीड़ा वा दुःख बिनाको जीवन प्रतिज्ञा गर्नुहुन्छ। उहाँको प्रेमले हामीलाई के प्रतिज्ञा गर्छ भने, हामी ती कठिन समस्याहरूबाट गुज्रिरहेको बेलामा उहाँ हाम्रो साथमा हुनुहुनेछ र जब हामी उहाँमा भरोसा राख्छौ उहाँले अन्तत हामीलाई हाम्रो अन्धारो दिनहरूबाट मुक्त गर्नुहुनेछ, उहाँको आनन्द र शान्तिले भरिएको जीवनमा फर्काउनुहुनेछ। भजन संग्रहको पुस्तक 30:11 तपाईँले मेरो विलापलाई नाचमा परिवर्तन गर्नुभयो, तपाईँले मेरो भाङ्गाको वस्त्र फुकालिदिएर आनन्द पहिराइदिनुभयो। परमेश्वरमा कहिले हार नमान्नुहोस्, उहाँको कहिले अन्त नहुने प्रेममा भरोसा राख्नुहोस्। तपाईँले सामना गरिराख्नु भएको कठिन समस्याहरूमा उहाँको प्रेमलाई साथ दिन दिनुहोस्। आजको वचन सुनाईद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
2: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
4: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39।
2: हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: जय मसीह। म रेभरेन्ड पास्टर प्रकाश सुब्बा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म पनि सुन्दैछु, तपाईँ पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम बाइबल पाठको पुनः प्रसारण।
2: जय मसीह। साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम बाइबल पाठमा। आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ लिएर म पुनः उपस्थित भइसकेकी छु र कार्यक्रम मार्फत विशेष गरिकन हामी पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको वचन यहाँहरू समक्ष पाठ गर्दै आइरहेको छौ र आज पनि म तपाईँलाई यसरी नै कार्यक्रम अवधिभर साथ दिनेछु। तर यो समयमा एउटा मीठो गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु।

यहोशूको पुस्तक अध्याय 19 अरू कुलहरूका भाग दोस्रो चिट्ठा सिमियोनका अर्थात सिमियोनका कुलको नाउँमा तिनीहरूका वंश वंश अनुसार निस्क्यो। तिनीहरूको अधिकार चाहिँ यहुदाका कुलका अधिकारको बीचमा पर्यो। तिनीहरूको अधिकारमा परेका यिनै हुन्: बेरसेबा अर्थात सेबा, मोलादा, हसर, सुवाल, बाला, एसएम, एल्तोलत, बतुल, होर्मा, सिगलक, बेथ मर्काबोत, हसर, सुसा, बेथ लबाओत र सारुहेन। तिनीहरूको बस्तीहरू समेत 13 शहरहरू हुन्: ऐन, रिमोन, एतेर र आसान। तिनीहरूका बस्तीहरू समेत 4 शहरहरू हुन् र ती शहरहरूको वरिपरिका सबै बस्तीहरू बालात बेयर अर्थात नेगेब भनिने अर्थात दक्षिण देशको रामा समय। सिमियोनका कुलको अधिकार तिनीहरूको वंश वंश अनुसार यही हो। सिमियोनका सन्तानहरूले यहुदाका सन्तानहरूको हिस्साबाटै अधिकार पाएका थिए, किनकि यहुदाका सन्तानहरूलाई तिनीहरूलाई चाहिएको भन्दा बढ़ता भाग परेको थियो। यसकारण सिमियोनका सन्तानहरूले यहुदाका भागको सिमानाभित्र नै अधिकार पाएका थिए। तेस्रो चिट्ठा जबुलुनका सन्तानहरूको नाउँमा तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सारिदसम्म भयो, अनि तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म बढ़ेर दब्बेसेतसम्म पुगी योकनामका अगाडिको खोल्सासम्म पुगेको थियो। त्यो सिमाना सारिदबाट फेरि पूर्वपट्टि किस्लोस बोरको सिमानासम्म पूर्वतिर मोड़िएको थियो। त्यो दावरथमा निस्केर यापीसम्म चढ़ेर गएको थियो। त्यहाँबाट त्यो पूर्वतिर लागेर गात, हेपेर र इथ काशिनसम्म छिचली रिमोनसम्म पुगेर नेयातिर गएको थियो, अनि त्यो सिमाना हन्नतोनतिर उत्तर मोडिएर हिप्ताहयलको बेसीमा पुगेको थियो। त्यस सिमानाभित्र काथात, नहलल, सिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूको बस्तीहरू समेत 12 शहरहरू हुन्। तिनीहरूका वंश वंश अनुसार जबुलुनका कुलका अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। चौथो चिट्ठा इसाखारका सन्तानहरूको नाउँमा तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूको सिमाना इजरेल, कसुल्लोत, सुनेम, हपरैम, सियोन, अनाहारत, रबित, किसोन, एवेस, रेमेत, एनगनिम, एनहद्दा र बेथ पसेस भएर सुसिमाना तबोर, सहसुमा र बेथ सेमेससम्म पुगेर एर्दनमा टुंगिएको थियो। तिनीहरूको बस्तीहरू समेत 16 शहरहरू हुन्। तिनीहरूका वंश वंश अनुसार इसाखारका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। पाँचौं चिट्ठा आसेरका कुलको निम्ति तिनीहरूका वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूको सिमाना हेलकत, हली, बेतेन, अछ्याप, अल्लमेलेक, अमात, मिसाल र पश्चिम कर्मेलतिर सिहोर लिबनाथसम्म पुगेको थियो, र बेथ एमेक र नियलको उत्तरतिर गएर त्यो बायाँ हातपट्टि काबुलमा निस्केको थियो। त्यो सिमाना इब्रोन, रहोब, हम्मोन र कना भएर महासिदोनसम्म पुगेको थियो, अनि त्यो सिमाना रामा र पर्खाल भएको टुरु शहरतिर मोड़िएको थियो। त्यो सिमाना फेरि होसातिर मोड़िएर अग्जीव, उम्मा, अपेक र रहोबका नजिकको समुद्रमा टुंगिएको थियो। तिनीहरूको बस्तीहरू समेत 22 शहरहरू हुन्। तिनीहरूको वंश वंश अनुसार आसेरका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। छैठौं चिट्ठा नप्तालीको कुलको निम्ति तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूको सिमाना हेलेप र सानन्निममा भएको ठूलो रूखदेखि अदामी, नेकेब र एभनेल छिचली लक्कुमसम्म भएर एर्दनमा टुंगिएको थियो, अनि सो सिमाना पश्चिमतिर अजुन नोस लबोरपट्टि मोड़िएर त्यहाँबाट हुकोकमा निक्लेको थियो, र त्यो दक्षिणतिर जबुलुनसम्म, पश्चिमतिर आशेरसम्म र पूर्वतिर एर्दनसम्म पुगेको थियो। पर्खाल भएका शहरहरू चाहिँ सिद्धिम, शेर, हम्मत, रक्कत, किन्नरेत, अदामा, रामा, हासोर, केदेश, एद्रई, एन हासोर, इरोन, मिगदल एल, होरेम, बेथ अनाथ र बेथ सेमेस थिए। तिनीहरूको बस्तीहरू समेत 19 शहरहरू हुन्। तिनीहरूका वंश वंश अनुसार नप्तालीका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। सातौं चिट्ठा दानका कुलको निम्ति तिनीहरूको वंश वंश अनुसार यसरी निस्क्यो: तिनीहरूका अधिकारको सिमाना सोरा, एस्थोल, इर, सेमेस, सालोबिन, अयालोन, इतला, एलोन, तिम्ना, एक्रोन, एल्तके, गिब्बतोन, बालात, यहुदा, बने, बरक,
गात रिमोन मे एयरकोन र रिकोन साथै योपाको सिमानासम्म थियो। तर दानका खलकहरूलाई आफ्नो भूभागमाथि यसर्थ दानका खलकहरू लेसेममा गएर त्यससँग युद्ध गरेर त्यसलाई तरवारले नाश गरी कब्जा गरे र त्यहाँ बसेर लेसेमलाई आफ्नो पुर्खा दानको नाउँ अनुसार दान नाउँ राखे। तिनीहरूको वंश अनुसार दानका कुलको अधिकारका शहरहरू तिनका बस्तीहरू समेत यिनै हुन्। यसरी तिनीहरूले अधिकारको निम्ति सिमाना छुट्याई देश बण्डा गरी सिध्याए। अनि इजरायलीहरूले नूनका छोरा यहोशूलाई परमप्रभुको आज्ञा अनुसार तिनीहरूको बीचमा अधिकारको एक भाग दिए। तिनीहरूले तिनलाई तिनले मागेकै एफ्राइमको पहाड़ी देशको तिम्नस सेरह जग्गा दिए अनि तिनले शहर बसालेर त्यहाँ बसे। पूजाहारी एलाजार नूनका छोरा यहोशू र इजरायलका कुल नायकहरूले परमप्रभुको सामुन्य सिलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बण्डा गरेका अधिकारका सिमाना यिनै हुन्। यसरी तिनीहरूले देश बण्डा दिने काम सिध्याए। यहोशूको पुस्तक अध्याय 20 च्यानमाराका शरण नगर। तब परमप्रभुले यहोशूलाई यसो भन्नुभयो, इजरायलीहरूलाई भनिदिए, मोसाद्वारा मैले तिमीहरूलाई भने बमोजिम तिमीहरूले शरण नगर नियुक्त गर, भुल्ले वा अजानमा कसैले कसैलाई मार्यो भने सो ज्यानमारा भागेर त्यहाँ जाओस् र ती शहरहरू हत्याको बदला लिनेहरूबाट शरणस्थान हुनेछन्। ती शहरहरूमध्ये एउटामा त्यो भागेर जाओस् र त्यस शहरभित्र पस्ने ढोकामा उभियोस् र त्यस शहरका धर्मगुरूहरूलाई आफ्नो कुरा सुनाओस् अनि तिनीहरूले शहरभित्र आफूहरू कहाँ लगी त्यसलाई ठाउँ देउन् र त्यो तिनीहरूको साथमा बसोस्। यदि हत्याको बदला लिनेले त्यसलाई खेद्यो भने तिनीहरूले त्यस ज्यानमारालाई त्यसको हातमा नसुम्पनु, किनभने त्यसले आफ्नो छिमेकीलाई अजानमा मारेको हो र उसित त्यसको केही दुश्मनी थिएन अनि न्यायको निम्ति समुदायको सामु खड़ा नभएसम्म र त्यस समयको प्रधान पुजारीको मृत्यु नभएसम्म त्यो यही शहरमा बसिरहोस्। त्यसपछि त्यो ज्यानमारा आफ्नो घरमा आफ्नै शहरमा जसबाट त्यो भागेको थियो त्यही शहरमा जाओस्। तब तिनीहरूले गालिलमा नप्तालीको पहाड़ी देशमा केदेश, एफ्राइमको पहाड़ी देशमा सकेम र यहुदाको पहाड़ी देशमा तर्वा जो हेब्रोन हो अर्पण गरे। एरिहोका एर्दनको पूर्वपट्टि रुबेनका कुलको उजाड़ी स्थानमा भएको बेसीमा बेसेरलाई, गादका कुलको गिलादमा रामोतलाई, मनसेका कुलको बासानमा भएको गोलानलाई तिनीहरूले ठहराए। कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्यसको न्याय नभएसम्म हत्याको बदला लिनेको हातबाट मर्न नपरोस् भनेर त्यो भागेर जानलाई सारा इजरायलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूको निम्ति ठहराइएका शहरहरू यिनै हुन्।

यहोशूको पुस्तक अध्याय 21 लेवीहरूको 48 सहरहरू। त्यसपछि लेवीहरूको मुखियाहरूले एलाजार पुजारी नुनका छोरा यहोशू र इजरायलका परिवारका मुखियाहरूको नजिक आएर कनान देशको सिलोमा तिनीहरूलाई यसो भने, हामीलाई बस्नको निम्ति शहरहरू र हाम्रा वस्तुहरूलाई खर्कको निम्ति वरिपरिका ठाउँहरू हामीलाई दिनु भने परमप्रभुले मोसाद्वारा हुकुम गर्नुभएको छ। यसर्थ परमप्रभुको हुकुम अनुसार इजरायलीहरूले लेवीहरूलाई आफ्नो अधिकारबाट यी शहरहरू र चरणहरू दिए। अनि कहातीका वंश वंशका नाउँमा पहिलो चिट्ठा निस्क्यो। लेवीहरू मध्येका हारून पुजारीको सन्तानले यहुदाको कुल, सिमियोनको कुल र बेन्यामिनको कुलबाट 13 शहरहरू पाए। कहाता बाँकी सन्तानले एफ्राइमको कुल, दानको कुल र मनस्सेको आधा कुलका वंशहरूबाट 10 शहरहरू पाए। गर्सेनका सन्तानहरूले इसाखारको कुल, आसेरको कुल, नप्तालीको कुल र बासानका मनस्सेको आधा कुलका वंशहरूबाट 13 शहरहरू पाए। मरारीका सन्तानले तिनीहरूको वंश वंश अनुसार रुबेनको, गादको र जबलुनको कुलबाट 12 शहरहरू पाए। परमप्रभुले मोसाद्वारा हुकुम गर्नुभए बमोजिम इजरायलीहरूले लेवीहरूलाई चरणहरू समेत ती शहरहरू दिए। तिनीहरूले यहुदाको कुल र सिमियोनको कुलबाट तल नाउँ लेखिएका यी शहरहरू पाए। यी शहरहरू लेवीका कुलका कहातीका वंशहरूका हारूनका सन्तानका निम्ति थिए, किनकि चिट्ठा पहिले तिनीहरूकै नाउँमा निस्केको थियो। अनि तिनीहरूले उनीहरूलाई यहुदाको पहाड़ी देशमा किर्यत अर्बा, जो हेब्रोन हो, नाउँको शहर र यसका वरिपरिको चरण दिए। अनाकका पुर्खा अर्बा थिए, तर त्यस शहरका खेतहरू र त्यसका बस्तीहरू चाहिँ तिनीहरूले एपुन्नेका छोरा कालेबलाई अधिकारको निम्ति दिएका थिए। हारून पुजारीका सन्तानलाई ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको हेब्रोन, त्यसका चरण समेत र लिब्ना, एतिर, एस्तमो, होलोन, दबीर, ऐन, युक्ता र बेथ सेमेस, तिनका चरणहरू समेत ती दुई कुलबाट 9 शहरहरू तिनीहरूले दिए। अनि बेन्यामिनको कुलबाट गिबोन, गेबा, अनातोत, अल्मोन, तिनका चरणहरू समेत 4 शहरहरू दिए। हारून पुजारीका सन्तानका जम्मा 13 शहरहरू तिनका चरणहरू समेत थिए। लेवीका कुलका कहातीका बाँकी वंशहरूको चाहिँ एफ्राइमको कुलको भागबाट यी शहरहरू पाए। तिनीहरूले उनीहरूलाई एफ्राइमको पहाड़ी देशमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको सकेम, त्यसका चरण समेत र गेजेर, किप्सैम, बेथ होरोन, तिनका चरणहरू समेत 4 शहरहरू दिए। दानको कुलबाट तिनीहरूले एलतके, गिब्बतुन, अयालुन, गात, रिम्मोन, तिनका चरणहरू समेत 4 शहरहरू पाए। मनसेको आधा कुलबाट तिनीहरूले तानाक र गात रिम्मोन, तिनका चरणहरू समेत 2 शहरहरू पाए। कहातीका बाँकी वंशका जम्मा 10 शहरहरू तिनका चरणहरू समेत थिए। गेर्सुनीका लेवीका वंशहरूलाई मनसेको आधा कुलबाट बासानमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको गोलान, त्यसका चरण समेत 2 शहरहरू दिइयो। इसाखारको कुलबाट किस्योन, दाबरत, यर्मुत र एन गन्निम, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। आसेरको कुलबाट मिसाल, अब्दुन, हेलकेत र रहोब, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। नप्तालीको कुलबाट गालिलमा ज्यानमाराको निम्ति शरण नगर नियुक्त भएको केदेश, त्यसका चरण समेत र हम्मोत, डोर र कर्तान, तिनका चरणहरू समेत 3 शहरहरू दिइयो। तिनीहरूको वंश अनुसार गेर्सेनीहरूका जम्मा 13 शहरहरू तिनका चरणहरू समेत थिए। लेवीहरूका बाँकी मरारीका वंशहरूलाई चाहिँ जबलुनको कुलबाट योकनाम, कर्तह, दिब्ना र नहलल, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। रुबेनको कुलबाट बेसेर, यहसा, कदेमो र मेपा, तिनका चरणहरू समेत 4 शहरहरू दिइयो। गादको कुलबाट गिलादमा च्यानमाराको निम्ति शरण नगर नियुक्त भएको रामोत, त्यसका चरण समेत र महनुम, हेसबोन र याजिर, तिनका चरणहरू समेत जम्मा 4 शहरहरू दिइयो। तिनीहरूका वंश अनुसार लेवीका बाँकी मरारीका जम्मा 12 शहरहरू तिनका चरणहरू समेत थिए। इजरायली अधिकारमा रहेको भूभाग भित्र लेवीहरूको चरण सहित जम्मा 48 शहरहरू थिए। यी शहरहरूका आफ्ना वरिपरि चरणहरू थिए। सबै शहरहरू यही किसिमका थिए। यसरी परमप्रभुले इजरायलीहरूलाई दिन्छु भने तिनीहरूको पुर्खाहरूसँग प्रतिज्ञा गर्नुभएको सबै देश दिनुभयो र तिनीहरूले त्यो आफ्नो अधिकार
अधिकारमा लिएर त्यसमा बसे अनि परमप्रभुले तिनीहरूको पुर्खाहरूसँग शपथ खानु भए बमोजिम तिनीहरूलाई चारैतिरबाट विश्राम दिनुभयो। तिनीहरूको सबै शत्रुहरू मध्ये एकजना पनि तिनीहरूको सामुन्ने खड़ा हुन सकेन। परमप्रभुले तिनीहरूको शत्रुहरूलाई तिनीहरूकै हातमा सुम्पिदिनुभयो। परमप्रभुले जति उत्तम प्रणहरू इजरायलीहरूलाई गर्नुभएको थियो तिनीहरूमा एक पनि घटी भएन, सबै पूरा भए।

0: आदरणीय श्रोता, कार्यक्रम बाइबल पाठ मार्फत आज हामीले परमेश्वरको वचनलाई हेरेको छौं, सुनेको छौं र आशा छ परमेश्वरको वचन सुनेर तपाईँ आशिषित हुनु भएको छ र यसरी नै आगामी श्रृंखलाहरूमा पनि तपाईँलाई साथ हामी दिँदै जानेछौं र आजलाई भने मैले विदा माग्नु पर्ने बेला भइसकेको छ। कार्यक्रम यतिखेरसम्म सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई धन्यवाद दिन चाहन्छु र प्राविधिक मित्रलाई पनि धन्यवाद दिँदै यो समयमा कार्यक्रम बाइबल पाठबाट म पुनम विदा हुन चाहन्छु। जय मसीह, नमस्कार।
1: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
2: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआतिन। यसो त जसले नि लेखिहाल्छ नि।
1: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
2: तिमीलाई थाहा थिएन?
1: थाहा थिएन।
2: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ?
3: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: टाइम चेक। यति बेला अपराह्नको 5 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम मनका कुरा, प्रस्तुता मार्था राईको साथमा।
2: समस्या श्रोता, आज पनि म मार्था र तपाईँको सामु कार्यक्रम मनका कुराका साथमा उपस्थित भएकी छु। आज म जन्मस्थल खोटाङ जिल्ला फेदी सारेलुङ र हाल मोरङ जिल्लाको लेटाङमा बस्नुहुने रेभरेन्ड पास्टर रत्न बहादुर राईको आफ्नो जीवन गवाही बताउन गइरहेको छु कि उहाँ र मेरो भेट भएपछि उहाँले आफ्नो जीवन गवाही मसँग यसरी बताउनु भएको थियो। मेरो जन्म विक्रम सम्वत 1989 माघ 15 गते खोटाङ जिल्लाको फेदी सारालुङ भन्ने ठाउँमा भएको थियो। हाल म मोरङ जिल्लाको लेटाङमा बस्छु र लेटाङ बप्तिस्ट मण्डलीमा वरिष्ठ सल्लाहकार पास्टरको रूपमा सेवाकारी गरिरहेको छु। म किरात साङपाङ राई परिवारमा जन्मे र हुर्के। त्यो समयमा गाउँमा स्कुल थिएन, त्यसैले स्कुल जाने र पढ्ने पनि चलन थिएन। मेरो बुबा ब्रिटिस र आर्मी भएको कारण मलाई सानैदेखि नै बुबा जस्तै आर्मी बन्ने इच्छा थियो। त्यसपछि म 19 वर्षको उमेरमा ब्रिटिस आर्मीमा भर्ना भए। मैले ब्रिटिस आर्मीमा 10 वर्ष मात्र नोकरी गरे, किनभने धेरै गोर्खालीहरू पढाइ नभएकाले आफ्नो नाउँ लेखेर सही गर्न पनि नसक्ने थिए र थेप्चे लगाउँथे। त्यो देखेर मलाई स्कुलमा पढ्न आवश्यक भन्ने लाग्यो। त्यसपछि मैले नोकरीबाट नाउँ काटेर नेपालमा आएँ। 2018 सालमा मेरो गाउँमा मेरो घरबाटै स्कुल सुरु गरे र पछि शुक्रबारमा सारे। त्यही स्कुल नै अहिलेको हाई स्कुल हो। जवानमा राखेको लक्ष्य आज 87 वर्ष पुग्दा पूरा भयो। म साह्रै खुसी छु। 2020 भारतको आसाममा गएर बस्न थाले। छोराछोरीहरू साना सानै थिए। आसाममा जति पनि जग्गा ओगटेर बाली नाली लगाउन पाइन्थ्यो, त्यसैले मैले जग्गा ओगटी र मान्छे राखेर पनि काम गरे। कमाई राम्ररी हुन्थ्यो, तर पनि सबै जुवा खेलेर नै मैले सिध्याए। एक दिन म जुवा खेल्ने ठाउँको नजिकै दोकानमा बसेर सोचिरहेका थिए कि आज चाहिँ म होसियारी साथ जुवा खेल्ने छु र जितेपछि म पैसा लिएर नेपाल जाने छु। त्यसै समयमा पास्टर पानी रामलाई भने पहिलादेखि नै म चिन्थे, उहाँले पनि मलाई चिन्नुहुन्थ्यो। म एउटा जुवाडीहरूको गुरु हो भनेर, तर हाम्रो बोलचाल भने भएको थिएन। म उहाँलाई खराब दृष्टिले हेर्थे किनकि म धेरैभन्दा धेरै हिन्दू धर्मको पुस्तकहरू अध्ययन गर्ने मान्छे थिएँ र त्यही असल हो भने मलाई घमण्ड लाग्थ्यो। मैले उहाँलाई बोलाइन, तर उहाँले मलाई बोलाउनु भयो। मलाई त्यहाँ सबैले राई दाई भन्थे। उहाँले मलाई आफ्नो घर बोलाएर लानुभयो। त्यो समय गुड फ्राइडेको समय थियो। एकजना प्रचारक उडिसाबाट आउनु भएको रहेछ र उहाँले मलाई परमेश्वरको बारेमा सुसमाचार सुनाउनु भयो। त्यसपछि हामीहरूलाई चिया दिनुभयो। उहाँले चियाको लागि प्रार्थना गर्नुभयो र भन्नुभयो, प्रभु आज संसारको पापी मानिसको लागि तपाईँ मर्नुभयो, पापी मानिसहरूलाई पाप क्षमा गरी उद्धार र मुक्ति दिनुभयो, त्यसैले आज यो राई दाईलाई पनि तपाईँको खाँचो छ किनकि धेरै नेपालीहरू यहाँ आएका छन्। उहाँहरू जित्ने आशामा जुवा खेल्छन्, हारेर पैसा नाश भएपछि घर जाँदैनन् र श्रीमती छोराछोरीहरू सबै बिर्सन्छन्, त्यसैले उहाँहरूको सबै पापहरूलाई क्षमा गरिदिनुहोस्। त्यति बेला मैले म पनि पापी मानिस रहेछु भने स्वीकार गरे। केही समय अगाडि एकजना नेपाली भाइले आफ्नो श्रीमतीलाई मारेर फालेको थियो। त्यो पनि मैले सम्झे र मेरो मनमा एकदमै खुलदुल भयो। उहाँले गरेको प्रार्थनाको शब्द मेरो मनमा आइरह्यो। हाम्रो केही समय भलाकुसाईको क्रममा उहाँले परमेश्वरको बारेमा अझ धेरै कुराहरू मलाई बताउनु भयो। उहाँले प्रेमपूर्वक मेरो निम्ति खाना तयार गर्नुभयो। फेरि खानाको प्रार्थना साथै मेरो परिवारको लागि पनि प्रार्थना गरिदिनु भयो। मलाई झनै परमेश्वरको बारेमा बुझ्ने प्रेरणा मिल्यो। त्यसपछि उहाँले मलाई एउटा बाइबल दिनुभयो। मैले त्यो बाइबल भित्र के रहेछ भनी जान्ने एकदमै चाहना थियो। म त्यहाँबाट बिदा भएर बाटोमा आउँदै थिएँ। मेरो जुवाडी साथीहरूले मलाई जुवा खेल्न बोलाइरहेका थिए। मेरा हातमा बाइबल भएकोले मलाई त्यहाँ जान सरम लागेर मैले त्यो बाइबल एउटा पसलमा राखे। त्यो समय इस्टर सन्डेको समय थियो र बाटोमा क्रिस्चियनहरूले कार्बी भाषामा परमेश्वरको भजनहरू गाउँदै आइरहेको थिए। त आवाज सुनेर मेरो हृदयमा एक्कासी भक्कानु फुटेर आयो र म रोए पनि। त्यसरी म मेरो आमाको मृत्यु हुँदा मात्र रोएको थिएँ। मैले बाइबल पढ्न थाले। जति बाइबल पढे त्यति मैले विगतमा गरेको पापहरूलाई देखेर बाइबल पढ्दै रोए। यो देखेर मैले काम गर्न राखेको दुईजना भाइहरूलाई चाहिँ मैले धेरै पुस्तकहरू र इन्द्र जालहरू पढ्ने भएको भएकोले पागल भएर रोएको ठानेछन् र गाउँमा पनि यस्तै हल्ला फैलिएछ। यो कुरा गाउँमा हल्ला भएपछि एकजना बहिनी मका आउनुभयो र भन्नुभयो, दाजु मेरो बाख्राको पाठ यता आएन। यो उहाँको एउटा बहाना मात्र थियो। त्यसपछि मैले उहाँलाई परमेश्वरको बारेमा सुसमाचार सुनाए। पाप्छामा उद्धार मुक्तिको बारेमा उहाँ पनि छक्क भन्नुभयो। त्यसपछि उहाँले सबै गाउँलेहरू भन्नुभयो, उहाँ राई दाई कहाँको पागल हुनुभएको रहेछ, उहाँ त क्रिस्टियन भएर कति राम्रा कुरा गर्ने पो हुनुभएको रहेछ। मैले भारतमा बसुन्जेल जेलीको बप्तिस्मा, दानतोला बप्तिस्मा र फुलबारी बप्तिस्मा, हाइपुर बप्तिस्मा र रेभेन साङ्लोसँग एउटा हाइपुर मिसनरी स्कूल पनि खोले। त्यसपछि मलाई लाग्यो, यस ठाउँमा त धेरै विश्वासीहरू छन् तर नेपालको मेरो गाउँमा कोही पनि विश्वासीहरू छैनन्। त्यस ठाउँमा परमेश्वरको खाँचो छ। त्यसपछि म 16 वर्षपछि घर फर्के र एक हप्ता बसेर फेरि आसाममा नि फर्के। भारतमा 2 वर्ष बसेर फेरि पनि मलाई आफ्नै ठाउँ नेपालमा नै गएर परमेश्वरको काम गर्ने अगुवाई भयो र म मेरो जायज यथा जे जति थियो सबै बेचेर नेपालमा आए। त्यो समयमा मेरो माहिलो छोरो ब्रिटिश आर्मीबाट पहिलो छुट्टीमा घर आएको थियो। म एकजना साथीसँग आएको थिएँ। छोरोले मलाई नदेखेको 18 वर्ष भएको थियो, त्यसैले उसले मलाई चिनेन र सायद उहाँहरू लिम्बू होला र बङ्गुरको जगर खोज्न आएको होला भनी सोच्यो र भन्यो, दाईहरू जगर लिन आउनुभएको होला, त्यो त अर्कै लिए लगिसक्यो। मलाई हाँसो पनि उठ्यो। त्यसपछि माहिली बुहारीलाई कता कता फुपूको अनुहार जस्तो लागेछ र छोरोलाई भन्यो र फेरि छोरो बाहिर आएर भन्यो, तपाईँ बुबा हो कुनी? मैले भने। त्यसपछि उसले मलाई डोक गर्यो। 2036 सालबाट मेरो गाउँ घरमा परमेश्वरको प्रचार प्रसार गर्न थाले तर गाउँलेहरू मेरो विरोध गर्न लागे। तिनीहरूले मेरो घर जलाइदिने र पक्राउने योजना बनाए। त्यो समयमा नेपाल राज्यभरिमा 400 जना जति विश्वासीहरूलाई धर्म परिवर्तनको नाउँमा तारिक थियो भने 65 जना जेलमा थिए। 65 जना मध्येमा विराटनगरमा 13 जना जेलमा भएकाहरू मध्येमा एकजना बहिनीले जेलमा नै बच्चा पनि जन्माएकी थिइन्। 2042 क्रिसमस मनाइरहेको बेलामा 3 वटा गाउँकाहरू जम्मा भएर कार्यक्रम मनाउन दिएनन् र मेरो छोरी र बुहारीलाई हिर्काए र कतिको टाउको पनि फुटाइदिए। मलाई क्रिस्चियन धर्म छुटाउने पनि प्रधान पञ्चहरूले कागज लेख्दै थिए तर मैले पनि त्यसो होइन, यिनीहरूले छोड्दैनन् भनेर लेख्नुहोस्। त्यसपछि सीआईडीले त्यो कागज देख्यो र भन्यो, यो कागजमा त यिनीहरूले छोड्दैनन् भनेर सही गरेको छ र यसलाई फेरि फेरबदल गर्न मिल्दैन। मलाई चौकीमा लगेको रात प्रहरी असहीसँग अनुमति मागे र मेरी छोरी गोपीले मलाई त्यो रात उनकी घरमा राखिन् र त्यही रात म भाग्न सफल भए। मैले परमेश्वरसँग प्रार्थना गरेर भने, प्रभु मलाई मिठो निन्द्रा दिनुहोस्। मलाई निन्द्रा लागेन र दाहिने खुट्टा फुरफुर गर्दै माथि उठे जस्तो भयो। फेरि दाहिने खुम पनि त्यसै गरी उफ्रियो। त्यति बेला मलाई याद आयो पत्रुसलाई फलामको साङ्लाले बाँधेर राख्दा त परमेश्वरले त्यसलाई छुट्याइ लिनुभएको थियो भने मलाई त त्यसरी बाँधेको छैन। त्यसपछि म बाहिर निस्के। बजारमा ठुला ठुला कुकुरहरू थिए। मैले परमेश्वरसँग प्रार्थना गरे, प्रभु यो कुकुरहरूको मुख बन्द गरिदिनुहोस् कि कुकुर भुक्यो भने त प्रहरीले थाहा पाउँछन् र मलाई पक्राउने छ। साँच्चै कुकुर भुकेन। मलाई देखेर यसो हेर्यो र अलिक पर गएर सिद्धियो। लिक्टेल वाक्सिलाबाट लेटाङ पुग्नको लागि 3 दिन लाग्थ्यो। मसँग मात्र 1 रुपियाँ पैसा थियो। 50 पैसाको सुन्तला किने, त्यो पनि म दोर्पामा पुगे र त्यही बास बसे। त्यहाँ एक विश्वासी परिवार थिए। मैले मेरा सबै कुराहरू अगुवालाई बताए। भोलिपल्ट म बाटो लागे। बाँकी रहेको पैसाले साग किने र म एउटा भूकम्पले भत्काएको घरमा पुगे। मैले भने, मलाई यो साग पकाइदिनुहोस् न, तपाईँलाई गर्मी हुन्छ। नुन मात्र लगाएर साग पकाइदिनु भयो। मलाई धेरै भोक लागेको कारण त्यस सागलाई स्वादिलो मानेर खाए। भोलिपल्ट चिसो पानी भन्ने ठाउँमा बास बसे। त्यो समयमा मसँग खाना र पैसा केही पनि थिएन। त्यस रात म त्यतिकै सुते। भोलिपल्ट बिहान म बाटो लागे। खोलै खोला चिसो पानी पिउँदै हिँडे। पहिलो पल्ट पानी मिठो लाग्यो र तागत पनि आयो। दोस्रो पल्ट र तेस्रो पल्ट पिउँदा त पानी पनि तितो भयो र भोमिटिङ पनि भयो। त्यस समयमा मैले सम्झे तातो पानी पिउन पाए हुन्थ्यो। त्यहाँ मैले पसली भाइलाई 10 रुपियाँमा एउटा टी सर्ट बेचे। त्यो पैसाले म फतेपुरको पास्टरकोमा पुगे र उहाँले मलाई 50 रुपियाँ पैसा दिनुभयो र म धरान पुगे। डिबी लिङको ब्रिटिश आर्मीको अग्रज र धरान गोपा ग्रामको क्लर्क पनि हुनुहुन्थ्यो। पहिलादेखि नै उहाँसँग मेरो चिनाजाना भएको थियो। उहाँसँग मेरो भेट भयो र मेरो जीवनमा भएको घटनाको बारेमा सबै बताए। अनि मलाई भन्नुभयो ठिक छ तिमीले प्रार्थना गर, अब हामी अरूलाई होइन जेनेभामा नै पत्र लेख्नेछौ। उहाँले अङ्ग्रेजीमा एउटा पत्र लेख्नुभयो र जुगमुनिबाट जेनेभामा पठाउनु भयो। त्यसको एक हप्तापछि नेपालमा राजाबाट प्रजातन्त्रको शाही राष्ट्र घोषणा भयो र जति पनि धर्मको नाउँमा पक्राउ परेका र तारिखमा भएकाहरू सबैलाई छुटकारा भयो। त्यो समयमा परमेश्वरले अचम्म काम गर्नुभयो।

म भारतबाट क्रिस्चियन भएर घरमा गएपछि मेरो श्रीमतीले भनेका थिए, वास्ताको पति नमर्दाको सती, के त विदेशी धर्म लिएको हो। र कान्छो छोरीले पनि मलाई भनेको थियो, बुबाले धर्म त लिनुभयो तर त किया नै नगर्ने धर्म लिनुभयो। मेरो माहिली बुहारीले पनि मेरो जीवन र चरित्रलाई हेरेर छोराले भन्दा पहिला परमेश्वरमा उनीले विश्वास गरिन्। माहिलो छोरो नोकरीमा हुँदा मैले उसलाई पत्र मार्फत परमेश्वरको शिशुमाजाको बारेमा लेखेको थिएँ। त्यो पत्र र उसलाई केही थाहा परेको थियो। पछि विश्वास गरियो र हाल पास्टरले सेवाकाईमा छ। केही समयपछि तिनीहरू सबैजना श्रीमती, कान्छो छोरो र कान्छी छोरीले पनि परमेश्वरलाई विश्वास गरे। खोटाङमा 2036 मैले प्रचार प्रसार शुरू गरे। 2041 सारालुङ बप्तिस मण्डली पनि घोषणा गर्यो। 2042 लेटाङमा झरे। पहिला लेटाङमा म प्रशंसा मण्डलीसँग मिलेर सेवाकाई गरे र 2046 आफ्नो लेटाङ बप्तिस मण्डली शुरू गरी अहिलेसम्म सेवाकाई गरिरहेको छु। मैले आफ्नै सम्पत्तिबाट पनि परमेश्वरको सेवाकाई गरे। पहिला गाउँमा जग्गा बेचेर मासिक एकजना बराबर 200 दिएर 3 प्रचारक राखे। त्यसपछि विश्वासीहरू गुणात्मक रूपमा वृद्धि भयो। त्यसको परिणाम अहिले 9 ओडामा नै 9 मण्डलीहरू बनेको छ। हालेलुया। मेरो चाहना नै प्रभु येशूको सुसमाचार प्रचार प्रसार गर्ने हो। खोटाङ जिल्लाको सदरमुकाममा 4 बसेपछि जिल्लामा पनि मण्डली खडा भएको छ। मलाई त्यसैमा खुसी र आनन्द छ। नेपाल बप्तिस मण्डली परिषद 1993 अप्रिल 11 शुरू गर्यो र हालसम्ममा 219 मण्डलीहरू, 248 झुण्डहरू र 1900 पानीको बप्तिसमा लिएका सदस्यहरू, 6 डिपार्टमेन्टहरू छन् भने 4 प्रोभिन्स एसोसिएसनहरू छन्। नेपालमा बप्तिस मण्डलीको मैले नै शुरू गरेको हुँ। शुरूदेखि नै म एनसीएफको सदस्य थिए। पूर्वाञ्चल सुसमाचार धावाको संस्थापक सदस्यहरूमा म पनि एक हुँ। म सन 2010 युकेमा गए र 7 बसे। त्यहाँ मेरो माहिलो छोरो तुलसी राईसँग मिलेर एन्डरसन बप्तिस मण्डलीमा सेवाकाई गर्यौं। त्यहाँ पहिला नेपाली मण्डली थिएन। पछि हामी विश्वासीहरू नै बिस्तारै भेला हुँदै 27 विभिन्न डिनोमिनेसनका सबै मण्डलीहरू मिली 3 3 क्षेत्रमा क्षेत्र गरी संगति गर्यौं। 2017 म नेपाल आएको छु। म र मेरो श्रीमती युकेमा बसुदा घर अस्पताल औषधि खर्च बेहोरी र अनि खाइताई गरेर पनि केही रुपियाँ बचाउँथ्यौ। तर पनि जस्तो आमाको माया लागे त्यस्तै आफ्नो जन्मभूमिको माया लाग्दै रहेछ र अन्तिममा पनि आफ्नै भूमिमा मिल्नु नै मलाई उत्तम लाग्यो। म अहिले 86 पुगे। मेरो जीवनको 3 एक भाग भन्दा बढी जीवन देश बाहिर नै बिताए। 18 भारतमा, 10 हङकङ मलेसियामा र 7 बेलायतमा गरी जम्मा 35 विदेशमा बिताए। परमेश्वरले मेरो जीवनमा सेवाकाईमा र स्वास्थ्यमा प्रशस्त मात्रामा आशिषहरू दिनुभएको छ। उहाँको आशिषलाई भन्ने हो भने गर्न सकिन्न र गरेर पनि गर्न सकिन्न। म बाछिन्जेल र मेरो अन्तिम श्वास बहिन्जेल उनी परमेश्वर प्रभु येशूको नै

श्रोता, आज मैले रेभरेन्ड पास्टर रत्न बहादुर राईको आफ्नो जीवनको यही बताएकी थिएँ। यो मैले 2017 उहाँकै घर लिठाङमा गएर मैले रेकर्ड गरेर उहाँको गवाही लिएकी थिएँ। हवस् त श्रोता, आज मेरो निर्धारित समय सिद्धिएको छ। यदि तपाईँहरूसँग पनि यस्तै श्रोताहरूलाई आशिषमय बनाउने जीवन गवाही तपाईँहरूको आफ्नो कथा छ भने तपाईँले मलाई प्रत्यक्ष सम्पर्क राख्न सक्नुहुनेछ। त्यसको लागि हो मेरो व्हाट्सएप नम्बर 6085908136, 6085908136, इमेल एड्रेस हो rai.martha@gmail.com, फेसबुक हो martha rai jmc। गड ब्लेस यू।

यसुले भन्नुभयो बालकहरूलाई मकाउन देऊ उनीहरूलाई नरोग किनभने स्वर्गको राज्य यस्तोहरूको। मेरो नाम इमानुएल प्रधान। अहिले तपाईँहरू

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम गोस्पल फर अल।
1: नेपालगंज सुसमाचार प्रसार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आस्मीको हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल अनलाइन एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, र जसको लागि हामी कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी हिन्दू धर्मशास्त्र र चाडपर्व, विभिन्न महत्वपूर्ण पूजा आजा जस्ता विभिन्न वैदिक शास्त्रमा आधारित क्रियाकलापहरू, विभिन्न श्लोकहरूको वास्तविक अर्थ, यसको उद्देश्य आदिको विषयमा जानकारी दिनेछौ। वास्तवमा हिन्दू धर्म के हो, हिन्दू धर्मका ग्रन्थहरूमा कस्ता कस्ता कुराहरू समावेश छन्, तिनको सत्यता अर्थात वास्तविकता के हो त, यिनै विषयको सिरोफेरोमा रहेर तपाईँ हामीलाई आजको यस गहन विषयका बारेमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रवचन साई उपस्थित हुनु भएको छ।
2: नमस्कार दादा, जय मसीह र क्रिस्टिय न्यानो अभिवादन। म प्रवचन साईको तर्फबाट यो सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरू सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी तथा आमा बुवा जीवहरूलाई, यहाँहरूका बीचमा म यो सुसमाचार सबैका लागि कार्यक्रममा म उपस्थित भएको छु। धेरै रेडियोहरूमा प्रसारण हुने यो सुसमाचार सबैका लागि कार्यक्रममा यहाँहरूलाई सधैँ हामी मुक्ति र मोक्ष कसरी पाइन्छ र मानिसहरूले पाउन नसकेको शान्ति, उद्धार र आशिष प्रशस्त मात्रामा गरेर कसरी पाउन सकिन्छ भन्ने कुरा धर्मशास्त्रहरूबाट संकलन गरेर प्रसारण गर्ने गर्दछौ। हामीहरू सबैलाई आशिष चाहिन्छ, हामी सबैले मुक्ति र मोक्ष चाहेका हुन्छौ, हामी सबैलाई असल को खाँचो पर्छ र हामी सबै यो पनि चाहन्छौ कि यो धरती छोडी जाँदा हामी सत्य स्वर्गीय असल ठाउँमा पुग्न सकौं। नरकको त्यो आगोको तलाउमा कोही पनि जान चाहँदैनौ र कसैले पनि एक अर्कामा इच्छा गर्नुहुन्न कि फलानु नरक बन्चाओस्, यो कसैले पनि गर्दैन होला, यो सोच्न पनि नसकिने कुरा हो। त्यसैले तपाईँ र हामीले एक आपसमा सहायता र सहयोग गर्नुपर्छ। हामीले कसरी सत्य स्वर्गीय राज्यमा पुग्न सक्छौ र यो धरतीमा रहन्जेल कसरी शान्ति, सुख र आशिष जिउन सक्छौ। आदि श्रोता, धन पैसा र इज्जत मान मात्रै ठूलो होइन, यसको मतलब त्यो सानो हो भन्न खोजेको होइन, त्यो पनि ठूलो कुरा हो, तर मुख्य कुरा यो हो कि मान्छेहरूले मुक्ति र मोक्ष पाओस्, मानिसहरू यो धरतीमा बस्दासम्म आफ्नो जीवनको अर्थ बुझोस् र यो धरती छोडेर गइसकेपछि सृष्टिकर्ता ईश्वरको साथमा अनन्तको स्वर्गीय राज्यमा बास होस्। श्रोता, सधैँ हामी पवित्र धर्मशास्त्र बाइबलबाट केही बताउने गर्दछौ, तर आज म अलि फरक ढंगले प्रस्तुत हुने विचार गरेको छु। यो हो हिन्दू धर्मशास्त्रहरूले के भन्छ त मुक्ति र मोक्षको बारेमा, किनभने हामी नेपाल, भारत लगायत धेरै यस्ता देशहरू छन् जहाँ हिन्दू धर्म मान्ने दाजुभाइ दिदीबहिनीहरू धेरै हुनुहुन्छ। आदि श्रोता, तपाईँ र हामीहरूलाई हिन्दू धर्मको बारेमा पनि थाहा हुनुपर्छ, क्रिस्चियन धर्मशास्त्रको बारेमा पनि थाहा हुनुपर्छ, मुस्लिम धर्मशास्त्रको बारेमा पनि थाहा हुनुपर्छ। मैले सकभर सबै शास्त्र राख्ने गर्दछु र केही कुराहरू सबैबाट सकभर अध्ययन गर्ने गर्दछु र सबैले यसै गर्नुपर्दछ, म पनि प्रयासमा छु। र आज यहाँहरूका बीचमा यो एसिया महादेशको नेपाल र भारतमा म्याक्सिमम धेरैभन्दा धेरै मानिसहरूले मान्दै आएका र पछ्याउँदै आएका हिन्दू धर्मशास्त्र वेदहरूबाट केही कुराहरू गर्नेछौ। यसमा पाप के हो, मुक्ति के हो, इभन येशूको बारेमा केही भनेको छ त, यो कुरा पनि हामी हेर्नेछौ। हिन्दू धर्म संसारका प्रमुख धर्महरू मध्ये एउटा हो, यो यहाँहरू सबैलाई थाहा नै छ। नेपाल र भारत लगायत संसारका धेरै देशहरूमा हिन्दूहरू छरिएर बसेका छन् र अहिले त विदेशतिर जाने क्रममा विभिन्न विकसित राष्ट्रहरूमा, इभन क्रिस्चियन राष्ट्रहरूमा पनि हिन्दू दाजुभाइ दिदीबहिनीहरू बढ्दै गइरहनु भएको छ। तर जनसंख्याको आधारमा धेरै कम प्रतिशतले इसाईमा प्रवेश गरेको कुरा प्रमाण छ। कोही हिन्दू धर्मकै पृष्ठभूमि भएर आउनुभएको छ भने पनि उनीहरूको बीचमा सुसमाचार प्रचार गर्ने कामलाई त्यति कम आकलन गर्न हुँदैन, किनभने कोहीलाई हिन्दू धर्मशास्त्रका कुराहरू अथवा त्यहाँभित्र भएको ज्ञान शिक्षाको सार बुझ्न पनि अति कठिन पर्छ। तर हिन्दू धर्मशास्त्रमा लेखिएका निचोड वा सारांश मात्र बुझ्न सकेमा पनि यसको ख्रिस्टमा मात्रै पाप क्षमा र मुक्ति सम्भव छ है भन्ने कुरा बुझ्न सकिन्छ। त्यसकारण हिन्दू धर्मशास्त्रले व्याख्या गरेको पाप मुक्ति र यसको विषयमा लेखिएका कुराहरूको साथै अन्य केही परम्पराको विषयमा पनि आजको प्रस्तुतिमा प्रसारण गर्ने प्रयास गर्नेछु। आशा छ यसले पाप क्षमा र मुक्तिको बाटो खोजिरहेका व्यक्तिहरूलाई ठूलो टेवा पुग्नेछ र मार्गदर्शन समेत हुन पुग्दछ र सुसमाचार अथवा उद्धार मुक्तिको सन्देश बाँड्ने दाजुभाइ दिदीबहिनीहरूलाई पनि अझै प्रभावकारी रूपमा प्रसारण र प्रस्तुत गर्न यसले सहायता गर्नेछ। बुझ्नै पर्ने एउटा कुरा के हो भने हिन्दू धर्मशास्त्रले पनि सत्य ज्ञानको प्रकाश गराएको कुरा मनन योग्य छ। यसले कहिले पनि मानिसलाई पापको दासत्वमा राखेको छैन, केवल बुझ्न खोज्ने र बुझाउनेको बीचमा केही मतान्तर र कमजोरीको कारण यो तल तल जान पुगेको छ। तर सच्चा हृदयले सत्य वा एकमात्र साँचो ईश्वरलाई खोज्नेहरूले निश्चय पनि सत्य र साँचो परमेश्वरलाई चिन्न सक्दछन्, किनभने सत्यले नै जीवन दिन्छ, सत्यले नै प्रेम ल्याउँछ र सर्वशक्तिमान सृष्टिकर्तालाई भेट्न सहयोग गर्दछ। यहाँ आज प्रसारण गरिने कुराहरूमा केवल धर्मका कुराहरू मात्र होइनन्, विश्वास र तथ्यका कुराहरू मात्र पनि होइनन्, तर नम्र र साँचो हृदयले उहाँलाई खोज्नेहरूले यसबाट नयाँ आशा पाउनेछन् र नयाँ अनुभव पनि गर्नेछन् भन्ने विश्वासको कुरा आज यहाँहरूका बीचमा प्रस्तुत गर्दैछु, किनकि यसको पछाडि ईश्वरीय उपस्थिति र शक्ति छ अनि यसभित्र वास्तविक सत्यको पर्दा उघारिएको छ। अझ भन्नुपर्दा यहाँ वास्तविक र सत्य परमेश्वर नै स्पष्ट रूपले देख्न सकिन्छ, त्यसैले यहीबाट नै कसैको जीवनमा मुक्तिको उद्घाटन हुन सक्छ र हुन जान्छ पनि। आदरणीय श्रोतावृन्द, आज हामी एकछिन हेरौं वेद के हो त, वेदलाई मानिसले के को रूपले लिएका छन् त। यो प्रसंगमा हामी जवाब खोज्ने भने वेद पवित्र धर्मशास्त्रीय ज्ञान हो। यो ज्ञान चाहिँ सयौं सन्त तथा ऋषि मुनिहरूको वर्षौंको योगदान, ध्यान, समर्पण र तपस्याद्वारा प्राप्त भएको हो। यी धर्मशास्त्रहरूलाई मुख्यतया दुई भागमा बाँडिएको छ, एउटा श्रुति र अर्को स्मृति। र श्रुति भन्नाले जो प्रकाश भएको भन्ने हुन्छ, वेदहरू श्रुति हुन् जसले ज्ञानको प्रकाश दिन्छ, र स्मृति जसलाई विश्वास गरिन्छ, र स्मृतिमा इतिहास र नीति कथा समावेश हुन्छ, जस्तै महाभारत, रामायण, भगवद गीता र पुराण। पुराण 18 छन् र यी इतिहास र पुराण वेदका नैतिक कुराहरूलाई समर्थन र व्याख्या गर्दै पछि लेखिएका हुन्। यो कुरा यहाँहरूलाई थाहा हुनुपर्छ। वेदको पनि केही वर्ग छ, पहिलोलाई संहिता वा मन्त्र भनिन्छ, दोस्रोलाई आगमास अथवा आदेश, र हामी तेर्सो पनि भन्न सक्छौ, तेर्सोलाई ब्रह्मानास भनिन्छ, जसमा संहिताहरूको अर्थ हुन्छ। र संहिताहरू फेरि चार प्रकारका छन्, पहिलो ऋग्वेद संहिता, श्रुति स्तुति गीत संग्रह, दोस्रो यजुर्वेद संहिता जो बलिदान सूत्रहरूको संग्रह, तेर्सो सामवेद संहिता जहाँ फेरि पनि स्तुति गीतहरूको संग्रह भनिन्छ, भने चौथो हो अथर्ववेद संहिता, जादु मन्त्र जालहरू। वेद तीन किसिमका ईश्वरहरूको आराधना गर्दै शुरू हुन्छ, पहिलो भौतिक ईश्वरहरू पृथ्वी, अग्नि, बृहस्पति र सोम अथवा वृक्ष, दोस्रो चाहिँ आकाशमण्डलीय ईश्वरहरू इन्द्र, रुद्र, मरुत, वायु र पर्जन्य, बिजुली, आँधी र वर्षा, तेर्सो संसारिक ईश्वरहरू जो देव, स्वर्ग, वरुणा, उषा र अश्विन, बिहानी चम्किलो तारा र सूर्य, मित्र सावित्री, विष्णु सूर्यसँग सम्बन्धित छन्। यी सबै ईश्वरहरू सत्यको लागि मानिसको खोजको परिणाम हुन्, जसलाई अन्तमा सृष्टिकर्ता प्रजापति परमेश्वर भनेर उल्लेख गरिएको छ। परमेश्वर निश्चय नै हुनुहुन्छ, यसको अर्थ नरक र स्वर्ग पनि निश्चय नै छ। तेजोबिन्द उपनिषदले परमधाममा रहने परमात्मा बारे अन्तत यस्तो निष्कर्ष दिएको छ, परमात्मा परम ज्योति परमधाममा प्रागति सर्व वेदान्त सारांश सर्वशास्त्र सुनिश्चितम। यसको अर्थ यो छ, परमात्मा अवश्य पनि हुनुहुन्छ, उहाँ परम ज्योति हुनुहुन्छ, उहाँको सबैभन्दा परको गति छ, उहाँ हुनुहुन्छ भन्ने कुरा सबै वेदहरूको सारांश हो र सबै शास्त्रले यही निश्चय गरेका छन्। ऋग्वेद 10 मण्डपमा खण्ड 121:10 पदले भन्छ, प्रजापति नै परमेश्वर, जीवनको परमेश्वर, प्राणीहरूको अथवा जीवको परमेश्वर र सृष्टिकर्ता परमेश्वर हुन्। बृहद अरण्यक उपनिषद 1:28 भन्छ, असतमा सतगमय, सतमा ज्योतिर्गमय, मृत्युमा अमृतगमय, अथवा मलाई असत्यबाट सत्यमा, अन्धकारबाट ज्योतिमा र मृत्युबाट अनन्त जीवनतिर डोर्याउनुहोस्। यस संसारमा त्यस्तो व्यक्ति को छन् त सत्य कुराहरू सिकाउने, असत्यबाट सत्यमा, मृत्युबाट ज्योतिमा, यो सबै अध्ययन गर्ने क्रममा सत्य, जीवन र बाटो म हुँ, म द्वारा मात्रै तिमीहरू स्वर्गमा पुग्छौ भन्ने कुरा जीसस क्राइस्टले सिधै आफ्ना मुखबाट बोल्नु भएको छ। जो ज्योतिर्मय परमधाममा विराजमान हुनुहुन्छ अनि येशु ख्रिस्ट नै मानव अवतार भएर समस्त मानव जगतलाई अन्धकारबाट ज्योतिमा र मृत्युबाट अनन्त जीवनमा डोर्याउने ईश्वर हुनुहुन्छ भन्ने कुरा प्रस्तै बाइबल धर्मशास्त्रको योहन्नाको 14:6 बताएको छ। उसरी सामान्य ज्ञानमा पनि लाइट अफ द वर्ल्ड भनेर जीसस क्राइस्ट नै भनिन्छ। अब हिन्दू धर्मशास्त्र अनुसार हेर्ने भने पाप के हो, पापको बारेमा हामी व्याख्या गर्न थाल्यौं भने व्याप्त पापको अर्थ जानेपछि मात्रै कोही मुक्तिको मार्गमा डोरिन सक्छ र यसको गहिराई र यसको रिजल्ट थाहा पाएपछि यसबारे बुझ्ने र जान्ने इच्छा गर्ला कसैले। हिन्दू धर्मका अनुसार पाप नै सांसारिक दुःख कष्टको मुख्य कारण हो। आरती मन्त्रले यसो भन्छ, पापम पाप कर्मणम पाप आत्मम पाप सम्भवम त्राहिमम पुण्डरी काक्षे सर्व पाप हरि हरे, अथवा म पापैमा जन्मेको हुँ, पाप काम गर्दछु र साह्रै पापमा छु, हे ईश्वर हरि मलाई सबै पापबाट बचाउनुहोस्। यसलाई प्राय पूजा पाठको अन्त्यमा भन्ने गरिन्छ। किन पापले सांसारिक कष्ट ल्याउँछ त? ऋग्वेदको 7:86-3 यसो उत्तर दिन्छ, पाप परमेश्वर विरुद्धको काम हो। संस्कृत भाषामा पापलाई आग अथवा आगो अथवा दुष्कृत दुष्टकार्य तमस अथवा अन्धकार जन्मजात वा प्राकृतिक असत्य आदि नामले पनि चिनिन्छ। पाप इतिहासको शुरूआतदेखि नै रहिआएको छ भन्ने हिन्दू शास्त्रहरूले पनि प्रस्तै बताएका छन्। बृहत आरण्य उपनिषद भन्छ, जन्मदेखि नै जीवले खराब र असल कुरा लिएर आएको हुन्छ। बृहत अरण्य उपनिषद 3:3 यसो भन्छ, रोग शोक दुःख परिताप बन्धन वासना छा आत्म अपराध वृक्ष नाम फलार इत्ने देही नाम, अथवा पापी रुखको फल के हो, हाम्रै शरीर हो। रोग दुःख कष्ट बन्धन वासना आदि प्रकारका बन्धन वा पापबाट कोही पनि अथवा भगवान सहित पनि मुक्त छैनन्। रामायणको आनन्द काण्डमा राम दुर्वासा ऋषिको घरमा पुगेपछि यसो भन्नुहुन्छ, हे सर्वज्ञ तपनिदे हजुरको दया बडो भोमा पाए दर्शन पाप काटिन भए तर्ने भए अन्तमा। यहाँनिर कस्तो अचम्म छ आदरणीय श्रोताबृन्द, भगवान राम पनि पापैमा रहेका कुरा यहाँ हामी देख्दछौ। उनी पनि पापबाट मुक्त हुने प्रयासमा यताउता हिँडिरहेको कुरा हामी बुझ्दछौ। उनी ऋषिको दर्शन पाएर पाप काटिने आशाको कुरा पो गर्दैछन्। भगवान राम जब ऋषिको घरमा पुगिसकेपछि अब म पापबाट मुक्त हुन्छु कि भन्ने आशा गरेको कुरा हामी प्रष्टै देख्दछौ। श्रीमद् भागवत गीता 4:34-36 पदमा यसो भनि, एक दिन अर्जुन पापबाट मुक्ति पाउन द्वारिकामा जाँदा उनी भन्छन्, मैले कुरुक्षेत्रको लड़ाईमा कुल गुरुलाई मारे, धर्म गुरुलाई मारे, आफ्नै ज्वाई चेलाहरूलाई पनि मारे, त्यसैले मेरा यी हात पापले कामिरहेका छन्, त्यसकारण यो पापबाट उद्धार पाउन मैले के गर्नुपर्छ भन्दै कृष्णलाई प्रश्न गर्दा कृष्णको उत्तर यस्तो थियो, तदिति परिपापेण परिपष्टेन सेवान उपदेशान्ति दीर्घानाम ज्ञानेन तत्त्वदर्शी नम अपेक्षदर्शी पापेव्य सर्वेव्य पाप कृतम सर्वज्ञान नवे नैव वर्जी नम सन्त ऋषेसी, अथवा तिमी आफैलाई पापी सम्झन्छौ भने मबाट होइन तर एकजना तत्त्वदर्शी कहाँ जाऊ र तिनले नै तिमीलाई पापबाट तर्ने डुङ्गा देखाइदिनेछन्, त्यसैबाट पापदेखि तरेर जाऊ। तब त्यति बेला अर्जुन सोध्छन्, अनि हजुरले नै मलाई विश्व अवतार देखाएर सबै मै हुँ भन्नुभएको होइन र म कसरी अरू कहाँ जाऊ? जब यस्तो भन्दा कृष्णले उत्तर यस्तो दिनुभएको थियो, मैले पनि जे सुनेको थिएँ त्यही बताइदिएको हुँ, पापबाट मुक्ति पाउन तत्त्वदर्शी कहाँ जाऊ, मेरो पछि नआऊ, म पनि त अहिले श्रापको कारण व्याधाको हातबाट मर्नेवाला छु। कृष्ण भगवान पनि त पापबाट मरेका रहेछन्, पापको वशमै रहेछन्, पापबाट अलग रहेनछन्। अब फेरि त्यो तत्त्वदर्शीको विषयमा भविष्य पुराणमा शालिराम राजा र ईसा मसीहको कथामा व्याख्या गरिएको छ, त्यसबारे तल बताइएको छ। त्यही नै फेरि तत्त्वदर्शीको विषयमा यसरी लेखेको छ, चिदानित्यम किशोराङ्गम परे धाम्मे विराजितम तत्परम दर्शित मेन तस्मै श्री गुरुदेव नम, अथवा त्यसले एउटै सचितानन्द परमेश्वरको बारेमा आएर शिक्षा दिन्छ, उसले परमधामको बारेमा बताउँछ र त्यहाँ पुग्न दर्शाइदिन्छ अर्थात त्यहाँ पुग्ने बाटो देखाइदिन्छ, त्यही नै गुरु हो। त्यहीँनिर फेरि अर्को श्लोकमा यसरी त्यसले पाप हरण गर्छ भनेर यसरी लेखेको छ, काले दण्डा एम दण्डम पाश्रम चाम्बु पदे ददौ प्रजापति रक्षा महा ददौ प्रभा कदम ददम, अथवा त्यसलाई कालको जस्तो दण्ड दिन्छ, पासै पासा र चाबुकले हिर्काइन्छ, प्रजापति भनेर त्यसलाई काठमा झुन्ड्याइन्छ, त्यसको शरीरबाट बगेको रगतले पृथ्वीमा रहेका सबै पापीहरूको पाप क्षमा सम्भव हुन्छ, त्यही नै पापीको निम्ति बलि हुने महा बलि राजा र बलिदान हो। अब यहीँनिर तिहार र रक्षा बन्धन बारे हेर्दा हामी के पाउँछौ भने देउसी भैलो घरमा आउँदा हामी त्यस्तै आएका होइनौ, बलि राजाको हुकुमले आएका हौ, भन भन भाइयो देउसी रे भन्छन्। यो कुरा तपाईँ हामीले सुन्दै आएका छौँ र गर्दै पनि आएका हौला। यहाँ मात्र होइन, संसारै भर यसरी नै 3 दिन घुम्नै पर्छ भनेर पनि उनीहरू गाउँछन् र बोल्छन्। येशूको मृत्यु चिहानमा गढाई र बौरी उठाईमा यो कुरा मेल खान्छ। बलि राजाले सोध्न पठाए शिर दिने कि सुर दिने भन्ने शब्दको अर्थ पश्चाताप गर्ने कि नगर भन्ने कुरा हुन्छ। हरेक वर्ष यो दुईवटामा एउटाको पनि उत्तर नदिएकोले उनीहरू हरेक वर्ष आएको आए गर्छन् अनि त्यही कुरा दोहोरिन्छन्। अर्को कुरा, हुकुम पठाउने बलि राजा को हो त? यो कुरा सोधखोज गरिनै पर्छ। र फेरि के को झिलिमिली बत्तीको झिलिमिली? पवित्र बाइबल युहन्नाको पुस्तक 12:46 पदमा यो झिलिमिलीको बारेमा येशू ख्रीष्टले स्पष्ट पार्नु भएको छ। मत्तीले लेखेका छन्, तिमीहरू संसारका ज्योति हो, मत्ती 5:14 छ, अनि आफै बत्ती भएर संसारलाई उज्यालो दिनु पर्नेमा मुखले मात्र मोमबत्ती बालेर आफू भित्र भएको उज्यालो होइन, मोमबत्तीलाई बाली दिएर मानिस आफू आफैलाई धोका दिन्छ। रक्षा बन्धनको अर्को मन्त्रले भन्छ, एनबद्धे बलिराजा दान इन्दो महवाल तेनताम प्रति बिन्दामी रक्षामा चलमा चल, अथवा एन अथवा यो परमेश्वर नै बलिराजा हो जसले आफैलाई बलि दिन्छ र त्यही बलिराजाद्वारा मात्र कोही रक्षामा जान्छ अथवा अमर जीवन पाउँछ। तर रक्षामा नजाने व्यक्ति हरेक साल पापको धागोमै बाँधिरहेका हुन्छन्। यी सबै कुरा हजुरहरूले विचार गर्दै जानुहोला र कसलाई तोकिएको छ, कसलाई सोझ्याइएको छ? कुनै पनि शास्त्रमा ईसा मसीहको विरोध गरिएको छैन कि हरेक तरहले ईसा मसीहबाट मात्रै मुक्ति छ भन्ने कुरा छ। हरेक गरिरहेका विधि विधानमा पनि ईसा मसीहको बलिदानमै मुक्ति छ भन्ने कुरा प्रस्ताइएको छ। हामी अलिकता गहिरिएर सोच्यौं र बुझेर पढ्यौं भने अब हामी स्कन्द पुराण केदार खण्डको माग महात्मे अथवा स्वस्थाने व्रत कथामा हेर्यो भने पहिलो अध्यायले यस्तो भन्छ, एम वर्मा बरुरुद्र रेन्द मरुतै स्वयन्तु देवै सबै वेदै सादङ पिदै उपनिषदै गायन्ती एम सामगा ध्याना पसित पसेन मनुषा पश्यन्तिए यगिनो त्यसमय त्यस्यम्ति पसेन सुर सुरगणा देवाय तसै नमः। अर्थात ब्रह्मा विष्णु महेश्वर 33 कोटि देव देवगण देवीहरू सबैले उनै पूर्ण परमात्मा परमेश्वरको बारेमा गाइरहेका छन् तर प्राप्त गर्न सकिरहेका छैनन्। सधैँभरि गाइरहेका छन् माघमा महिनाको स्वस्थानी व्रत कथामा 33 कोटि भगवान र जालन्धरको बीचमा लडाई भएको वृत्तान्त पाइन्छ। जालन्धरकी पत्नी विष्णु भगवानकी आराधिका हुन्छन्। आफ्नो पतिव्रतताको शक्तिले उनी प्रत्येक पल्ट विजय गरेर आउँदछन्। देवताहरूले हरेक पल्ट हार खाएपछि विष्णुलाई गुहार माग्न जान्छन्। आफ्नै भक्त वृन्दालाई छल गरेर विष्णु जालन्धरको रूपमा धारण गरी पतिव्रता वृन्दाको सत्य हरण गर्दै भोग विलास गर्छन्। त्यसै समयमा जालन्धरको शिर काटिएर विष्णु रूपी जालन्धर र वृन्दाको अगाडि खस्दछ। त्यो देखि वृन्दाले विष्णुलाई 4 श्राप दिन्छन्। एउटा त ढुङ्गो हुनु परोस्, अर्को त घाँस हुनु परोस्, अर्को त झार हुनु परोस् र अर्को त कल्प वृक्ष हुनु परोस्। अब ती श्रापित पापका वस्तुहरू पूजा गरेर मुक्ति मिल्ला त? अब तपाईँ हामीले जुन ईश्वर भनेर पूजेका छौँ ती चिज वस्तु कहिले श्रापित चिज वस्तु त होइनन्। यसकारण विष्णु र उनका मतियार देवताहरू अनन्तका सत्य परमेश्वर भए छली श्रापित र सत्य हरण गर्ने चरित्रहीन हुने थिएनन् र यस्ता कार्य गर्ने पनि थिएनन्। यसको समाधान उपनिषेदले दिन्छ र ब्रह्मा विद्या उपनिषेद 29 यसरी लेखेको छ, ब्रह्मा विद्या परोक्षामी सर्वज्ञानम मरुतमम त्रै उत्पत्ति लयन चैव ब्रह्मा विष्णु महेश्वर, अथवा त्रै उत्पत्ति अर्थात चतुर्मुखी ब्रह्मा विष्णु महेश्वर पनि सृष्टि गरिएका व्यक्ति हुन् र यिनीहरूको पनि एक दिन लय हुनेछ अर्थात नाश भएर यिनीहरू जानु पर्नेछ। अब महा उपनिषेद 52 पनि यही कुरा बताउँदछ कि ब्रह्मा विष्णु र महेश्वर यिनीहरू पूर्ण परमात्मा होइनन्, यिनीहरू सृष्टि गरिएका प्राणी हुन् र एक दिन नाश भएर जानेछन्। जुन कुरा हामी हेर्छौ भने यथा ब्रह्मा विष्णु चे रुद्रश्चे सर्वभूत जायत नाश मेवानु धावन्ती शाली नारेव 12 अथवा यसको उदाहरणको रूपले हेर्ने हो भने बृहत अरण्यक उपनिषदका अनुसार आदिमा जल भित्र भएको सुनको अण्डबाट विष्णुको सृष्टि भएको हो। हरियम हिरण्य गर्भ भर्मसे विष्णु यीशु विष्णु भारत खण्डी जम्बो दिपे आदि आदि यसमा पापको बन्धनबाट कसरी छुटकारा पाउने त भन्ने कुरा दिएको छ। हामीले देख्यौं कि देवी देवताहरू समेत पापमै रहेछन्, उनीहरूले पनि उनै सत्य परमात्मा परमेश्वरको मिलनको खोजी गरिरहेका रहेछन् तर पाउन सकिरहेका रहेनछन्। अब उनीहरूमा विश्वास भक्ति र पूजा गरेर कसरी हामीले त्यो परमात्मा परमेश्वरलाई भेटाउँछौ कि उनीहरूले आफै पनि ती परमात्मा परमेश्वरको खोजी गरेका छन्, पाप मोक्षको लागि यता र उता दौड़िरहेका छन्। तर पनि पापको बन्धनबाट छुटकारा पाउन मानिसको ज्ञान र बुद्धिद्वारा विभिन्न किसिममा बाटोहरू सुर्जाइएको छ, जस्तै कर्म मार्ग, ज्ञान मार्ग, योग मार्ग, भक्ति मार्ग। कर्मको अर्थ धेरै प्रकारको छ, यसमा व्यक्तिगत कर्म र कार्यहरू पर्दछन्। ती कर्महरू हुन् अथवा हामीले गरिने कामहरू हुन्। यसमा तीनटा छन्, पहिलो सात्विक कर्म, अर्को राजस्विक कर्म, अर्को तमासिक कर्म। यसलाई त्रिगुण कर्मशय वा कर्म चक्र पनि भनिन्छ। यसै चक्रलाई फेरि कर्मयोग, निष्का कर्म या कर्महरू पनि भन्ने गरिन्छ। व्यक्तिगत कर्मको पनि वर्गहरू हुन्छन्। पहिलो कुरा संचित कर्म। संचित कर्म भनेको यो कर्म हो जुन पूर्व जन्मद्वारा प्राप्त हुन्छ, यस पूर्व जन्म चक्रमा आत्मा स्वयं समावेश हुन्छ। अर्को छ क्रियामन कर्म, यसमा असल र दुष्ट कामहरू पर्दछन् जुन आत्माको लागि भविष्यको लागि जम्मा भएको हुन्छ। र अन्तिम छ प्रदाव्य कर्म, यो कर्मले आत्माको गन्तव्य तोक्दछ। यी कुराबाट यही बुझिन्छ कि जन्म चक्र भनेको विगत वा वर्तमान जन्ममा गरिएका असल र खराब कामको फल हो। यो शिक्षा अनुसार त कोही पनि यसबाट मुक्त हुन सक्दैनन्, किनभने कसैले पनि पूर्व जन्म र अहिलेको समय कति असल र कति दुष्ट काम गर्यो भनेर जाँच्न वा सच्याउनै सक्दैन। तसर्थ उसको भविष्यमा अन्यको छाप लागेको हुन्छ, किनकि यो उसको नियन्त्रणमा हुँदैन। त्यसकारण पुनर्जन्मको चक्रमा घुमेर वा कर्मले मुक्ति दिन्छ भन्ने कुरा सत्य होइन र यसले दिन पनि सक्दैन। एक पटक दुध दोएपछि फेरि त्यो दुधलाई कचौडामा भर्न नमिले जस्तै, दुधबाट नौनी निकालेपछि फेरि त्यो नौनीलाई दुधमा मिसाउन नमिले जस्तै, झरेको फूलबाट फेरि फूल बन्न नसके जस्तै, कुनै पुरुष वा महिला एक पटक पृथ्वीमा जन्मेपछि एक पटक कसरी फेरि संसारमा जन्मिन सक्छ र धर्म र कर्मबाट मुक्ति छैन। ब्रह्माण्डको अन्तिम मन्त्र यस्तो छ, कायन बाचा मन सिद्रएर वा बद्धत मनाबा प्राकृतिक स्वभावत कमरी यद्दत सकलम परस्मै नारायण यति समर पयत। अथवा काया भनेको यो फोहोर मैला शरीर शुद्धताका लागि परमेश्वर अथवा एन भनेको छ परमेश्वर भन्नुहुन्छ, जसरी तिम्रो मन हृदय विचार शुद्धिको लागि तिम्रो ज्ञान र बुद्धि व्यर्थै हुन्छ, त्यसरी नै कुनै पनि प्राकृतिक सृष्टिभित्र भएका थोकले शुद्ध गर्न सकिँदैन। तर कोही एक सिद्ध हुनुहुन्छ जो शरीर मानिस र ईश्वरको संयुक्त रूप मिलेर बनिएको हुन्छ, उहाँद्वारा नै तिमीले मोक्ष पाउनेछौ। उहाँसँग गएर आफ्नो मुक्तिलाई लिएर ढुक्क हो। पूजा पाठ गर्दा, तन्त्र मन्त्र अथवा पूजा पाठ गर्दा कुशको क्रुश बनाएर त्यसमा के राख्ने पनि गरिन्छ। यो मन्त्रले भन्छ, खोजे अनुसार त्यस्तो मुक्ति दिने हिन्दू धर्मशास्त्रले मानेका 33 कोटि देवताहरू मध्ये स्वर्गबाट झारिएका 33% स्वर्गदूत कोही पनि देखिएका छैनन्। यी सबै स्वर्गबाट झारिएका 33 करोड स्वर्गदूतहरू हुन्। तर बाइबल पवित्र शास्त्रमा येशु ख्रिस्ट नामले चिनिनु भएको व्यक्ति मात्रै यस्तो प्रकारको व्यक्ति देखिनुहुन्छ। भागवत गीता 2:50 आत्मको मुक्तिको सन्दर्भमा कर्म अथवा असल र खराब कार्यहरूलाई स्वीकार गर्दैन। श्रोता, हामी यस्तो भन्दै गर्दा हामी बीचमा एउटा गीत पनि सुन्नेछौ, किनभने लामो समय यो भाग सुन्दा हामीलाई बोर फिलिङ हुन सक्छ। हामी एउटा ईश्वरीय आराधनाको गीत सुन्नेछौ, त्यसपछि म फेरि उपस्थित हुन्छु।

0: नै मनोस् यो भजनद्वारा। साँच्चै आधुनिक श्रोता, तपाईँ र मेरा परमेश्वर एकै परमेश्वर, जसको महिमा तपाईँ र मैले गर्नुपर्छ। र यो सुसमाचार सबैका लागि कार्यक्रमले सधैँ हामीलाई दिन खोजेको सन्देश, ईश्वर एक मात्र हुनुहुन्छ र उहाँ आत्मा हुनुहुन्छ र यो धरतीमा एक पटक मात्रै तपाईँ र मलाई अति प्रेम गरेको कारण तपाईँ र मेरा पाप धुनलाई आफै बलि हुनलाई मसीह बनेर कन्याबाट जन्मिनुभयो। यो कुरा विश्वले विश्वास गर्दै आएको छ। एक दिन सबै संसारका मानिसहरूले विश्वास गर्नेछ, त्यो भविष्यवाणी भइसकेको छ। र जो जतिले शुरूमा ग्रहण गर्यौं, धेरै सजिलो समयमा उहाँको अनुग्रह पाएका छौं। दिन बढ्दै जाँदा कठिनाई बढ्दै आउनेछन्, तर ती ईश्वरको काम भने रोकिने छैन, कठिनाई भने बढ्न सक्छन्। श्रोता, हामीले जुन भजन सुन्यौं र त्यो भजन भन्दा अगाडि जुन श्लोकहरू सुन्यौं र ती श्लोकहरू पक्कै पनि बाइबलबाटका छैन। र बाइबल एउटा यस्तो धर्मशास्त्र हो जहाँ ईश्वरको महान योजना मानव प्रति र ईश्वरले गरेको सृष्टि प्रति र धरतीमा जन्मेका सबैभन्दा उत्तम प्राणी मानिसहरूको मुक्ति र मोक्षको निम्ति प्रष्टै ईश्वरीय उपस्थितिमा येशु मसीहद्वारा बताइएका कुराहरूको संकलन हो। तपाईँ र हामी त्यो पढ्नुपर्छ। र तपाईँ र मलाई यो धरतीमा उहाँले बनाउनुको पहिलो उद्देश्य हो कि सृष्टि भएका मानिसहरूले सृष्टिकर्ता ईश्वरको आराधना गरोस्। तर श्रोता, तपाईँ र मैले सत्य बुझिसकेपछि सत्यलाई नै पछ्याउने प्रयत्न गर्नुपर्छ, बरु ज्यान नै गुमाउनु किन नपरोस्। भनाइको मतलब, सत्य कुराबाट कहिले हट्नुहुन्न, असत्य कुरालाई कहिले पनि पछ्याउनुहुन्न, सत्य कुरालाई पछ्याउन सबैले ध्यान गर्नुपर्छ। त्यसैले श्रोता, बाइबल, वेद, कुरान, सबै त्रिपिटक हरेक ठाउँमा ईसा मसीहको बारेमा बताएको छ। हामीले गहिरिएर नपढेर मात्र हो र वास्तविक कुरा बाहिर जनता सामु नल्याएर मात्र हो। मानिसहरूले आज अन्धकारमा विश्वास गरिरहेका छन्। मानिसहरूले अन्धा अगुवाहरूको पछाडि त्यतिकै भौतारिरहेका छन्। उनीहरूले लाखौं करोडौं धन सम्पत्ति नाश गरिरहेका छन्। अन्त्यमा अशान्ति भएर आफै नदीमा हाम फाल्न पुगेका छन् र उद्धार नपाएर ती आत्मा नरकमा गइरहेका छन् र धेरै बलि प्रथामा उनीहरू ऋणले डुबेका छन्। तर परमेश्वर एकमात्र ईश्वरले तपाईँ हामीलाई माग्नुहुन्न र हामीले सिर्फ धन्यवादका भेटी मात्रै दिन सक्छौ। उहाँले सिर्फ धन्यवादका भेटी मात्रै माग्नुहुन्छ। उहाँको वास्तविकता र महिमालाई बुझेर हामीले उहाँको वचन अनुसार उहाँको आज्ञामा जीवन जिउँ भने। त्यसैले श्रोता, तपाईँ र म फरक ईश्वरका सन्तान होइन, सबै एकै ईश्वरका सन्तान हो। त्यसैले हामी वैदिक धर्मशास्त्रबाट केही कुराहरू हेर्यौं, त्यहाँ पनि मूर्ति पूजालाई विरोध गरेको, मूर्ति पूजालाई मान्यता नदिएको र एक ईश्वर बाहेक अरू धेरै ईश्वर नभएको कुरा हामीले पायौं। तब यो सत्यता धर्मशास्त्रमा हुँदाहुँदै हामी किन त्यसलाई मान्दैनौ? किनभने हामीहरू क्रान्तिकारी धार्मिक मान्छे भएका छौं, हामीहरू लडाई र झगडा गर्ने धार्मिक मान्छे भएका छौं, हामीहरूले समूह बढाउनलाई मात्र धर्म कर्म गरिरहेका छौं, हामीहरूले आफ्नो देश र आफ्नो संस्कृति बचाउन मात्र धर्म कर्म गरिरहेका छौं। धर्म कर्म गर्नु जस्तो संस्कृति बचाउनु होइन, धर्म कर्म गर्नु मुक्ति र मोक्ष पाउनु हो, अनन्तको जीवन पाउनु हो, आत्माले मुक्ति पाउनु हो धर्म कर्म गर्नुको मुख्य मूल मन्त्र। संस्कृति त आफ्नो समाजमा आफ्नो ठाउँमा फरक हुन सक्छ, हुने कुरा नै हो, यो नर्मल हो। तर श्रोता, जुन संस्कृतिमा जुन समाजमा बसे तापनि हरेक मान्छेहरूले उद्धार पाउनुपर्छ, मुक्ति पाउनुपर्छ र यो धरती छोडी जाँदा स्वर्गवास हुनुपर्छ, स्वर्गमा सत्य ईश्वरसँग वास पाउनुपर्छ भन्ने कुरा तपाईँ मेरो लक्ष्य हुनुपर्छ। यो कुरा सबै पवित्र धर्मशास्त्र बाइबलमा एकमात्र ईश्वर येशु भनेर आएर उहाँले छलङ्ग बताउनु भएको छ। यो कुरा हामी गहिरो रूपले मनन गरेर, अध्ययन गरेर, सिकेर आफ्नो जीवनमा लागू गर्नुपर्छ। यही नै हामीहरूको सबैभन्दा उत्तम भलो र सबैभन्दा ठूलो उपलब्धि हुनेछ। त्यसैले श्रोता, हामीले जति श्लोकहरू हेर्यौं त्यसमा पनि ईसा मसीहमै मुक्ति भएको कुरा हामीले भेट्टायौं। अझै धेरै प्रमाणहरू छन्, तर आजलाई यति नै गर्छौं। अर्को बेला तपाईँहरूलाई अझै गहिराईमा हामी अन्य धर्मशास्त्रहरूबाट पनि आउनेछौं भन्दै म अहिले प्रवचन बिदा हुन्छु। हस्त, परमेश्वरले यहाँ सबैलाई प्रशस्त आशिष दिनुभएको होस्। नमस्कार, जय मसीह।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको कार्यक्रम अत्यन्तै आशिषमय र रहस्यमूलक थियो। आशा छ आजको कार्यक्रमबाट यहाँहरूले हिन्दू धर्म, धार्मिक ग्रन्थ, मन्त्र, तन्त्र, श्लोक र उक्त धार्मिक ग्रन्थमा लिखित कुराहरू र विभिन्न चाड पर्वको वास्तविकताको विषयमा भरपूर जानकारी लिनु भएको छ। हामीले धेरै पटक भन्दै आइरहेको कुरा र आज पनि यहाँहरूको जानकारीको लागि फेरि रिपिट अर्थात दोहोऱ्याएर भन्न चाहन्छौ कि हिन्दू धर्मका सबै शास्त्रहरू यीशु मसीह नै पाप क्षमा गर्ने एकमात्र मार्ग भएको कुरा आजको वचनबाट हामीले स्पष्ट बुझेका छौं। हिन्दू धर्म मात्र होइन, अन्य विभिन्न धार्मिक ग्रन्थहरूले पनि ईसा मसीह अर्थात यीशु मसीह नै मानिसलाई उद्धार दिने र पाप क्षमा गर्ने व्यक्ति हुनुहुन्छ भनेर जिकिर गरेको हामी पाउँदछौ। धेरै पटक हामीले विभिन्न धर्मका कट्टर व्यक्तिहरू जसले ख्रीष्टलाई विश्वास गर्नु भएको छ उहाँलाई सोद्धा, मेरो आफ्नै धर्मको ग्रन्थको अध्ययनबाट नै यीशुको सत्यता थाहा पाएर यीशुलाई मुक्तिदाता र उद्धारकर्ताको रूपमा स्वीकार गरेको कुराहरू उहाँहरू बताउनुहुन्छ। यसकारण श्रोता, तपाईँ जुन धर्मको भए पनि आफ्नो धर्मको शास्त्र पढ्नुहोस् र त्यसको सत्यतालाई खोज्नुहोस्। वास्तविकता के रहेछ त त्यसको स्पष्ट जानकारी तपाईँको धर्मको शास्त्रले नै तपाईँलाई बताउनेछ। यसकारण प्रिय मित्र, जे कुरा गर्दै हुनुहुन्छ त्यो कुराको टार्गेट पोइन्ट अर्थात लक्षित उद्देश्य के हो त्यो कुरालाई राम्ररी अध्ययन गर्नुहोस्, अनि श्रोता बल्ल तपाईँले सत्यता र वास्तविकतालाई बुझेर जीवनमा अगाडि बढ्नुभयो भने म विश्वास गर्छु तपाईँ न त नष्ट हुनुपर्छ न त नरकको आगोमा नै जल्नु पर्नेछ, किनकि सबै धर्मको मुख्य सार भनेको मुक्ति येशू ख्रीष्टमा मात्र छ भन्ने हो। एकपटक राम्ररी अध्ययन र अनुसन्धान गर्नुहोस्। प्रिय श्रोता, तपाईँलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835 081-521-835। हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-580-37-54 98-580-37-54 98-481-4557 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हौस् त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।
2: टाइम चेक। यति बेला साँझको 6 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम विश्वासको वचन।
2: तिम्रो आस्थामा आनन्द गर, संकटमा धैर्य धारण गर र निरन्तर प्रार्थनामा लागिरह। रोमी 12:12। आदरणीय श्रोता, विभिन्न कारणले गर्दा तपाईँ निराश हुनुहुन्छ होला, चिन्तामा हुनुहुन्छ होला, हजुरलाई छटपटे भइरहेको होला, आर्थिक समस्या होला, पारिवारिक समस्या होला, रोग बिरामले गर्दा चिन्तामा हुनुहुन्छ होला, भने जस्तो केही भएको छैन होला। अब चिन्ता नगर्नुहोस्, परमेश्वर भन्नुहुन्छ, तिम्रो सारा फिक्री मलाई सुम्पिदेऊ, म तिम्रो वास्ता गर्नेछु। त्यति मात्र होइन, हे सारा बोझले दबिएका हो म काउ, म तिमीलाई विश्राम दिनेछु। बारम्बार परमेश्वर यो कुरा तपाईँ र मलाई भन्दै हुनुहुन्छ र बोलाउँदै पनि हुनुहुन्छ। के तपाईँ यस्तै अवस्थामा हुनुहुन्छ? छटपटी, एकान्त, निराश, अशान्ति, यी सबै कुराका आवाज सुन्ने प्रभु येशू ख्रीष्ट मात्र हुनुहुन्छ। त्यसैले त उहाँ भन्नुहुन्छ, तिमीहरूले गरेको प्रार्थना सुन्न, मेरो कान र आँखा सदा खुल्ला रहनेछ। र तपाईँको खुसी नै हाम्रो खुसी, अनि हाम्रो खुसी नै परमेश्वरको खुसी। श्रोता, तपाईँको लागि जीवन परिवर्तन गर्ने, तपाईँलाई दिनदिनै शक्तिशाली बनाउने, तपाईँको बाटो निर्देशन गर्ने कार्यक्रम विश्वासको वचन लिएर आउँदै हुनुहुन्छ आदरणीय पास्टर अनिल सुनाम।
3: तपाईँहरू सबैजनालाई येशु ख्रीष्टको नाममा न्यानो अभिवादन, साथै जय मसीह। म पास्टर अनिल सुनामको तर्फबाट आज हामी फेरि पनि परमेश्वरको वचनलाई सुन्नेछौ, अनि परमेश्वर तपाईँ र मसँग के बोल्न चाहनुहुन्छ भन्ने कुरालाई हामी थाहा गर्ने प्रयास गर्नेछौ। प्रियहरू, अनि आज म तपाईँहरूसँग बोल्न गइराखेको विषय चाहिँ हार्ने व्यक्ति होइन जित्ने व्यक्ति हुनुहोस् भन्ने विषयमा म बोल्न चाहन्छु प्रियहरू। अनि धेरै चोटि नि प्रियहरू, हाम्रो जीवनमा हामीले आफूले आफूलाई मूल्याङ्कन गर्यौँ भने हामी धेरै क्षेत्रमा हामी हारेको अनुभव गर्छौँ। प्रियहरू, हामी काम नलाग्ने व्यक्ति भनेर हामीले आफूले आफूलाई मूल्याङ्कन गरिराखेको हुन्छ। प्रियहरू, आफ्नो मनमा, आफ्नो सोचमा, आफ्नो हृदयमा हामीले आफूले आफूलाई हार्ने व्यक्ति भनेर प्रमाणित गरिराखेको हुन्छौ। तर म आज तपाईँलाई एउटा यस्तो सत्य कुरा बताउन चाहन्छु, जुन कुराले यसरी भन्दछ प्रियहरू, परमेश्वरले हामीलाई हार्नको लागि होइन जित्नको लागि बोलाउनु भएको हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब हामी भावनात्मक रूपमा दुखी हुन्छौ, हामीलाई यस्तो लाग्छ प्रियहरू, म चाहिँ हारिसके, म चाहिँ अब यहाँदेखि अगाडि बढ्न सक्दिन, मेरो अन्त्य चाहिँ यही हो भनेर हामीले सोचिराखेको हुन्छौ। तर म तपाईँलाई बताइदिन चाहन्छु, जुन समयमा तपाईँले म हारै सक्दिन, मेरो अन्त्य यहाँ हो भनेर सोच्नुहुन्छ नि, त्यो समयदेखि परमेश्वरले तपाईँ र मेरो लागि ढोका खोल्न थाल्नुहुन्छ। हालेलुया। प्रियहरू, यो कुरा म तपाईँलाई बताउन चाहन्छु, नि धेरै चोटि प्रियहरू, हार मान्नु भनेको चाहिँ नि प्रयास नगर्नु हो। प्रियहरू, प्रयास गर्ने मान्छे चाहिँ कहिले पनि जीवनमा हार्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। अनि विशेष गरी मानिस साथीहरूले कुन कुन क्षेत्रमा हारिराखेको अनुभव गर्छन् त प्रियहरू, म तपाईँलाई त्यो क्षेत्र बताउन चाहन्छु। धेरैजनाले चाहिँ आत्मिक क्षेत्रमा र विश्वासको क्षेत्रमा मैले हारेको छु भनेर मान्दछन्। किन भन्दै गर्दा चाहिँ नि, प्रार्थना गर्न मन लाग्दैन, वचन अध्ययन गर्न मन लाग्दैन, संगति जान मन लाग्दैन, प्रियहरू उपवास बस्न मन लाग्दैन भनेर हामीले आफूले आफूलाई हारेको र आत्मबोध गरेको अनुभव गर्छौ। तर म तपाईँलाई बताउन चाहन्छु, त्यो अन्त्य होइन। जब तपाईँले मैले यो गरेको छैन भन्ने कुरा अनुभव गर्नु नै प्रियहरू तपाईँ चाहिँ आत्मामा बढ्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। कतिचोटि हामी परमेश्वरलाई शङ्का गर्छौँ होला, हामी विश्वासमा कमजोर भइराखेको छौँ होला, र हामीले परमेश्वरमा भरोसा गरेका छैनौँ होला। प्रियहरू, हामी आत्मिक र विश्वासमा हारेको अनुभव गरिराखेको छ होला। म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, तपाईँ आत्मामा र विश्वासमा हार्नु भएको व्यक्ति होइन प्रियहरू। तर तपाईँले यदि म आत्मामा र विश्वासमा हारेको छु भन्ने कुरा तपाईँले सोचिराख्नु भएको छ भने पनि तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हो प्रियहरू। त्यसै गरी प्रियहरू हामी अर्को क्षेत्रलाई पनि हेरौँ। धेरैचोटि हामी शैक्षिक क्षेत्र र हाम्रो भविष्यमा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि हामीले हाम्रो अध्ययनलाई पुरा गर्नु नपाउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। धेरैचोटि प्रियहरू हाम्रो जीवनमा, हामी काममा, हाम्रो भविष्यमा असफल हुँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। तर तपाईँलाई म बताउन चाहन्छु प्रियहरू, अन्धकार पछि नि हाम्रो जीवनमा अवश्य पनि उज्यालो आउँछ। अनि तपाईँ र म चाहिँ शैक्षिक र भविष्यमा हारेको होइनौ, हामीले हारेको हो भनेर मानेको मात्र हौ। तर परमेश्वरले तपाईँको शैक्षिक स्तरमा र तपाईँको भविष्यमा तपाईँलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। अनि धेरैचोटि हामीले हाम्रो आत्माबल गुमाउँदै गर्दा पनि हामीले हारिराखेको हुन्छ। अनि धेरैचोटि हामी पारिवारिक रूपमा हामी हारेको अनुभव गर्छौँ प्रियहरू। जस्तै प्रियहरू हाम्रो परिवारमा सम्बन्धहरू बिग्रिएको हामीले अनुभव गर्छौँ। हाम्रो परिवारमा झगडा पर्दै गर्दा हाम्रो सम्बन्धमा म हारे भनेर हामीले सोच्छौँ। कतिचोटि अपमानको कुराहरू आउँदै गर्दा हामीले हारेको अनुभव गर्छौँ। कतिचोटि प्रियहरू सम्बन्धमा निराश आउँदै गर्दा हामीले हारेको अनुभव गर्यौँ भने नि तपाईँ हार्ने होइन, अब जित्ने प्रयासमा हुनुहुन्छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, हामी मानिस जातिहरू, हामीसँग भावना छ, तर भावना भन्दा पनि महत्वपूर्ण कुरा चाहिँ सत्यता हो प्रियहरू। अनि सत्यले चाहिँ तपाईँलाई हार्न दिँदैन, सत्यले चाहिँ तपाईँलाई विजयतिर लिएर जान्छ भन्ने कुरा तपाईँ र मैले बुझ्नु आवश्यक छ प्रियहरू। धेरैचोटि हामी आर्थिक कुरामा र व्यवसायिक क्षेत्रहरूमा हामीले हारेको अनुभव गर्यौँ होला प्रियहरू। हामी धेरै ऋणमा छौँ होला, ऋणबाट हामी निस्कन सकेको छैन होला, हामी व्यापारमा असफल भइराखेको छौँ होला, हाम्रो कामको नतिजाहरू आएको छैन होला। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, यो वर्षमा चाहिँ नि तपाईँ र मैले प्रयास गर्न आवश्यक छ। हामी आर्थिक रूपमा बलियो हुनलाई हामी जब प्रयास गर्छौँ र आयो स्रोतहरू हामी बढाउँछौँ नि, परमेश्वरले अवश्य पनि तपाईँ र मलाई हार्ने व्यक्ति होइन, जित्ने व्यक्ति बनाउनु हुनेछ प्रियहरू। अनि म यो पनि बताउन चाहन्छु, धेरैचोटि प्रियहरू हामी स्वस्थ शारीरिक क्षेत्रमा हामीले हारेको अनुभव गरिराखेको छौँ होला, अब चाहिँ सकियो, म कहिले निको हुन सक्दिन भनेर हामीले सोचेको छौँ होला। यदि हामीले त्यसरी सोचेको छौँ भने हो, हामी निको हुन सक्दैनौ। तर म तपाईँलाई बताउन चाहन्छु, परमेश्वरले नि तपाईँलाई निको पार्न चाहनुहुन्छ। परमेश्वरले तपाईँलाई तपाईँको स्वस्थ फेरि फर्काउन चाहनुहुन्छ प्रियहरू। तपाईँलाई म यो बताउन चाहन्छु, हामी आज बिरामी छौँ होला, तर भोलि पके पनि हामी स्वस्थ हुनेछौँ प्रियहरू। अनि स्वस्थ र शारीरिक क्षेत्रमा पनि हामी हार मान्नु हुँदैन प्रियहरू। तर धेरै मान्छेहरूले यो क्षेत्रमा हार मानिराखेको छन्। अनि अहिलेको एकदमै लेटेस्ट श्रेणी प्रियहरू, साइकोलोजी डिसअर्डरको कुराहरू हामी सुन्छौँ प्रियहरू। हाम्रो जीवनमा डिप्रेसन छ, डिप्रेसनले चाहिँ म चाहिँ हारेको भन्ने कुरा हामीलाई लाग्छ। एन्जाइटी प्रियहरू, डर, चिन्ता, आत्मबलहरू चाहिँ घटिराखेको छ। हामीले आफूले आफूलाई विश्वास गर्न सकिराखेको छैनौ प्रियहरू। हामी यो कुरामा पनि हारेको हामीले अनुभव गरिराखेको छौँ प्रियहरू। तर तपाईँलाई म बताउन चाहन्छु, आज हामी मनोवैज्ञानिक रूपमा, भावनात्मक रूपमा हारिराखेको छौँ होला, तर भोलि उस्तै दिन रहने छैन, भोलि चाहिँ अर्को दिन आउनेछ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हार केवल यो बाहिरी परिस्थिति हो प्रियहरू, परिणाम होइन भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ प्रियहरू। म जीवनको कुनै पनि क्षेत्रमा हार्ने होइन, तर विजय प्राप्त गर्ने व्यक्ति हो भन्ने कुरा चाहिँ जब हामीले सोच्छौँ नि, हाम्रो मनले हामीलाई विजयतिर लिएर जान्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। हाम्रो जीवनमा सङ्घर्ष छ, मैले हारेको छु भन्ने ठाउँ छ प्रियहरू। त्यो चाहिँ धनीलाई पनि छ, गरिबलाई पनि छ, शिक्षितलाई पनि छ, अशिक्षितलाई पनि छ, दाजु भाइलाई छ, त्यो दिदी बहिनीलाई पनि छ प्रियहरू। हाम्रो जीवनमा चुनौती आउँछ प्रियहरू, हाम्रो जीवनमा अप्स एन्ड डाउन आउँछ। तर म तपाईँलाई बताउन चाहन्छु, परिस्थितिले हामीलाई हारेको जस्तो देखाउन सक्छ, तर वास्तवमा त्यो हार होइन, त्यो चाहिँ हाम्रो जीवनको सुरुवात हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। जित बाहिर परिस्थिति हो, जित चाहिँ बाहिर परिस्थितिसँग होइन प्रिय, मात्र विश्वाससँग आत्मनिर्भर हुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। धेरै चोटि हामी यस्तो मानसिकता बोकेर हिँडिराखेको हुन्छौँ, म सक्दिन, अब केही हुँदैन भन्ने कुरा हामीले सोचेर हिँडिराखेको हुन्छौँ। तर म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले मैले हितोपदेश 30:7 हेर्यो भने यहाँनिर यसरी लेख्छ, फर एज हि थिंक्स इन हिज हार्ट सो इज हि भन्ने कुरा यहाँ बताएको छ। मानिसले जे सोच्छ नि आफ्नो हृदयमा ऊ त्यस्तै बन्दै जान्छ भन्ने कुरा परमेश्वरको वचनले हामीलाई सिकाउँछ। प्रेर अनि हामीले हाम्रो जीवनमा हामी किन हारिराखेको छौँ भन्ने कुरा तपाईँ र मैले थाहा गर्नुपर्छ। हाम्रो जीवनमा हार्नुको कारण चाहिँ के हो भन्दै गर्दा, पहिलो कारण चाहिँ परमेश्वरमाथि हामी विश्वास राख्दैनौ प्रियहरू, किन भन्दै गर्दा चाहिँ आफ्नो बलमा, आफ्नो क्षमतामा, आफ्नो शक्तिमा हामी निर्भर हुन्छौँ र हामी परमेश्वरलाई भन्दा चाहिँ ठुलो समस्यालाई देख्छौँ प्रियहरू, त्यही भएर हामीले हार्दछौँ। तर परमेश्वरको वचनले के भन्छ, धन मान सम्मान चाहिँ परमेश्वरबाट आउँछ भन्ने कुरा तपाईँ र मलाई सिकाउँछ। अनि तपाईँ र मैले हिब्रू 11:6 हेर्यौँ भने विश्वास बिना चाहिँ परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ भन्ने कुरालाई यहाँ बताएको छ। तपाईँ र मेरो जित चाहिँ नि परमेश्वरमा विश्वास गर्दै गर्दा आउँछ, अविश्वास गर्दै गर्दा आउँदैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को कुरा चाहिँ के हो भन्दै गर्दा नि प्रियहरू, हार्ने व्यक्तिले चाहिँ जहिले पनि नकारात्मक सोच्छ र बोल्छ प्रियहरू, अनि यो नकारात्मक सोच र नकारात्मक बोली चाहिँ नि शैतानले हामीलाई हाम्रो जीवनमा हालिदिन्छ। किन भन्दै गर्दा ऊ चाहिँ झुटको पिता हो भन्ने कुरा तपाईँ र मलाई थाहा छ प्रियहरू। अनि म सक्दिन, अब ढिलो भइसक्यो भन्ने सोचहरू राखेर हामी हिँडिराखेको हुन्छौँ। बोलीले हामीलाई चाहिँ प्रियहरू कमजोर बनाइराखेको हुन्छ। शैतानले तपाईँलाई कमजोर बनाउने यो हतियार पनि हो। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब तपाईँ र मैले हितोपदेश 18:21 हेर्यौँ भने जीवन र मृत्यु चाहिँ जिब्रोमा हुन्छ भन्ने कुरा परमेश्वरको वचनले सिकाइराखेको छ। यसको मतलब चाहिँ प्रियहरू, अब तपाईँ र मैले बोल्ने समय आएको छ, म हार्नको लागि होइन, म जित्नको लागि हो भनेर हामीले थाहा गर्न आवश्यक छ प्रियहरू। अनि अर्को कारण चाहिँ नि धेरै चोटि हामी डर र निराशलाई चाहिँ स्थान दिइराखिराखेको हुन्छ प्रियहरू। किन म यो कुरालाई भनिराखेको छु भन्दा, हार्नु ठुलो कुरा होइन प्रियहरू, आफैले आफैसँग हार्नु चाहिँ ठुलो कुरा हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब हामीले डर र निराशलाई ठाउँ दिन्छौँ नि प्रियहरू, त्यो असफलतादेखि हामी उठ्न सक्दैनौँ। डरले हामीलाई जहिले पनि नि एउटा यस्तो ठाउँमा राख्दछ जुन ठाउँदेखि हामी अगाडि बढ्न सक्दैनौँ। डर र निराशलाई स्थान दिनु पनि हार्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अर्को चाहिँ धैर्यको अभाव ले गर्दा पनि हामी हार्न सक्छौ प्रियहरू। धैर्य गर्नु भनेको चाहिँ नि हार्नु होइन प्रियहरू, धैर्य गर्नु भनेको चाहिँ नि प्रियहरू तपाईँ र मैले जितलाई कुरेर बस्नु हो भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। तुरन्तै हाम्रो जीवनमा कतिचोटि नि प्रियहरू नतिजाहरू आउँदैन। अनि तपाईँ र मैले बाइबलमा हेर्यौँ भने धेरै ठाउँमा परमेश्वरले पर्खिनलाई बताउनु भएको छ प्रियहरू। अनि तपाईँ र मैले गलाती 6:9 हेर्यौँ भने असल काम गर्न थाक्नु हुँदैन, समयमा चाहिँ हामीले फल पाउँछौ भन्ने कुरा त्यहाँनिर लेखेको छ प्रियहरू। म तपाईँलाई यो बताउन चाहन्छु, धैर्य गर्नु भनेको चाहिँ नि तपाईँ शक्तिशाली हुनु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ म्याच्युरिटीमा बढ्नु हो, धैर्य गर्नु भनेको चाहिँ तपाईँ अब संयमी हुनु हो भन्ने कुरा पनि म तपाईँलाई बताउन चाहन्छु प्रियहरू। अनि अर्को चाहिँ के हो भन्दा, आज्ञाकारिताको कमीले गर्दा पनि हो प्रियहरू। हामी परमेश्वरतिर फर्किनु छोडेर हाम्रो बलमा, हाम्रो इच्छामा, हाम्रो शक्तिमा हामी जब हुन्छौँ नि प्रियहरू, हामीले हार्नै पर्छ। किन भन्दै गर्दा चाहिँ प्रियहरू, जितको स्रोत चाहिँ प्रभु येशु ख्रीष्टै हुनुहुन्छ भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। नि अन्तिम कुरा चाहिँ के बताउन चाहन्छु भन्दा चाहिँ, हार चाहिँ अन्त्य होइन। यो कुरा तपाईँ र मैले बुझ्नु पर्छ। नि हार चाहिँ हाम्रो जीवनको सिकाइ हो प्रियहरू। अनि धेरै चोटि हाम्रो जीवनमा असफलता आउँदै गर्दा चाहिँ त्यसलाई असफलताको रूपमा भन्दा पनि सिकाइको रूपमा हामीले हेर्यौँ भने प्रियहरू, हामी जित्न सक्छौ प्रियहरू. अनि तपाईँ र मैले रोमी 8 अध्यायको 37 पदमा हेर्यो भने हामी उहाँद्वारा सबै कुरामा विजय भइसकेको छौँ भन्ने कुरा चाहिँ तपाईँ र मलाई परमेश्वरको वचनले सिकाउँछ. म तपाईँलाई यो समय नि एउटा महान वैज्ञानिकको हारको कथापछि जित कसरी पायो भन्ने कुरालाई बताउन चाहन्छु. प्रियहरू हामी सबैजनालाई थाहा छ यो बत्ती बनाउने वैज्ञानिकको नाम, जसलाई चाहिँ हामी थोमस अल्फा एडिसन भनेर भन्छौ, जसले चाहिँ संसारमा यो बत्तीद्वारा उज्यालो पारिदिएको छ. यदि यो बत्ती नभएको भए अहिले हामी अँध्यारोमै हुन्थ्यौँ होला. तर जब उसले यो बत्ती बनाउन थाले नि प्रियहरू, उसले आफ्नो जीवनमा धेरै चोटि असफलतालाई चाहिँ सामना गर्नु परेको थियो. धेरै चोटि उसको सामानहरू जलेर नष्ट भएको थियो, धेरै चोटि उसको सामानहरूले काम गरेन र धेरै पैसाहरू उसको जीवनमा खर्च भयो. अनि धेरै मान्छेहरूले उसलाई के भने भन्दा चाहिँ नि, तपाईँ त बारम्बार हार्दै हुनुहुन्छ, अब किन छोड्नुहुन्न यो बत्ती बनाउनलाई, बल्ब बनाउनलाई भन्दै गर्दा उसले मिठो र अर्थपूर्ण जवाब दिएको छ. म हारेको छैन, काम नगर्ने हजारौं तरिका मात्र पत्ता लगाइराखेको छु भनेर उसले बतायो प्रियहरू. म किन यो बताइराखेको छु भन्दा चाहिँ नि, हार नै अन्त्य होइन प्रियहरू. जब हामी थोमस एडिसनको जीवनबाट हेर्यो भने हामीले यो कुरा सिक्न सक्छौँ प्रियहरू. धेरै चोटि असफलता हामी हुँदै गर्दा चाहिँ नि हामी चाहिँ हाम्रो सफलताको लागि बनिराखेको हुन्छौँ भन्ने कुरा चाहिँ तपाईँ र मैले थाहा गर्नु आवश्यक छ. जब उसको जीवनलाई हेर्छौँ नि, हार मान्ने होइन प्रियहरू, टिकिरहनेले चाहिँ जितलाई प्राप्त गर्न सक्छ भन्ने कुरा चाहिँ उसको जीवनबाट हामी सिक्न सक्छौँ. त्यति मात्र होइन, जब हामी सोच परिवर्तन गर्छौँ नि तब मात्र हाम्रो जीवन परिवर्तन हुन सक्छ प्रियहरू. एकचोटि हारेर यदि थोमस एडिसन चाहिँ बस्दैको भए नि प्रियहरू, यो संसारले यति राम्रो बलहरू पाउने थिएन प्रियहरू. म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रिय, हो हाम्रो जीवनमा धेरै क्षेत्रमा हामीले हारको सामना गरिराखेको छौँ होला, तर तपाईँलाई बताउन चाहन्छु त्यहाँनिर तपाईँलाई जितले कुरेर बसिराखेको छ यदि तपाईँले प्रयास गर्नुभयो भने प्रियहरू. अनि तपाईँ र मैले बाइबलमा हेऱ्यौँ भने पनि नि प्रियहरू, तपाईँ र मैले पहिलो सामुएल 17 अध्यायमा त्यहाँनिर दाउदले गोलायतलाई जितेको घटना छ प्रियहरू. तपाईँ र मैले बुझ्नुपर्छ त्यो समयमा के भइरहेको थियो भन्दा, इजरायलको सेना र इजरायलको राजा साउल चाहिँ डराएर गोलायतसँग बसिराखेको थियो. अनि त्यो समयमा गोलायत यति ठुलो जाइन्ट, यति शक्तिशाली थियो, उसले चाहिँ इजरायलीहरूलाई धम्काइराखेको थियो प्रियहरू. त्यो धम्काउँदै गर्दा तर दाउदले के गरेका छन् भन्दा नि प्रियहरू, दाउदको जीवनमा हेर्नुभयो भने, जब तपाईँले भजन सङ्ग्रहमा हेर्नु भने, उसले मिठो कुरा गरेको छन्, मलाई मेरो बाबा आमाले त्यागे तापनि परम प्रभुले त्याग्नु हुन्न भन्ने कुरा. उसले आफ्नो परिवारमा हार्नु परेको थियो प्रियहरू, यसैले राजा अभिषेक हुने बेलामा चाहिँ उसलाई छोरा पनि गनेको थिएन प्रियहरू. त्यो चाहिँ उसको लागि हार थियो प्रियहरू. तर परमेश्वरले दाउदलाई हार्नको लागि होइन प्रियहरू, जित्नको लागि बोलाउनु भएको थियो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु. यदि दाउदले त्यो गोठालो हुँदै गर्दा चाहिँ म हार्नको लागि हो, परमेश्वरको योजना चाहिँ मेरो जीवनमा छ भन्ने कुरा चाहिँ उसले थाहा नगरेको भए चाहिँ नि, उसले गोलायतलाई ठुलो देख्थ्यो तर परमेश्वरलाई सानो देख्थ्यो. तर यहाँनिर के भइरहेको छ भन्दा नि, उसले चाहिँ गोलायतलाई सानो र परमेश्वरलाई ठुलो देख्यो जब उसले, तब चाहिँ उसले आफ्नो जीवनमा विजयलाई पक्रिन सकेको छ, विजयलाई हासिल गर्न सकेको छ प्रियहरू. अनि यही नै म तपाईँलाई बताउन चाहन्छु, जब तपाईँले जित्ने सोच लिएर हिँड्नुहुन्छ दाउदले जस्तै तपाईँले जित्न सक्नुहुन्छ प्रियहरू. तपाईँले नयाँ करारमा हेर्नु भने यीशुलाई चाहिँ कल्भरी क्रुसमा तान्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ प्रियहरू. पुरानै करारमा तपाईँले योसेफको जीवनमा हेर्नुभयो भने नि प्रियहरू, योसेफले चाहिँ, यदि म चाहिँ हारेको व्यक्ति हो, म बेचिएको व्यक्ति हो, म झ्यालखानामा भएको व्यक्ति हो, मलाई चाहिँ बलात्कार गर्न खोजिएको व्यक्ति हो भनेर उसले सोचेको भए पनि ऊ चाहिँ मिस्र देशको प्रधानमन्त्री हुन सक्दैन थियो प्रियहरू. अनि मैले योसेफको बारेमा बताइरहेको थिएँ प्रियहरू, लुके यीशुलाई चाहिँ कल्भरी क्रुसमा तान्दै गर्दा सबैले हार्यो भन्दै थिए, तर उहाँले मृत्युलाई पनि जित्नु भएको घटना हामी पाउन सक्छौ प्रियहरू। पुरानै करारमा तपाईँले यो

राखेको थियो भन्ने कुरालाई हामीले थाहा गर्न सक्छौँ। अर्को व्यक्ति, एकदमै महान व्यक्तिको बारेमा चर्चा गर्न चाहन्छु। तपाईँ र मलाई थाहा छ अमेरिकाको 16 राष्ट्रपति अब्राहम लिंकनको कुरा गर्न चाहन्छु। प्रियहरू, उसको जीवनमा हेर्यो भने नि प्रियहरू, अब्राहम लिंकनलाई चाहिँ महान राष्ट्रपति भनिन्छ अमेरिकाको। तर ऊ महान हुनको लागि चाहिँ नि प्रियहरू त्यतिकै त्यहाँसम्म आइपुगेको होइन, उसले आफ्नो जीवनमा धेरैवटा हारलाई चाहिँ सामना गर्नु परेको थियो। प्रियहरू, जब उसले व्यापार सुरु गरे नि प्रियहरू, ऊ असफल भएको कुरा हामीलाई थाहा छ। जब उसले ऋण लियो, ऋणमा पर्दै गर्दा नि उसले त्यो असफलतालाई सामना गर्नु परेको छ। जब चुनावमा उभिएर ऊ चुनाव लड्दै थियो नि प्रियहरू, धेरैचोटि उसले चुनाव हार्नु परेको छ, अनि धेरैवटा चुनाव हार्दै गर्दा नि प्रियहरू, उसको निजी जीवनमा पनि गहिरो दुःखबाट हारबाट ऊ जानु परेको छ। प्रियहरू, धेरै मानिसहरूले उसलाई चाहिँ हार्ने व्यक्तिको नाम दिएको थिए, तर अब्राहम लिंकनले नि प्रियहरू, उनले हारलाई अन्त्य मानेनन्। प्रियहरू, त्यति मात्र होइन, असफलताबाट उसले चाहिँ सिकिराखेको थिए, आफ्नो उद्देश्य र विश्वासमा चाहिँ अडिकै राखेको थिए र निरन्तर अघि बढिराखेको थिए भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, जब एउटा मान्छे चाहिँ हारलाई हार मान्दैन र विजयतर्फ बढ्छ नि, उसलाई चाहिँ कसैले पनि रोक्न सक्दैन भन्ने कुरा म तपाईँलाई बताउन चाहन्छु। जब तपाईँ र मैले नयाँ करारमा हेऱ्यौँ भने पावललाई हामी देख्न सक्छौँ। ऊ चाहिँ एकदमै क्रिस्चियनहरूलाई सताउने व्यक्ति। जब ऊ क्रिस्टमा आयो नि प्रियहरू, धेरै मान्छेले ऊ जेलमा जाँदै गर्दा, उसले कष्ट भोग्दै गर्दा, उसले यातनाबाट जाँदै गर्दा, अपमान भोग्दै गर्दा, धेरैले धोका दिँदै गर्दा, असफल हुँदै गर्दा प्रियहरू, धेरैले ऊ चाहिँ हारेको व्यक्तिको रूपमा उसलाई चिनेको थियो यहुदी र फरिसीहरूले। तर म तपाईँलाई बताउन चाहन्छु प्रियहरू, जब ऊ जेलमा यातनामा थियो नि, जब उसले पराजय असफलता जस्तो कुरालाई देख्दै थियो नि, जब ऊ स्वास्थ्यमा पनि असफल हुँदै गइराखेको थियो नि, उसले जब परमेश्वरमा विश्वास राख्यो, उसले सफलता प्राप्त गरेको कुरालाई हामी थाहा गर्न सक्छौँ। प्रियहरू, परमेश्वरमा जब उसले विश्वास गर्यो, उसको त्यो हारलाई परमेश्वरले शक्तिमा परिणत गरिदिनु भयो, उसको जीवनबाट पनि हामीले यो कुरालाई सिक्न सक्छौँ। प्रियहरू, धेरैचोटि हामी दुःखबाट जाँदा, कष्टबाट जाँदा, अभावबाट, अन्यताबाट जाँदै गर्दा हामीले हाम्रो जीवनलाई हारतिर ढालिराखेको हुन्छौँ। तर म तपाईँलाई यो बताउन चाहन्छु, परमेश्वरले तपाईँ र मलाई हार्नको लागि होइन, जित्नको लागि बोलाउनु भएको। प्रियहरू, हाम्रो जीवनमा केही कुरा नहुँदै गर्दा पनि नि तपाईँ र मसँग येशु हुनुहुन्छ, येशु हुनु नै तपाईँ र मैले प्रत्येक कुरा जित्नु हो भन्ने कुरालाई म तपाईँलाई बताउन चाहन्छु। प्रियहरू, अनि म तपाईँलाई यो बताउन चाहन्छु प्रियहरू, हामी विजयतर्फ चाहिँ कसरी बढ्न सक्छौँ त प्रियहरू, तपाईँ र मैले थाहा गर्नुपर्छ। पहिलो कुरा चाहिँ हामी परमेश्वरमा विश्वास गर्नुपर्छ। जब हामी परमेश्वरमा भरोसा गर्छौँ, हामीले परिस्थितिलाई होइन परमेश्वरलाई जब हेर्छौँ नि प्रियहरू, हाम्रो जीवनमा सफलताले चाहिँ के गर्नु थाल्छ, बाटो खोल्न थाल्छ। यसको मतलब मैले यो भनिराखेको छैन तपाईँलाई परमेश्वरले करोडौं अरब पैसा दिनुहुन्छ भनिराखेको छैन, परमेश्वरले तपाईँलाई चाहिने सफलता तपाईँलाई दिनुहुन्छ, यो कुरा म विश्वास गर्छु। अनि अर्को कुरा चाहिँ नि प्रियहरू, तपाईँहरू मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। प्रियहरू, यदि असफलता भएर हामी बस्यौँ भने हामीले सफलता पाउन सक्दैनौँ, यदि मैले हारे भनेर हामी बस्यौँ भने हामीले जित्न सक्दैनौँ। यदि थोमस एडिसनले म बल्ब बनाउँदिन भनेर बसेको भए नि अहिले संसारभरि उज्यालो हुने थिएन प्रियहरू। त्यही भएर तपाईँ मैले निरन्तर प्रयास र अभ्यास गर्न आवश्यक छ। अनि अर्को कुरा चाहिँ नि सकारात्मक सोच र सकारात्मक बोली अपनाउन आवश्यक छ। प्रियहरू, सक्दिन भन्ने ठाउँमा अब चाहिँ हामीले सक्छौँ भनेर हामीले बताउन थाल्नु आवश्यक छ। सोच र शब्दले तपाईँको जीवनलाई लाकार दिन्छ प्रियहरू। हितोपदेश 23 7 त्यहाँनिर तपाईँ र मैले थाहा गर्न सक्छु प्रियहरू। अनि म तपाईँलाई यो बताउन चाहन्छु, जसले तपाईँलाई निराश बनाउँछ, त असफल होस्, त राम्रो छैन, तैँले सक्दिनस् भन्छ नि, त्यो मान्छेको आवाजलाई नसुन्नुहोस् प्रियहरू। त्यस्तो कुरा चाहिँ दुष्टबाट आउँछ, परमेश्वरको मानिसबाट आउँदैन भनेर म तपाईँलाई बताउन चाहन्छु। अर्को कुरा चाहिँ नि प्रियहरू, धैर्य र समयलाई पर्खनुहोस्। जब तपाईँले धैर्य गर्नुहुन्छ, विजय तुरन्तै आउँदैन प्रियहरू,
विजयले

0: समयलाई लिन्छ। तपाईँ र म धैर्य गर्नु आवश्यक छ। धैर्य जब हामी गर्छौँ नि, हामीले पक्कै पनि धैर्यताको फल विजयलाई प्राप्त गर्न सक्छौँ। अनि सही मार्गदर्शन र सहयोग चाहनु प्रियहरू, अनि म तपाईँलाई यो पनि भन्न चाहन्छु, तपाईँले जवाब एकाउन्टेबिलिटी टिमलाई बनाउनुहोस्, जसले चाहिँ तपाईँ जितेको देख्न चाहन्छ, जसले चाहिँ तपाईँ अगाडि बढेको तपाईँलाई चाहन्छ। किन म यो भन्दैछु भन्दा, पावलले पनि मिसनरीमा साथीहरू लिएर हिँडेको कुरालाई हामी पाउँछौँ। यीशुले पनि आफ्नो मिसनमा चेलाहरू लिएर हिँड्नुभयो। अनि त्यसरी नै तपाईँ र मलाई सहायता गर्ने साथीबाट तपाईँ र मैले मार्गदर्शन खोज्न आवश्यक छ प्रियहरू। जब तपाईँ र मैले बाइबलमा हेर्यौँ, दाउदले गोलायतलाई जित्यो, उसले विजयलाई प्राप्त गर्यो। पावलले दुःख कष्टबाट पनि के गर्यो प्रियहरू? विजय प्राप्त गर्यो। योसेफले पनि विजय प्राप्त गर्यो प्रियहरू। थोमस एडिसनले पनि के गर्यो? हारलाई होइन विजयलाई उसले थाहा गरेको छ। त्यति मात्र होइन प्रियहरू, अब्राहम लिंकनको घटनाबाट पनि हामीले हेर्यौँ। तर तपाईँलाई म यो कुरा बताउन चाहन्छु प्रियहरू, हामी हारको आत्मा होइन प्रियहरू, जितको आत्मा लिएर हामी अगाडि बढौँ। के तपाईँ हारेको व्यक्ति भनेर सोच्दै हुनुहुन्छ? तपाईँलाई म बताउन चाहन्छु, तपाईँ हारेको व्यक्ति होइन, परमेश्वरले तपाईँलाई जित्ने व्यक्ति बनाउन चाहनुहुन्छ। हारदेखि डराउने भन्दा पनि नि प्रयास गर्ने व्यक्ति हामी हुन सकौँ। हार नै विजयको सुरुवात हो भनेर म तपाईँलाई बताउन चाहन्छु। नि यो समय म प्रार्थना गर्न चाहन्छु प्रियहरू, हामी सबैजनाको लागि। हामी परिवारमा हारिरहेको छौँ होला, आर्थिक कुरामा हामी हारिराखेको छौँ होला, हाम्रो भविष्यको लागि हारिराखेको छौँ होला। म तपाईँलाई बताउन चाहन्छु, प्रत्येक कुरा चाहिँ हामी येशूद्वारा जित्न सक्छौँ। आउनुहोस् हामी प्रार्थना गर्नेछौँ। परमेश्वर बुवा, हामी तपाईँलाई धन्यवाद दिन चाहन्छौँ यो सुन्दर समय। जसरी प्रभु तपाईँले हामीलाई सिकाउँदै हुनुहुन्थ्यो, हामी हार्ने व्यक्ति होइन, हामी जित्ने व्यक्ति रहौँ भनेर, अनि प्रभु हामी यो प्रार्थना गर्छौँ। हो, हामी धेरैचोटि सम्बन्धहरूमा हारेका छौँ होला, धेरैचोटि हामी हाम्रो फ्युचरप्रति प्रभु हामी अनियलतामा भएर हारेको छौँ होला, धेरैचोटि हामी आर्थिक कुराहरूमा हारेको हामीले अनुभव गरेका छौँ होला, धेरैचोटि हाम्रो स्वास्थ्य बिग्रिएको कारण हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो मण्डली सोचे जस्तो नहुँदै गर्दा हामीले हारेको महसुस गरेका छौँ होला, धेरैचोटि हामीले हाम्रो जीवनलाई मूल्याङ्कन गर्दै गर्दा म त केही कामको होइन भन्ने कुरालाई सोचेर हामी हारेको जस्तो अनुभव गरेका छौँ होला। तर प्रभु हामी यो प्रार्थना गर्न चाहन्छौँ, हामीलाई हार्ने व्यक्ति होइन, हामीलाई जित्ने व्यक्ति बनाउनु भएको होस्। मैले हारे भनेर चुप लाएर बस्ने व्यक्ति होइन, प्रयास गर्ने व्यक्ति बनाउनु भएको होस्। प्रभु तपाईँले हामीलाई अझ धेरै वृद्धि गर्नुभएको होस् भनेर हामी प्रार्थना गर्छौँ। अनि यो प्रार्थना बिन्ती हामी तपाईँको हातमा राख्छौँ र यो पनि भन्दछौँ, प्रभु हाम्रो जीत तपाईँबाट आउँदछ, हाम्रो विजय तपाईँबाट आउँदछ, हाम्रो भिक्ट्री तपाईँबाट आउँदछ, हाम्रो शक्ति हाम्रो बल हाम्रो स्रोत तपाईँ हुनुहुन्छ, तपाईँले नै सबै कुरामा हामीलाई सहायता गर्नुभएको छ। धन्यवाद प्रभु तपाईँलाई, येशू प्रभुको नाममा आमेन। म तपाईँलाई यो उत्साह दिन चाहन्छु प्रियहरू, तपाईँ हार्ने व्यक्ति होइन, तपाईँ जित्ने व्यक्ति हुनुहुन्छ। परमेश्वरले तपाईँहरू सबैजनालाई आशिष दिनुभएको होस्। जय मसीह।
1: आदरणीय श्रोता, कार्यक्रम विश्वासको वचन तपाईलाई कस्तो लाग्यो? मलाई लाग्छ तपाई कार्यक्रम सुनेर आशिषित हुनुभएको छ। यो कार्यक्रमलाई अझै धेरै आशिषमय र अर्थपूर्ण बनाउन चाहनुहुन्छ भने तपाईले हामीलाई प्रार्थना सहित सल्लाह सुझाव र प्रतिक्रिया दिनको लागि हार्दिक अनुरोध गर्दछौ। प्रतिक्रियाको लागि फोन नम्बर 9818951847 र 9813855447 9813855447। हस्त श्रोता, अर्को हप्ता भेट्ने बाचा गर्दै कार्यक्रमबाट विश्वासको वचन टिम बिदा हुन्छ। धन्यवाद। जय मसीह। नमस्कार। गॉड ब्लेस यू ऑल।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम नारी आशा।
2: प्रिय श्रोता, अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
3: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरूको आफ्नै कार्यक्रम नारी आशा।
4: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साँचो अर्थ थाहा पाउन सहायता गर्नेछ।

हाम्रो ध्यानलाई भङ्ग गर्ने धेरै कुराहरूको सामना हामीले गर्छौं। हामीलाई हाम्रो उद्देश्य प्राप्त गर्न नदिनको लागि, परमेश्वरसँग हाम्रो सम्बन्धमा चाहिँ हामीलाई टाढा लैजानको लागि हाम्रो ध्यानलाई बिथोल्ने धेरै खालका बाधा, परीक्षा र डिस्ट्राक्सनहरूको सामना हामीले दिन प्रतिदिन गरिराखेका हुन्छौं। अनि यी सबै कुराहरूलाई सकेसम्म हामी जितेर अगाडि जान खोज्छौं। यी कुराहरूबाट हाम्रो ध्यानलाई भङ्ग गरेर जे कुरा ठिक हो, जे कुरा महत्वपूर्ण छ, जे कुरा चाहिँ आवश्यक छ, ती कुरामा हामी हाम्रो ध्यानलाई लगाउन खोज्छौं। तर यसो गर्नु सजिलो भने पक्कै छैन। दिन प्रतिदिन हाम्रा डिस्ट्राक्सनहरूसँग फाइट गर्नु, दिन प्रतिदिन हाम्रो ध्यानलाई भङ्ग गर्न आउने विभिन्न बाधाहरूसँग एक किसिमले संघर्ष गर्दै अगाडि बढ्नु सजिलो पक्कै छैन। अनि यसो गर्दाखेरि कहिलेकाहीँ हामी एकदमै शिथिल हुन्छौं, हामी हार मान्न पुग्छौं, हामी कहिलेकाहीँ यी संघर्षमा पराजित हुन पुग्छौं र नचाहँदा नचाहँदै पनि ती कुराहरूलाई चाहिँ हाम्रो ध्यान भङ्ग गर्नको लागि हामी अनुमति दिइपठाउँछौं, किनकि ती कुरासँग संघर्ष गर्ने शक्ति हामीसँग नभए जस्तो लाग्छ, हामी ती कुरालाई जित्न सक्दैनौं जस्तो हामीलाई लाग्छ, ती कुरालाई परिवर्तन हामी गर्न सक्दैनौं जस्तो लाग्छ, अनि हामी हार मान्न पुग्छौं।

जय मसीह अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। मेरो नाम ममता हो र आज पनि यहाँहरूको बीचमा परमेश्वरमा भएको हाम्रो आशाको बारेमा कुरा गर्न म आइसकेको छु। मलाई विश्वास छ तपाईँ पनि आजको कार्यक्रम सुन्न प्रार्थना अनि उत्साहको साथमा चाहिँ रेडियो सेट अगाडि बसिसक्नु भएको छ। कार्यक्रममा यो महिनाभरि नै हामी डिस्ट्रेक्सनहरूको बारेमा कुरा गर्दैछौ, जसले चाहिँ हाम्रो ध्यानलाई भंग गर्छन्, हामीलाई हाम्रो उद्देश्य प्राप्त गर्न बाधा पुर्याउने काम गर्छन्, परमेश्वरसँगको सम्बन्धमा अगाडि बढ़न दिँदैनन् र जे कुरा ठिक हो, जे कुरा गरिनुपर्छ, ती कुराबाट हाम्रो फोकसलाई, हाम्रो ध्यानलाई बिथोली दिने त्यस्ता कुराहरूको बारेमा हामी चर्चा परिचर्चा गर्दैछौ। र आजको विशेष कार्यक्रममा चाहिँ हामी कसरी चाहिँ हामी त्यस्ता बाधाहरूलाई चाहिँ हामी जित्न सक्छौ या ती कुराहरूबाट कसरी हार नमान्ने, किनकि मैले शुरूआतमा भने कहिलेकाहीँ डिस्ट्राक्सनहरूसँग संघर्ष गर्नु, ती कुरालाई जित्न खोज्नुको लागि धेरै एनर्जी हामीलाई चाहिन्छ, धेरै अभ्यास हामीले गर्नुपर्छ, यी कुराबाट सजिलै बाहिर आउनलाई कतिचोटि सम्भव जस्तो देखिँदैन, जसको कारणले गर्दा हामी ती डिस्ट्राक्सनहरूमा गिभ इन गर्छौं, ती कुराहरूलाई चाहिँ हामी हाम्रो शक्ति हाम्रो फोकस सबै दिइपठाउँछौ र अन्त्यमा हामी हार मान्छौ, हामी हरेस खान्छौ, यो कुराबाट त परिवर्तन गर्न सकिँदैन जस्तो हामीलाई लाग्छ। तर आजको कार्यक्रममा हामी एउटा कुरा स्मरण गर्छौ या सिक्छौ कि परमेश्वरले हामीलाई हार मान्ने आत्मा दिनुभएको छैन, उहाँले हामीलाई जीतको आत्मा र अगाडि बढ़ने आत्मा दिनुभएको छ, हौसलाको आत्मा दिनुभएको छ। अनि उहाँमा हामी छौं भने चाहिँ हामीले सजिलै हार मान्नु पर्दैन, उहाँले हामीलाई सहायता गर्नुहुन्छ र यी यस्ता प्रेसरबाट, यी यस्ता डिस्ट्राक्सनबाट, यी यस्ता हामीलाई अलमल ल्याउने कुराहरूबाट चाहिँ उहाँको अनुग्रहमा हामी यसलाई जितेर अगाडि बढ़न सक्छौ भन्ने बारेमा चाहिँ आज हामी कुराकानी गर्नेछौ। मलाई विश्वास छ आजको कार्यक्रम पनि तपाईँ अनि मेरो हामी दुवैजनाको लागि चाहिँ आशिषित हुनेछ। आउनुहोस् कार्यक्रमलाई शुरू गरौं। हिब्रूको पुस्तक 12 अध्यायको 1 पदमा लेखिएको छ, यसकारण यतिका साक्षीहरूको ठूलो बादलले हामीलाई घेरिराखेको हुनाले हर किसिमका बोझा र हामीलाई सजिलैसित अल्झाउने पापलाई पन्छाएर हाम्रा सामुन्ने राखिदिएको दौड़ धैर्य साथ दौड़ौं। प्रिय मित्र, हाम्रो जीवन एउटा दौड़ नै हो, दौड़ जस्तै नै हो, हामी दिन प्रतिदिन यो दौड़मा सहभागी भएका छौ र दिन प्रतिदिन हामी एउटा डिस्टेन्सलाई तय गर्दैछौ, यो दौड़लाई हामी पूरा गर्दैछौ। दौड़मा दौड़नेले हल्का हुनुपर्छ, होइन? हामी बोझ लिएर या भारी बोकेर दौड़न सक्दैनौ, यो सामान्य कुरा हो, तपाईँ र म बुझ्न सक्छौ। अनुमान गर्नुहोस् न, तपाईँ हतार हतार बजार जाँदै हुनुहुन्छ, तर तपाईँ घरबाट नै अलरेडी एउटा भारी बोकेर जाँदै हुनुहुन्छ, बच्चालाई पनि बोक्नु भएको छ, एउटा ब्याग पनि बोक्नु भएको छ भने तपाईँ निश्चित समयमा एकदमै स्फूर्त रूपमा बजार पुग्न सक्नु हुँदैन, तपाईँ थाक्नुहुन्छ, होइन? त्यो बोझले हामीलाई गलाउँछ। त्यसैले त बाइबलले हामीलाई भन्छ, त्यो बोझालाई पन्छाएर, त्यो बोझलाई फ्याँकेर चाहिँ हामीले के हो त अगाडि दौड़मा चाहिँ हामी हाम्रो ध्यानलाई केन्द्रित गर्नुपर्छ। अब यहाँनिर बोझ के हुन सक्छ त? तपाईँ र मेरो जीवनमा बोझ या डिस्ट्राक्सन के हुन सक्छ? उदाहरणको लागि तपाईँ र म जीवनको दौड़मा छौं र एउटा निश्चित गन्तव्यमा पुग्नु हाम्रो उद्देश्य हो, अनि त्यो गन्तव्यमा पुग्न नदिनको लागि के बोझहरू आइपर्छन् हाम्रो जीवनमा, के डिस्ट्राक्सनहरूको सामना हामीले गर्नुपर्छ, कहिले के आइपर्छ, कहिले के आइपर्छ, अनि ती सबै कुरालाई हामी बोकेर हिँड्न थाल्यौं भनेदेखि हामी पक्कै पनि निश्चित समयमा हाम्रो गन्तव्यसम्म पुग्न सक्दैनौं, अनि सजिलै पुग्न सक्दैनौं, कति थाक्छौं होला, कति त्यो कुराले हामीलाई अप्ठ्यारो बनाउँछ। अनि ती बोझहरू धेरै थरी हुन सक्छन्, ती डिस्ट्राक्सनहरू धेरै थरी हुन सक्छन्, निराशा हुन सक्छ, पाप हुन सक्छ, डर हुन सक्छ, एउटा गिल्ट हुन सक्छ, यी सबै कुरालाई हटाएर चाहिँ यी सबै बोझ पन्छ्याएर चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्नुपर्छ या जीवनमा अगाडि बढ्नुपर्छ। यी बोझहरू बोकेर, यी डिस्ट्राक्सनहरूलाई चाहिँ हामीले एकदमै महत्व दिएर यसलाई पनि सँगसँगै लिएर हिँड्न थाल्यौँ भने हामी हाम्रो गन्तव्यमा पुग्न सक्दैनौ। हामी सबैजनालाई थाहा छ, येशू स्वयंले पनि परीक्षाको सामना गर्नुभयो। त्यो परीक्षाको सामना गर्दा उहाँले प्रयोग गर्नुभएको एउटै हतियार छ, परमेश्वरको वचन, परमेश्वरले दिनुभएको प्रतिज्ञा, परमेश्वरले बताउनु भएका
कुरा हाम्रो जीवनमा पनि जब हामी कमजोर हुन्छौँ या भनौँ हामी परीक्षाको सामना गर्छौँ या विभिन्न डिस्ट्राक्सनहरूको सामना हामीले गर्छौँ हामीले पनि परमेश्वरको वचनलाई स्मरण गर्नुपर्दछ। भजन संग्रहको पुस्तक 119:11 पदले भन्छ कि तपाईँको वचन मैले मेरो हृदयमा राखेको छु ताकि म पाप नगरौं मैले पाप नगरौं भनेर तपाईँको वचन चाहिँ मैले मेरो हृदयमा राखेको छु भनेर चाहिँ भजन संग्रहको पुस्तकले भन्दछ। यसको अर्थ के हो? यसको अर्थ सरल छ कि परमेश्वरको वचन नै हाम्रो शक्ति हो, परमेश्वरको वचन नै हाम्रो हतियार हो। जब जीवनको यात्रामा हामी थाक्छौं जब विभिन्न खालका डिस्ट्राक्सनहरूले हामीलाई पछाडिबाट तान्ने काम गर्छ, तपाईँ कल्पना गर्नुहोस् तपाईँ दौडिँदै हुनुहुन्छ र पछाडिबाट तपाईँलाई कसैले तानिराखेको छ, डोरी लगाएर तपाईँलाई बल प्रयोग गरेर पछाडि खिचिराखेको छ भने तपाईँ कसरी अगाडि बढ्न सक्नुहुन्छ? त्यसले तपाईँलाई पछाडि धकेल्ने काम गर्छ। अनि हाम्रो जीवनमा आउने डिस्ट्राक्सनहरू पनि त्यस्तै नै हो। हाम्रो जीवनमा परमेश्वरले राखिदिनु भएको उद्देश्य हामीले पूरा नगरौं भनेर परमेश्वरले हाम्रो लागि तय गरिदिनु भएको दौड हामीले पूरा नगरौं भनेर पछाडिबाट विभिन्न खालका कुराले हामीलाई तान्छ, हामीलाई चाहिँ बोझ बोकाइदिन्छ, हामी हाम्रो जीवनलाई गरूङ बनाइदिन्छ, हाम्रो जीवनलाई चाहिँ गलाइदिन्छ। अनि त्यस्तो समयमा चाहिँ परमेश्वरको वचनले नै हामीलाई शक्ति दिन्छ, उहाँको वचन नै हाम्रो स्ट्रेन्थ हो, हाम्रो शक्ति हो। त्यसले हामीलाई फेरि के हो त त्यो बोझहरूलाई हटाउनलाई मदत गर्छ। ती बोझहरू चाहिँ हामी हटाउन सक्छौँ, प्रभुको अनुग्रहमा ती कुराबाट छुटकारा पाउन सक्छौ, ती डिस्ट्राक्सनहरूलाई जित्न सक्छौ भन्ने कुरा चाहिँ परमेश्वरको वचनले हामीलाई सम्झाउँछ र उहाँको वचनले हामीलाई शक्ति दिन्छ। हिब्रू 12:2 पदलाई हामी हेर्छौ भने त्यहाँ लेखिएको छ, हिब्रूको पुस्तक 12 अघि हामीले एक पद पढ्यौं र अब दुई पदलाई हामी हेरौं। यहाँ लेखिएको छ, हाम्रा विश्वास शुरू गर्नुहुने र पूरा गर्नुहुने येशूलाई हेरौं जसले उहाँको सामुन्ने राखिदिएका आनन्दको निम्ति अपमानलाई केही जस्तो नठानी क्रुसको कष्ट भोग्नुभयो र परमेश्वर सिंहासनको दाहिने पट्टि विराजमान हुनुहुन्छ। यो पदले हामीलाई फेरि पनि सम्झाउँछ कि हाम्रो नजर चाहिँ हामीले येशूतर्फ नै राख्नुपर्छ, परमेश्वरतर्फ नै राख्नुपर्छ। हाम्रो फोकस चाहिँ परमेश्वरमा नै हुनुपर्छ, चाहे हामी हाम्रो जीवनमा जस्तो सुकै परिस्थितिको सामना किन नगरौं या हाम्रो जीवनमा जस्तो सुकै डिस्ट्राक्सन, जस्तो सुकै ठूलो परीक्षा या डिस्ट्राक्सन किन नआओस्, यदि हाम्रो फोकस चाहिँ परमेश्वरमा छ, हामी परमेश्वरमा केन्द्रित छौँ, हाम्रो आँखा चाहिँ उहाँतिर नै छ भने हामी अगाडि बढ्न सक्छौँ।

0: प्रिय दिदी बहिनी, हामी आफ्नै जीवनका कति घटनाहरूबाट पनि आफै हौसला पाउन सक्छौ जस्तो लाग्छ। कहिले काहीँ हामी हाम्रा दुःखका क्षणहरूलाई या भनौँ एकदमै संघर्षको एकदमै निराशाको क्षणलाई हामी सम्झन चाहँदैनौ। ती कुराले हामीलाई फेरि दुःख दिन्छ जस्तो लाग्छ, ती कुरा सम्झेर किन दुखी हुने जस्तो पनि लाग्छ। तर यदि अर्को पाटोबाट त्यसलाई हेर्छौ भनेदेखि त्यो अवस्थामा तपाईँ कसरी चाहिँ तपाईँ हरेस नखाइकन अगाडि बढ्नुभयो, अथवा परमेश्वरको वचनले तपाईँलाई कसरी सम्हाल्यो र परमेश्वरले कसरी तपाईँलाई हार मान्न दिनु भएन तर तपाईँलाई विजयतर्फ अगाडि बढाउनु भयो, त्यो परिस्थितिमा पनि जुन परिस्थितिबाट निक्लिन असम्भव जस्तै देखिन्थ्यो त्यो परिस्थितिबाट पनि प्रभुले तपाईँलाई आजको दिनसम्म ल्याउनु भएको छ। यसको मतलब तपाईँले हार मान्नु भएन, तपाईँले परमेश्वरमा भरोसा गर्नुभयो, तपाईँले निरन्तर उहाँमा भरोसा गर्नुभयो। परिस्थिति खराब हुँदा पनि तपाईँको अगाडि बाटो नदेखिँदा पनि तपाईँले परमेश्वरमा चाहिँ हरेस खानु भएन, तपाईँले हार मान्नु भएन, उहाँमा विश्वास गरिरहनु भयो र आज तपाईँ यो परिस्थितिमा या यो अवस्थामा हुनुहुन्छ, प्रभुले तपाईँलाई यो अवस्थामा ल्याउनु भएको छ भन्ने तर्फबाट हामीले त्यो कुरालाई सोध्छौ भने हामी त्यो कुराबाट हौसला पाउन सक्छौ। मेरै व्यक्तिगत जीवनमा यस्ता दिनहरू पनि छन् जुन दिनहरूमा मलाई लाग्थ्यो कि मेरो जीवन चाहिँ अब समाप्त हुँदैछ, मेरो अब अगाडि बढ्ने कुनै पनि बाटो नै छैन, सबै ढोकाहरू बन्द छन्, अब नयाँ कुरा केही पनि हुन सक्दैन, मेरो जीवन अब यतिमै सकिन्छ भन्ने जस्ता पनि मेरा जीवनमा दिनहरू थिए। अनि त्यो दिनहरूमा मैले परमेश्वरबाट हौसला नपाएको भए, मैले हार मानेको भए, अथवा मेरो जीवनमा जति पनि डिस्ट्र्याक्सनहरू आएका थिए, जति पनि बाधाहरू आएको थियो, जति पनि बोझहरू मैले बोकिराखेको थिएँ, ती कुरासँग मैले हार मानेको भएदेखि आज म यहाँ हुने थिइनँ, पक्कै पनि म यहाँ हुने थिइनँ। र यो ठाउँबाट म नेपालमा भएका महिलाहरूको लागि प्रभुमा भएको आशालाई बाँड्ने यो स्थानसम्म म पक्कै हुने थिइनँ, मेरो जीवन समाप्त हुने थियो मैले हार मानेको भएदेखि। तर प्रभुको वचनले मलाई हार मान्न दिएन, किनकि हामीले अघि नै हेर्यौं प्रभुले हामीलाई एकदमै कमजोर अनि हारको आत्मा दिनुभएको छैन, हार मान्ने आत्मा दिनुभएको छैन। हो कहिलेकाहीँ परिस्थितिहरू कठिन हुँदाखेरि यी कुराहरू पत्याउन हामीलाई गाह्रो हुन्छ, यी कुराहरूलाई विश्वास गरेर अगाडि बढ्नलाई हामीलाई गाह्रो हुन्छ, तरै पनि हामीले प्रभुमा भरोसा गरेर हार मानेनौ भनेदेखि हाम्रो विजय सम्भव छ। प्रभुले हामीलाई हाम्रो उद्देश्य प्राप्तिको लागि प्रयोग गर्नु नै हुन्छ, उहाँले बाटो देखाउनु नै हुन्छ, उहाँले बाटो बनाउनु नै हुन्छ, तर हामीले हार चाहिँ मान्नु भएन। आज जतिजना यो कार्यक्रम सुन्दै हुनुहुन्छ म यहाँहरूलाई यही कुरा स्मरण गराउन चाहन्छु कि परमेश्वरमा तपाईँ र मेरो जीवन चाहिँ हारको जीवन होइन, हामी जीतको जीवन हो, हामी विजयी जीवन जिउनको लागि बनाइएका हौ। हाम्रो जीवनमा अप्ठ्याराहरू त पक्कै आउँछन्, निराशा आउँछन्, डिस्ट्र्याक्सनहरू आउँछन्, हामीलाई प्रभुबाट टाढा लैजानको लागि हर सम्भव प्रयास गरिन्छ, हामीलाई पछाडि खिच्नको लागि धेरै कुराहरू लागि परेका छन्, धेरै शक्तिहरू लागि परेका छन्, धेरै मानिसहरू, धेरै अवस्थाहरू, धेरै निराशा अनि परिस्थितिहरू हाम्रो पछाडि लागि परेका छन्। तर पनि हामीले हार मान्नु हुँदैन, जब हामी हार मान्दैनौ र निरन्तर परमेश्वरमा भरोसा गर्छौ तब हामी विजयी जीवन जिउन सक्छौ, तब हामी हाम्रो जीवनको उद्देश्यको लागि हामी अगाडि दौडिन सक्छौ, हाम्रो जीवनको दौडमा चाहिँ हामी हाम्रो गन्तव्यतर्फ अगाडि बढ्न सक्छौ। प्रिय मित्र, जब जब जीवन कठिन हुन्छ, जब जब धेरै खालका डिस्ट्र्याक्सनहरू, धेरै खालका बाधाहरूको हामी सामना गरिराखेका हुन्छौ, यो बेलामा हामीले एउटा बिर्सनै नहुने कुरा चाहिँ के हो भने हामी एक्लो छैनौ। परमेश्वरले हामीलाई हाम्रो मण्डली परिवार दिनुभएको छ, उहाँले हामीलाई एउटा समुदाय दिनुभएको छ जहाँ चाहिँ हामी आफू कमजोर हुँदाखेरि सहायता माग्न सक्छौ, शक्ति प्राप्त गर्न सक्छौ, हौसला प्राप्त गर्न सक्छौ, अनि हामीले एक्लै यी कुराहरूको सामना गर्नुपर्छ भन्ने छैन। परमेश्वर पक्कै हाम्रो साथमा हुनुहुन्छ र सँगसँगै उहाँले हाम्रो जीवनमा यस्तो समुदाय, यस्तो समूह, यस्ता मानिसहरू, यस्तो मण्डलीहरू राखिदिनु भएको छ जहाँ चाहिँ हामी गएर चाहिँ आशालाई अझै जागृत गराउन सक्छौ, हामी आफ्ना कुराहरू राख्न सक्छौ, होइन प्रार्थनाको निवेदन राख्न सक्छौ, अनि त्यस्तो गर्नु चाहिँ तपाईँले आफ्नो कमजोरी देखाउनु होइन। धेरैचोटि हामीले सङ्घर्ष गरिराखेका कुरा या हाम्रो जीवनमा आएका डिस्ट्राक्सनहरूसँग सङ्घर्ष गरिरहँदाखेरि यी कुराहरू हामी अगाडि भन्नको लागि हामी डराउँछौँ, लजाउँछौँ, हो यो मेरो कमजोरीको रूपमा पो लिनुहुन्छ कि भन्ने हामी सोध्छौँ। सहायता माग्नु, कसैलाई चाहिँ मेरो लागि प्रार्थना गरिदिनुहोस् भन्नु चाहिँ कमजोरीको चाहिँ एउटा संकेत हो जस्तो हामी ठान्छौँ, तर त्यसो होइन। प्रभुले ती मानिस, ती समुदाय, ती मण्डली तपाईँको लागि भनेर राखिदिनु भएको हो। तपाईँलाई आवश्यकता तपाईँ पर्दाखेरि तपाईँ मण्डली जानुहुन्छ, अरू कसैलाई आवश्यकता पर्दा कोही तपाईँ कहाँ आउँछन्, अनि त्यो एउटा परिवार हो, त्यो एउटा सम्बन्ध हामीलाई दिनुभएको छ। त्यसकारण यदि अहिलेको समयमा तपाईँ केही कुरामा सङ्घर्ष गर्दै हुनुहुन्छ, जीवनमा आउने डिस्ट्राक्सनहरूसँग तपाईँ हार मान्ने जस्तो कन्डिसनमा पुग्नु भएको छ, म अब अगाडि बढ्न सक्दिनँ भन्ने जस्तो लागेको छ भनेदेखि आफ्नो समुदायसँग, आफ्नो मण्डलीसँग, आफ्नो मण्डली परिवारसँग प्रार्थनाको कुरा गर्नको लागि, प्रार्थनाको निवेदन गर्नको लागि तपाईँ नहिचकिचाउनुहोस्। यो तपाईँको कमजोरी होइन, तर यसो गर्नु चाहिँ बुद्धिमानीपूर्ण कुरा हो। प्रिय श्रोता मित्र, हामीले हाम्रो जीवनमा हार नमान्नको लागि एउटा कुरा थाहा गर्नुपर्छ कि म के कुराले एकदमै गलिराखेको छु, के कुराले चाहिँ मलाई कमजोर बनाइराखेको छ, यो कुरा हामीले थाहा पाउनु पर्यो। र अर्को महत्वपूर्ण कुरा, मेरो शक्ति कहाँबाट आउँछ, मैले के कुराबाट बल पाउँछु, मैले कहाँबाट आशा पाउँछु, मेरो शक्तिको स्रोत कहाँ छ, मेरो शक्तिको स्रोत को हुनुहुन्छ, कसले मलाई बलियो बनाउनुहुन्छ, यो कुरा चाहिँ हामीले थाहा पाउनै पर्छ। जब हामी हाम्रो शक्ति परमेश्वरबाट आउँछ, मेरो बल परमेश्वरबाट आउँछ, मेरो आशा परमेश्वरबाट आउँछ, मेरो भरोसा परमेश्वरमा छ भन्ने कुरामा यकिन हुन्छौँ, तब हामी हार मान्दैनौँ। किनकि हाम्रो परमेश्वर कस्तो महान अनि शक्तिशाली हुनुहुन्छ र उहाँले कति धेरै प्रेम र वास्ता हामीलाई गर्नुहुन्छ भन्ने कुरा जब हामी बुझ्छौँ, तब परिस्थितिहरूसँग हामी हार मान्दैनौँ। हो, परिस्थितिलाई सामना गरिराखेकै समयमा हामीलाई गाह्रो हुन्छ, हामी अप्ठ्यारोमा हुन्छौँ, ती कुराहरूले हामीलाई पक्कै पनि चोट दिन्छ, हामीलाई पीडा दिन्छ, अप्ठ्यारो बनाउँछ, तर यी कुराहरू चाहिँ टेम्पररी हुन्, यी कुराहरू चाहिँ अस्थायी हुन्। मेरो स्थायी बल होइन, मेरो चट्टान चाहिँ परमेश्वर हुनुहुन्छ भन्ने कुरा जब हामी यकिन गर्छौँ, तब चाहिँ हामी ती कुराहरूसँग हार नमानिकन बरु उल्टो शक्तिसँग चाहिँ हामी के हो त सङ्घर्ष गर्न सक्छौँ, उल्टो शक्तिसँग चाहिँ त्योसँग फाइट ब्याक गर्न सक्छौँ, र प्रभुले त्यो कुरामा हामीलाई सहायता गर्नुहुन्छ। आज हामी मनन गरौँ कि म मेरो सङ्घर्षहरूसँग कसरी लडाई गर्दैछु, म मलाई डिस्ट्र्याक्ट गर्न आउने कुराहरूसँग हार मान्दैछु कि ती कुराहरूसँग म फाइट ब्याक गर्दैछु, र यो कुराको लागि म कसमाथि भर परेको छु, म मेरो शक्ति मैले कहाँबाट पाइराखेको छु, त्यो कुरा चाहिँ आज तपाईँ र मैले के हो त थाहा गर्न जरुरी छ। र अर्को कुरा, मैले निराशामा एक्लोपनमा सङ्घर्ष गर्दै गर्दा, मेरो डिस्ट्र्याक्सनहरूसँग फाइट ब्याक गर्दै गर्दाखेरि मलाई सपोर्ट गर्नको लागि मेरो पछाडि को छन्, मेरो मण्डली छ, मेरो परिवार छ, मेरा साथीभाइ छन्, मेरो मण्डलीका प्रिय परिवारहरू मसँग छन् भन्ने कुरा जब हामी बुझ्छौँ, तब हामी यी यस्ता डिस्ट्र्याक्सनहरूसँग हार मान्दैनौँ, तर हामी यसलाई लडाई गर्छौँ र विजय पनि हासिल गर्न सक्छौँ। प्रिय श्रोता मित्र, आजको लागि मैले कार्यक्रमबाट विदा लिनुपर्ने बेला भइसकेको छ। हामी कार्यक्रमको अन्तिममा छौँ र आजको कार्यक्रमबाट म एकदमै उत्साहित भएको छु, किनकि हो हामी दिन प्रतिदिन कति धेरै कुरासँग हामी सङ्घर्ष गर्छौँ, कति धेरै कुरासँग हामी सामना गर्छौँ, अनि यो सामना गर्दै गर्दाखेरि हाम्रो शक्ति र बल परमेश्वरबाट आउँछ है भन्ने कुरा हामी धेरैचोटि बिर्सि पठाउँछौँ। आजको कार्यक्रमबाट मेरो शक्ति र बल चाहिँ परमेश्वरमा छ, उहाँ चाहिँ निरन्तर मलाई के हो त शक्ति र बल दिइरहनु भएको छ भन्ने कुरा मैले फेरि एकचोटि ताजा गरेर स्मरण गरेको छु, र यसले दिन प्रतिदिन मेरो जीवनमा अगाडि बढ्न मलाई सहायता गर्नेछ। मलाई विश्वास छ तपाईँले पनि आजको कार्यक्रमलाई यसै गरी बुझ्नु भएको छ। हाम्रो जीवनमा डिस्ट्र्याक्सनहरू आउँछ, विभिन्न खालका कुराहरू आउँछन्, तर हामीले हाम्रो भरोसा प्रभुमा राखेर उहाँलाई हेरेर हामी अगाडि बढ्छौँ भने हामी विजयी जीवन जिउन सक्छौँ। हवस् त, आजको लागि मलाई बिदा दिनुहोस्। कार्यक्रमसँग सम्बन्धित तपाईँका केही सल्लाह सुझावहरू छन्, केही प्रतिक्रिया छ जुन तपाईँ बाँड्न चाहनुहुन्छ भनेदेखि तपाईँले कार्यक्रमको अन्तिममा दिने ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। ती कुराहरूको लागि हामी सदैव आशावादी छौँ र जहिले पनि तपाईँहरूको प्रतिक्रियाको चाहिँ हामी पर्खाइमा हुन्छौँ, त्यसकारण ती कुराहरू पठाउन सङ्कोच नमान्नुहोला। आजको लागि म बिदा हुन्छु, अर्को हप्ताको कार्यक्रम सुन्न नछुटाउनुहोस् है त। परमेश्वरको अनुग्रह यहाँहरूको जीवनमा रहिरहोस्। जय मसीह। बिहानी नमस्कार।
1: प्रिय श्रोताहरू, तपाईँहरूले यो कार्यक्रम TWR360.org मा पनि सुन्न सक्नुहुनेछ।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: टाइम चेक। यति बेला साँझको 7 बज्यो।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। हरेक दिन हरेक क्षण सृष्टिकर्ता परमेश्वरसँग पवित्र संगीतमा हिँड्दै असल जीवनको राहमा अघि बढ्न प्रेरित गराउने रेडियो प्रस्तुति नयाँ आशामा स्वागत छ। हाम्रा प्रिय श्रोताहरूलाई, परमेश्वर ज्योति हुनुहुन्छ र वहाँमा कुनै अन्धकार छैन भन्ने मिठो वचनका साथ आउनुहोस्, कार्यक्रमलाई अगाडि बढाऊ यो आराधनाको गीत मार्फत।

0: श्रोता भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति आनन्द एकता मिलाप प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: प्रिय मित्रहरू जय मसीह। श्रोताहरू, आजको पाठमा पनि हामीले योभन्दा अगाडि अध्ययन गरेको विषय चौथो आज्ञा अथवा साबत दिनको बारेमा चर्चा गर्नेछौ। यस अन्तर्गत हामीले साबतको स्थायी स्थिरता र साबत दिनमा सम्पन्न हुने साधारण विधि विधानको बारेमा बुझ्नेछौ। आउनुहोस्, यो विषयमा प्रवेश गर्नु अघि परमेश्वरमा ज्ञान र बुद्धिको लागि प्रार्थना गरौं। हे हाम्रा महिमित साबतका परमेश्वर, हामी तपाईँलाई उचाल्दछौं, धन्यवाद दिन्छौं। र प्रभु, हामी जसरी आज यस विषयमा चर्चा गर्न गइरहेका छौँ, हामी चाहन्छौँ तपाईँको उपस्थिति हाम्रो बीचमा होस् र हामीलाई अगुवाई गर्नुहोस्। यीशुको नाममा आमेन। श्रोताहरू, साबतको स्थितिमा साबत स्थायी छ। धेरै इसाईहरूद्वारा क्रोधित भएर साबतको स्थितिलाई अस्वीकार गरिएको छ। जे सुकै होस्, समयको अन्त समय परमेश्वरको वचनले साबत पालनाका विषयमा बताउँछ। यसैया 66:23 पदले 1000 वर्षको राज्यको आराधनालाई व्याख्या गर्दछ। एक औँसीदेखि अर्को औँसी र एक साबतदेखि अर्को साबतसम्म सबै मानिस जाति आएर मेरो सामुन्ने निहुरी रहनेछ, परमप्रभु भन्नुहुन्छ। सृष्टिमा परमप्रभुले साबतको पालनालाई स्थापना गर्नुभयो। यस खण्डबाट हामीले के सिक्छौं भने 1000 वर्षभरि नै उहाँले यसलाई लगातार गर्नुहुन्छ। यदि हामीलाई भनेको थियो कि वर्तमान समयमा समयका निम्ति यसलाई उहाँले झुण्डाएर राख्नु भएको थियो भने हामी अति नै चकित पर्ने थियो। जुन उहाँले सृष्टिमा संसारको इतिहासमा नै यो सबै मानव जातिहरूको निम्ति स्थापित गर्नु, निश्चय नै मानिसलाई आज यसको आवश्यकता जति छ त्यति नै धेरै सधैँ नै भइरहनेछ। साबतको पालना आधुनिक संसारमा अव्यवहारिक छ भनेर धेरैले असन्तोष प्रकट गर्दछ। सत्य यो हो कि प्रभुको आज्ञा पालनामा सो प्रयत्न गर्ने आफ्नै पापमा डुब्नेहरूका निम्ति साबत पालना अव्यवहारिक छ। नहेमिया 13:15-22 पदलाई हेर्नुहोस्। जति बेला यहुदीहरू बेबिलोनीहरूको कैदीबाट फर्किएर आएका थिए त्यसबेलादेखि नै तिनीहरूले साबतको पालनालाई व्यवहार व्यापारको रूपमा हेर्ने वास्तविक कारण परमेश्वरको अस्वीकार अथवा अपवित्र पार्ने कुरा उहाँ आफैलाई घृणा गर्नु। यहाँ कठोर न्याय देखिन्छ। विशेष गरी धेरै इसाईहरूले साबतको पालनको सम्पूर्ण विचारलाई बहिष्कार गर्दछन्। सैद्धान्तिक रूपले धेरै इसाईहरू जसको साबतको पालनलाई इन्कार गर्दछन्, जस जसले परमेश्वरको दिनलाई पवित्र राख्दैन, तिनीहरूले पहिलो 35:15 आदेशलाई आज्ञा पालना गर्न सक्दैनन्। परमेश्वरले दिनलाई पवित्र पार्नु पर्दछ जसले साबत दिन दिनुभयो। मित्रहरू, परमेश्वरले कहिले कुनै पनि 10 आज्ञाहरूलाई रद्द गर्नुभएको छैन। आज्ञा पालना नगर्नेहरूले असहमति र तर्क गर्दछन् कि उहाँका छुटकारा पाएका मानिसहरूका निम्ति उहाँले पूर्ण रूपमा व्यवस्थालाई रद्द गर्नुभएको छ। 2 अध्यायमा हामीले व्यवस्थाको निम्ति स्थिर घटनालाई उल्लेख गर्यौं अनि 6 अध्यायमा व्यवस्था भंग गर्ने तर्कहरूसँग व्यवहार गरे। जेसुकै होस्, धेरै इसाईहरू र व्यवस्था पालन नगर्नेहरूले चौथो आज्ञाको स्थिरतालाई अवज्ञा गर्दछ। तिनीहरूका तर्कले तलका धर्मशास्त्रका खण्डहरूलाई प्रमाण दिन्छ। यहाँ रोमी 13:5-6 लेखिएको छ, कुनै मानिसले एउटा दिनलाई अर्को दिनभन्दा बढी महत्व मान्छ, अर्को मानिसले सबै दिनलाई समान ठान्छ, हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुनुपर्दछ। जुन व्यक्ति कुनै दिनलाई विशेष रूपले पालना गर्छ त्यसले प्रभुको आदरको निम्ति पालना गर्दछ। जुन व्यक्तिले खान्छ त्यसले प्रभुको खान्छ किनकि उसले परमेश्वरलाई धन्यवाद दिएर खान्छ। जुन व्यक्तिले खाँदैन त्यसले परमेश्वरको आदरको निम्ति खाँदैन र परमेश्वरलाई धन्यवाद दिन्छ। त्यसै गरी कलसी 2:16-17 पदमा लेखेको छ, यसकारण खान र पिउनमा वा पर्वको दिन वा औँसीका वा साबत दिन मान्ने विषयमा कुनै मानिसले तिमीहरूलाई दोष नदियोस्। यी चाहिँ आउने कुराको छाया मात्र हुन् तर वास्तविकता चाहिँ ख्रिस्टमा ख्रिस्ट हुनुहुन्छ। त्यसै गरी कलाती 4:10-11 पद लेख्छ, तिमीहरू तिथि महिना ऋतुहरू वर्षहरू मान्दछौ, मलाई लाग्छ कि तिमीहरूका निम्ति मैले गरिरहेको मेरो परिश्रम व्यर्थ भयो। मित्रहरू, सावत पालनको स्थिरताका निम्ति खारेज गर्न यी खण्डहरू नै प्रस्तुत छन् भनेर उनीहरू दावी गर्दछन्। यो निश्चित रूपले पक्का गरिएको छ कि इजरायलीहरूका निम्ति व्यवस्थाको पालन आदेशक होइन। जब सावत मान्ने व्यवस्था बन्छ, उद्धृत गरेको खण्डहरूले सिकाउँदैन कि सावतको पालनलाई खारेज गरिएको छ अथवा अपवाद बनाइएको छ। एउटा साँचो तथ्यलाई टिप्पणी गर्नुपर्दछ। सातौं सावत प्रति उद्धृत गरिएको कुनै पनि खण्डहरूले कुनै उल्लेख बनाउँदैन। यहुदी धर्ममा धेरै धार्मिक विधिको सावतहरू थिए, तर तिनीहरू ख्रिस्टको मृत्युसँगै सबै प्रकारका धार्मिक विधि विधान भन्ने खारेज भए, जुन तिनीहरू छाया मात्र। तर प्रभुले कहिले पनि सातौं सावतको खारेज गरेको विषयमा भने बोल्नु भएको छ। अब हेरौं सावतको साधारण विधि विधान। यसको विधानमा सावत साधारण छ। पहिलो, यसले हामीलाई विश्राम लिन, आफूलाई ताजा हुन र आराधना गर्न माग गर्दछ। यो प्रभुमा आफूलाई समर्पण गर्ने दिन हो। यसलाई पवित्र पार्न अथवा शुद्ध पार्न र हाम्रो आराधना गर्न यसले हामीलाई आह्वान गर्दछ। प्रेरितहरूको समयमा सावतको विधानले हामीहरूलाई बाँधिरहेको छ। हिब्रू 10:25 पदको महत्वलाई हामीले प्रशंसा गर्न सक्छौ। कतिजनाको संगतिमा नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौं। प्रभुको दिनमा परमेश्वरका जनहरूसित भेला हुन हामीलाई आग्रह गरिएको छ। यस प्रकारले सावतको विधानले विश्राम, ताजा, पवित्र र आराधना गर्न आज्ञा गर्दछ। यसकारण हामीले सावतको पालना गर्नुपर्दछ। दोस्रो, यस विशेष दिन र सावतको कर्तव्यहरूको जानी जानी उपेक्षा गर्न र उल्लङ्घन गर्न सावतको विधिले निषेध गर्दछ। लेखेको छ, त्यसमा तिमीहरूले केही काम नगर्नु। प्रस्थान 20:10 यसै या 58:13-14 पदमा हामीलाई हाम्रो आफ्नै खुसी, उद्देश्यहरू र क्रियाकलापहरूबाट टाढा राख्न प्रभुले आदेश गर्नुहुन्छ, अनि उहाँको काम र आराधनामा लागेर आनन्दित हुन पनि आग्रह गर्नुहुन्छ। तिमीहरूले मेरो सावत दिन तोडेनौ र मेरो पवित्र दिनमा आफू खुसी गरेनौ भने र परम प्रभुको सावतलाई आदरणीय ठान्यौ र आफ्नो इच्छा अनुसार नगरी त्यस दिनलाई मान्यता दियो भने तिमीहरूले परमप्रभुमा रमाट पाउनेछ र म तिमीहरूलाई देशका उच्च स्थानहरूमा शासन गर्ने तुल्याउनेछु र तिमीहरूलाई तिमीहरूका पुर्खा याकुब उत्तराधिकारीबाट भोज खुवाउने तुल्याउनेछु। परमप्रभुको मुखैले यसो भन्नुभएको छ। यसकारण हामी के निष्कर्ष गर्न सक्छौ भने, पुरानो करारले परमेश्वरले गरिसक्नु भएको सृष्टिमा उत्सव मनाए, छैटौं दिनसम्म लगाएर उहाँले संसार र यसमा भएका यावत थोक सृष्टि गर्नुभयो। उत्पत्ति 1:33 तर सावतमा उहाँले सृजनात्मक वचन बोल्नु भएन। इसाईहरूले अरू दिन जस्तै काम गर्ने अथवा आफ्नै आनन्द मनोरञ्जन अथवा उद्यमको पछि लाग्नु हुँदैन र हामीले सावत दिनलाई अरू दिन झैं व्यवहार गर्नु पनि हुँदैन। तेस्रो, सावतको विधानले आवश्यक दया र कृपाको कामहरू गर्न अनुमति दिन्छ। वचन र कामले प्रभु येशु ख्रीष्टले त्यसलाई प्रष्ट गर्नुभयो। उहाँले सावत दिनमा निश्चित कामहरू गर्नुभयो। विश्राम दिनमा उहाँका चेलाहरूलाई तिनीहरूको भोग मेटाउनको लागि अन्न टिप्न उहाँले अनुमति दिनुभयो। उहाँले भन्नुभयो, सावत दिन मानिसहरूको लागि बनेको हो, मानिस सावत दिनको लागि होइन। यसै कारण मानिसको पुत्र सावत दिनको पनि प्रभु हो। मर्कुस 2:27-28 सावत दिनका प्रभु अनुसार मानव निर्मित गर्न र नगर्नको धम्काउने सूचीका दास बन्नका निम्ति मानिस सृजिएको होइन। अब हेरौं, सावतका प्रभुका नाताले ख्रिस्टले आवश्यक कामहरू गर्न अनुमति दिनुहुन्छ। तिमीहरू मध्ये कसले आफ्नो गोरु वा गधा सावत दिनमा इनारमा खस्यो भन्ने त्यसलाई झट्ट निकाल्दैन। इनारमा खस्यो गोरुले कर्तव्यहरूको वर्गीकरणलाई संकेत गर्दछ, जसले सावतमा पनि तत्काल काममा कामका निम्ति आह्वान गर्दछ। सावत दिनमा चङ्गाई गरेर यीशु आफैले यस नियमलाई पालना गर्नुभयो। उदाहरणको लागि युहन्ना 9:4 तिनीहरूले भोगलाई मेटाउन अन्नका भाँडा टिपेर खाए तापनि उहाँले चेलाहरूलाई कुनै पनि पापको दोषी नभएको भनेर घोषणा गर्नुभयो। मत्ती 12:7 तिनीहरूलाई खानाको आवश्यकता थियो, जसै तिनीहरू खेतहरूबाट भरेर जाँदै थिए। अन्नको बाला टिपेर खानु भन्दा अर्को विकल्प थिएन। हामीले आवश्यक कामहरूलाई ख्याल गर्न जरुरी हुन्छ। कुन चाहिँ आवश्यक कामहरू हुन् भन्ने कुरा परमेश्वरको वचनद्वारा निर्देशन गरिएको हुनु पर्दछ र हाम्रो स्मरण शक्तिलाई पनि प्रयोग गर्नुपर्दछ। हामीले जुनसुकै कुरालाई आवश्यक काम ठान्नु हुँदैन। हामीले हाम्रा आफ्नै चाहना अनुसारका आवश्यकता कुरालाई सावत अघि नै वा पछि पनि गर्नु हुँदैन। हामी स्वेच्छाचारी बन्नु हुँदैन। हामीले यसलाई आवश्यक काम भनेर ठान्नु हुँदैन। सावतका प्रभुले दयाको कामहरूलाई अनुमति दिनुहुन्छ। उहाँले केही बुझ्न सक्ने प्रश्नहरू गर्नुभयो, जसले यस अनुमतिलाई जोड दियो। सावत दिनमा भलो गर्नु कि खराबी गर्नु प्राण बचाउनु कि नाश गर्नु कुन चाहिँ उचित छ? म पुछदिनको छ। मानिसको सन्दर्भमा यी उल्लेखनीय प्रश्नहरू स्थापित गरे। उहाँले निको मात्र पार्नुभयो कि यो दैन्य दुखीको सुखको हातलाई निको पार्नु उत्तम थियो वा त्यस्तै अवस्थामा छोड्नु ठिक थियो? साबतमा पापी व्यक्तिलाई छुटकारा दिनु ठिक हो अथवा पापमै मर्न दिनु ठिक? साबतमा के उहाँले जीवन बचाउनेमा दोष ल्याउनु उचित थियो त? के तिनीहरू निर्दोष थिए जो हत्या गर्न खतरनाक थिए? साबत दिनमा दयाका कामहरू गर्नु राम्रो, यस कुरामा कुनै दोष लगाउन ठिक हुँदैन। चिकित्सकहरू, परिचालकहरू, अस्पतालको कर्मचारीहरू, आकस्मिक सेवा प्रदान गर्नेहरूलाई साबत दिनमा हप्ताको हरेक दिन दयाको कामहरू गर्न आह्वान गरिएको छ। साबतका प्रभुले साबतमा कृपाको कामहरू गर्न अनुमति दिनुहुन्छ कि व्यवस्थामा पढेका छैनौ? कसरी साबतमा पुजारीहरूले मन्दिरमा साबतलाई अपवित्र तुल्याउँछन् र पनि निर्दोषी ठहरिन्छ? मत्ती 12:5। प्रचारकहरूले, पास्टरहरूले कोइद र अस्पतालमा भेट्नेहरू अनि साबत पाठशालाका शिक्षकहरूले अनुभवबाट जान्दछन् कि तिनीहरूका मालिकका निम्ति प्रभुका दिनमा आत्मिक सेवा पूरा गर्न तिनीहरूले कडा परिश्रम गर्नुपर्दछ। आवश्यक दया र कृपाको कामहरूका निम्ति ख्रिस्टको अनुमतिको ज्ञानमा हामीले देख्न सक्छौ। कस्तो साझा गनगन छ कि साबतको पालना कडा निषेधित माग हो। यो सत्य छ कि साबतको पालना कडा निषेधित माग हो अनि यो प्रभुको विरुद्धमा विद्रोहको आत्मा हो। सहन नसक्ने बोझका रूपमा यसले उहाँको दिनको आधारलाई लेखा राख्दछ। नहेमाका समयमा समयका जनहरू जस्तै लोभको कारणले गर्दा कोहीले साबतको पालनालाई अस्वीकार गरे। कतिले यस्तो पनि गरे, तिमीहरूले मेरो साबत दिन तोडेनौ र मेरो पवित्र दिनमा आफू खुसी गरेनौ भने र परमप्रभुको साबतलाई आदरणीय ठान्यौ र आफ्नो इच्छा अनुसार नगरी यस दिनलाई मान्यता दियौ र यसमा आफ्नो खुसी नगरी व्यर्थका कुरा गरेनौ भने तिमीहरूले आफू खुसी गर्न साबत दिनलाई बहिष्कार गर्दथे अनि मण्डली सेवाको दिनको आधारलाई लेखा राख्दछ। नहेमाका समयमा समयका जनहरू जस्तै लोभको कारणले गर्दा कोहीले साबतको पालनालाई अस्वीकार गरे। कतिले यस्तो पनि गरे।

0: गरेर त्यसपछि व्यापार अथवा आफू खुसी गर्न बाँकी समयलाई बिताएर तिनीहरूले सम्झौता गर्दथे। अन्तत मित्रहरू रेस्टुरेन्ट पसल व्यापारको बैठकहरू अथवा टेलिभिजनमा खेलहरूको घटनाहरूलाई हेर्न धेरै विश्वासीहरू दौड़िन्छ। जब इसाईहरूले सौतो आज्ञालाई संसारिक तरिकाले व्यवहार गर्दछन् भने अनि अधर्मीले पनि त्यसरी नै उदासीनता सहित परमेश्वरको व्यवस्थाको बाँकी भागलाई व्यवहार गर्दा किन तिनीहरू आश्चर्यचकित पर्दछ? साबतको यस्तो अपवित्र प्रभुको दिनलाई अशुद्ध पार्नु चाहिँ बदनामी। आमेन। श्रोताहरू, साबत दिन पवित्र राख्नुपर्छ किनकि यस आज्ञाले सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ भनेर याद दिलाउँछ भन्दै आजको कार्यक्रमबाट मलाई बिदा दिनुहोस्। जय मसीह।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। श्रोता, कार्यक्रममा अब भने पालो भएको छ एउटा ख्रिस्टीय भजनको।

श्रोता साथीहरू, यहाँहरूसँग अझै धेरै समय बिताउने चाहना हुँदा हुँदै पनि रोक्न नसकिने समयको उर्दीलाई आत्मसात गर्दै नयाँ आशाको आजको प्रस्तुतिबाट विदा हुने समय आइपुगेको छ। तसर्थ भोलि फेरि यही स्टेशन र यही समय हाम्रो भेट नहुन्जेलसम्मका लागि ख्रिस्ट येशूको प्रेम यहाँ हरेकको जीवनमा रहिरहोस् भन्ने कामनाका साथ आजलाई हामी बिदा हुन्छौ र जाँदा जाँदै कार्यक्रम प्रति वा यससँग सम्बन्धित तपाईँका कुनै सल्लाह, सुझाव वा उत्साहका टिक्का टिप्पणी छन् भने हामीलाई हाम्रो इमेल ठेगाना newhopeforall@yahoo.com वा पोस्ट बक्स नम्बर 12950 12950 काठमाडौँ नेपालमा पत्राचार गर्नुहुन अनुरोध गर्दछौ। हवस् त, भोलि फेरि यही स्टेशन र यही समयमा हाम्रो भेट हुने नै छ। तबसम्मका लागि शिशिर र म मतिनालाई बिदा दिनुहोस्। नमस्कार।

0: गुड न्यूज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम आशाको सन्देश,
2: क्रिस्टियन आध्यात्मिक कार्यक्रम।

नमस्ते श्रोता मित्र, आशाको सन्देश नेपालद्वारा प्रस्तुत हृदयस्पर्शी आत्मिक कार्यक्रम आशाको सन्देशमा तपाईहरू सबैलाई हार्दिक स्वागत तथा ज्ञान अभिवादन। श्रोता मित्र, मानव जातिको मनमा धेरै पटक आइरहने प्रश्न हो, म किन जन्मिए? मैले यो संसारमा गर्नुपर्ने काम के हो? मैले कसरी ईश्वरलाई खुशी तुल्याउन सक्छु? मृत्युपछि के हुन्छ? आदि प्रश्नहरू। अनि अर्को कुरा, आज संसारभरि अशान्ति नै अशान्ति छ। मानिसहरूको मनमा खुशी र आनन्द छैन। हत्या, हिंसा, आतंक जताततै व्यापक छ। के अब यो संसारमा हामी यिनै आदि कुराहरूको सामना गर्दै बाँचिरहने हो त? हजुर, कार्यक्रम आशाको सन्देशमा हामी यिनै आदि इत्यादि कुराहरूको विषयमा बातचित कुराकानी गर्नेछौ। कृपया तपाईँ अबको समय रेडियो छाडी कतै पनि नजानुहोस्। कार्यक्रम आशाको सन्देश।

श्रोता मित्र, आउनुहोस् यो सुमधुर आत्मिक गीत सुन्दै धर्मशास्त्रबाट सन्देश सुन्नको लागि हामी हाम्रो हृदयलाई तयार गर्नेछौं।

0: यो सुमधुर गीतपछि फेरि पनि कार्यक्रम आशाको सन्देशमा स्वागत छ। कार्यक्रम आशाको सन्देश नेपालका 2 दर्जन भन्दा बढी एफएम स्टेशनहरूबाट एकैसाथ सुन्न सक्नुहुनेछ।
1: श्रोता मित्र, अब भने हामी धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
2: जय मसीह सबैलाई। आशाको सन्देशद्वारा सञ्चालित यो कार्यक्रम हेर्नुभएका सम्पूर्ण महानुभावहरूलाई जय मसीह र नमस्ते। मेरो नाम वासु प्रसाई, अनि तपाईँहरूको बीचमा आज सम्बन्धको गोडगालको बारेमा केही कुराहरू तपाईँहरूको माझमा सेयर गर्न लागिराखेको छु। कुनै पनि एउटा बिरुवालाई हामीले रोप्नु पर्दाखेरि पहिला त्यसको लागि जमिन तयार पारिन्छ। त्यो जमिनमा भएका ढुङ्गाहरू, माटोमा भएका ती काठको टुक्राहरू, प्लास्टिकहरू, इँटाहरू सबैलाई हामी यसरी केलाएर निकाल्छौँ र पहिला जमिन तयार पार्छौँ। त्यहाँ डल्लाहरूसँग पनि त्यसलाई फुटाएर हामी राम्रो मलिलो कमलो एकदमै असल जमिन तयार पार्छौँ, अनि मात्र त्यहाँ बिउ छर्छौँ। अनि बिउ छरिसकेपछि त्यो बिउ उम्रिन्छ, अनि बिरुवा हुँदै जान्छ। त्यसको वरिपरि हामी झारहरू आउँछ कि, माटोलाई टाइट गरिदिन्छ कि, जरालाई काट्छ कि भनेर हामी त्यसलाई गोडगाल गर्छौँ। जब हामी त्यसलाई गोडगाल गर्छौँ, त्यसलाई मलजल गर्छौँ, अनि त्यो बिरुवा आफै बढ्दै आउँछ, अनि मात्र त्यसले उपयुक्त फल दिन्छ। धेरैचोटि सम्बन्ध पनि त्यस्तै हो। यो सम्बन्धलाई पनि हामीले गोडगाल गरेनौँ भने, यसलाई हामीले राम्रो प्रकारले टेक केयर गरेनौँ भने, विभिन्न किसिमका कुराहरूले यो सम्बन्धलाई बिगार्दै लैजान्छ। हाम्रो सम्बन्धको पनि त्यस्तै त्यो बिरुवा जस्तै नै अवस्थाहरू हुन्छ। जस्तै कुनै पनि बिरुवामा बढ्नलाई, त्यसले जरा तल हाल्नलाई, त्यहाँ जरा हाल्ने ठाउँमा ढुङ्गाहरू, प्लास्टिकका टुक्राहरू अथवा काठका टुक्राहरू, नगल्ने चिजहरू छ भने त्यसलाई निकालेर फाल्नुपर्छ। त्यस्तै सम्बन्धलाई पनि अगाडि बढाउनको निम्ति हाम्रो हृदयमा कुनै त्यस्ता कुराहरू छन् भने, नराम्रा कुराहरू छन् भने, पत्थरीला कुराहरू छन् भने, त्यसलाई हामीले निकालेर फ्याँक्नु पर्दछ। बिरुवालाई हामीले जसरी गोडगाल गर्छौँ, माटो अलिकति खुकुलो बनाइदिन्छौँ, त्यहाँ लागेका कुराहरू निकालेर फ्याँक्छौँ, अनि त्यसलाई मजा लाग्छौँ। हेर्नुहोस् त, त्यो गोडगाल गरेको हामी देख्छौँ। सम्बन्धलाई पनि त्यसरी नै गोडगाल नै गर्नुपर्छ। कतिचोटि मानिसहरूको मिसअन्डरस्ट्यान्डिङ भएको हुन्छ, परिवारका सदस्यहरूको बीचमा मिसअन्डरस्ट्यान्डिङ भएको हुन्छ, मण्डली अथवा चर्च र अरू चर्चमा भएका अरू मेम्बरहरूसँग, अगुवाहरूको बीचमा, अगुवाहरू र विश्वासीहरूको बीचमा त्यहाँनिर धेरै मिसअन्डरस्ट्यान्डिङहरू भएर बसेको हुन्छ। बेला बेलामा आपसमा बसेर, एक अर्कामा बसेर कुरालाई क्लियर गर्दै लग्यो भने, एक अर्कामा बसेर गोडगाल गर्दै लग्यो भने, एक अर्कामा बसेर क्षमा लिने दिने गर्दै गयो भने, एक अर्कामा बसेर आफ्नो गल्तीलाई महसुस गर्दै गयो भने, अथवा ठुलो ठुलै गल्तीहरू गरेको हुनसक्छ, त्यस्तो छ भनेदेखि त्यसलाई एक अर्कामा क्षमा मागेर हामी अगाडि बढ्न सक्छौँ। अनि मात्र त्यो सम्बन्धले चाहिँ सम्बन्ध बढ्न थाल्छ र एक किसिमको फलदायी हुन जान्छ। तर धेरैचोटि चाहिँ हामी त्यसो गर्दैनौँ। हाम्रो यो हृदयलाई चाहिँ हामीले एउटा हृदयलाई पत्थरिलो जस्तो बनाउँछौँ, ढुङ्गा इँटा छेस्कोहरू यस्तो कुराहरू हृदयमा राख्छौँ हामीले, अनि त्यो सम्बन्ध रूपी कुरालाई हामी बढ्न दिँदैनौँ। परमेश्वरसँग राख्ने सम्बन्धमा पनि हामीले हाम्रो हृदयमा मलिलो जमिन पारेनौँ भने परमेश्वरको वचन बिउ यहाँ रोप्दाखेरि रोपिँदैन। परमेश्वरको वचन त्यो बिउलाई चाहिँ हामीले हाम्रो हृदयमा रोप्नको निम्ति यो हृदय रूपी जमिन चाहिँ मलिलो बनाउनुपर्छ र कमसल बनाउनुपर्छ, त्यसलाई राम्रो बनाउनुपर्छ। तपाईँ सम्झिनुहोस् त, कुनै पनि बिरुवा रोप्ने ठाउँमा यत्रो पत्थर छ भने, अथवा यत्रो काठको चोइटो छ भने, अथवा इँटाको टुक्रा छ भने, त्यहाँ हामी बिरुवा रोप्दैनौँ। अफकोर्स त्यसलाई यसरी केलाएर हामी निकालेर फालिदिन्छौँ। त्यसरी नै परमेश्वरसँगको सम्बन्धमा पनि यो हृदयमा त्यस्ता क्षमा नदिएका कुराहरू छन्, कसैप्रति नराम्रो भावना राखेको विचारहरू छ भनेदेखि, अथवा कसैप्रति रिसको भावना राखेको छ भने, अथवा कसैप्रति चाहिँ त्यसै चित्त दुख्यो भनेर हामीले धेरै चित्त दुखाएर चुप्पो लागेर बसेको छौँ भने, यस्ता कुराहरूलाई हामीले निकालेर फाल्न पर्छ। अनि यो हृदयलाई हामीले एकदमै यो हृदयलाई चाहिँ हामीले मलिलो बनाउनु पर्छ। जब हामीले यो हृदयलाई मलिलो बनाउँछौँ, त्यसपछि चाहिँ परमेश्वरको वचन यानि बिउ यहाँ ठक्क लाग्छ, अनि त्यसले चाहिँ वचनले चाहिँ हाम्रो जीवनमा काम गर्छ। धेरैचोटि के हुन्छ भने, परमेश्वरको वचन चाहिँ हामी सुनिराखेका हुन्छौँ, हामी सुन्छौँ परमेश्वरको वचनलाई, तर भित्र जानै दिँदैनौँ। किनभने यहाँ पत्थर छ, किन यहाँ चित्त दुखेको छ, किनभने यहाँनिर हामीलाई एकदमै मनमा धेरै कुराहरू लिएर बसेका छौँ, अथवा हामीले चाहिँ धेरै नेगेटिभ कुरा अलरेडी सोचिराखेको छ, अलरेडी माइन्ड सेट गरिदिएको हुन्छ। जब हामीले माइन्ड सेट गर्छौँ भने कसैले भनेको कुराले हामीलाई कहिले पनि असर पर्दैन। धेरैचोटि हामीले चाहिँ हाम्रो यो हृदयलाई चाहिँ एकदमै तयार पार्नुपर्छ। कसरी तयार पार्ने भन्दाखेरि कल्टिभेट यो रिलेसनसिप विथ गड भनेर हामी भन्छौँ। गोडगाल गर्नु, परमेश्वरसँगको सम्बन्धलाई गोडगाल गर्नुपर्छ। परमेश्वरले गल्ती गरेर बस्नु भएको होइन, हामीले चाहिँ हाम्रो हृदयमा मूर्तिहरू राखेको कारणले, आइडलहरू धेरै यहाँ राखेको कारणले गर्दाखेरि हामीले चाहिँ परमेश्वरसँग कनेक्सनै हुन सकिराखेको हुँदैन। हाम्रो हृदय चाहिँ परमेश्वरमा कनेक्सनै भए जस्तो आफूलाई फिल हुँदैन। कचोटि हामी आराधना गर्न बस्छौँ, कचोटि हामी एकदमै प्रार्थना गरिराखेका हुन्छौँ, कचोटि हामी वचन सुनिराखेका हुन्छौँ, तर त्यस्तो गरिरहँदाखेरि पनि हामीलाई चाहिँ परमेश्वरको वचनले कुनै छुँदै छुँदैन, परमेश्वरको वचनले हामीलाई केही असरै गर्दैन। हो, यसको लागि चाहिँ हामीले के गर्नुपर्छ भने परमेश्वरसँगको सम्बन्धलाई गोडगाल गर्नुपर्छ। पहिला परमेश्वरसँगको सम्बन्धलाई गोडगाल गर्दा प्रार्थना गर्ने, हाम्रो हृदयमा भएका आइडलहरूलाई सबै निकालेर फालिदिने, नराम्रा कुराहरू, नेगेटिभ विचारहरू, सोचाइहरू, हृदयमा भएका कुराहरू, क्षमा नदिएका कुराहरू, पश्चाताप गर्नुपर्ने कुराहरू, परमेश्वरसँग, अरू मानिससँग, परिवारका सदस्यसँग क्षमा दिएको नहुन सक्छ, मण्डलीमा कति व्यक्तिहरूसँग हामीले क्षमा नदिएको हुनसक्छ, यी सबै कुरालाई हामीले के गर्नुपर्छ भने निकालेर फालिदिनुपर्छ। यी सबै कुरालाई हामीले निकालेर हामीले फालिदिनुपर्छ मनबाट, अनि मात्र यहाँ परमेश्वरको वचन पस्छ, अनि मात्र हामी प्रार्थना गर्छौँ, आराधना गर्छौँ, त्यो कुराले चाहिँ हामी परमेश्वरसँग टच हुन्छ। हामीले परमेश्वरको वचनहरू, बाइबलका पदहरू हामीले चाहिँ धेरै मेमोराइज गर्नुपर्छ। जब कुनै कुरा आउँछ हाम्रो हृदयमा, कुनै कुरा गर्न हामी अगाडि बढेको हुन्छौँ, त्यतिखेर ठक्क हामीले चाहिँ परमेश्वरको वचनलाई सम्झना गर्ने, वचनले यसो भन्छ, वचनले मलाई यसरी रोकेको छ, वचनले मलाई यसरी समात्छ भनेर हामीले त्यो कुरा चाहिँ विचार गर्नुपर्छ। कसरी हामी विचारै गर्दैनौँ, हामीले हाम्रो हृदयभरि धेरै कुराहरू हालिराखेका हुन्छौँ, अनि सङ्गति त गयौँ, चर्चमा त गयौँ, प्रार्थना त गर्यौँ, हामीले बाइबल त पढ्यौँ, तर कनेक्सनै भएन। हेर्नुहोस् त, परमेश्वरसँगको सम्बन्ध हामीले गोडगाल गर्नुपर्छ। फेरि एकचोटि हामी त्यहाँ सम्झना गरौँ त, त्यो सानो बिरुवा रोप्न गएको ठाउँमा, बिउ रोप्न आँटेको ठाउँमा, त्यो बिउ रोप्ने बेलामा माटोलाई हामी कति केलाउँछौँ हातले, अथवा कुनै साधनले, ढुङ्गाहरू जब निकालेर फ्याँक्छौँ, इँटाका टुक्रा, प्लास्टिक, काठका चोइटाहरू सबै निकाल्छौँ, हामी मलिलो मसिनो बनाउँछौँ। एउटा सानो डल्लो छ भने पनि त्यसलाई फुटाएर हामी मसिनो बनाउँछौँ, एकदमै मलिलो, उर्वरा हुन सक्ने, जरा गाड्न सक्ने बनाउँछौँ। त्यस्तै नै हाम्रो हृदयलाई पनि हामीले बनाउनु पर्छ, परमेश्वरसँगको सम्बन्धलाई हामीले गोडगाल गर्नुपर्छ। अब कुरो यहाँ परमेश्वरसँगको सम्बन्ध मात्र होइन, परिवारभित्रको सम्बन्धमा, दाजुभाइ दिदीबहिनीको बिचको सम्बन्ध, सासु बुहारीको बिचको सम्बन्ध, आमाजु नन्द आमाजु जेठाजु, विभिन्न सम्बन्ध, पारिवारिक सम्बन्ध भनौँ न, मामा भान्जा भान्जी माइजु, हरेक परिवारका सदस्य, काका काकी फुपू, जति पनि सम्बन्ध छ, प्राय यस्ता सम्बन्धहरूमा चाहिँ गोडगाल नगरेको कारणले तितो बोकेर बसिराखेको हुन्छ मानिसहरू, मनमा त्यसै नेगेटिभ सोचेर बसिराखेको हुन्छ, मिसअन्डरस्ट्यान्डिङ भइराखेको हुन्छ, कुरो केही पनि भएको हुँदैन, तर आधा मात्र बोल्दाखेरि चाहिँ, आधी मात्र सुनिदिँदाखेरि, पुरा बोल्न नपाउँदाखेरि, पुरा कुरो नसुनेको कारणले, डाइरेक्ट बोल्नेको मुख र सुन्नेको कान नभएको कारणले, बिचको मिडिएटर धेरै भएको कारणले मिसअन्डरस्ट्यान्डिङहरू आउँछ। यसलाई हामीले केलाउनु पर्छ, यो सम्बन्धलाई यसलाई हामीले केलाउनु पर्छ। दुईजना धेरै बातचित गरिरह्यो भने उनीहरूको मनमा क्लियर हुँदै आउँछ नि, त्यसरी नै सम्बन्धलाई पनि केलाउनु पर्छ। अब यी जम्मै भए जति सबैलाई केलाउँदै गएर हैरान हुनुपर्छ मैले भनेको होइन यहाँनिर भनिरहँदाखेरि, तर मैले यहाँ के भन्नु चाहिँ भने, तपाईँको वरिपरि को छ र उनीहरूसँग तपाईँको सम्बन्ध कस्तो हुन्छ, तपाईँको कस्तो छ, खास गरी परमेश्वरसँगको सम्बन्ध त हामीले अघि भन्यौँ, तर मण्डली बीचमा सङ्गति गर्ने व्यक्तिहरूको बीचमा चाहिँ तपाईँको सम्बन्ध कस्तो छ, एक्टिभली तपाईँ इन्भल्भ नभएको कारणले चाहिँ चर्चमा के भइरहेको छ तपाईँलाई थाहा छैन कि, प्रार्थनाको मिटिङहरूमा नगएर, प्रार्थनाको विषयहरू नसुनेर, प्रार्थनाको उत्तर पाएको कुराहरू, धन्यवाद दिने कुराहरू थाहा नपाएर तपाईँ त्यसै मिसअन्डरस्ट्यान्डिङमा बस्नुभएको छ कि, भन्नुहोस् त, हामी अरूको अरूसँग नगएर तपाईँलाई कस्तो भइरहेछ, तपाईँलाई के भइरहेछ भनेर नसोधेको कारणले पनि हामीले चाहिँ उसलाई पर पारिराखेको छौँ कि, त्यसै त्यो को मान्छे जस्तो गरेर एउटै मण्डलीको भए पनि त्यसो गरिराखेका छौँ कि, यस्ता कुराहरू हामीले गोडगाल गर्नुपर्छ। भेटेर प्रार्थना गर्ने, एकअर्कामा बाइबल अध्ययन गर्ने, चर्च सकेर सबैसँग गफ गर्ने, चर्च सकेर सबैसँग हाय हेलो गर्न सक्नु पर्यो। धेरैचोटि हामी चाहिँ अरूसँग पुग्दै पुग्दैनौँ, अरूलाई वास्तै गर्दैन। आफ्नो ग्रुप हुन्छ, आफ्नो एउटा गफ मिल्ने साथीको झुन्ड हुन्छ, त्यहीसँग कुदिराखेको मात्र हुन्छ। कतिचोटि हामीले चाहिँ परमेश्वरसँगको सम्बन्ध मात्र होइन, परिवारको बीचको सम्बन्ध अनि मण्डलीको बीचको सम्बन्ध, आज मण्डली र अगुवाहरू हुन्छ, अगुवाहरू पनि मण्डलीकै व्यक्ति हो, लिडरसिप टिम र अरू जेनरल विश्वासीहरू हुन् त, यहाँ क्याटेगोरी छुट्ट्याए जस्तो देखिन्छ, तर यहाँनिर कार्य विभाजनको कुराले गर्दा मैले यहाँ भन्दैछु विश्वासीहरू र लिडरसिप टिममा राम्रो प्रकारको सम्बन्धलाई गोडगाल नगरेको कारणले दुईतर्फी नै एउटा पूर्व एउटा पश्चिम गइरहेको हुन्छ। तर कारण चाहिँ केही पनि हुँदैन, कारणमा चाहिँ खोज्दै जाने हो भने केही नै हुँदैन। कसैले केही चाहना राखेको हुन्छ भन्ने, कसैले यसो गरौँ भनिरहेको हुन्छ मण्डलीमा, अगुवासँग त्यो कुरो पुगेको हुँदैन, नेगेटिभ प्रकारले पुगेको हुन सक्छ त्यसैले, अनि उनीहरूको बीचमा चाहिँ त्यो विश्वासीहरू र अगुवाहरूको बीचमा चाहिँ त्यो सम्बन्ध त्यसै तितोपनमा गइराखेको हुनसक्छ। तर सँगै बसेर गोडगाल गर्ने हो भने दुवैको हृदयबाट ढुङ्गा फाल्न सकिन्छ, मिसअन्डरस्ट्यान्डिङ फाल्न सकिन्छ, कसैले कुरा लगाइदिएको छ भने त्यो फाल्न सकिन्छ, नेगेटिभ आएको छ भने त्यो फाल्न सकिन्छ, वा प्रष्टसँग धेरै कुरा नबुझेको कारणले मिसअन्डरस्ट्यान्डिङ आएको हुनसक्छ। यी कुराहरू चाहिँ गोडगाल गर्दा मात्रै निस्किन्छ। धेरैचोटि गोडगाल नगरेको कारणले, कल्टिभेट नगरेको कारणले गर्दा सम्बन्ध फस्टाउन सकेको हुँदैन, त्यो बिरुवा फस्टाउन छैन, किन बिरुवा बढ्न खोज्छ, जरा चाहिँ तल गएर ढुङ्गामा अड्किन्छ। जब जरा नै ढुङ्गामा अड्कियो भने अब उसले खानेकुरा प्राप्त गर्दैन ढुङ्गाबाट, अथवा ऊ बढ्न पाउँदैन, ढुङ्गालाई छेडेर जान सक्ने त्यो सानो कलिलो बिरुवाको जरामा त्यत्रो क्षमता हुँदैन। त्यसले गर्दाखेरि अन्तिममा ऊ पहिलिँदै जानु पर्यो, सुक्दै जान्छ र अन्तिममा बिरुवा मर्छ। सम्बन्ध पनि यस्तै, हामीले खेलायौँ हृदयमा भने, परमेश्वरमा भएका कुराहरू हामीले यदि खेलायौँ भने, परमेश्वरसँगको सम्बन्धमा परमेश्वरको अगाडि आफूलाई लग्यौँ भने, एउटा समर्पणको जीवन गरेनौँ भने, अथवा परमेश्वरलाई हामीले आफ्नो जीवनका कुरा भन्नै सकेनौँ भने, कनेक्सनै हुन सकेन भने, त्यो सम्बन्ध अन्तिममा हराएर जान्छ, त्यो सम्बन्ध अन्तिममा सुकेर जान्छ। त्यसैले प्रियजनहरू, तपाईँहरू जतिजना पनि आज यो सुन्नुभयो, तपाईँहरूले परमेश्वरसँग आफ्नो सम्बन्धलाई गोडगाल गर्नुहोस्, मण्डलीमा एकअर्कामा आफ्नो सम्बन्धलाई केलाउनुहोस्, गोडगाल गर्नुहोस्। मैले साइनो केलाउनु भनेको होइन नि, फेरि सम्बन्ध तपाईँको रिलेसनसिप चाहिँ कस्तो छ त भनेर त्यसलाई केलाउनुहोस्। खास गरी आजको आवश्यकता झन् मण्डलीको अगुवा लिडरसिप टिमसँग, पास्टर एल्डर डिकन टिमसँग चाहिँ विश्वासीहरूले सम्बन्धलाई एकदमै केलाउनु पर्नेछ। हामीले परमेश्वरसँगको सम्बन्ध अथवा परिवारसँगको सम्बन्ध, यानि मण्डलीको बीचको सम्बन्ध अनि अगुवाहरूको सम्बन्धलाई हामीले केलायौँ भने हाम्रो जीवन फलदायी हुन्छ। किनभने परमेश्वरसँग हामी आफ्ना कुरा राख्न सक्छौँ, प्रार्थना गर्छौँ, आराधना गर्छौँ, परमेश्वरको महिमामा हामी जाँदछौँ, अथवा परमेश्वरसँगको सम्बन्ध अझै प्रगाढ भएर जान्छ, बलियो भएर जान्छ, अनि मण्डलीमा पनि एकअर्कामा सम्बन्ध धेरै राम्रो भएर जान्छ, अगुवाहरूको बीचमा, लिडरसिपहरूको बीचमा, अनि विश्वासी र लिडरसिपहरूको बीचको सम्बन्ध बलियो भएर जाने बित्तिकै त्यो मण्डली एकदमै शक्तिशाली मण्डली भएर जान्छ। त्यसले धेरै नै प्रभाव पार्छ समाजमा र अनि परिवारमा पनि, हामीले हाम्रो वरिपरि भएका व्यक्तिहरू, घरभित्र भएका व्यक्तिहरू, आफन्त परिवारहरूसँग मिसअन्डरस्ट्यान्डिङ छ भने जब हामी केलाउँछौँ, सबै क्षमा लिने दिने भइसकेपछि परिवार पनि मिठो भएर जान्छ। त्यसैले प्रियजनहरू, तपाईँहरूको बीचमा मैले यो म्यासेज ल्याएर यो सन्देश दिन गइराखेको छु र तपाईँले सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद र परमेश्वरले तपाईँहरू सबैलाई आशिष दिनुभएको होस्। र आशाको सन्देशद्वारा यो गरिएको कार्यक्रम तपाईँले हेर्ने मौका पाउनुभयो, हामीले भन्ने मौका पायौँ र तपाईँले यसबाट आशिषित हुनुहोस्। धन्यवाद। जय मसीह। नमस्ते।
0: श्रोता मित्र, अहिले तपाईँले भर्खरै सुन्नुभयो बाइबल सन्देश।

0: दिदी जयमसी, यो चिसोमा घाममा बसेर यस्तो घोरिएर कुन किताब पढ्नु भएको?
1: ए भाइ पो, जयमसी, मैले दैनिक उपासना आजको वचन पुस्तिका पढेको। सधैँ बिहान उठ्ने बित्तिकै पढ्थे, आज अलिक फुर्सद नमिलेर अहिले पढ्दैछु। मलाई एक दिन पनि यो किताब नछुटाइकन पढ्न मनपर्छ।
0: ए हो र दिदी, अस्ति मण्डलीमा पास्टर बुवाले नयाँ अङ्क आजको वचन आएको छ भन्दै हुनुहुन्थ्यो, तर मैले भने अहिलेसम्म पढेको छैन।
1: ए सुरुमा मलाई पनि पढ्न एकदम अल्छी लागेर आउँथ्यो, तर अहिले यो किताब पढ्न थालेपछि यति रमाइलो र आश्वासित महसुस गरेको छु कि यो त मेरो दैनिक आत्मिक खुराक नै बनिसक्यो। मेरो दिनदिनको जीवनमा मेरो परिस्थितिसँग मिल्ने वचन अनि कसरी प्रभुसँगको सम्बन्धमा अगाडि बढ्ने भन्ने कुरा एकदम सरल भाषामा छोटकरीमा यहाँ पाउन सकिन्छ नि।
0: हो र दिदी, कुरा सुनेर त मलाई किताब पढ्न एकदमै हतार भयो। अनि यो किताब कसले प्रकाशन गरेको रहेछ? अनि यति टाढा हाम्रो गाउँ गाउँको मण्डलीमा पनि आउने रहेछ, तर पनि म भने फेसबुक मात्र चलाएर र अन्य नचाहिने कुरामा समय बर्बाद गरेर यस्तो राम्रो पुस्तक नपढी बसिरहेको रहेछु।
1: यो दैनिक उपासना पुस्तिका आशाको सन्देश नेपाल नामक संस्थाले अर्धवार्षिक रूपमा विगत 7-8 वर्षदेखि प्रकाशन गर्दै आएको हो। अहिले हामीले यो 28 अङ्क पढ्दैछौ। अनि भाइ, यो किताब हजुरले फेसबुकबाट, वाट्सएप, युट्युब, टिकटक लगायत विभिन्न सामाजिक सञ्जाल मार्फत पनि पढ्न र सुन्न सक्नुहुन्छ है।
0: हो र, कस्तो राम्रो, सबै तहका विश्वासीहरूको लागि मिलाएर तयार पारिएको रहेछ नि है।
1: हो नि, सबै तहका विश्वासी अनि भर्खर विश्वास गर्दै गरेका र अझै परमेश्वरलाई नजिकबाट चिन्न चाहनेहरूलाई त एकदम उपयोगी छ नि। अनि यति मात्र हो र, आजको पतनको अडियो क्लिप र अन्य सामग्री त अहिले नेपालभरिको करिब 19-20 एफएम स्टेशनहरूबाट पनि प्रसारण भइरहेको रहेछ नि। सायद तपाईँको ठाउँमा पनि प्रसारण भइरहेको छ कि बुझ्नुहोस् है।
0: हजुरले त आज कस्तो उपयोगी कुरा सुनाउनु भयो दिदी। अस्ति मण्डलीमा पास्टर बुवाले बाइबल पछिको सर्वाधिक रूपमा पढिने दैनिक उपासना पुस्तिका आजको वचन भन्दै अगाडिबाट भन्नु त भएको थियो, तर मैले त्यति वास्ता गरिन। अब म मेरो परिवार र साथीहरूलाई पनि यो किताबको बारेमा बताउँछु र सबैलाई यो पुस्तक पढ्ने सल्लाह पनि दिन्छु।
1: हो नि, आफूलाई थाहा भएको कुरा बताउनु पर्छ, यसले हामीलाई आर्थिक रूपमा बलियो बनाउन अझ धेरै मदत पुर्याउँछ।
0: हस् दिदी, हजुरलाई धेरै धन्यवाद। म त अब यतैबाट यस्तो महत्वपूर्ण पुस्तक लिन जान्छु। ल दिदी, म गएँ है। जयमस्ती। ए साँची, मलाई सम्पर्क ठेगाना पनि दिनुहोस् न।
1: सम्पर्क ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। फोन नम्बर 01-5591-865, 5590-147। मोबाइल नम्बर 98-082-048-70, 98-63-52-35-96। इमेल एड्रेस mos.radioministry@gmail.com, www.mosnepal.org, फेसबुक मेसेज अफ होप नेपाल, युट्युब मेसेज अफ होप नेपाल र एमओएस नेपाल, टिकटक MOS नेपाल 2006।

0: गुड न्यूज एफएम 105.1
1: अपकमिङ नेक्स्ट भोइस अफ मारियर्स.
2: Hi, I'm Todd Nettleton, and this is the Voice of the Martyrs Radio. In West Java, Indonesia, Muslim protesters surrounded a Christian worship service, carrying banners, shouting slogans, and blasting loudspeakers outside the venue. The group accused the church of trying to convert Muslims and spreading teachings that deviated from Islam. Police protection allowed the service to continue. A representative from Indonesia's Ministry of Religious Affairs attended and expressed support for religious freedom. But incidents like this are becoming more common as Indonesian society has grown increasingly conservative in recent years. Islamist groups regularly target churches through demonstrations, pray the government will act boldly to protect the rights of Indonesian Christians to worship freely.
3: I will not let my brothers and sisters suffer in silence, nor will I let them serve alone. To join me in prayer for persecuted Christians, go to vomradio.net.
0: Good News FM, 105.1.
4: अब प्रस्तुत छ कार्यक्रम अन्तर बिन्ती. जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तर बिन्तीमा. आदरणीय श्रोता, कार्यक्रम अन्तर बिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु. श्रोता, आज आराम र विश्राम अत्यावश्यक छ भन्ने शीर्षकमा केही उत्साह तपाईँलाई कार्यक्रम मार्फत दिन गइरहेकी छु. मर्कुश 6:31 पदले यसरी भन्दछ, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि आओ र केही थकाई मार. परमेश्वरले विश्राम दिनलाई उचित कारणको साथ पालना गर्न निर्देशन दिनुभयो, हाम्रा परिश्रमबाट आराम गरौं. अब यदि परमेश्वरले 6 दिनको सृजनात्मक गतिविधिपछि आराम गर्नुपर्छ भन्ने महसुस गर्नुभयो भने हामीले झन् कति धेरै विश्राम लिनुपर्छ. यसो विश्राम लिनुपर्ने कुराको महान पक्ष पोषक हुनुहुन्थ्यो. एकपटक उहाँले आफ्नो चेलाहरूलाई सुसमाचारीय यात्रामा पठाउनु भयो. जब तिनीहरू भएको सबै अद्भुत आश्चर्य कर्मबाट उत्साहित भएर फर्किए, तब उहाँले तिनीहरूलाई गति कायम राख्न प्रोत्साहित गर्नुहुने थियो भने तपाईँले कल्पना गर्नुहुनेछ. तर उहाँले त्यसो गर्नु भएन. उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू आफै पनि मसँग एकान्त ठाउँमा आओ र केही थकाई मार, किनकि त्यहाँ आउने जानेहरू धेरै थिए र उहाँहरूलाई खानसम्म पनि फुर्सद थिएन. अनि उहाँहरू ढुङ्गामा चढेर सुटुक्क एकान्त ठाउँमा जानुभयो. आउने जानेहरू भन्ने शब्दलाई ध्यान दिनुहोस्। के यो तपाईँको सामान्य दिन जस्तै छ जसमा तपाईँले बिरलै सास फेर्ने मौका पाउनुहुन्छ? कतै उहाँका चेलाहरूले सन्तुलन गुमाउने थिए भने यसो चिन्तित हुनुहुन्थ्यो? उहाँले के जान्नु भएको थियो जुन हामी अझै पनि बुझ्न सकिरहेका छैनौ? उहाँले कहिले हतार गर्नु भएन. उहाँ कहिले भीड़बाट हैरान वा नियन्त्रित देखिनु भएन. उहाँले आफ्नो प्राथमिकताहरूलाई व्यवस्थित गर्नुभयो र उहाँले गर्न लागेको काम सबै पूरा गर्न सफल हुनुभयो. आराम र विश्रामले उहाँको चेलाहरूको निरन्तर प्रभावकारितामा भूमिका खेल्ने थियो भनी यीशुलाई थाहा थियो. तर विश्राम दृढ़ संकल्प र योजना बिना हुने छैन. तपाईँले यस्तो समस्याहरूलाई अन्य कुनै पनि कार्य जत्तिकै महत्वपूर्ण दृष्टिले हेर्नुपर्छ. प्रार्थना चाहिँ के गर्नुहोस् भन्दाखेरि, हे पिता, मलाई मेरो जीवनमा आरामलाई प्राथमिकता दिन मदत गर्नुहोस्। पृथ्वीमा मेरो उद्देश्य पूरा गर्न तपाईँले मलाई दिनुभएको मेरो शरीर अर्थात यस मन्दिरलाई अनादर गर्नबाट रोक्न मलाई मदत गर्नुहोस्। तपाईँको जीवनमा विश्रामलाई नियमित रूपमा ठाउँ दिनुहोस् भन्ने यो उत्साहसँगै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनम बिदा हुन्छु. जय मसीह, नमस्कार.

0: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
1: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
0: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
1: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
0: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
1: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
0: कहाँ जाने दिदी? उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
2: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
3: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
1: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
4: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
2: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
4: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छान्नुपर्छ।
0: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
5: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
6: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: किन आँखा मिचेको मिचे गरेको
1: हेर्न, अचानकै मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने
0: धेरै समय मोबाइल चलाइसि क्या
1: हो भने यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
0: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टै सुतेर एउटै आँखाले मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
1: ए, त्यसो भए जोगिन के गर्ने त?
0: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने, हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
1: बुझे।
0: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
2: मोबाइल हेर्दा ध्यान दिऊ, आँखालाई बचाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बजारमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आशकै मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिए, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए, रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु। दिदी,
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन नि, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Amen.
1: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
0: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
0: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
0: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

0: ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे। अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
0: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो एसई पनि सकियो,
4: मेरो प्लस टू को एक्जाम पनि सकियो,
5: म त खाली समय बिताइरहेको छु, के गर्ने होला?
6: गुड न्यूज एफएमले एक महिने रेडियो उद्घोषण तालिम अथवा आरजे तालिम राखेको छ। यो खाली समयलाई अवसरमा बदल्ने कि साथीहरू?
7: हजुर, तपाई पनि रेडियो उद्घोषण तालिम लिएर आफ्नो बोल्ने कलाको विकास गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने हामीलाई सम्झनुहोस्।
8: सम्पर्कको लागि गुड न्यूज एफएम प्राइभेट लिमिटेड, अनामनगर, काठमाडौँ। सम्पर्क नम्बर
7: 01-4770-754, 01-4770-754 र 01-59-13-755, 01-59-13-755।
8: सिट सीमित भएकोले यथाशीघ्र सम्पर्क गर्नुहोला। छोटो अवधिको तालिम दीर्घकालीन फाइदा।
9: यति बेला हाम्रो स्टुडियोको समय अनुसार रातिको ठिक 10 बजेको छ।

श्रोता, आजलाई हाम्रो रात्रि प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान ठिक 6 बजे हामी हाम्रो नियमित प्रसारणको साथमा विविध आशिषमय कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम रेडियो प्रसारण परिवारलाई विदा दिनुहोस्। तर अनलाइनका श्रोताले भने www.goodnewsfm.com.np मा लगइन गरी संसारभर हाम्रो प्रसारणलाई रातभर सुन्न सक्नुहुनेछ। तपाईको आजको रात आशिषमय बितोस् भनी परमेश्वरसँग प्रार्थना चढाउँदै हामी पनि बिदा हुन्छौ। हवस् त, जय मसीह।